0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै

मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौ भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हामीले यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी गेत्सेमनी एयरपोर्ट चर्च परिवार, साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेकदाल सधैँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, शरीर अनुसार होइन। हामीमा दुईटा शरीर छ भनिकन पवित्र बाइबलले बताउँछ। पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायले एउटा आत्मिकी शरीर छ भने शारीरिक शरीर पनि हुन्छ, शारीरिक शरीर छ भने आत्मिकी शरीर पनि पक्कै छ भनिकन त्यसरी बताइएको छ। त्यसले गर्दाखेरि हामीमा दुईटा शरीर, एउटा बाहिरी शरीर जो शारीरिक शरीर भयो, यसमा पापी स्वभाव छ, र भित्री शरीर जुन चाहिँ शरीरलाई आत्माको शरीर भनिन्छ, यसमा चाहिँ पवित्र आत्मा परमेश्वरले धार्मिकताबाट हाम्रो शरीरलाई राज्य गर्ने गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि पवित्र बाइबलको गलातीको पुस्तक 5 अध्यायको 16 पदमा हामी आत्मा अनुसार हिँड्न पर्दछ। आत्मा अनुसार हामी हिँडेको खण्डमा हामीले शरीरको लालसालाई पूरा गर्दैनौ भन्ने चाहिँ त्यहाँ बताइएको छ। यो खण्डलाई म पढिदिँदछु र यो खण्ड छ गलातीको पुस्तक 5 अध्यायको 16 पद। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पूरा नगर भन्ने चाहिँ यस खण्डमा स्पष्ट हामीलाई परमेश्वरले यो वचन दिनुभएको छ परमेश्वरको पवित्र बाइबलमा। र हामी शरीरबाट हिँडिएको खण्डमा मृत्यु आउँछ, तर आत्माबाट हिँडिएको खण्डमा जीवन र शान्ति छ भनिकन अर्को खण्ड रोमीको पुस्तक 8 अध्यायले पनि त्यसरी बताउँदछ। सुरुमा जब सृष्टिकर्ता परमेश्वरले मानिसको सृष्टि गर्नुभयो आफ्नै छोराको रूपमा, छोरीको रूपमा, मानिस चाहिँ परमेश्वरकै स्वरूपमा, परमेश्वरकै प्रतिरूपमा सृष्टि भएका थिए भनेर चाहिँ बाइबलले उत्पत्तिको पुस्तक 1 अध्यायले 2 अध्यायले त्यो कुराहरू बताएको छ। र 2 अध्यायमा परमप्रभु परमेश्वरले आदमलाई, यानि सृष्टि गर्नुभएको पहिलो मानिसलाई, अदनको बगैँचामा राख्नु भएर त्यहाँका सबै फलहरू तिमीहरूले खान सक्छौ, तर त्यहाँ भएको असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ तिमीहरूले नखाओ भनेर चाहिँ उहाँले यो आदेश दिनुभएको थियो। त्यसपछि उहाँले उहाँको श्रीमती हवा, उहाँको धर्मपत्नी यानि अर्धाङ्गिनीलाई सृष्टि गर्नुभयो र बिहा पनि गराइदिनु भयो, र उहाँहरू दुवैजना आदम र हवा अदनको बगैँचामा बसोबास गर्न सुरु गर्नुभयो। र त्यस समयमा शैतान सर्प मार्फत हवालाई, हाम्रो जिजुमुवालाई उसले परीक्षा गर्यो। परीक्षा गर्दाखेरि हाम्रो जिजुमुवाले आज्ञा उल्लङ्घन गर्न भइकन त्यो निषेधित फल खाइदिनु भयो, र उहाँले आफ्नो श्रीमान यानि हाम्रो जिजुबुवा आदमलाई पनि दिनुभयो, जसको परिणाम स्वरूप त्यो भन्दा अगाडि उहाँहरू आत्माबाट चल्नुहुन्थ्यो। आत्माले शरीरलाई निर्देशन गरेर आत्माले शरीरलाई चलाउँदथ्यो, तर उहाँहरूले जब त्यो फल खायो उहाँहरू भित्र कुछ कुराहरू भयो। पवित्र बाइबलको उत्पत्तिको पुस्तक 3 अध्यायले उहाँहरू भित्र पाप पस्यो भनेर चाहिँ त्यसरी लेखिएको छ, भनेको छ। र त्यसपछि त शरीरले आत्मालाई पो डराउन थाल्यो, शरीरले त आत्मालाई पो नियन्त्रण गर्न सुरु गर्यो र आत्मालाई पो चलाउन सुरु गर्यो। हाम्रो देशको एकजना नेताले एउटा भाषणमा भन्नुभएको थियो, पुच्छरले शिर नियन्त्रण गर्नु हुँदैन, तर शिरले पुच्छर नियन्त्रण गर्नुपर्छ भने चाहिँ एकपटक उहाँले त्यसरी भाषण दिनुभएको थियो। भने जस्तै आत्माले शरीरलाई नियन्त्रण गर्नुपर्ने, अगुवाई गर्नुपर्नेमा शरीरले पो आत्माको अगुवाई गर्न सुरु गर्यो, र अहिले धरती यो अवस्थामा पुगेको त्यही कारणले हो भनिकन बाइबलले त्यसरी बताएको छ। र हरेक विश्वासीको जीवनमा दुईटा कुराहरूको बीचमा संघर्ष हुन्छ, दुईटा कुरा भन्नाले शरीर र आत्माको बीचमा संघर्ष जहिले पनि चलिरहेको हुँदछ। म अमेरिकामा बाइबल कलेज पढ्नु जाँदाखेरि शरीरले चाहिँ एकदम मन पराएको कुराहरू, कोकहरू आदि इत्यादिहरू नै मन पराए, र त्यही अनुसार शरीरले मागे अनुसार पानी पिउन छोडेर मैले कोकहरू, अन्य यो सोडा ड्रिङ्क्सहरू त्यसरी पिउन सुरु गरेँ। त्यहाँ त मेसिन राखिदिएको हुन्छ, त्यहाँ वाटर यानि समथिङ त्यस्तो छिराउनु बित्तिकै त्यो समय खुत्रुकै कोकको क्यान आदि इत्यादि झरेर आउँदथ्यो, र त्यसरी मैले पानी पिउँदै पिइनँ, त्यो मैले थाहा पनि गरिनँ, र कोक र सोडा प्रोडक्टहरू मात्रै त्यसरी पिउँदै पिउँदै पिउँदै गइराखेको त म त सुत्नै नसक्ने भएँ। र एकजना मेरो एक क्लासमेट साथीले, उहाँले म सुत्न सक्दिनँ भनेर सुन्नु भएपछि उहाँले मलाई भन्नुभयो, तपाईँले पिउन के पिउनुहुन्छ, बिहानदेखि बेलुकासम्मको तपाईँले रेकर्ड राख्नु भएर र तपाईँले मलाई भोलि सुनाउनुहोस् भनेर चाहिँ भन्नुभयो। अनि त्यो दिनभरिको रेकर्ड मैले राखेको त, मैले त पानी पिउँदिनँ रहेछ, मैले त सबै त्यो सोडा प्रडक्ट उता कोक स्प्राइट फेन्टा पेप्सी आदि त्यसलाई चाहिँ सोडा प्रडक्ट भन्छ त्यो पो पिउँदो रहेछ। अनि उहाँले मलाई त्यो लिस्टमा खोज्न लगाउनु भयो, खै त पानी खै भनेर चाहिँ त्यसरी खोज्न लगाउनु भयो। आत्माले त पानी पिउन भनेर चाहिँ भनिरहेको थियो, तर शरीरले कोक फेन्टा स्प्राइट पेप्सी हो यतातिर मन ढालिरहेको थियो, जसले गर्दाखेरि मैले त्यो मात्रै पिएँ, जसको परिणामस्वरूप म सुत्नै नसक्ने भएँ। त्यो पछाडि मैले सबै पिए वस्तुहरू सोडा प्रोडक्टहरूलाई काटिदिएँ, त्यस पछाडि पानी पिउन सुरु गरेँ, मुनेर आउन सकेँ। र रोमीको पुस्तक 8 अध्यायमा भने जस्तो नै शरीरतिर लागेको मन मृत्यु हो र आत्मातर्फ लागेको मन जीवन र शान्ति हो भन्छ भन्ने कुराहरू मेरो जीवनमा त्यहाँ साधारण कुरामा पुरा भयो। र हामीले शरीरलाई नै हाम्रो आत्मा चलाउन दिँदछौँ र यो प्रकारले हामी अभरमा पर्दछौँ। शरीरले भन्छ जे मन लागे त्यही गर भनेर चाहिँ शरीरले भन्छ, तर पवित्र आत्माले भन्नुहुन्छ परमेश्वरलाई प्रसन्न हुने काम गर, परमेश्वर खुसी हुने काम गर भनेर चाहिँ पवित्र आत्मा परमेश्वरले हामीलाई भन्नुहुन्छ। र शरीर र आत्माको भनाई यानि यो ठ्याक्कै उल्टो छ र त्यहाँ सङ्घर्ष छ। शरीरले हाम्रो विचार भावना निर्णय व्यवहारलाई नियन्त्रण गर्न खोज्छ, तर परमेश्वरले हामीलाई पवित्र आत्मा दिनुभएको छ र उहाँले पवित्र आत्मा दिनुभएको कारणले गर्दा हामी पुरानो स्वभावको नियन्त्रणमा जीवन हामी बिताउनु मिल्दैन। हामीले आत्मातर्फ मन लगाएर हामीले शरीरले भने मागेको कुराहरू हामीले नदिएर आत्माले नै शरीरलाई नियन्त्रण गर्न दिएर जिन्दगी लिएर जानुपर्छ भनेर चाहिँ बाइबलले हामीलाई यसरी सिकाएको छ। हाम्रो इसाई जीवन भनेको चाहिँ सही कुरा थाहा पाउनु मात्र होइन, तर पवित्र आत्मा परमेश्वरलाई काम गर्न दिनु हो। रोमीको पुस्तक 8:14 भनिएको छ, जतिजना परमेश्वरको आत्माद्वारा डोराएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन् भनेर चाहिँ बताइएको छ। र तपाईँले आफूले आफूलाई जब म परमेश्वरको सन्तान हुँ भनेर चाहिँ त्यो प्रकारले जिन्दगी जिउन चाहनु भएको अवस्थामा तपाईँले आत्माले भनेको कुरा मान्दै जानुपर्ने हुन्छ र आत्माले शरीरलाई नियन्त्रण गर्न लगाउनु पर्ने हुन्छ, नभएदेखि शरीरले हाम्रो जीवनमा मृत्यु ल्याउन सक्दछ। त्यसैले आज हामी आफैलाई प्रश्न गरौँ, मेरो जीवनमा कसले शासन गरिरहेको छ? शरीरले गरिरहेको छ कि आत्माले शासन गरिरहेको छ? शरीरद्वारा शासन हुनु भनेको चाहिँ यस्तो कुराहरू हो, शरीर भन्नाले हाम्रो पापी मानवीय स्वभाव भन्ने कुरालाई हामीले बुझ्न पर्छ। परमेश्वरको इच्छा भन्दा आफ्नै इच्छा अनुसार चल्न चाहने स्वभाव चाहिँ त्यो चाहिँ शरीर हो भनेर चाहिँ बाइबलले बताएको हो। गलातीको पुस्तक 5:19-21 शरीरका कामहरूको विषयमा बताइएको छ। शरीरको कामहरू चाहिँ क्रोध, डाहा, स्वार्थीपन, महत्वाकांक्षा, भन्नाले आफ्नै मेरै भनाइ होस् मैले सोचेको कुरा ठिक छ भन्ने महत्वाकांक्षा, घृणा, अशुद्धता आदि इत्यादिलाई चाहिँ शरीरका कामहरू भनिकन पवित्र बाइबलको यस खण्डमा त्यो बताएको छ। अब शरीरलाई काम गर्न दिँदाखेरि चाहिँ शरीरले हामीलाई भन्छ आफ्नो स्वभाव अनुसार चल र त सन्तुष्टि हुन्छस्, तेरो जिन्दगी ठिक हुन्छ भन्छ, बदला ल्याऊ भनेर चाहिँ शरीरले हामीलाई भन्छ, तिमीलाई जे गर्न मन लाग्छ त्यही गर, तिम्रो अधिकार छ भनेर चाहिँ शरीरले हामीलाई त्यस प्रकारको सल्लाह दिन्छ। अनि आफ्नो बारेमा मात्रै सोच्नु, एकदमै स्वार्थी बन्नु भने चाहिँ शरीरले त्यसरी भन्छ भने, कसैले भनेको नमान्नु भनेर पनि शरीरले त्यसरी भन्ने चलनहरू छ। तर ती कुराहरूलाई हामीले मानिएको खण्डमा हाम्रो पतन हुँदै जान्छ। जब हामी शरीरलाई शासन गर्न दिन्छौँ प्रिय दाजुभाइ दिदीबहिनीहरू, तब हाम्रो भावनाले हाम्रो निर्णयहरूलाई नियन्त्रण गर्न सुरु गर्दछ। उदाहरणको लागि कसैले हामीलाई नराम्रो कुरा भन्यो भने शरीरले भन्छ तुरुन्तै मुख लागिहाल, उत्तर दे तँ के कमी, हम किसी से कम नहीं आए भन्ने जस्तो प्रकारले उत्तर दिए भनेर चाहिँ शरीरले भन्छ। तर आत्माले भन्नुहुन्छ धैर्य गर, क्षमा गर, आफ्नो जिब्रोलाई नियन्त्रण गर भनेर चाहिँ आत्माले त्यसरी भन्नुहुन्छ। शरीरले तुरुन्तै प्रतिक्रिया दिन चाहन्छ, तर आत्माले परमेश्वर अनुसार प्रतिक्रिया दिनु, क्षमा दिनु, कुकुरले खुट्टा टोक्यो भने कुकुरको खुट्टा हामी टोक्दैनौँ भने जस्तै आत्माले उत्तर दिने कुराहरू चाहिँ जीवन र शान्तिका कुराहरू सम्बन्धी चाहिँ आत्माले उत्तर दिन पर्छ भनेर चाहिँ हामीलाई आत्माबाट नियन्त्रण भएको जीवनले त्यो कुराहरू सिकाउँदछ। त्यसले गर्दाखेरि प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामी शरीर अनुसार चल्नु हुँदैन, हामीले हाम्रो शरीरलाई आत्माले नियन्त्रण गर्न दिनुपर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: परमेश्वरलाई धन्यवाद। यीशु ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। मेरो नाम नरबहादुर खत्री हो र म चाहिँ गेसिमनी एयरपोर्ट चर्चको एक सदस्य हुँ र मेरो चाहिँ जीवन गवाही यस्तो छ। मैले चाहिँ 2068 सालमा चाहिँ म अचानक बिरामी भएँ र त्यो बिरामी चाहिँ म कस्तो भएको थिएँ भने अचानक ज्वरो आउने अनि दुईटा घुँडा नचल्ने, मेरो ढाड नचल्ने अनि रगतहरू सुक्दै जाने, शरीरका नसाहरू चाहिँ सबै कमजोरी हुँदै जाने, शरीरको नसाहरूको भिटामिन सबै नष्ट भइसकेको अनि त्यस्तो बिरामी भइरहेको थिएँ। अनि धेरै हस्पिटलमा गयौँ अनि उपचारहरू नराम्रो नहुने, अनि धामी झाँक्रीतिर गयो, धामी झाँक्रीहरूले चाहिँ ठिक पार्न नसक्ने हुँदा एकदम निराशमा थिएँ। एकदम चाहिँ म चाहिँ एकदम अन्तिम अवस्थामा पुगिरहेको थिएँ। अनि हेर, एकजना एकदम जान्ने धामी छ भनेर चाहिँ यो जडीबुटीमा एकजना खोलाको छेउमा एकजना बस्नु हुँदो रहेछ, उहाँले चाहिँ मसान खेलाउनुहुन्छ अरे, उहाँले चाहिँ सबै थाहा पाउनुहुन्छ अरे भन्नुभयो। अनि हामी त्यो ठाउँमा अनि एकचोटि जाँदाखेरि उहाँले भन्नुभयो, तपाईँको समय अन्तिम अवस्था आइसकेको रहेछ, 58 दिन तपाईँको बाँकी रहेछ, दुष्टले तपाईँलाई चाहिँ सिद्धाउनलाई उनीहरू चाहिँ सबै तयारी भइसकेको रहेछ, अब तपाईँको लागि चाहिँ हामी उपचार गर्न सक्दैनौ र हामीले यताउति गर्न सक्दैनौ, किनभने उनीहरूसँग कम्पिटिसन गर्दा उनीहरूसँग लड्दाखेरि मेरो आफ्नो ज्यान पनि जान सक्छ भनेर उसले चाहिँ जुन त्यो धामीले त्यसो भनेपछि हामी एकदम निराशमा थियौँ र हामी चाहिँ अनि कोठामा आएर अनि एकदम बसेका थियौँ र हाम्रो एकजना छिमेकी दिदी चाहिँ विश्वासी हुनुहुँदो रहेछ, उहाँले चाहिँ अनि सपनामा दर्शन देख्नु भएछ, प्रभुले चाहिँ उहाँलाई देखाउनु भएछ, उहाँलाई गएर सुसमाचार सुना भनेर उहाँले उहाँलाई जसरी प्रभुले देखाउनु भएपछि म चाहिँ त्यो कोडेश्वर पार्टी ब्यालेन्सको छेउमा चाहिँ घाम तापमा बसिरहेको थिएँ अनि त्यो दिदीले लुगा सुकाउँदै आउनुभयो अनि उहाँले भन्नुभयो, बाजे तपाईँ बिरामी हुनुहुन्छ भन्नुभयो, हजुर म बिरामी छु भने, अनि उहाँले भन्नुभयो तपाईँले चङ्गाई छुटकारा पाउनुहुन्छ, तपाईँले विश्वास गर्नुहुन्छ भने भन्नुभयो। अनि म चाहिँ के हो म जान्दिनँ, मेरो कोठा ऊ त्यहाँ हो, मेरो श्रीमतीलाई गएर भेटेर कुरा गर्नुहोस् भनेर मैले चाहिँ कोठा देखाइदिएँ अनि मेरो श्रीमतीसँग चाहिँ उहाँले आएर कुरा गर्नुभयो अनि उहाँले कुरा गरिसके पछि चाहिँ अनि हेर दिनको आउने भन्दै जाँदा एक दिन हामीले चाहिँ अनि ल जाउँ न त कस्तो हुँदो रहेछ चर्चमा पुगेर तामन भनेर एकचोटि हामी हाम्रो यही चर्चमा हामी आउँदाखेरि हामीलाई केही यहाँ आउँदाखेरि केही मनमा केही आशा आयो र हामीले चाहिँ गरन गऱ्यौँ। मेरो दुईटा किडनी 68% फेल भएको, मेरो ढाड नचल्ने, मेरो चाहिँ घुँडाहरू नचल्ने, सिधा बस्न नमिल्ने त्यस्तो अवस्थामा पुगेको व्यक्ति गरन गरिसकेपछि मलाई केही आशा आयो अनि मैले हामी प्रार्थनामा लागि पर्यौँ, प्रार्थना गरिदिनु भयो, सबैजना विश्वासीहरू आउनुभयो, प्रार्थना गर्दै जाँदा हामीले चङ्गाई छुटकारा पाउँदै गयौँ र हामीले चाहिँ पूर्ण अहिले 100 किडनी दुईटै 100 छ र मेरो शरीर सबै एकदम तन्दुरुस्त छ, सबै एकदम ठिक छ र परमेश्वरलाई धन्यवाद र मेरो गवाई सुनेर सबैजना आशिषित भइदिनु होला र मेरो गवाईले परमपरमेश्वरको महिमा हुँदछ र तपाईँहरूले नि एकदम विश्वास गर्नुहोला र परमेश्वरमा एकदम अघि बढ्नुहोला भनेकिन मेरो यो गवाई नै राख्दै जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9 सूचना एक्सक्लुसिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01 47 70 74 01 47 70 74 र 01 59 13 755 01 59 13 755 के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98 41 53 54 02 98 41 53 54 02 र 98 10 33 64 06 98 10 33 64 06 फोन नम्बर 01 43 92 511 01 43 92 511 र 01 43 92 510 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007 थानकोट हस्पिस@gmail

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: झरिलो रसिलो, झरिलो रसिलो,
6: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
5: कता हुनु बाटुले, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
6: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नुभएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
5: हो र, फोन नम्बर बताऊ बताऊ।
6: लु टिप्नुहोस् त, 9860-91-3161, 9860-91-3161।
5: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
7: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद, कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी, प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
11: सुन्दछौ, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र, होइन होला त्यस्तो त।
13: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ, के भो भन त।
12: के भएन मिस,
13: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा

0: नीलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरले सराफलाई आशिषमा बदल्न सक्नुहुन्छ। चैमसी आज शुक्रबार अक्टोबर 9 तारीक असोज 23 गते। आजको बाइबल खण्ड व्यवस्थाको पुस्तक 23 अध्यायको 5 पदबाट रहेको छ र यहाँ लेखेको छ, परमेश्वरले तिम्रो निम्ति त्यो सराफलाई आशिषमा बदल्नुभयो किनभने परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। पावलले कोरन्थीहरूलाई भनेका छन्, यसैकारण हामी हिम्मत हार्दैनौ किनकि हाम्रो हल्का कष्टले हाम्रो लागि काम गरिरहेको छ। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 4 अध्यायको 16 र 17 पदमा हेर्न सक्नुहुन्छ। जेम्स टोबलले यो कुरा साँचो हो भनेर प्रमाणित गरिदिए। 17 वर्षको उमेरमा डाक्टरले उनलाई उनको आँखाको ज्योति विस्तारै गुम्दै गइरहेको र यसलाई ठिक गर्न केही गर्न नसकिने कुरा बताए। जीवनबाट भाग्नुको साटो उनले कलेजको डिग्री हासिल गरे र एक सफल उद्यमीसँग व्यक्तिगत रूपमा व्यवसाय सिके। उनको लक्ष्य दृष्टिविहीन भए पनि आफ्नै व्यवसाय शुरू गर्नु थियो ताकि उनले आफ्नो करियर र जीवन आफै सम्हाल्न सकुन्। यद्यपि उनले आफूलाई दृष्टिविहीनपनका लागि तयार त गरेका थिए, तर जब साँच्चै उनले संसार देख्न छोडे उनी मानसिक रूपमा निकै विचलित भए। आफ्नो पुस्तक यू डोन्ट ह्याभ टू बी ब्लाइन्ड टू सी अर्थात हेर्नका लागि दृष्टिविहीन हुनु पर्दैनमा उनले भनेका छन्, म केवल आफ्नो बैठक कोठामा बसेर संगीत मात्र सुनिरहन चाहन्थे, तर त्यसपछि जिमले आफ्नो विश्वासलाई गहिरो गरी जगाए र उनले भने जस्तै परमेश्वरले मेरो भित्री आँखालाई एउटा नयाँ विचारका लागि खोलिदिनुभयो। उनी एक दृष्टिविहीन व्यक्तिका लागि अत्यन्तै असम्भव मानिने क्षेत्रमा प्रवेश गरे, त्यो थियो टेलिभिजन। उनले दृष्टिविहीन मानिसहरूलाई मदत गर्न न्यारेटिभ टेलिभिजन नेटवर्क अर्थात एनटीएन को स्थापना गरे। यस नेटवर्कले कार्यक्रम वा चलचित्रको आवाजमा थप वर्णात्मक अभिव्यक्ति अर्थात डिस्क्रिप्सन थप्ने काम गर्छ ताकि सुन्नेहरूले पनि कार्यक्रमको दृश्य कल्पना गर्न सकुन् र त्यसको पूर्ण आनन्द लिन सकुन्। आज एनटीएन 2 करोड़ भन्दा बढ़ी घरधुरीहरूमा प्रसारण हुन्छ र अनौठो कुरा त के छ भने यो च्यानल हेर्न 60% दर्शकहरू आँखा देख्ने मानिसहरू नै छन्। आफ्नो यस कामको लागि जिमले टेलिभिजन क्षेत्रको सबैभन्दा ठूलो सम्मान एमी अवार्ड प्रसारण शुरू भएको पहिलो सिजनमै प्राप्त गरे। त्यसैले आज तपाईँको लागि सन्देश यही हो, परमेश्वरले तपाईँको समस्यालाई नै तपाईँको हितको लागि प्रयोग गर्न सक्नुहुन्छ र सराफलाई आशिषमा बदल्न सक्नुहुन्छ। त्यसैले जब हामी संकटको समयमा परमेश्वरमाथि भरोसा राख्छौं, वहाँले हाम्रा सबैभन्दा ठूला समस्या र कमजोरीहरूलाई नै हाम्रो सफलता र आशिषको माध्यम बनाइदिनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

जयमस्ती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं। जब बुद्धिमानलाई शिक्षा दिइन्छ त्यसले ज्ञान पाउँछ। तपाईँको व्यक्तिगत जीवनमा होस् या तपाईँको पेसामा सम्बन्धमा सफलतामा खुशीको लागि अरूसँग संचार गर्ने कला सिक्न आवश्यक छ। तथ्यहरू प्राप्त गर्नुभन्दा बाहेक संचारले अर्को व्यक्तिको हृदय र मनको बारेमा केही समझ प्राप्त गर्ने तरिका प्रदान गर्नुपर्छ अनि असल संचारको लागि अनुवादको खाँचो पर्छ। तपाईँको त्यो अर्को व्यक्तिको भाषा सिक्नु पर्ने हुन्छ, अर्थात् उसले के भन्न खोजिरहेको छ बुझ्नु पर्ने हुन्छ। हामी सबैले उही शब्द प्रयोग गर्छौ तर प्रेमको सन्दर्भमा हामीहरूसँग आफ्ना अद्वितीय भाषाहरू हुन्छन्। तपाईँले मलाई मेरो लागि यहाँ कसैको खाँचो छ भन्नुको अर्थ अर्को व्यक्तिले म तपाईँको लागि यहाँ हुनेछु भन्ने नहुन सक्छ। तपाईँले पूर्व अनुमानहरू र गलत सोचाई उनीहरूको भाषा सिक्न आवश्यक छ। यस्तो समाजले तपाईँलाई आगामी वर्षहरूमा धेरै सहायता गर्नेछ। यसले तपाईँलाई तिनलाई तपाईँकै अर्को रूपमा मानेर वा उनलाई तपाईँको उत्तम मित्र जस्तै ठानेर व्यवहार गर्नबाट रोक्नेछ। हामी सबैलाई माया गर्नु र माया गरिनु आवश्यक छ तर हामी आफ्नो अभिव्यक्ति र इच्छाहरू व्यक्त गर्नको लागि संसारका विभिन्न माध्यमहरू प्रयोग गर्छौं। तपाईँ दुवैजनाको बुझाइ एउटै छ भन्ने कुरा सुनिश्चित गर्न शब्दको अर्थ जाँच गर्न र परिभाषाहरू तुलना गर्न डराउनुहोस्। एक आदरणीय बाइबल शिक्षकले यो कुरालाई यसरी बताएका छन्। प्राय मेरो आफ्नो कुराकानीमा म यसो भन्छु, मैले जे सुने त्यो कुरा म तपाईँलाई बताउनेछु ताकि तपाईँले त्यो कुरा भन्न खोज्नु भएको हो कि होइन भने म बुझ्न सकौं। कति पटक मैले चाहेको भन्दा बिल्कुलै फरक कुरा सुन्दा म छक्क पर्छु। चिर स्थायी सुखी भौतिक थोकहरूको स्वामित्वबाट प्राप्त हुँदैन, त्यो त असल सम्बन्धबाट प्राप्त हुन्छ। त्यसकारण आज आफ्नो संसार कौशल सुधार गर्न काम गर्नुहोस् किनकि यो लगानीको लायक छ। किनकि उहाँले आफ्नो स्वर्गदूतलाई तिम्रा सबै मार्गहरू रक्षा गर्नलाई आज्ञा दिनुहुन्छ। धर्मशास्त्रमा स्वर्गदूतहरूको बारेमा 300 भन्दा बढी सन्दर्भहरू छन्। तिनीहरूलाई दुई शब्दमा वर्णन गरिएको छ, धेरै शक्तिशाली तर दानियलका लागि सिंहहरूको मुख बन्द गर्न र पत्रुसलाई मृत्युदण्ड दिई अघिल्लो रात झ्यालखानाबाट बाहिर निकाल्न एकजना मात्रै स्वर्गदूत पर्याप्त भए। अनि के तपाईँलाई एलिसाको नोकरको सम्झना छ? जब शत्रुको सेनाले दोतान शहरलाई घेरेको थियो, एलिसाले आफ्नो नोकरको आँखा खोलिदिनु परमेश्वरलाई विन्ती गरे, तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनु भयो। त्यसले एलिसाका वरिपरिका डाँडाहरू अग्निमय घोडाहरू रथले भरिएको देख्यो। यदि आज परमेश्वरले तपाईँको आँखा खोलिदिनु भयो भने तपाईँले के देख्नुहुनेछ? तपाईँका छोरा छोरी विद्यालय जाँदै गर्दा स्वर्गदूतहरू उनीहरूको साथ लागेका, मादक पदार्थ सेवन गरेका, चालकहरूबाट तपाईँलाई जोगाएका, शल्यक्रिया गर्ने डाक्टरहरूको हातलाई मार्गदर्शन गर्दै गरेका, सुतेको बेला तपाईँलाई पहरा दिइरहेका एकजना बाइबल शिक्षकले यसो भनेका छन्। यदि तपाईँलाई विश्वासी हुनुहुन्छ भने तपाईँको जीवनको अनुभवमा शक्तिशाली स्वर्गदूतले तपाईँको साथ दिनेछन् भन्ने आशा गर्नुहोस्। के सबैजनाले कुनै स्वर्गदूत उनीहरूको साथमा रहेको देख्नेछन्? होइन, बाइबलले भन्दछ कि ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्। तब तपाईँले यीशुलाई इन्कार गर्नुहुन्छ, तपाईँले उच्चतम सुरक्षा गुमाउनुहुन्छ। तर जब तपाईँले यीशुलाई प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहुन्छ, तपाईँले 24 घण्टा सुरक्षा पाउनुहुनेछ किनकि परमेश्वरको भय मान्नेहरूको चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्। ध्यान दिनुहोस्, तपाईँको स्वर्गदूत तपाईँका आएर यसो हात हल्लाएर मात्रै जान्दैनन्, तर तिनले आफ्नो पाल टाँग्छन्, त्यही बस्छन्, जागा रहन्छन्। तपाईँ तिनको पखेटाको छाया मुनि सुरक्षित विश्राम गर्न सक्नुहुन्छ। यदि यसले तपाईँको चिन्ता कम गर्दैन भने कुनै कुराले पनि तपाईँको चिन्ता कम गर्ने छैन। तथ्य के हो भने पृथ्वीमा सबैभन्दा धनी व्यक्तिले समेत शान्ति पाउन सकेका छैनन्, तर हामी कति धन्यका छौं। श्रोता एथेन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि विदा हुन्छु। धन्यवाद। जय मसीह।

गुर्नी चेफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथै तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं। प्रेसवटा यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकारी गर्नु र तपाईलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह प्रदान गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि सदाको बिहान झै तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा हामी आइपुगिसकेका छौं। अबको करिब करिब आधी घण्टासम्मको लागि तसर्थ यसकारणले आउनुहोस् अब भने हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ र हामी एकसाथ परमेश्वरको उपस्थितिमा जाउँ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-03-44-646। हजुर, 977-98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तदनि श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तादृन श्रोता भने तपाईँ आफ्नो फोन उठाउँदै रहनुहोस्, फोन उठाएर हामीलाई फोन गर्दै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले पहिलो सामुएल 7:1 हेर्दै जाने भने त्यहाँ एउटा घटना घटेको पाउँदछौ। वास्तवमा त्यहाँ के घटेको छ भन्दा मानिसहरूले परमप्रभुको अब चाहिँ अगुवाई खोजेका पाउँछौ। एक पदले भन्छ उनीहरूले चाहिँ परमप्रभुको सन्दुक चाहिँ किरियत यारिममा अमी नादाबको घरमा पठाइदिए र बाँकी मानिसहरू चाहिँ अब फेरि आफ्नो आफ्नो काममा आनन्द मनाएका कुराहरू हामी पाउँछौ। प्रसंग हो 6 अध्यायमा पलिस्तीहरूले जब परमप्रभुको सन्दुक पठाए, फिर्ता गरिदिए, त्यसपछि त्यो सन्दुकलाई परमेश्वरको भेटुने पाल सिलोमा लिएर जानुको साटो उनले किरियत यारिमतिर पठाइदिएको हामी पाउँदछौ। हामी यो खण्डलाई राम्रोसँग हामी अध्ययन गरौं, एकछिन हामी वाचन गरौं, पढौं, त्यसपछि हामी केही कुराहरू यसबाट हामी सिक्नेछौ। श्रोता, तब किरियत यारिमका मानिसहरू आएर परमप्रभुको सन्दुक लगे र तिनीहरूले डाँडामा भएको अमिनादाबको घरमा त्यो ल्याए र तिनको छोरा एलाजारलाई त्यसको हेरचाह गर्ने काममा अर्पण गरे। दुई पद, यसरी धेरै समय अर्थात् कुल 20 वर्षसम्म सन्दुक किरियत यारिममा रह्यो र इसरायलीहरूका सबै मानिसहरूले शोक मनाएर परमप्रभुको बाटो खोजे अनि
सामुएलले समस्त इसरायल जातिलाई यसो भने, यदि तिमीहरू आफ्नो पूरा मनले परमप्रभुतिर फर्कन्दछौ भने तिमीहरूका माझबाट पराई देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदेऊ। आफ्नो पूरा मनले र हृदयले परमप्रभुतिर फर्क र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिस्टीहरूको हातबाट मुक्त गर्नुहुनेछ। यसरी इसरायलीहरूले बाल देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदिए र परमप्रभुको मात्र सेवा गर्न लागे। तब सामुएलले भने, सबै इसरायलीहरूलाई मिस्रमा भेला गराऊ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु। तब तिनीहरू त्यहाँ भेला भए र तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्ने खन्याए र त्यस दिन हामीले परमप्रभुको विरूद्धमा पाप गर्यौं भनी स्वीकार गरी दिनभरि नै तिनीहरू त्यहाँ उपवास बसे, अनि सामुएल मिस्पामा इसरायलका अगुवा भए। इसरायलीहरू मिस्पामा भेला भएका छन् भनी जब पलिस्तीहरूले सुने, तब उनीहरूका शासकहरू इसरायलीहरूका विरूद्धमा लड़ाई गर्नलाई निस्किए। पलिस्तीहरू अघि आए र यसरी पलिस्तीहरू अघि बढ्दै आएको कुरा सुनेर इसरायलीहरू डराए। तिनीहरूले सामुएललाई भने, पलिस्तीहरूको हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्। तब सामुएलले भेडाको एउटा दुधे बच्चा लिएर होमबलि चढाए र इसरायलको निम्ति परमप्रभुसँग कराएर प्रार्थना गरे, अनि परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो। तब सामुएलले होमबलि चढाइरहँदा पलिस्तीहरू इसरायलीहरूसँग लडाई गर्न अघि बढे। त्यस दिन परमप्रभु पलिस्तीहरूको विरूद्धमा ठूलो स्वरले गर्जनुभयो र पलिस्तीहरूको बीचमा खलबल पार्नुभयो। आतंकले भरिएर उनीहरू इसरायलको सामुबाट भागे। इसरायलीहरू मिस्रबाट पलिस्तीहरूलाई खेद्दै निस्किएर बेत करको मुन्तिरसम्म उनीहरूलाई मार्दै रहे। त्यही नै मिस्पा र सेनको बीचमा सामुएलले स्मारक रूपमा एउटा ढुङ्गा खड़ा गरे, त्यसलाई एबेन एजर भन्ने नाउँ राखे। तिनीहरूले भने, परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो। यसरी पलिस्तीहरू बस्न पारिएर इसरायलीको इलाकाभित्र फेरि पसेनन्। सामुएलको जीवनभरि नै परमप्रभुको हात पलिस्तीहरूको विरूद्धमा रह्यो। उनीहरूले लिएका एक्रोनदेखि गातसम्मका सबै शहरहरू फेरि इसरायललाई फर्काइदिए र इसरायलीहरूले छिमेकका इलाकाहरूलाई पलिस्तीहरूको शक्तिदेखि छुटाए, अनि इसरायल र एमोरीहरूको बीचमा मिलाप भयो। आमेन। आदरणीय श्रोता, हामीले यो पहिलो सामुएलको पुस्तक 7 अध्यायको हामीले 1-15 पदसम्म हामीले पढ्यौ। प्रिय श्रोता, यहाँ हामी देख्न सक्छौ उनीहरूले परमेश्वरको सन्दुकलाई आफूसँग नराखेर किरियत यारिममा राखे र त्यो 1 वर्ष 2 वर्ष होइन, पूरा 20 वर्षसम्म उनी कसैले पनि परमप्रभुको सन्दुकको वास्तै भएन। एकजना व्यक्ति अम्मीनादाको घरमा बसेका व्यक्ति जसको छोरा एलाजार थिए, तिनले परमप्रभुको सन्दुकलाई हेरचाह मात्रै गर्थे। उनले त्यहाँ आराधना गर्ने, धूप बाल्ने आदि इत्यादि काम होइन, हेरचाह मात्र गर्ने गर्थे। र बाँकी रहेका इसरायलीहरू सबैजना
आफ्नो आफ्नो तालमा आफ्नो आफ्नो इच्छामा जीवन जिइरहेका थिए। हामी देख्छौ उनीहरू आफ्ना परमेश्वरलाई किरियत यारिममा अम्मी नादाबको घरमा थन्क्याएर विदेशी देवताहरूको पछि लागेका थिए। जुन कुरा परमप्रभु परमेश्वरको नजरमा सही हुने कुरा थिएन। परमेश्वरको जन जसले परमप्रभुलाई जसलाई आफ्नो एउटा मूल्य चुकाएर मिश्रको दासत्वबाट छुटकारा दिएर ल्याउनु भएको थियो, अब उनीहरूको मनमा के परेको छ भन्दा परमप्रभुले हामीलाई छोड्नु भएको छ, अब हाम्रो र परमप्रभुको कुनै पनि सम्बन्धै छैन। यसकारण सायद हामीले कनानको भूमिमा अब अर्को नयाँ परमप्रभु खोज्नुपर्छ भने झैं गरी उनीहरूले आफ्ना जीवनदाता मुक्तिदातालाई त्याग गरेका छन्। आदरणीय श्रोता, अनि जब यहाँ अब कुल 20 वर्ष बित्यो, परिस्थितिहरूको कारण उनीहरूले थप संकष्ट र समाधानको बाटो नपाएर उनीहरू त्यहाँ चेपिएको कुरा हामी पाउँछौ। त्यसपछि अब चाहिँ उनीहरूलाई आफ्नो परमेश्वरको याद आएको हामी पाउँछौ र उनीहरूले आफ्ना परमेश्वरलाई सही आदर गर्न नसकेकोमा शोक मनाएको र परमप्रभुको बाटो खोजेको हामी भेट्न सक्छौ। आदरणीय श्रोता, यसबाट हामीले के बुझ्छौं भन्दा पहिलो कुरा, जब जब हामीले हाम्रा सृष्टिकर्ता प्रभु यीशु ख्रीष्टलाई सांसारिक आशिष र सम्पन्नताको मादमा बिर्सन्छौ, त्यसपछि हाम्रो जीवनमा संकष्ट र दुःख कष्टले स्थान पाउँछ भन्ने कुरा बुझ्छौ। परमेश्वरलाई हामीले भुल्नु भनेको हामीले परमेश्वरलाई दुखित तुल्याउनु भन्दा पनि बढी आफूले आफ्नै जीवनमा संकष्टलाई निम्ता दिनु जस्तै हो। दुष्ट दियाबोलसलाई आफ्नो जीवनमा राज्य गर्नको लागि ढोका खोलिदिनु जस्तै हो। हामी जति जति परमप्रभु परमेश्वरबाट टाढा टाढा हुन्छौं, उति उति उसले तपाईँको जीवनमा दावी गर्दै ऊ तपाईँको नजिक हुँदै आउँछ। प्रेस्रोता, यो यस्तो तरिकाको एउटा तरिका यस्तो जस्तो हो, मानौ तपाईँ कुनै सड़क बत्तीलाई टाढाबाट बलेको देख्दै हुनुहुन्छ र तपाईँ त्यो सड़क बत्तीको जति जति नजिक जानुहुन्छ उति उति तपाईँको ओरपरका अन्धकारहरू हट्दै गइरहेको हुन्छ र तपाईँ निरन्तर उज्यालो उज्यालो उज्यालोतिर बढ़िराख्नु भएको हुन्छ। अब जब तपाईँ त्यो सड़क बत्तीलाई पार गरेर फेरि तपाईँ सड़क बत्तीदेखि टाढा जानुहुन्छ, त्यसपछि बिस्तारै उज्यालो कम हुँदै जान्छ, अँध्यारो बढ्दै जान्छ र अन्तमा गएर तपाईँको वरिपरि फेरि अन्धकारले राज गर्छ। परमप्रभु परमेश्वर प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नु र उहाँलाई पछ्याउनु भनेको पनि यस्तै हो। हामी जति जति परमेश्वरको नजिक जान्छौं, जति जति हामी प्रार्थना गर्दै जान्छौं, जति जति हामी उहाँको आज्ञाकारितामा उहाँसँग एक हुँदै जान्छौं, उति उति तपाईँको जीवनमा भएका अन्धकारका शक्तिहरू अन्धकारका कामहरू गर्दै गर्दै गएर एक दिन यस्तो चरम बिन्दुमा पुग्नुहुन्छ त्यो ठाउँमा जहाँ तपाईँको जीवनमा अलिकति पनि अन्धारो बाँकी रहने छैन, तर त्यहाँ अब तपाईँले परमेश्वरको आशिष परमेश्वरको अभिषेकको चरम आनन्द तपाईँले लिनुहुनेछ त्यहाँ। अनि जब तपाईँ फेरि
आफ्नो त्यो आशिष सम्पन्नताको आडमा तपाईँले आफ्नो हृदयलाई बरालेर अगाडि बढ्दै जाँदा क्रममा प्रभुसँग तपाईँको दूरी बढ्दै जाँदाखेरिमा अघिको सड़कको बत्तीको उज्यालो कम भए चाहिँ प्रभु यीशुको उज्यालो तपाईँको जीवनमा कम्ती हुँदै हुँदै हुँदै जान्छ र तपाईँ जति जति प्रभुदेखि टाढा हुँदै जानुहुन्छ उति उति तपाईँको जीवनमा दुष्टले भन अन्धकारले हावी गर्दै आउँछ। यहाँ पहिलो सामुएल सात अध्यायमा भएको पनि त्यही हो। जतिखेरसम्म उनीहरू परमप्रभुको नजिकमा थिए परमेश्वरको मुक्ति अनुग्रह पाप क्षमा जस्ता कुराहरू अघिको सड़कको बत्तीको उज्यालो कम भए चाहिँ प्रभु यीशुको उज्यालो तपाईँको जीवनमा कम्ती हुँदै हुँदै हुँदै जान्छ र तपाईँ जति जति प्रभुदेखि टाढा हुँदै जानुहुन्छ उति उति तपाईँको जीवनमा दुष्टले भन अन्धकारले हावी गर्दै आउँछ। यहाँ पहिलो सामुएल सात अध्यायमा भएको पनि त्यही हो। जतिखेरसम्म उनीहरू परमप्रभुको नजिकमा थिए परमेश्वरको मुक्ति अनुग्रह पाप क्षमा जस्ता कुराहरूको निम्ति उनीहरूले थुप्रै आनन्द मनाए सम्पन्न भए। तर जब उनीहरू फेरि अब त्यो सम्पन्नताको मादमा परमेश्वरलाई त्यागेर आफ्नो स्वेच्छाचारी जीवन बिताउन थाले त्यसपछि उनीहरूको जीवनमा पलिस्टीहरूको अत्याचारले स्थान पाउँदै गरेको हामी देख्न सक्छौं र अन्तमा अन्धकारको त्यो पराकष्ठामा आए अब उनीहरूको आनन्द चाहिँ अब शोकमा परिणत भएको छ। मानिसहरूले त्यहाँ शोक मनाएका छन् अनि जस जसले शोक मनाए उनीहरूले तुलना गरे पहिला परमप्रभुसँग हुँदाखेरिको जीवन र अहिले परमप्रभु रहित हुँदाखेरिको जीवनमा के फरक रहेछ। अब दुई पदमा उनीहरूको निश्चयता अब हामी परमप्रभुको बाटो खोज्नेछौ। कसरी खोज्ने? प्रेसरता उनले प्रार्थना गरे कसरी खोज्ने? सायद मिकाले आफ्नो परमेश्वरको निम्ति घर देवताको मूर्ति बनाए मूर्तिमा खोज्ने अथवा कसरी खोज्ने भन्ने अन्यलताको बीचमा सामुएल अगम वक्ताको आवाजले उनीहरूको त्यो ध्यानलाई भङ्ग गर्छ। सामुएलले भन्दछन् यदि तिमीहरू आफ्ना पूरा मनले परमप्रभुतिर फर्कन्छौ भने तिमीहरूको माझबाट पराई देवता र अस्तुरेत देवताहरूलाई निकालिदेऊ र पूरा मनले हृदयले परमप्रभुतिर फर्क। आदरणीय श्रोता अब फेरि पनि उनीहरूले परमेश्वरको मुक्ति र उद्धारको आनन्द उठाउन चाहन्थे भने अब उनीहरूको जीवनबाट परमेश्वरलाई मन नपर्ने घृणित कुराहरू

निकालेर फाल्नु पर्थ्यो। यसबाट हामीले के थाहा गर्न सक्छौ भने परमप्रभु परमेश्वर कहिले पनि विभाजित हृदयदेखि खुसी हुनुहुन्न। सामुएलले भन्दैछन् आफ्नो पूरा हृदयले परमप्रभुतिर फर्क। तिमीहरूको हृदयको केही हिस्सा अस्तोरे देवीतिर अथवा पराई देवतातिर, केही हिस्सा परमप्रभुतिर फर्केर हुँदैन। सम्पूर्ण हृदयले आज तपाईँहरू म प्रार्थना गर्छौ, कस्तो हृदयले प्रार्थना गर्छौ श्रोता? प्राय मानिसहरूको समस्या के हुन्छ भने उनीहरू प्रार्थना गर्न बस्छन्, अनि प्रार्थना गर्दै बस्दाखेरि उनीहरूको दिमागमा चाहिँ के चलिरहेको हुन्छ भने फलानो बिजनेस यसो गरौँला, फलानो ट्रेन यसो गरौँला भनेर दिमागभित्र आफ्नो एउटा छुट्टै प्रकारको रणनीति चलिरहेको हुन्छ। यसैलाई विभाजित हृदय भनिन्छ। बाहिर शरीरले र ओठले परमप्रभुलाई पुकारा गर्दैछ, प्रार्थना गर्दैछ, परमेश्वरको उपस्थितिमा रमाएको जस्तो गर्दैछ। ऊ शनिबार आइतबारको सेवकाईमा पूर्ण रूपले उपस्थित छ, तर उसले ऊ चाहिँ उपस्थित हुँदै गर्दा उसको हृदय, उसको सोच विचार उसँग छैन। उसको मनमा अब फलानो व्यवसायको लागि रणनीति बन्दैछ, फलानो ठाउँमा जानको लागि उसले एउटा यात्रा योजना बनाउँदैछ, यद्यपि उसको शरीर प्रभुको सेवकाईमा छ। यसलाई विभाजित हृदय भनेर भनिन्छ श्रोता। अनि परमप्रभु परमेश्वर हाम्रो यस्तो विभाजित हृदयदेखि प्रसन्न हुनुहुन्न। पूर्ण हृदयले परमप्रभुतिर फर्कनुपर्छ। तपाईँ आराधना गर्नुहुन्छ, प्रार्थना गर्दिनुहुन्छ, सम्पूर्ण रूपले मन तन र प्राण र आत्माले परमप्रभु परमेश्वरसँग यत्नपूर्वक प्रार्थना गर्नुपर्छ। अनि आफ्नो हृदयका कमी कमजोरी, आफ्नो जीवनका कमी कमजोरीहरू जो हाम्रो जीवनमा हामीले चढाउने आराधनाको हिस्सा बनेर बसेका छन्, अर्थात् ती प्रकारका खराब आचरणहरू, हाम्रो मनको आसक्त भएका थोकहरू जो छ, तिनीहरूले परमप्रभु परमेश्वरको महिमा खोसिरहेका छन् भने त्यस्ता कुराहरूलाई पनि हामीले निकाल्नुपर्छ। आदरणीय श्रोता, हामी हाम्रो आसक्ति भन्ने कुरा चाहिँ परमेश्वरलाई देखाउनु पर्ने। आज तपाईँको मन केतिर आकर्षित भएको छ, केतिर आसक्त भएको छ, यी कुराले पनि तपाईँ र मैले प्रार्थनाको जवाफ पाउने कि नपाउने भन्ने कुराको निर्धारण गर्दछ। श्रोता, यो विषयमा हामी अरू अरू एपिसोडहरूमा पनि हामी कुराकानी गर्दै जानेछौं। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा, र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता तथा पास्टर जोनाथन गिरी, अनि प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुदन घिमरेज्यू, र अब भने यतिखेर एकजना श्रोताको धन्यवादको वचनको साथसाथै प्रार्थनाको अनुरोध पनि आएको छ र म तपाईँको निम्ति पढेर सुनाइदिन चाहन्छु। र उहाँ श्रोता हुनुहुन्छ पम्फा रोक्काज्यू, र उहाँले लेख्नुभएको छ, अस्ति शुक्रबार म चितवन जाने बेलामा प्रार्थनाको अनुरोध राखेको थिएँ। मेरो यात्रा र सेवकाय असल र आशिषमय भयो। परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, साथै प्रेयर टावर टीमलाई लगायत प्रार्थना गरिदिनुहुने सबैको लागि पनि म धन्यवाद दिन चाहन्छु भनेर उहाँले हामीलाई धन्यवादको शब्दहरू पठाउनु भएको छ। भने उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो जग्गाको कामहरू राम्रोसँग हुन सकेको होस् भनेर प्रार्थना गरिदिनु अनुरोध गर्दछु भनेर उहाँले प्रार्थनाको अनुरोध पनि राख्नुभएको छ। तापनि श्रोता आउनुहोस् हामी उहाँको लागि प्रार्थना गरौं, पम्फा रोक्काज्यूको लागि हामी सबै मिलेर। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु, सर्वशक्तिमान पवित्र अनि जीवित परमेश्वर हुनुहुन्छ। प्रभु हामी यो समय तपाईँको चरणमा आउँदछौं र हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँले हाम्रा हरेक प्रार्थनाका उत्तरहरूलाई दिइराख्नु भएको छ। प्रभु हामीले प्रार्थना गर्यौं, तपाईँले सुन्नुभयो र हाम्रा प्रार्थनाहरूको शब्दहरूलाई तपाईँले जवाफ बनाएर फर्काउनु भएको छ। यो समय हामी तपाईँलाई धन्यवाद दिन्छौं। अस्ति शुक्रबार जुन पम्फा रोक्काज्यूको लागि हामीले प्रार्थना गरेका थियौं यात्राको लागि, तपाईँले सफल गरिदिनुभयो। हामी तपाईँलाई धन्यवाद दिन्छौं र तपाईँको नाउँको महिमा गर्छौं। प्रभु हामीलाई अब यी कुराबाट यो थाहा होस् कि तपाईँ जीवित र काम गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले थाहा पाएका छौं र सुन्नेहरूलाई पनि थाहा हुन सकेको छ। हामी प्रार्थना गर्छौं। प्रभु हामी प्रार्थना गर्छौं पम्फा रोक्काज्यूको जो जग्गाका कामहरू हुन बाँकी छ असलसँग हुन सकेको होस् र ती कामहरू सफल हुन सकेको होस्। उहाँको लेनदेन कारोबार जे जस्तो छ पिता, तपाईँ परमेश्वरले सहायता गर्नुहोस्, तपाईँको नाउँको महिमा हुन सकेको होस् र तपाईँ परमेश्वरले आफ्नो छोरीको हरेक कुराहरूलाई तपाईँले सहायता गर्नुभएको होस्। धन्यवाद पिता परमेश्वर, तपाईँको नाउँको महिमा गर्छौं र हामी विश्वास गर्छौं तपाईँ येशू ख्रिस्टले हाम्रो प्रार्थनाको उत्तर दिइसक्नु भएको छ र हामीले जवाफ पाइसकेका छौं। धन्यवाद येशू राजा, धन्यवाद छ पवित्र प्रभु। सबै आदर, सबै महिमा अनि सबै प्रशंसा हामी तपाईँलाई चढाउँदछौ। प्रभु सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा राख्छौ, माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशू ख्रिस्टको नाममा, आमेन। हवस् श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र कार्यक्रमलाई यतिखेरसम्म सुनेर साथ दिनुभएको हामी यहाँलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन्छौं र परमेश्वर तपाईँलाई आशिष दिनुभएको छ भन्दै भने कार्यक्रमबाट प्राविधिक कक्षबाट प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ। तबसम्म निरन्तर गुड न्यूज एफएम सुन्दै रहनुहोस् र प्रार्थना गर्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था, जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसी अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। हामी आशा गर्छौं श्रोता तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रो विगत श्रृंखलाहरू सुनेर तपाईँले जीवनमा धेरै आशिष पाउनु भएको छ र परमेश्वरलाई चिन्ने सुनौलो मौका पाइराख्नु भएको छ भन्ने हामीले विश्वास लिएका छौं। श्रोता लौ त लागौं आजको विषयतर्फ। आज पास्टर विनय भण्डारीज्यू तपाईँ समक्ष हाउ टु रिभाइभ आवर जेनरेसन, हाम्रो पुस्तालाई कसरी रिभाइभ गर्ने अथवा कसरी ताजगी गर्ने, यिनी विषयमा केन्द्रित रहेर पास्टर विनय भण्डारीज्यू तपाईँ समक्ष आउँदै हुनुहुन्छ। यसको रहस्य के हो त आउनुहोस्, बाँकी कुरा उहाँकै मुखारवृन्दबाट सुन्नेछौ। रेडियो नजिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: म सोच्दै थिए कोही कोही बेला तपाईँ र मैले परमेश्वरको महिमा, परमेश्वरको अभिषेकको कुरा गर्छौ अनि कोही कोही बेला हामी परमेश्वरको महिमा, परमेश्वरको काम भइरहेको फेसबुकमा देख्छौ, टिकटकमा देख्छौ, युट्युबमा देख्छौ, इन्स्टाग्राममा देख्छौ अनि कोही कोही बेला हामी कस्तो हुन्छ भने हामी परीक्षित हुन्छौ कि हाम्रो मण्डलीहरूमा त्यो कुरो किन देखा परेको छैन या मेरो जीवनमा किन देखा परेको छैन। तर जहिले पनि याद गर्नुहोस्, जहाँ पनि परमेश्वरको महिमा ओरिएको छ त्यो जग्गामा धेरै मानिसले बलिदान गरेका छ, किनभने परमेश्वरको महिमा चाहिँ बलिदानको जग्गामा मात्रै आउँदछ। तर धेरै पटक हामीले यो कुरो याद गर्दैनौ, बलिदान गरेको तपाईँले देख्नु हुँदैन अनि त्यो युट्युबको, फेसबुकको रिल्स र सर्ट्सले चाहिँ नि हामीलाई धेरै पटक के बनाउँदछ, वाओ बनाउँदछ। तर त्यो पर्दा पछाडि उनीहरूले गरेको बलिदान, उनीहरूले गरेको सेक्रिफाइस हामी देख्दैनौ। कोही कोही बेला हामी उनीहरूको हाइटलाई देख्दछौ तर उनीहरू परमेश्वरको उपस्थितिमा गएर आफैलाई हाइट गरेको देख्दैनौ। उनीहरूले परमेश्वरको त्यो उच्च लेभलको महिमालाई देख्दछौ तर उनीहरू आफै परमेश्वरमा गएर लुकेको कुरो हामी धेरैले देख्दैनौ। मैले अहिले हाम्रो नेपाली समाज र हिन्दी स्पिकिङ समाज या इन्डियाको समाजले धेरै देख्ने व्यक्ति चाहिँ एपोस्टल अङ्कित साजवान हो। तर मैले उहाँलाई के हेर्दै थियो भने पहिला निकै ठुलो हुनुहुन्थ्यो, अहिले देख्दै थियो मैले रिसेन्टली उहाँको कोट धरि उहाँलाई के हुन थालेछ, ठुलो ठुलो हुन थालेछ। भनेपछि उहाँले यति प्रार्थना र यति उपवासमा बस्दाखेरि त्यो बलिदान हामी देख्दैनौ। तर याद गर्नुहोस्, जहाँ पनि परमेश्वरको महिमा उत्रेको छ त्यो जग्गाले केही न केही बलिदान चुकाएको छ, गरेको छ। आमेन। अनि कोही कोही बेला जुन लेभलको महिमा चाहन्छौ त्यही लेभलको बलिदान चुकाउन आवश्यक छ, चाहे त्यो प्रार्थना होस्, चाहे त्यो परमेश्वरमा आफैले आफैलाई सरेन्डर गरेर होस्, चाहे कुनै पनि लेभलमा त्यो मूल्य चुकाउन आवश्यक छ। आमेन, आमेन भन्नुहोस् न। किनभने त्यो कुरोलाई चाहने हो भने चाहिँ त्यही लेभलको बलिदान पनि परमेश्वरले माग गर्नुहुँदछ। मैले यो लास्टमा राखेको थिएँ तर म यहाँ प्रार्थना गर्दै गर्दाखेरि यो पदलाई म सुरुमै चलाउन चाहदछु, लास्ट स्लाइडमा हामी जानेछौ। लाउनुहोस् त मसँग तपाईँले मर्कुस 10 अध्यायको 35 लगेर 38 हामी हेर्नेछौ। लास्ट स्लाइड हो यो चाहिँ। ल, हामी मर्कुस 10 अध्यायको अनि यहाँ चाहिँ के भएको छ भन्नुहुन्छ भने यीशु ख्रीष्टलाई कसैले यसरी माग गरेका छन्, तपाईँको दाहिने हात र तपाईँको देब्रे हातमा बस्ने अधिकार दिनुहोस्। अर्को भाषाले भने यो चेलाहरू मध्ये भने हामीलाई टपक्क ठिप्पेर नि अरूभन्दा माथि राख्नुहोस् भनेर यहाँ यो माग आएको छ। तर तपाईँले हेर्नुभयो भने हामी पढौँ न मर्कुस 10 अध्यायको 35 लगेर 38 हामी पढ्नेछौ। न पाउनु भयो भने आमेन भनिदिनुहोस् न। हामी एक साथ पढ्नेछौँ। माथि पनि आएको छ, तपाईँले पढ्न सक्नुहुनेछ। हामी एक साथ पढ्नेछौँ। परमेश्वरको वचनले के भन्दछ? रेडी, 1, 2, 3 गो। जब्देका दुई छोरा याकुब र यहोन्ना वहाँ कहाँ आएर भने, गुरुज्यू, हामी तपाईसँग जे माग्छौ तपाईँ हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हामी इच्छा छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूको निम्ति म के गरिदिऊ भन्ने तिमीहरू इच्छा गर्दछौ? तिनीहरूले उहाँलाई भने, तपाईँ महिमामा हामी मध्ये एकजनालाई तपाईँको दाहिनेपट्टि र अर्को तपाईँको कति कहाँ अरे देब्रेपट्टि बस्नलाई पाउने मंजुरी हामीलाई दिनुहोस्। अर्को भाषाले भने पनि के भन्दैछ? उनीहरू 12 चेला मध्येमा उनीहरूले के भन्दैछ? तपाईँ र मलाई चाहिँ नि के अरे जब्दियाको दुई छोरा याकुब र योहन्नाले आएर चाहिँ उहाँलाई के भन्दैछ? हामीलाई तपाईँ सँगसँगै बराबरमा राख्नुहोस्, अरूलाई तल राख्नुहोस्, हामीलाई त्यति छिटो बढाउनुहोस्। तर यीशुले कस्तो मजाको माग गर्न भएको छ, ल ठिकै छ, म तिमीहरूको प्रार्थनाको उत्तर दिन्छु, म तिमीहरूलाई म सँगसँगै बराबर पनि राख्छु। तर यीशुले के भन्नुभयो? 38 पदमा पढौँ त हामी 38 पढौँ त हामी एकसाथ पढौँ। तर यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले जे माग्दैछौ तिमीहरू जान्दैनौ। यहाँ रोस, यीशुले किन भन्नुभयो भने नि, उनीहरूले जुन पनि लेभलको महिमालाई देख्न चाहँदैछ त्यो महिमाको लागि मूल्य चुकाउन पर्छ। अनि यीशुले के भन्दै हुनुहुन्छ? तिमीहरू के माग्दैछौ त्यो तिमीहरूलाई थाहा छैन, किनभने यो पाउनका लागि तिमीहरूले धेरै ठुलो मूल्य चुकाउन पर्दछ। म तपाईँलाई भनौँ, पिचवर्कमा परमेश्वरको काम हुन छ भने नि यो लरतरो सतह लेभल सर्फेस लेभलको प्रार्थनाले मात्रै चाहिँ नि काम गर्दैन। अनि यीशुले के भन्नुभयो? म तिमीहरूलाई बढाउँछु, मेरै लेभलमा राख्छु, दाहिने र देब्रेमै राख्छु। तर तिमीहरूले के माग्दैछौ तिमीहरूले थाहा गरेका छौ? कहिले तिमीहरूको विचारमा जुन कुरो उत्पन्न हुँदैछ त्यो कुरोलाई तिमीहरूले थाहा गरेका छौ? किनभने यीशुले के भन्नुभयो, पढौँ त फेरि, तर यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू जे माग्दै के माग्दैछौ सो तिमीहरू जान्दैनौ, के जुन कसौरा म पिउँछु त्यो तिमीहरू पिउन सक्छौ? अर्को भाषाले भने पनि यीशुले के भन्छ? जुन बलिदान म गर्दैछु त्यो बलिदानको प्रतिउत्तरमा मात्रै त्यो लेभलको महिमा देखा पर्दछ। अनि तिमीहरू माग्दैछौ जो तिमीले त्यो लेभलको सेक्रिफाइस त्यो लेभलको महिमा के अरे महिमाको लागि बलिदानै गरेका छैनौ। अनि आजको मण्डली कस्तो यसो आराममा बसेको छ। मैले धेरै वर्ष अगाडि परमेश्वरले हाम्रो आरामपन भत्काइदिनुहुन्छ भन्ने वचनलाई बोलेको थिएँ। अनि कोही कोही बेला हामी यो देशमा आएर हाम्रो आरामपनालाई अलिकति पनि ठकछक हुने केही परिस्थिति आयो भने हामी शैतानलाई डाँटे पठाउँछौ। वाट इफ त्यो आरामपना भत्काइदिने चाहिँ शैतान नभएर परमेश्वर स्वयं हो, स्वयं हो। कोही कोही बेला हामीले सोच्न पर्दछ। अनि यीशुले के भन्नुभयो? जुन कचौरा म पिउँदैछु त्यो कचौरा तिमी पिउन सक्छौ? जुन दण्ड म भोग्दैछु, जुन लेभलको परमेश्वरले महिमा राखिदिनु भएको छ त्यो महिमाको लागि त मैले मूल्य चुकाएँ नि त, त्यो भएर पो परमेश्वरले त्यो लेभलमा राखेको। तर तिमीहरू पनि चाहना गर्छौ, गलत त होइन, तिमीहरू पनि के गर्दैछौ? चाहना गर्दैछौ बढ्नका लागि, त्यो महिमा देख्नका लागि। तर यीशुले के भन्दै हुनुहुन्छ? मैले जुन कचौरा पिए, जुन मेहनत परिश्रम जुन बलिदान गरे तिमीहरू गर्न सक्छौ त्यो? हेर्नुहोस् है, जुन गर्न सक्छौ। अनि यहाँ यीशुले के भन्नुभयो? त्यो तिमीहरू पिउन सक्छौ, अथवा जुन बत्तिसमा मैले लिएको छु। बत्तिसमाले के गर्दछ थाहा छ? जे कुरो तपाईँलाई मन पर्ने त्यो कुरो, जसरी पानीमा भित्र मान्छे पानीको

0: लिएको बत्तिसमा तिमी लिन सक्छौ? यदि सक्छौ भने, त्यो कचौरा पिउन सक्छौ भने, म तिमीलाई के गर्नेछु, त्यो लेभलको महिमालाई दिनेछु। आज नि तपाईँ र मैले जति पनि सेवकाई परमेश्वरले चलाउँदै गर्नु भएको देख्नु भएको छ नि, उनीहरूको जरामा गएर कोट्याएर हेर्नुहोस् कि उनीहरूले नि निन्द्रालाई धेरै कम माया गरेको व्यक्तिहरूमा पर्छ, घनघोर प्रार्थना गर्ने व्यक्तिमा पर्दछ उनीहरू। कोही कोही बेला चाहिँ हामी कस्तो हुन्छ भने नि, $5 तिरेर चाहिँ नि 5,000 इनाम प्राप्त गर्न खोज्दैछौ। तर मण्डली र बाइबलको इतिहासमा तपाईँ जानुभयो भने नि, जब मूल्य बलिदान धेरै गरेको छ नि, त्यो बलिदानको क्षेत्रमा मात्रै परमेश्वरको महिमा उत्रिएको छ। आमेन भन्नुहोस् न। एउटा पिक्चरमा जाउँ त सुरज, सुरुमा मैले पिक्चर देखाएको थिएँ, ल यो पिक्चर चाहिँ नि सुरुमा यो पिक्चर चाहिँ यो मोराबेन मण्डलीको पिक्चर हो। यो यी व्यक्तिहरू चाहिँ रेफ्युजी ब्याकग्राउन्डबाट आएका, अनि जर्मनीमा उनीहरूको विश्वासको कारणले गर्दा आफ्नो देशबाट लखटिएर चाहिँ उनीहरू जर्मनीमा शरण पाएका व्यक्तिहरू हुन्। अनि यी व्यक्तिहरू तपाईँ अहिले पनि हेर्नुभयो भने मोराबेन चर्चहरू चाहिँ अमेरिका र विभिन्न देशमा ठाउँ ठाउँमा तपाईँले देख्नुहुँदछ। तर यो मोराबेन चर्चको सबैभन्दा सुन्दर पक्ष के हो भन्नुहुँदछ भने नि, यी व्यक्तिहरूले नि करिबन 1731 चाहिँ नि यी व्यक्तिहरूले डेटलाई मैले याद गरिन, तर यी व्यक्तिहरूको मण्डलीमा चाहिँ नि 100 वर्षको चेन प्रेयर चलाएका थिए, 24 घण्टे चेन प्रेयर। एकजनाले 1 घण्टा प्रार्थना गर्यो, अर्कोले अर्को घण्टा प्रार्थना गर्यो, अर्कोले अर्को घण्टा, इभन 12 बजे राति पनि अर्कोले अर्को घण्टा प्रार्थना गर्यो। अनि त्यो प्रार्थनाको माहौल चाहिँ कहिलेसम्म गयो थाहा छ? 100 वर्षको चाहिँ, यतिसम्म कि मैले रिसर्च गर्दै थिएँ, विवाहको बेलामा पनि नि जन्तीहरू पनि चर्चमा विवाह हुँदैछ, दुला दुलै बस्दैछ, तर जसको पनि प्रार्थना हो उखुर्र गएर कुदेर जान्दथ्यो अरे, उसले आफ्नो भागको प्रार्थना गर्नका लागि। अनि त्यो प्रार्थना कति चल्यो अरे थाहा छ? 100 वर्ष। कति वर्ष अरे? कमन मण्डली एकदम जोसको साथमा कति वर्ष अरे? त्यो प्रार्थनाको बलिदानले नि कस्तो ठूलो जागृति ल्यायो भने नि, त्यो सानो मण्डलीले नि तपाईँलाई थाहा छ, करिबन उनीहरूको 100 वर्ष बित्दा नबित्दा चाहिँ नि संसारभरि 300 जना मिसनरी पठाउनका लागि उनीहरू सक्षम भए।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रम प्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने

कुनै विषय भए तपाईँ हामीलाई 9 81 38 844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

वास्तवमा संसार आज दोषको भुमरीमा रुमलिरहेको छ। एकले अर्कोलाई दोष नलगाएसम्म मानिसले खाएको पनि पच्दैन। घरमा, परिवारमा अनि बाहिर बाटोमा, व्यापारहरूतिर, बसतिर यात्रा गर्दा हरेक ठाउँमा मानिसले कहीँ न कहीँ कुनै न कुनै कुरामा अरूलाई दोष लगाइरहेको छ। वास्तवमा यो दोष मानिसको जीवनमा स्वाभाविक रूपले आउने कुरा हो र यसलाई बाइबलले पाप भनेर भन्दछ। र आज कोही पनि मानिस यो दोषको पापबाट अलग हुन सकिरहेको छैन। उसले कुनै न कुनै कारणको निम्ति अरू मानिसहरूलाई दोष लगाएकै हुन्छ। श्रीमतीले श्रीमानलाई दोष लगाउँछ अनि श्रीमानले श्रीमतीलाई दोष लगाउँछ। छोराछोरीले बुबा आमालाई अनि बुबा आमाले फेरि छोराछोरीलाई। हो श्रोता मित्र, आज संसार यसरी नै चलिरहेको छ। प्रभु येशूले भन्नुभयो, अरूलाई दोष नलगाऊ र तिमीहरूलाई पनि दोष लगाइने छैन। मत्तीको पुस्तक 7:1-2 तपाईँले यस्तो भनाई पढ्न सक्नुहुन्छ। आफ्नो आङमा भैँसी उफ्रेको थाहा नपाउने, अरूको टाउकोमा जुम्रा हिँडेको देख्ने भन्ने युक्ति तपाईँले सुन्नु भएकै होला। यो भनाई अरूहरूलाई दोष लाउने, अरूहरूको कमजोरी देख्ने मानिसको बारेमा भनिएको हो। मानिसलाई आफ्नो अपराध सानो लाग्छ, मानिसले आफूले गरेको गल्ती एकदमै सानो लाग्छ र अरूको सानो गल्ती ठूलो गल्ती जस्तो लाग्छ, ठूलो अपराध जस्तो लाग्छ। अरूलाई दोष लाउन पाउँदा कतिजनालाई धेरै सन्तोष मिल्दछ, तर मानिस कति चोटि आफूले खनेको खाडलमा आफै पर्दछ। दोष लाउनेले नै दोष गर्दछ। अरूको दोष खोज्दै हिँड्ने मानिसहरू धार्मिक हुन्छन् भनी विश्वास गर्न सकिँदैन। भनिन्छ कि घृणा हत्याको भाइ हो। हत्या गर्नुभन्दा अघि हृदयमा घृणा उत्पन्न हुन्छ। यदि त्यो घृणा हटाइएन भने त्यसको परिणामले कसैको ज्यान लिएको हुन्छ। अरूको दोष खोजी हिँड्ने व्यक्तिले हृदयमा घृणा बोकेर हिँडिरहेको हुन्छ। त्यस्ता मानिसहरू कसैको सानो गल्ती फेला पार्यो भने उसलाई नाश पार्न चाहन्छन्, बदनाम गरिदिन्छन्, बेइज्जत गरिदिन्छन्, त्यो सानो दोषलाई बढाएर ठूलो पहाड जस्तै बनाइदिन्छन्। सधैँ अरूको दोष मात्र खोजेर हिँड्ने मानिस पागलपनको शिकार हुँदै गइरहेको हुन्छ। यस्तो मानिसहरूले कतिचोटि त अरूको ज्यानै पनि लिन्छन्। सत्य र जीवित परमेश्वरलाई चिन्ने मानिसहरूमा यस प्रकारको व्यवहार हुनु राम्रो हुँदैन। म तपाईँलाई प्राचीन समयको एउटा घटना बताउन चाहन्छु यस कार्यक्रम मार्फत। त्यो घटनाको वर्णन पवित्र ग्रन्थ बाइबलमा गरिएको छ। यो घटना त्यस बेलाको हो जब प्रभु येशू यो संसारमा आउनु भएर पनि स्वर्गमा फर्केर गइसक्नु भएको थियो। प्रभु येशूका चेलाहरू संख्यामा बढ़िरहेका थिए। मानिसहरू सत्य प्रभु येशूको विश्वासमा आइरहेका थिए। तपाईँलाई थाहा छ, त्यति बेला पनि संसारमा मानिस परमेश्वरको भक्ति गर्छु भन्ने मानिसहरू धेरै जना थिए। मैले यो जुन कुरा तपाईँलाई बताइरहेको छु त्यो युरोप अमेरिकामा घटेको घटना होइन। कृपया यो बुझ्नुहोस् कि प्रभु येशू ख्रिस्ट युरोप वा अमेरिकाका व्यक्ति हुनुहुन्न थियो। उहाँ त एसियाका बासिन्दा हुनुहुन्थ्यो। येशूको सुसमाचार युरोप अमेरिकातिर पुगेपछि त्यहाँका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरेका हुन्। आज धेरैले इसाई विश्वासलाई अमेरिकी धर्म भन्ने गर्छन्, जुन कुरा एकदमै गलत हो। प्रभु येशू इसरायलमा जन्मनु भएको हो। इसरायलमा त्यति बेला धार्मिक मानिसहरू धेरै जना थिए। तिनीहरूले धर्मका धेरैवटा नियमहरू बनाएका थिए। ती नियम पालन नगर्नेहरूलाई तिनीहरूले कडा दण्ड दिन्थे। कहिले काहीँ त तिनीहरूले अपराधी ठहराइएका व्यक्तिको ज्यानै पनि लिन्थे। तिनीहरू अरूहरूको कुरालाई, विश्वासलाई, मान्यतालाई सहनै सक्दैनथे। श्रोता मित्र, बाइबलमा प्रेरितको पुस्तकमा प्रभु येशूका चेलाहरूले परमेश्वरको आत्माको शक्तिमा गरेका कामहरूको वर्णन गरिएको छ। प्रभुको एकजना स्तिफनस नाउँका चेलाले ती धर्मी मानिसहरूलाई सत्य परमेश्वरको बारेमा बताउँदा उनीहरू यति साह्रो रिसाए कि उनीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। डरलाग्दो कार्य गरे भन्दा हामीलाई विश्वास नलाग्न सक्छ, तर यो सत्य घटना बाइबलमा लेखिएको छ।
मैले ढुङ्गाको कुरा गरिरहेको छु। एक दिन केही यहुदीहरूले एउटी स्त्रीलाई व्यभिचार गरेको ठहर गरी त्यसलाई ढुङ्गाले हानेर मार्न खोजिरहेका थिए। तिनीहरूको हातमा ढुङ्गा थिए। मलाई अचम्म लाग्छ, होइन त्यति बेलाका यहुदीसित कुनै काम हुँदैन थियो कि कसो, हातमा ढुङ्गा बोकेर दिनभरि अपराधी खोजी हिँड्ने हुन पनि सक्छ, किनकि कसै कसैको धन्दा त खेती नै अरूको दोष खोज्दै हिँड्ने हुन्छ। उनीहरूले अरूको दोषलाई मात्रै खोजेर दिन बिताइरहेका हुन्छन्। एक प्रकारले भन्ने हो भने उनीहरूको लागि यो वास्तवमा जागिर बनेको हुन्छ, अरूलाई दोष लगाउने। कुनै कुनै मानिस आफूलाई धेरै धर्मी ठान्दछन्, अरूको अघि आफूलाई धर्मी देखाउने कोसिस गर्दछन्, तर उनीहरू अरूलाई दोष लगाउँदै हिँड्छन्, अरूहरूको न्यायाधीश बन्दै हिँड्छन्। पवित्र बाइबलको वचनले भन्छ कि हामीले अरूको न्याय गर्नु हुँदैन, अरूको न्याय गर्ने अधिकार हाम्रो छैन श्रोता मित्र, किनकि त्यो काम परमेश्वरको काम हो। त्यस निर्दय स्त्रीलाई दोष लगाएर मार्न खोज्ने यहुदीहरूको हृदय कति कठोर। स्त्री जाति प्रति हेपा व्यवहार गर्नु क्रूरता हो, नराम्रो हो। तिनीहरू त्यस स्त्रीलाई ढुङ्गाले हानेर मार्न चाहन्थे, तर येशूले दिनुभएको एउटै जवाबले तिनीहरूलाई ऐना देखाइदियो। येशूले भन्नुभयो, तिमीहरूमा जो पाप रहित छ त्यसैले पहिले ढुङ्गा हानोस्। त्यसपछि लेखिएको छ, जब तिनीहरूले यो सुने तब ठुलादेखि सानासम्म एक एक गरी त्यहाँबाट गए। ती यहुदीहरू क्रूर भए पनि तिनीहरूको इमानदारीको मैले सराहना गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ। येशूले यही भन्न खोज्नु भएको हो कि तिमीहरू अरूलाई दोष लाउन भन्दा अघि आफ्नो जीवनलाई जाँचेर हेर। तिमीहरूको जीवनमा पनि दोष अपराधहरू छन्। म कल्पना गर्छु, विचार गर्छु, येशूले भन्नुभएको वचन सुनेर तिनीहरूले आफैलाई र आफ्ना कार्यहरूलाई मूल्याङ्कन गरे, आफ्नो जीवनलाई केलाएर हेरे, विचार गरेर हेरे। अरूको मात्र दोष खोजी हिँड्ने थिए, तर येशूको कुरा सुनेर तिनीहरूले आफैलाई पनि दोषी पाए। तिनीहरूले चाहेका भए घुस पचाउन सक्थे, थाहा नपाएको जस्तो गर्न सक्थे, आफूले कहिल्यै कुनै दोष वा पाप नगरेको जस्तो पनि गर्न सक्थे, येशूको अघि झुट बोल्न सक्थे, तर तिनीहरू आफ्नो विवेकसँग झुट बोल्न सकेनन्। तिनीहरूलाई आफ्नै दोष र पापले त्यहाँबाट खेद्यो। श्रोता मित्र, आफैसँग इमानदारी हुनु भनेको यही हो। परमेश्वरले हामीलाई यस्तै इमानदारी भएको येशूको कुरा सुनेर तिनीहरूले आफैलाई पनि दोषी पाए। तिनीहरूले चाहेका भए भुस पचाउन सक्थे, थाहा नपाएको जस्तो गर्न सक्थे, आफूले कहिल्यै कुनै दोष वा

0: हामीमा खोज्नुहुन्छ। खेतको कुरा छ, साँचो धर्म पालन गर्छु भन्ने मानिसहरू आफ्नो दोष स्वीकार गर्न चाहँदैनन्। अरूको सानो गल्तीलाई ठूलो अपराध र आफ्नो अपराधलाई सानो गल्तीको संज्ञा दिएर नाउँ दिएर जिउने धार्मिक मानिसहरू ती यहुदीहरू भन्दा गतिला छैनन्। हामीले अरूलाई दोष लगाउन छोड्नु पर्छ। हामीले हातमा ढुङ्गा नबोके पनि हृदयमा ढुङ्गा बोकेर हिँड्नु छोड्नु पर्छ। दोष लगाउने मानिस त्यही दोषमा पक्राउ पर्न सक्छ। अरूको दोष खोज्दै हिँड्नु दुष्टता हो। धेरैजना मानिसहरू यसो गर्दै गर्दा आफ्नो समय नष्ट पार्दछन्। तपाईँको जीवनको अवस्था आज कस्तो छ? हो मित्र, कसैलाई पनि हामीले दोष लगाउनु हुँदैन र तपाईँले पनि दोष नलगाउनुहोस्। प्रभु येशूले हामी प्रत्येकले कसैलाई पनि दोष नलगाऊ र जिउँ भन्ने चाहनुहुन्छ। के तपाईँ प्रभु येशूको कुरा मान्न तयार हुनुहुन्छ? विचार गर्नुहोस्, प्रभुले आज पनि तपाईँको जीवनमा दोष लगाउने कुरा नभएको देख्न चाहनुहुन्छ र प्रभुले भन्नुभएको कुरा आजदेखि नै तपाईँ पालन गर्नुहोस् र प्रभुले तपाईँलाई कृपा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँ

नमस्ते नमस्ते दुवै हात जोडेर यस कार्यक्रममा तपाईलाई म स्वागत गर्दछु। आफूले सोचेको काम उल्टो भइदिँदा कुनै कुरा बुझ्नुभन्दा अघि बिमारीको शिकार हुनुपर्दा आफूले विश्वास र भरोसा गरेको व्यक्तिले धोका दिँदा हामीलाई के गरौं कसो गरौं हुन्छ। यस्तो बेला हामी के गर्न सक्छौं? यही महत्वपूर्ण परिस्थितिको बारेमा आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

तपाईले लेख्नुभएका विचारहरूले हामीलाई ठूलो उत्साह मिल्दछ, सान्त्वना मिल्दछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँसित अनुरोध गर्दछु, कृपया आफ्नो विचार, आफ्नो सुझाव, आफ्नो मन्तव्य, आफ्नो अनुभव, यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो हामीलाई अवश्य बताउनुहोस्। तपाईँले लेख्नुभएका पत्र

परमेश्वरले हामीलाई समझ दिनुभएको छ। यो समझले हामीलाई सहायता गर्छ। जीवनमा धेरै पल्ट निर्णय लिनुपर्दा, अप्ठ्यारो परिस्थितिमा पर्दा हामी के गर्छौं? हामी सोच्दछौ, विचार गर्छौं, गोत लिन्छौं, हाम्रो समझलाई प्रयोग गर्छौं। समझले हामीलाई समाधान दिन्छ, बाटो देखाउँछ। एक व्यक्ति पैदल हिँडेर कतै गइरहेको छ, उसित धेरै पैसा छ, बाटो चिल्लो र राम्रो छ, मोटर गाड़ीहरू आउने जाने गरिरहेका छन्, तापनि त्यो व्यक्ति पैदल नै हिँडिरहेको छ। ऊ जंगल, पहाड़, मैदान पार गर्दै अघि बढ्दैछ। उसलाई देखेर एकजना व्यक्तिले भन्छ, दाई, ए दाई, तपाईँ मोटर गाड़ियाँ चढेर किन जान्नुहुन्न? राम्रो बाटो छ, सवारी साधनहरू छँदैछन्, तापनि तपाईँ पैदल हिँडेर किन यात्रा गरिरहनु भएको छ? त्यस व्यक्तिले भन्छ, यी बस गाड़ी मोटर गाड़ीको बारेमा मलाई यति राम्रो ज्ञान छैन, मलाई यी कुराहरूको बारेमा अघिबाटै थाहा हुँदो त म यति साह्रो दुःख उठाउने थिइन, मोटर गाड़ीमै चढेर जाने थिए। मेरो आवाज सुनिरहनुभएका मित्र, यो व्यक्तिको बारेमा सुनेर तपाईँको मनमा कस्ता विचारहरू उत्पन्न हुन्छन्? यो घटना सत्य हो भने म भन्दिन, तर पनि केही मानिसहरू यस्तै विचार भएका हुन्छन्। वास्तवमा त्यो व्यक्तिले त्यस्तो दुःख उठाउनु पर्ने कुनै कारणै थिएन। ऊ बस गाड़ीमा चढेर सहजै उसले चाहेको ठाउँमा जान सक्थ्यो, छोटो समयमा ऊ जान चाहेको ठाउँमा पुग्न सक्थ्यो। तर कति दुःख लाग्दो कुरा, उसलाई बस गाड़ीको बारेमा केही पनि थाहा छैन। उसले पहिले बस गाड़ी देखेकै थिएन, त्यसको बारेमा उसले जानेको सुनेकै थिएन। पैसा त छ खल्तीमा, तर पैसा भएर पनि केही लाभ छैन। उसले पैदलै हिँडेर दुःख उठाइरहेको छ। नदीमा डुङ्गा छँदैछ, पौडिएर नदी किन पार गर्नुपर्छ र? बाँसकै भए पनि साँगो छ, साँगोबाट खोला तर्दा भइहाल्छ। तर कोही कोही मानिस हुन्छन् जसलाई डुङ्गाको बारेमा थाहै हुँदैन। यो संसारमा धेरै मानिसहरू अज्ञानतामा जीवन बिताइरहेका हुन्छन्। यो संसारमा धेरै यस्ता मानिसहरू छन् जसलाई बिमारबाट निको हुन, पापको क्षमा पाउनको निम्ति शान्तमय जीवन पाउन परमेश्वरले हाम्रा निम्ति सबै कुरा गरिदिनु भएको छ भने थाहै छैन। यदि यो कुरा हामीले जान्यौं भने र त्यसमा विश्वास गर्यौं भने परमेश्वरले उहाँको वचनमा भन्नुभएका सबै कुराहरू हाम्रो जीवनमा पूरा हुनेछन्। आज करोड़ौं मानिसहरूलाई यो कुराको ज्ञान नभएको कारण तिनीहरू दुःख, कष्ट, श्राप बोकेर आफ्नो जीवन बिताइरहेका छन्। उनीहरूको जीवन पीड़ाले भरिएको छ। यदि तपाईँको जीवनको अवस्था पनि यस्तै छ भने आज सुनिरहनुभएका कुराहरूलाई जीवनमा अपनाउनुहोस्, तपाईलाई भलो हुनेछ। हाम्रो रेडियो कार्यक्रम सुन्ने एकजना जवान भाइ थियो। उसको आँखा केही कमजोर थियो, उसले राम्ररी देख्न सक्दैन थियो। उसले धेरै डाक्टरहरू कहाँ गएर आँखा जचाएको थियो, औषधि खाएको थियो, तपनि आँखा राम्रो हुन सकेन। ऊ निराश भएको थियो। एक दिन हाम्रो रेडियो कार्यक्रम सुनिरहेको बेला उसले विश्वास गर्यो परमेश्वरमा। उसले आफ्नो आँखाको चंगाईको निम्ति पुकार्ने निश्चय गर्यो। त्यस दिन रेडियोबाट बिमारी र रोगीहरूको निम्ति प्रार्थना गरिएको थियो। उसले निको हुनुको निम्ति यसोमा विश्वास गर्न थाल्यो। उसले आफै पनि प्रार्थना गर्न थाल्यो, परमेश्वरको वचन निश्चय उसको जीवनमा पूरा हुनेछ भने विश्वास गर्न थाल्यो। परमेश्वरले उसलाई सहायता गर्नुभयो। उसको विश्वासलाई देखेर परमेश्वरले उसलाई निको पार्नुभयो। ऊ राम्ररी देख्न सक्ने भयो, आँखा चंगा भयो। परमेश्वरको वचन र प्रतिज्ञा उसको जीवनमा पूरा भयो। यो सानो एउटा घटना मात्र हो, तर यसरी असल कामहरू धेरै मानिसको जीवनमा भएका छन्। धेरैले मलाई यस विषयमा पत्र पनि लेखेका छन् र धेरै कुराहरू गोप्य भएको कारण म सबै कुरा रेडियोबाट छर्लङ्ग पार्न मिल्दैन। बाइबलमा अब्राहम नामका एकजना व्यक्तिको बारेमा वर्णन गरिएको छ। तिनी धेरै वृद्ध भइसकेका थिए। परमेश्वरले तिनलाई एउटा सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो। तिनको जीवनमा परमेश्वरको त्यो प्रतिज्ञा पूरा हुनुको निम्ति तिनले 25 वर्षसम्म पर्खनु पर्यो। तिनी 100
र तिनकी पत्नी 90 वर्षकी हुँदा तिनको सन्तान जन्मियो। त्यस्तो उमेरमा पनि सन्तान जन्मन्छ र? यो प्राचीन समयको घटना हो, तर परमेश्वरले त्यो तिनीहरूको जीवनमा सम्भव गराउनुभयो। आफ्नो परिस्थिति विपरीत हुँदा, कुनै आशा नहुँदा पनि अब्राहमले विश्वास गरे, परमेश्वरमा आशा राखे। परमेश्वरले हाम्रो अवस्था वा परिस्थिति हेरेर होइन, तर उहाँको शक्ति र महानताद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। अब्राहम र तिनकी पत्नी साराको निम्ति त्यस्तो उमेरमा सन्तान जन्माउने कुनै छाँट थिएन, तर पनि परमेश्वरले सम्भव गराउनुभयो। आज तपाईँको जीवनमा पनि केही यस्तै हुन सक्छ। सायद तपाईँको जीवनमा कुनै आशा नभएको जस्तो देखिन्छ, तपाईँको जीवनमा सराप परेको जस्तो देखिन्छ, कुनै आशा नहोला, सबै कुरा समाप्त भएको जस्तो छ होला। तर त्यो त तपाईँको विचार हो, परमेश्वरको विचार त्यस्तो छैन। तपाईँको मनले भनेका कुराहरूमा ध्यान नदिनुहोस्, तर परमेश्वरको वचनले के भन्छ त्यस कुरामा ध्यान दिनुहोस्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, अचम्मको हुनुहुन्छ। मानिसले के भन्छन् ती कुरामा पनि ध्यान नदिनुहोस्, तर परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्। परमेश्वरले बाइबलमा जुन वचनहरू भन्नुभएको छ, जुन प्रतिज्ञाहरू गर्नुभएको छ, ती तपाईँका निम्ति हुन्। हुनसक्छ तपाईँको जीवनको पीड़ा, रोग, समस्या, मानिसहरूसितको झमेला होला, तपाईसित तपाईँले गरिरहनु भएको काम पूरा नभएको होला, नोकरी जागिर छैन होला, आफूले सोचेको जस्तो भइरहेको छैन होला, तपाईँको परिस्थिति यस्तै होला। तपाईँको परिस्थिति जे छ त्यो सत्य हो, तर परमेश्वरको वचन पनि सत्य छ। परमेश्वर भन्नुहुन्छ, म तिमीलाई छुटकारा दिनेछु, म तिमीलाई निको पार्नेछु, म तिमीलाई सहायता गर्नेछु। फेरि म तपाईँलाई अब्राहमको कुरा सम्झना गराउन चाहन्छु। बाइबलमा लेखिएको छ, आशा पटक्क नहुँदा पनि अब्राहमले परमेश्वरमा आशा राखी विश्वास गरे। परमेश्वरमाथि अब्राहमको विश्वास यस्तै थियो। परमेश्वरले तपाईँलाई पनि वास्ता गर्नुहुन्छ, उहाँले तपाईँको जीवनको परिस्थिति जान्नुहुन्छ, तपाईँको जीवनको बारेमा उहाँले सबै कुरा जान्नुहुन्छ। प्रभु येशु परमेश्वर हुनुहुन्छ, तपाईँ र मलाई सहायता गर्नको निम्ति नै उहाँ यो संसारमा मानिस बनेर आउनुभयो। हाम्रो पापको मूल्य चुकाउन उहाँ क्रूसमा मर्नुभयो। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। येशूमा विश्वास गरी हामी परमेश्वरका सन्तान बन्न सक्छौ। हो प्रिय मित्र, तपाईँ भन्नुहोला, मेरो पृष्ठभूमि केही छैन, मेरो घर परिवारको कुरा केही पनि छैन, म त सामान्य मान्छे हो। तर परमेश्वरको प्रतिज्ञामा तपाईँ र म परमेश्वरको सन्तान बन्ने हक र अधिकार पाउन सक्छौ। तपाईँ येशूमा विश्वास गर्नुहोस्। आफ्नो पाप स्वीकार गरी उहाँको चरणमा आउनेहरूलाई येशूले नयाँ जीवन दिने प्रतिज्ञा दिनुभएको छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, परमेश्वरको वचन बाइबल अरू पुस्तक जस्तो होइन। बाइबलमा लेखिएका वचनले मानिसलाई जीवन दिँदछ। तपाईँ पढ्नुहोस् र त्यसमा लेखिएका परमेश्वरका सल्लाह र आफ्नो जीवनको निम्ति तपाईँले ती स्वीकार गर्नुहोस्। तपाईँको जीवनको परिस्थिति चाहे जस्तै सुकै भए पनि परमेश्वरले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। के तपाईँ आज उहाँको चरणमा आउने निर्णय गर्नुहुन्छ? निर्णय लिने अधिकार तपाईँको हातमा छ, किनभने यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै बिदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्टबक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्टबक्स नम्बर 3342 काठमाडौँ।
परमेश्वरले तपाईंलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको आफ्नै अनौठो बाटो बनाउनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 70 यहाँहरूलाई स्वागत छ। जब तपाईँ सफा रातमा आकाशतिर हेर्नुहुन्छ, तपाईँ के देख्नुहुन्छ? ताराहरूको सुन्दर श्रृंखलाले आफ्नो सृष्टिकर्ताको आनन्दलाई प्रतिबिम्बित गर्दछ। मलाई विश्वास छ कि परमेश्वरले हामी प्रत्येकलाई तारा बन्न बोलाउनु भएको छ। परमेश्वरसँग तपाईँको लागि विशेष योजना र उद्देश्य छ, एउटा उद्देश्य जहाँ तपाईँको जीवनले फरक पार्नेछ, एउटा उद्देश्य जसले अरूको जीवनलाई भव्य र अद्भुत तरिकाले प्रभाव पार्नेछ। भजन संग्रहको पुस्तक 19:9 आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँका हातको सिपको घोषणा गर्छ। तपाईँ तारा हुनुको अर्थ तपाईँ ज्योति जस्तै चम्कनुहुनेछ। तपाईँ आफ्नै बाटोमा हिँड्नुहुनेछ, तपाईँ आफ्नै सपनाहरू प्राप्त गर्नुहुनेछ। र ताराको बारेमा अद्भुत कुरा यो हो कि यो अन्धकारले घेरिएको बेलामा सबैभन्दा राम्रोसँग चम्किन्छ। यो तपाईँको सबैभन्दा अँध्यारो क्षणहरूमा हुनेछ जब तपाईँ भित्र काम गर्ने परमेश्वरको प्रकाश सबैभन्दा उज्यालो रूपमा चम्कनेछ। प्रेरक वक्ता निडो क्युवेलले भने, तपाईँको वर्तमान परिस्थितिले तपाईँ कहाँ जानुहुन्छ भनेर निर्धारण गर्दैन, तिनीहरूले केवल तपाईँ कहाँबाट सुरु गर्नुहुन्छ भनेर निर्धारण गर्छ। परमेश्वरले तपाईँलाई आफ्नो जीवनमा केही महान गर्ने अवसर दिनुभएको छ। अब यो प्राप्त गर्न कदम चाल्न सुरु गर्नु तपाईँको हातमा छ। तपाईँको जीवनले तपाईँलाई कहाँ लैजान चाहन्छ? तपाईँको दर्शन के हो? धेरै मानिसहरूले परिस्थितिले तिनीहरूलाई सीमित गर्छ भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरू कहिल्यै आफ्नो दर्शन पछ्याउँदैनन्। तिनीहरू सुरक्षा खोज्छन् जसले गर्दा तिनीहरू जीवनलाई पूर्ण रूपमा स्थगित गर्छन्। तपाईँ जुन कुरामा जोसिलो हुनुहुन्छ त्यो खोज्नुहोस् र यसलाई आफ्नो क्षमताले भ्याएसम्म गर्नुहोस्। सुरु गर्न तपाईँ प्रतिभाशाली हुनु पर्दैन, तर तपाईँ प्रतिभाशाली बन्न सुरु गर्नुपर्छ। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस्। तपाईँसँग जे छ त्यो प्रयोग गर्नुहोस्। तपाईँ जे गर्न सक्नुहुन्छ त्यही गर्नुहोस्। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले भनेका थिए, तपाईँको समस्याले तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्, तपाईँको सपनाहरूले तपाईँलाई नियन्त्रण गर्न दिनुहोस्। उनले यो पनि भने, तपाईँलाई निरन्तर अरू कोही बनाउन प्रयास गरिरहेको संसारमा आफै हुनु सबैभन्दा ठूलो उपलब्धि हो। अरूले के अपेक्षा गर्छन् भन्ने आधारमा आफ्नो बाटो तय नगर्नुहोस्। अरूले प्रशंसा गर्ने वा सम्मान गर्ने व्यक्ति बन्ने प्रयास नगर्नुहोस्। तपाईँ अद्वितीय हुनुहुन्छ। अरूले सोचेको भन्दा फरक बाटो पछ्याउनु पर्छ। तपाईँको ठाउँ त्यो हो जहाँ परमेश्वरले तपाईँलाई डोर्याउनुहुन्छ। कसैलाई पनि तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। तपाईँको काम मानिसहरूलाई तपाईँलाई बुझ्न लगाउनु होइन, तपाईँको काम परमेश्वरलाई पछ्याउनु हो। 1 पत्रुसको पुस्तक 2:9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उद्वेगको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। पहिले कहिले नगरिएको काम गर्न नडराउनुहोस्। यदि तपाईँले एउटै काम बारम्बार गरिरहनु भएको छ भने फरक नतिजाको आशा गर्न सक्नुहुन्न। यदि तपाईँले नयाँ कामहरू प्रयास गर्नु भएन भने तपाईँ कहिले त्यस्तो ठाउँमा पुग्नुहुने छैन जहाँ तपाईँ पहिले कहिले पुग्नु भएको थिएन। परमेश्वरले तपाईँलाई दिनुभएको बुद्धिमा भरोसा राख्नुहोस्। तपाईँ आफ्नो प्रतिष्ठा नियन्त्रण गर्न सक्नुहुन्न। अरू मानिसहरूले तपाईँको बारेमा के सोच्छन्, तपाईँको प्रतिष्ठा अरूको हातमा छ। त्यो निर्णय तिनीहरूले जे गर्छन् तपाईँले नियन्त्रण गर्न सक्ने कुरा भनेको तपाईँको भाग्यले तपाईँलाई कहाँ लैजान्छ र त्यहाँ पुग्नको लागि तपाईँ के गर्न इच्छुक हुनुहुन्छ भन्ने हो। राल्फ वाल्डो इमर्सनले भने, बाटो नै कहाँ लैजान्छ त्यहाँ नजानुहोस्, जहाँ बाटो छैन त्यहाँ जानुहोस् र आफ्नो बाटो आफै बनाउनुहोस्। यो गर्न तपाईँलाई साहस चाहिन्छ, भीड़बाट अलग देखिन ठूलो साहस चाहिन्छ, तर जोखिम बिना कुनै इनाम छैन। साहस भनेको डरको बावजुद आफ्नो लक्ष्यमा पुग्न आवश्यक बाटोमा दृढ रहन र अगाडि बढ्ने तत्परता हो। यो अवस्थित बाटो पछ्याउनुको सट्टा तपाईँले नयाँ बाटोहरू बनाउनका लागि जान्ने कार्यहरूमा प्रकट हुन्छ। एउटा समय आउँछ जब तपाईँले आफ्नो सपना पूरा गर्न सबै कुरा जोखिममा पार्ने कि टाढाबाट संसार हेर्ने भनेर निर्णय गर्नुपर्छ। परमेश्वरको आत्मालाई तपाईँको जीवनको लागि उहाँको योजना प्रकट गर्न दिनुहोस्। त्यसपछि तपाईँले जम्मा गर्न सक्ने सबै जोसका साथ त्यो योजनालाई पछ्याउनुहोस्, ताकि तपाईँ परमेश्वरले तपाईँलाई सृष्टि गर्नुभएको तारा जस्तै चम्कन सक्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ।
6: जयवसी जोजलपा जी अमृता महर्जन, कार्यक्रम स्पार्क माई फेथ यो जीवनिया छेन श्रृंखला भाग 39 के छ सकसित न लसको छ। ग्यागुनी छिगु जीवने शासन याकी मते थौ छिपे मते यकुसिन छिव जीवने छु उपलब्धि हासिल या ये मास्ति वो धैगु दर्शन दु छु अज्याको ख गुगु त ध छु अज्याको ख गुगु भव्य ख एसा छिके निता ख दु गुगे छि त लिउने लाका चुङ्गु दु नापा छि असफल जुइला धका ग्या अले लिपा गन सुरु याइगु धका छि पक्का मजु यो पिनियन मिपी ग्यागु ख ल्याबले थुकी या त सामना याइगु निर्णय यायमा मखुसा थुकी या प्रबल यो दनेगो जीवन बिते यामाले छुहे मयाक सफल जुइगु स्वया ज्यायाना असफल जुइगु हे बाला छि कि ग्यागु या त छिगु जीवने नियन्त्रण याके बिगु छिके अले छिके आजु पुन के त पनि फु छि कि छि पलापतिक याना थगुगु ग्यागु या त ट्याकेगु ल्यादिफु साहस दैगु ग्यागु मधुगु मखु बरु थुगु लक्ष्य प्राप्ति या नीति मागु लपुई अडिक जुया न्योने उनेगु इच्छा ख। दोस्रो राजा नेगु अध्याय यो सुङ्गु पदके धातको दु सामरिया धोका पिम छुङ्गु या पुनेगु लुए दुपी मनु तु इम्स थथौ धाल जिमी थन मसितले चुना छा चुना चुनेगु साय थौ उपी पिम कुष्ठ रोगी मध्ये छमथे ताका चुङ्गु दु जीवन छिद निष्पक्ष व्यवहार मयागु जुई छि महान्ता प्राप्त यायगु विचार याना चुनिगु मरु छि निश्चिया संघर्ष चक्क याना मेगु नि मयाकु कुत याना चुङ्गु दु नापाङ्गु निहुन्ना न्यागु अध्याय पेङ्गु पदके धातगु दु वेक या सन्तान थो संसार या त बुकी वेक या त विश्वास यानु गुली जी संसार या त त्याके फै यपिनियन मेपी निथ मयागु नीति संघर्ष याना बिते यागु परमेश्वर इच्छा मखु जीवन या नीति वयागु दृष्टिकोण धैगु छि त धङ्गु सफलता प्राप्त यायगु ख अले वैकल छि थगु शक्ति बिया बचाउ ब्याधि उकी छि थगु लक्ष्य प्राप्ति याफै अले अछे जुइ त छि थगु ग्यागु खया त पारियामा छि विश्वास याज्या यायमा थुपे प्याम कुष्ठ रोगी ते त टेके इमके विकल्प दुगु ख इम्स सहर पिने चोनेफु गन इम त पिने तै अन इमगो नसाया पहुँच सीमित जुई अथवा इपी सहरे वोनेफु गन अनिकाल पाखे बचे जुइगु छगु जक्क वास्तविक सम्भावना दु यदि इपी गन दु अनहे चुना चुना धासा इमगु अवस्था सुधार जुइगु सम्भावना हे मरु इमगु धाठेगु आशा सहरे दुहा उनेगु जक्क ख निगु राजा नेगु अध्यायु पेगु पदके धाटगुदु सहरे दुहा उन्यु धासा झिपी अने अनिकाल सी थन चुना चुना धासा झिपी सी बरु झिपी आरामी ते बुझाउने उना आत्मसमर्पण याएनु इम्स झित तोतल धासा झिपी माई इम्स झित स्यात धासा झिपी सी यपिन्यनमिपी इपी सहरे दुहा उने त ज्ञात छा धासा अनचोपी सैनिक तेस इम त लुई कल धासा इपी इम त स्याफो तर सहर दुहा मोपसा इपी अवश्य ने पिट्याना सिगुजुई उकी इम्स सहरे दुहा उने गुलेल छिगु बारे छुदो छु छि सहरे दुहा उने त तया डुला असल जुई गु क्या गुया त त्याका भविष्य आज पुन के त पला न्याके त छि तयार दुला अथवा छि थगु ल्यो दनी गु जीवन थुकी या बारे बिचायाना त्याके गु दुला कि छि विश्वासयाना परमेश्वर ब्यु गु बचा पुन के त जुसा छु जुई फु गु ख हिब्रु छिन्छगु अध्याय निगु पदके धात गुदु विश्वासयाना हे नापापी मनुते परमेश्वर र येका दिल यपिन्यनमेपी छि थगु लक्ष्य पाखे न्याउने त पला याकी बोले छिस झेगु जीवने प्रकट जुइगु परमेश्वरीया शक्ति अनुभव गब्लेन या फैमुखु गन भविष्य परमेश्वर झेगु नीति फुक्क सवा तया दिगुदु यपिन्यन मिपी अले थौ या नीति छिगु अन्तिम बुतिया ख छु धासा छि थगु लक्ष्य पाखे पला न्याका यनी छि गथे याना अन थिङ्के धका थैगु मागुदु वो सिके त परमेश्वर या त विश्वास या अले वो नापाङ्गु पला न्याके त वेक याके विश्वास या थौयागु वचन निना दिगुनी छि सकसित न परमेश्वर सभाविमा जय मसी नियनमिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको घोषणा झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू,
3: स्वर्गका छलकहरू। नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा। के तपाईँलाई स्वर्गका छलकहरू मन पर्दैन र? यो तपाईँलाई तब हुन सक्छ जब तपाईँ एउटा अचम्मको सूर्यास्त देख्नुहुन्छ, वा जब तपाईँ आफ्नो नयाँ नाति नातिनीको पहिलो पटक खिटखिटाएको हाँसो सुन्नुहुन्छ। यो कुनै गहिरो खोजलाई हेरेर देखिने भव्य दृश्य वा टाढाका पहाड़हरूलाई ढाक्ने पहिलो हिमपात हुन सक्छ। मलाई एउटा असाधारण स्वर्गीय क्षण याद आउँछ जुन मलाई जनी र साथीहरूको पारिवारिक शिविरमा घटेको थियो। म आराधनाको समयमा प्रशंसाका गीतहरू गाइरहेका साना केटीहरूको एउटा लाइन हेर्दै थिए। मेरा आँखामा आँसु भरिएर आए, किनभने व्हीलचेयरमा बसेकी एउटा केटी, बैशाखी टेकेकी अन्य दुईजना र चौथो केटीलाई बौद्धिक अपाङ्गता थियो। ती सबै एकै लाइनमा उभिएर आफ्ना सारा हृदयले प्रभुको प्रशंसा गरिरहेका थिए। मैले हेरे र त्यो मेरो लागि स्वर्गको एउटा टुक्रा जस्तै थियो। मानौ म सिंहासनको अगाडि स्वर्गदूतहरूलाई हेरिरहेकी छु। यो यति सुन्दर, यति दिव्य थियो। म यसलाई कहिले बिर्सने छैन। तर तपाईँलाई थाहा छ, अहिले महिनौ बितिसकेपछि म त्यो घटनालाई सम्झँदै र तपाईँहरूसँग बाँड्दै गर्दा पनि त्यो स्वर्गीय दृश्यको ठ्याक्कै अनुभव हृदय नै रोकिए जस्तो हुने आनन्द र विस्मयलाई पहिले झै सम्झन सकिरहेको छैन। ती अपाङ्गता भएका बालबालिकाहरूले स्तुति गाइरहेको त्यो दृश्य हेर्दाको क्षण आँखा झिम्काउँदा झिम्काउँदै बिते झै भयो। र तपाईँलाई थाहा छ, स्वर्गको झल्को पाए जस्ता ती क्षणहरूको सम्झनालाई हामी जति नै अमूल्य ठानौ, ती क्षणहरू फेरि दोहोरिँदैनन्। त्यसको सम्झना मात्रले पनि त्यो क्षणको वास्तविक अनुभवलाई समेट्न सक्दैन। त्यो त एक पलमै हराएर जान्छ। मेरो एकजना मित्रले ओरेगनको दुर्गम पहाड़ी क्षेत्रमा रहेको एउटा जंगली नदीमा पहिलो पटक राफ्टिङ गरेको अनुभव सुनाएका थिए। राफ्ट तीव्र गतिमा बगिरहेको धारसँगै अघि बढ्दै गर्दा उनले आफ्ना आँखाभरि उनले जीवनमा कहिले नदेखेको जस्तो उबड खाबड तर मनमोहक प्राकृतिक दृश्य भर्न खोज्थे। त्यो दृश्यलाई एकपटक हेरिरहँदा केही समयपछि उनी आफूलाई नदीको धारसँगै छेउतिर फर्किएको र त्यसपछि पछाडितिर फर्किएको अवस्थामा पाउँथे, किनकि त्यो सुन्दर दृश्य राफ्टसँगै पछाडि छुट्दै गइरहेको हुन्थ्यो। तर अहिले पछाडि छुट्दै गएको त्यो दृश्य हेर्न उनी पछाडितिर फर्किँदा उनले एउटा कुरा महसुस गरे, नदीको अर्को घुम्ती पार गरेपछि अगाडि देखिन लागेको अर्को सुन्दर दृश्य चाहिँ उनले गुमाइरहेका थिए। सत्य कुरा के हो भने उनले नदीलाई रोक्न सक्दैनथे। उनले अगाडि बढ़िरहेको त्यो यात्रालाई रोक्न र एउटा क्षणलाई त्यही स्थिर पार्न पनि सक्दैनथे। त्यसैले मेरा साथीले चाँडै एउटा कुरा बुझिहाले, आफ्ना आँखा सामु आइपरेको प्रत्येक दृश्यलाई त्यसले भरिदासम्म अनुभव गर्ने, त्यसलाई मनमा साँचेर राख्ने अनि त्यसपछि त्यसलाई छोडिदिने, बस त्यसलाई जान दिने। हाम्रो जीवनमा प्रभुले हामीलाई हाम्रो भविष्यको घरको सानो भन्दा सानो झलक देखाउनुहुने ती हृदयलाई आनन्दले भरिदिने क्षणहरू पनि यस्तै हुन्। धर्मशास्त्रले भने झैं स्वर्गले हाम्रा विचारहरूलाई भरिदिन्छ, तर त्यो फ्रिजमा टाँसेर राख्न मिल्ने कुनै तस्विर जस्तो होइन। त्यो यस्तो कुनै तीर्थस्थल वा स्मारक जस्तो पनि होइन जहाँ हामी बारम्बार फर्केर जान सक्छौ। त्यो त बादलहरूले केही क्षणका लागि फाट्दा त्यहीबाट छिरेको अनुग्रहको एउटा किरण मात्र हो, र त्यस्ता झलकहरू अझै आउनेछन्। त्यही नै सबैभन्दा सुन्दर कुरा हो। अझ धेरै झलकहरू आउनेछन्। तर परमेश्वरले एउटै कुरालाई फेरि दोहोऱ्याएर प्रस्तुत गर्नुहुन्न। उहाँले सधैँ केही नयाँ र ताजा कुरा गर्नुहुन्छ। त्यसैले हामी फिलिपी 3:14 आज्ञा अनुसार जीवन जिउँछौ, जहाँ भनिएको छ, ख्रिस्ट येशूमा परमेश्वरले हामीलाई माथितिर स्वर्गीय बोलावट दिनुभएको इनाम प्राप्त गर्न म लक्ष्यतिर अघि बढ़िरहन्छु। संक्षेपमा भन्नुपर्दा यसया 50 भनिए झैं आफ्नो अनुहार चकमक ढुंगा झैं दृढ़ बनाएर अघि बढ्नुहोस्। हिब्रू 12 हामीलाई भनिए झैं आफ्ना आँखा येशूमाथि स्थिर राख्नुहोस्। अनि कलसी तीनमा भनिए झैं माथिका कुराहरूमा आफ्नो मन लगाओ, पृथ्वीका कुराहरूमा होइन। र अन्तमा एफिसीमा भनिए झैं परमेश्वरलाई तपाईँको हृदयका आँखाहरू खोलिदिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। आफ्ना आँखा खोलिदिनु भएको होस् ताकि तपाईँले पनि स्वर्गका अझै धेरै झलकहरू देख्न सक्नु भएको होस्, जसले तपाईँको प्राणलाई जागृत गराओस् र तपाईँको विश्वासलाई बलियो बनाओस्। पारिवारिक शिविरमा ती अपाङ्गता भएका सानी बालिकाहरूले परमेश्वरको स्तुति गाउँदै गरेको देख्दा मसँग पनि यही भएको थियो। म तपाईँका लागि प्रार्थना गर्छु कि तपाईँको हृदय पनि यस्तै महिमाका झलकहरूले आशिषित होस्। परमेश्वरले हामीलाई यस्ता झलकहरू दिनुहुन्छ ताकि हामी आफ्ना मनलाई निरन्तर माथिका कुराहरूमा लगाइराख्न सकौं। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन हो
5: अत्यन्त जरुरी सूचना
6: यस गुड न्यूज एफएम प्रहरीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ फोन नम्बर
6: 01-4770-754 01-4770-754
5: र 01-59-13-755 01-59-13-755
7: झरिलो रसिलो झरिलो रसिलो
8: होइन दाजु झरिलो र रसिलो भन्दै कता
7: कता उनु बाटुली झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन ठ्याक्कै पारेर
8: ए अब चिन्ता नगर्नुहोस् न दाजु हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा फोन मात्र गर्नुहोस् स्याउ तपाईँकै घरमा
7: हो र फोन नम्बर बताऊ बताऊ
8: लु टिप्नुहोस् त 98-60-091-361 98-60-091-361
7: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
0: ज्ञानका कुरा,
11: जीवनका कुरा,
0: सफलताका कुरा
11: अनि दर्शनका कुरा, कार्यक्रम
0: ज्ञान दर्पण।
12: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
14: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 40225 44 40225 44
13: र 40225 72 40225 72।
16: किन आँखा मिचेको मिचे गरेको
17: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
16: धेरै समय मोबाइल चलाइसि क्या
17: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
17: ए, त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
17: बुझेँ।
16: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
18: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे।
2: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार लिएर प्राविधिक मित्रसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ। यो कार्यक्रम हरेक शुक्रबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ। जसले सुन्नु भएको छैन र आज फर्स्ट टाइम सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई पनि एकदमै स्वागत छ। तपाईँहरूले पनि यसै समयमा सुन्न सक्नुहुन्छ। यदि तपाईँहरू व्यस्त हुनुहुन्छ र पछिको समयमा तपाईँहरू फुर्सदमा हुनुहुन्छ भने चाहिँ गुड न्यूज एफएमको पेजलाई तपाईँले लाइक गर्न सक्नुहुन्छ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्जमा चाहिँ तपाईँहरूले फलो गर्नुभयो भने चाहिँ तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो यो चाहिँ फेसबुक पेज रहेको छ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूले www.goodnewsfm.com.np तपाईँहरूले लगइन गर्नुभयो। संसारको जुनसुकै कुनामा हुनुहुन्छ भने पनि तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र आशिष र अनुभवका कुराहरू बाँड्छौ हामी। हामीलाई लाग्छ कतिपटक पाउनु मात्रै आशिष हो, सबै कुरा हुनु मात्रै आशिष हो र कतिपटक चाहिँ हामीले गुमाइसकेपछि पाउनु पनि त्यो आशिषको कुरा हो होइन। कतिवटा कुराहरू परिवर्तन हुनु, अनुभवहरू सँगाल्नु, हामीसँग अनुभव हुनु र त्यो अनुभव हामीले अरूलाई दिनु पनि त्यो आशिषको कुरा हो। कसैको घाउमा मलमपट्टी लगाउने काम, सहायता गर्ने काम गर्नु पनि परिवर्तन हुने कुराहरू पनि, अथवा भनौँ जीवनमा कतिपटक नसोचेका कुराहरू हुन्छन् नि होइन, त्यो त्यस पछाडिको जीवनमा आएका परिवर्तनहरू परिवर्तन गर्न सक्नु अथवा नयाँ कुरालाई अपनाउनु अथवा परमेश्वरको इच्छालाई बुझ्नु त्यो पनि एउटा भनौँ न आशिषको कुरा हो। त्यो कारणले गर्दा तपाईँले अनुभव गर्नुभएका कुराहरू, विशेष गरी मलाई चाहिँ के भन्न मन लाग्छ भन्दाखेरि चाहिँ आशिष भन्ने बित्तिकै अनुभव हुन्छ जस्तो लाग्छ मलाई। अनुभवका धेरैवटा पाटाहरू जोडिएका हुन्छन्। त्यो अनुभवमा चाहिँ खालि हामीले सोचेको जस्तो एकदमै अप्ठ्यारै नहुने, एकदमै गाह्रै नहुने भन्ने हुँदैन। अप्ठ्यारोमा पनि कतिपटक हामी एकदमै राम्रो राम्रो कुराहरू देखिरहेका हुन्छौँ नि होइन। एकदमै पहाड़मा पनि सुन्दर फूलहरू फुलिरहेका हामी देख्छौं अनि एकदमै गाह्रो बाटो भएर हिँडेर जाँदा पनि कस्तो मनमा शान्ति भएको हामीले महसुस गर्छौं नि होइन। एकदम हाइकिङ भनेर जान्छ नि मान्छेहरू, एकदमै पहाड़ पहाड़ चढ़िरहेको हुन्छ तर त्यस पछाडि त्यहाँ गएर त्यो सुन्दर प्रकृतिलाई देख्दा, पहाड़लाई देख्दा, हिमाललाई देख्नको निम्ति त हामी त्यस्तो पहाड़हरू चढ़ेर जान्छौं नि त होइन। हो त्यस्तो अनुभव तपाईँले पार्न सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो
2: हजुर, जय मसी पम्पाजी, स्वागत छ हजुरलाई। हजुर म एकदमै आरामै छु, हजुरलाई कस्तो छ?
3: म पनि एकदम ठिक ठाक छु। अनि अस्ति शुक्रबार म चितवन जाने मौका पाएँ अनि त्यहाँ तिन दिन शुक्रबार गएको अनि शनिबार आधा संगतिमा बस्ने मौका पाएँ अनि आइतबार सोमबार चाहिँ के अरे ऊ सेमिनार थियो, दुई दिनको सेमिनार त्यो बिहान 7 बजी बेलुका 7-8 बजीसम्म अनि ठाउँ ठाउँबाट पासे भुवाहरू आउनु भएर धेरै हामीलाई बुद्धि ज्ञानहरू सिक्ने मौका पाएँ वचनबाट। झुटो शिक्षाबाट कसरी बच्ने, हाम्रो परिवारलाई कसरी राख्ने, हाम्रो परमेश्वरमा कसरी सेवा गर्ने, कसरी प्रार्थना गर्ने, कुन बेला कस्तो प्रार्थना गर्ने, खान लागेको बेलामा आराधना संगतिमा दिदीबहिनी संगतिमा कस्तो प्रार्थना गर्ने, समय अनुसार प्रार्थना गर्न सिक्नुपर्छ भने सबै सिक्ने मौका पाएँ। अनि त्यो त्यो चाहिँ नि त्यो त्यो त्यो सेमिनार चाहिँ नि चेलापन र आत्मिक जागृत भने शीर्षकमा थियो अनि दुई दिनसम्म पास्टर गुरुजनहरू आउनु भएको अनि सिकाउनु भएको वचनबाट धेरै धेरै आशीर्वाद पाएँ। मैले काठमाडौँ भ्यालीबाट बाहिर कहिले जान पाएको थिइनँ, यसपालि जाने मौका पाएँ। घरमा पनि सबै कार्यक्रमहरू मिलाउनु हो परमेश्वरले अनि श्रीमान पकाएर खान सक्नुहुन्न, अन्य पकाएर खाने मान्छेहरू पनि तयार भए सबै। अनि 5 दिनसम्म घर छोडेर जाने मौका पाएँ अनि त्यो चितवन भन्ने ठाउँ पनि देख्न पायो। सम्म हुँदो रहेछ घर चाहिँ टाढा टाढा नजिक नजिक रहन्छ, टाढा टाढा त्यस्तै हुँदो रहेछ, त्यस्तै रहेछ, सम्म रहेछ। अनि हामीले अनि त्यहाँबाट त्यो राप्ती नदीमा किनारमा गएर अनि अनि धान अस्तो न लागेको नि हेर्न पायो, अनि कहिले नगएको ठाउँ देख्न पायो, अनि परमेश्वरको त्यो सेवामा बस्ने मौका पायो। अनि म त एकदमै आशिषमा जान आउँदा मलाई परमेश्वरले सुरक्षा लाने, म हजुर सबैले प्रार्थना गरिदिइबसेको छ सुन्ने साथीहरूले। त्यो दिनमा मैले प्रार्थनाको माग गरेको थिएँ हजुरलाई, धन्यवाद सबै टेक्निसियन मिसहरूलाई, सरहरूलाई धन्यवाद, अनि गुनी टेक्निक परिवारलाई सबैलाई धन्यवाद, सुनियो अनि साथीहरू सबैलाई धन्यवाद। जाँदा आउँदा एकदमै आशिमय भयो, वचन पनि बाने मौका पायो। अनि मैले अनि त्यो त्यहाँ चितवनमा चाहिँ नि साथी कसलाई लाने त भन्दाखेरि शारदामा जानुहुन्छ, शारदामा अब चर्चमा जिम्मेवारी बस्नु भएको छ, उहाँलाई भन्न सकिनँ। अनि सावित्री खड्कालाई भनेको चितवनमा यसो सेमिनार छ जाने हो भने न त भ्याउँदिनँ मेरो काम हुन्छ भन्नुभएको थियो। अनि अनि पछाडिबाट उहाँको श्रीमानले जाउँ म गरिहाल्छु नि भन्नुभयो। अनि म कति आशिषमय भयो भने त्यो लोग्ने मान्छे भएर जाउँ भन्ने त्यो नै उहाँलाई कति आशिष परमेश्वर दिनुहुन्छ। अनि खड्काज्यू हजुरलाई धन्यवाद, लाखौँ लाख धन्यवाद, परमेश्वर धेरै आशीर्वाद दिनुभएको होस् भनेर उहाँलाई हौसला दिएँ। अनि उहाँको श्रीमानले पठाउनु भयो, साहुजी खड्का म जाने मौका पायो, एकदमै आशिषमय भएको छु हजुर, म त कहिले गएको थिइनँ, अनि जाने मौका पाएँ, परमेश्वरलाई धन्यवाद हजुर। अनि हजुर सबैजना प्रार्थना गरिदिने सबैजनालाई धन्यवाद चढाउँछु हजुर।
4: हजुर हामी पनि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौँ आफ्नो अनुभव एकदमै राम्रोसँग बाँडिदिनु भएको लागि, नयाँ कुराको अनुभव गर्न पाउनु भएछ, हामी एकदमै खुसी छौँ तपाईँको लागि। परमेश्वरले यसरी नै ढोकाहरू खोल्दै जानुभएको छ, खोली पनि रहनु भएको छ, र आफ्नो अनुभवहरू बाँडिदिनु भएको लागि पम्फाजी हजुरलाई एकदमै धेरै धन्यवाद। अहिलेलाई भने छुटौँ है त हजुर।
2: हजुर
5: जयमसी, उहाँ हुनुहुन्थ्यो पम्फा रोकाज्यू। र यो कार्यक्रममा तपाईँहरूले गिफ्ट ह्याम्पर पनि पाउनुहुनेछ, तपाईँ रिचार्ज कार्ड पनि पाउनुहुनेछ यदि तपाईँहरू विनर हुनुभयो भने। र यो रिचार्ज कार्ड दिएर सहयोग गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले, कोही स्वागत आइसक्नु भएको छ, हाम्रो साथी उहाँलाई स्वागत गर्नेछौ। हेलो
6: हजुर
5: जयमसी, स्वागत छ हजुरलाई।
6: हजुर धन्यवाद, म चित्र मगर।
5: हजुर चित्रजी, हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै आरामै छु, एकदमै खुसी लाग्यो र आज आशिष र अनुभवका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
6: सर्वप्रथम संसारबाट फर्केर आउन नयाँ जीवन पाउनलाई विश्वास गरी यसैमा आउन स्वर्ग राज्यमा जानलाई जिउने प्रयास नगर्नु युवा अर्थ बिनाको जिन्दगी एक्लो टाढिएर नजिउनु युवा क्रिस बिनाको जिन्दगी प्रभुको सन्देश नौ सप्लाई नौ डाँडा पारीमा आगमनको दिनमा नपुग्नु आगमनको दिनमा पुग्न नपरोस् नरकको आगोमा सबैको मनमा सबैको मन पापमा जल्छ आजको युगमा कठोर न्याय पाकेको हुन्छ अनन्तको दिनमा होसियार साथ रहनु हे युवा युवती जवान अवस्था चालचलनमा परमेश्वरको वचनको चुनौती वचन चन्द्र 119 नौ पदमा भन्न
5: चाहन्छु। एकदमै धेरै धन्यवाद, मिठो कविता ल्याउनु भएको लागि परमेश्वर धेरै आशिष दिनुभएको हो, छुटौँ है त यसलाई।
2: हजुर उहाँ हुनुहुन्थ्यो चित्र मगरज्यू, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, आशिष र अनुभवका कुराहरू हामी बाँडिरहेका छौं। आशिष पनि एउटा ठूलो कुरा हो अरूलाई दिने उपहारमा, र अनुभव पनि कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर जयमसी अर्जुनजी।
7: जयमसी ज्ञान मिस, हजुर कस्तो हुनुहुन्छ?
2: हजुर म एकदमै आरामै छु, तपाईँलाई कस्तो छ?
7: हजुर म पनि एकदम आरामै छु हजुर। अनि मौसम कस्तो छ उताको, खाना भयो हजुरको? अनि
2: हजुर खाना खाना बाँकी नै छ, अनि मौसम भन्नुपर्दा अब अहिले अलिअलि चिसो लाग्दैछ यतातिर चाहिँ, तपाईँहरूकोतिर पनि ठिकै नै छ होला?
7: हजुर हाम्रोतिर पनि एकदम चिसो बढ्दैछ भनौँ अहिले चाहिँ है।
2: हजुर आशिष खाना सुरु हुँदैछ, बिस्तारै लिनुहोला, व्यस्तताको बावजुद पनि फोन गरिदिनु भएको छ, एकदमै धेरै धन्यवाद अर्जुनजी। अनि आज के चाहिँ कुरा हामीसँग बाँड्न चाहनुहुन्छ? आशिष र अनुभवका कुराहरू हामी बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
7: हुन्छ, आशिष र उच्चको कुरा भन्नु पर्दाखेरि त अब हामीलाई संसारमा रहँदा बस्दा परमेश्वरले सम्हाल्नु भएको छ, सम्हालेर राख्नुभएको छ यी दिनहरूमा है, विगत दिनहरूमा जस्तै हामीलाई यो सुन्दर जीवन देख्ने मौका दिनुभएको छ। कतिले त अब यो दिनहरू देख्न पनि पाएको छैन होइन, हामीलाई चाहिँ यो असल शुक्रबार असल दिन देख्ने मौका दिनुभएको छ परमेश्वरले, हामीलाई सम्हालेर राख्नु भएको छ, त्यो नै ठुलो आशिष जस्तो लाग्छ कि मेरो
5: विचारमा।
7: कतिले अब यो दिनहरू आजको दिनसम्म पनि देख्नु पाएको छैन होइन, मानिसले कति खाउँ खाउँ लाउँ लाउँ भन्दा पनि लाउनु पाइरहेको छैन है, हामीले त एक चक भए पनि खाइरहनु पाएको छौँ है, त्यो नै ठुलो कुरा भन्नुपर्छ, त्यसमै सन्तुष्टि गर्नुपर्छ कि हामीमा जे छ त्यसमै रमाउनु सिक्नुपर्छ मान्छे भएर होइन। वचनमा पनि उल्लेख भनेको छ नि त एपिसीको पत्रीमा होइन, एपिसी फिलिपीको पत्रीमा पनि है, परमेश्वरमा आनन्दित रहो म फेरि पनि भन्दछु आनन्दित रहो भनेर होइन। जस्तै हामीलाई जस्तै कठिन स्थितिमा जस्तै गाह्रो समस्या किन नहोस् दुःख कष्ट भए तापनि परमेश्वरले चाहिँ हामीलाई असल प्रेम गर्नुभएको छ त, संसारले गर्ने जस्तो प्रेम होइन होइन, मानिसले गर्ने जस्तो प्रेम होइन, तर परमेश्वरले चाहिँ एकदमै हामीलाई अनन्त अनन्तसम्म प्रेम गर्नुभएको छ, त्यो महसुस मैले गरेछु है। अन्तसम्म पनि उहाँले कहिले छोड्नुहुन्न हामीलाई, कहिले त्याग्नुहुन्न, उहाँको हातले समाउनुहुन्छ, बलि बहुले समाउनुहुन्छ, अभिषेक गर्नुहुन्छ, उहाँको प्रेम चाहिँ साँच्चै नै एकदमै हामीले बुझेर पनि बुझ्न सक्दैनौँ है, उहाँलाई जति नै धन्यवाद दिएर पनि काफी छैन है, जति नै धन्यवाद दिएर पनि सक्दैनौँ हामी परमेश्वरलाई चाहिँ एकदमै हामीले कहिले पनि छोड्नु हुँदैन। म यही नै आह्वान गर्न चाहन्छु है, अहिलेको अब संसारको प्रेम हेर्ने भने त अहिले जवान छोराछोरीहरू है कति लभको चक्करमा पर्छ, कति आफ्नो हत्या गर्छ होइन, आफ्नो हत्या गरेर मर्छ, कति बेविचार भइरहेको हामी सुन्नमा आउँछौ है। तर त्यो छँदा खर्चाको जीवन फाल्नुभन्दा चाहिँ अब परमेश्वरमा बिताउँ होइन, आउने दिनहरूमा अब कस्तो समय आउँदैछ, अन्तिम समयहरू आइरहेको छ है, हो हामीले एकाअर्कालाई वास्ता गर्नुपर्छ, माया प्रेम गर्ने एकदमै ठुलो कुरा हो है, एकाअर्कालाई माया प्रेम पनि गर्नुपर्छ, उहाँले यही सिकाउनु भएको छ होइन। यति हो माया प्रेम गर्नु, कसैसँग अब मन पराउनु त्यो पाप होइन भनेर पनि वचनमा उल्लेख भनेको छ। तर यति हो उनीहरूलाई खराब नजरले हेर्नु चाहिँ एकदमै पाप हो है, जबरजस्ती गर्नु त्यो चाहिँ एकदमै व्यभिचार हो भनेर वचनमा भनेछ, यही नै आह्वान गर्न चाहन्छु।
5: एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भएको लागि अर्जुनजी, हजुरलाई एकदमै धेरै धेरै धन्यवाद। रहिला भने छुटौँ है त हजुर।
7: हुन्छ हजुर, जय मसी
5: हजुर। जय मसी, उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान, हामीलाई सिक्किमदेखि फोन गरेर साथ दिनुभएको थियो। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर 4470754, हाम्रो स्टुडियोको नम्बर रहेको छ 9802344646, हाम्रो वाट्सएप नम्बर रहेको छ। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
8: जय मसी।
5: हजुर जय मसी, हजुर हरिजी बोल्दै हुनुहुन्छ।
8: हजुर म्याम,
5: हजुर एकदम हरिजीलाई एकदम हृदयबाट एकदमै स्वागत छ। हरिजीको आवाजै सुन्नलाई हामीलाई एकदम मुस्किल पर्न थालिसक्यो।
8: ल अस्ति म उमेर भइसके म्याम।
5: हजुर लामो समय
8: मैले गीत बोल्यो कि गीत भन्यो कि परमेश्वरले मलाई त उनीहरू पारिदिइहाल्नुहुन्छ।
5: हजुर हो नि हो नि,
8: पैसा त आएको छैन तर आउँछ,
5: आउँदैछ होला, बाटोमै छ होला।
8: अनि म्याम आराम हुनुहुन्छ?
5: हजुर म एकदमै आरामै छु। हजुरहरू आरामै हुनुहुन्छ?
8: परमेश्वरको अनुग्रह हजुरहरूको प्रार्थनाले अहिलेसम्मलाई आराम छु, कुशल छु।
5: एकदमै खुसी लाग्यो, एकदमै राम्रो लाग्यो। र व्यस्तताको बावजुद पनि अहिलेको समयमा तपाईँले पछिल्लो समय फेरि पनि हामीसँग जोडिँदाखेरि एकदमै खुसी लागेको छ। हामीले धेरै प्रार्थना पनि गर्यौं हरिजी कता हराउनु भयो भनेर, र आशिष र अनुभवका कुराहरू बाँडिरहेका छौं। यो समय हजुरलाई दिन चाहन्छु।
8: धन्यवाद परमेश्वरलाई। सबै पहिला चाहिँ म परमेश्वरलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। मैले आशिष त अब मेरो सबभन्दा ठुलो कुरो एउटा मेरो आत्मा बाँच्यो अनि मेरो परिवारको आत्मा बाँच्यो, म त्यो एकदम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। म एकदम विरोधी मान्छे हो, क्रिश्चियन विरोधी हो, तर पनि परमेश्वरले म मेरो हृदयको ढोका खोलिदिनु भयो, म परमेश्वरलाई धन्यवाद चढाउँदछु। किनभने मलाई आशिष अस्ति भर्खर आएको आशिष मेरो नानीको चाहिँ मोबाइल हराएको थियो. मोबाइल चोरै लिएर गएको. अब त्यो बाटोको ऊ हेर्दै हेर्दै अब बाहिर हेर्नुहोस् त्यो युके भन्ने ठाउँमा चाहिँ अलि चोरको चाहिँ अलि बैगै रहेछ क्या त्यहाँ. अनि त्यति अस्त पनि नभनी पुलिसहरूले पनि अनि त्यो इन्सुरिङ गरेर चाहिँ गर्न चाहिँ अब परमेश्वर चाहिँ हामीले यहाँबाट प्रार्थना गऱ्यौँ. प्रार्थना गरेपछि परमेश्वरले सुन्नुभयो. अनि त्यो पुलिसहरूले फेरि आएर अनि त्यो सबै रिपोर्टहरू गरेर अनि त्यो मोबाइल फेरि आइपुग्यो. अब 2.5 लाखको मोबाइल होइन, हामीलाई त अब 2.5 लाख कमाउन अब तपाईँको वर्षौँ लाग्छ. अनि के गर्नु अब बच्चाहरू फेरि पिर मान्यो भनेर छोरी पिर नमान परमेश्वर तेरो साथमा हुनुहुन्छ, उहाँले जुटाउनुहुन्छ भनेर प्रार्थना हामीले गरेका थियौँ. उसलाई पनि ढाडेको थियौँ. परमेश्वरले त्यो मोबाइल पनि जुटाइदिनु भयो. अनि काम पनि अलि लो छ ड्याडी भनेर भन्यो मम्मी भन्यो. चिन्ता नगर छोरी, परमेश्वर जुटाउने परमेश्वर यो परमेश्वर किन त धन्न मान्छे छोरी, हाम्रो साथमा परमेश्वर हुनुहुन्छ भनेर भने मैले. अनि मम्मी जाने नि त्यही भन्यो. अहिले काम पनि उसले राम्रो 10 घन्टा 8 घन्टा जुटेको छ. अनि हजुरहरूलाई पनि धन्यवाद, परमेश्वरलाई पनि धन्यवाद. अनि मैले धेरै आशिष पाएको छु म्याम. आशिष त अब किनभनेदेखि दुःखमा हालेर पनि नभ्याउने छ त्यति आशिष मलाई परमेश्वरले दिनुभएको छ.
4: अनि
8: आशिष बाँड्छु भन्ने मेरो मनमा एकदम भइरहेको थियो.
4: हजुर, एकदमै खुसी लाग्यो. हरेक शुक्रबार यही समयमा तपाईँले आशिष जहिले पनि बाँड्नु होला र अन्य कार्यक्रममा पनि बाँड्नु होला. तपाईँहरूको आशिषबाट हामी पनि उत्साहित हुन्छौँ. हामीलाई पनि अगाडि बढ्न एकदमै उत्साह मिल्छ. हजुर, एकदमै धेरै धन्यवाद तपाईँहरूको परिवार.
8: उसमा पनि आथे म्याममा
4: हजुर
8: यो झोलाभित्र के छ भनेर फोनले लाग्दै लागेन. अनि लास्टमा हाम्रो चन्द्रमाया बहिनीले गर्नुभयो भनेर ल धन्यवाद भनेर परमेश्वरलाई आज अब धेरै परमेश्वरको जनहरूले चाहिँ नि अब के अरे फोन गर्नुहुन्छ. मलाई चाहिँ धेरै खुसी लाग्यो. अनि ल धन्यवाद भन्नु. अब अर्को हप्ता होला नि त फेरि भन्नु पाइएला, हामी फेरि हेर्नु पाइएला झोलाभित्र के छ भनेर.
4: हजुर हजुर, एकदमै स्वागत छ सबै कार्यक्रमहरूमा हाम्रो हरिजीलाई. एकदम धेरै धन्यवाद गुड न्युजको लागि. एकदमै वास्ता गर्ने, माया गर्ने, सहायता गर्ने हरिजी हराउनु भएन. एकदमै आइरहनु होला.
8: त्यस्तै पऱ्यो, काम परेर त्यति गरेको
4: र पनि हामीलाई चाहिँ लाग्दो रहेछ तपाईँहरू फोनमा बोल्नु भएन भने चाहिँ कतै बिसाउनु भयो कि, कतै हराउनु भयो कि, कतै रिसाउनु भयो कि, एक खालको चासो हामीलाई हुँदो रहेछ. त्यो
8: कारणले किनभने हाम्रो परमेश्वरको जनहरूको किनभने हामीलाई हजारौं मानिसमा एकजना मात्रै हाम्रो परमेश्वरको जन भयो भनेदेखि त्यसमा लाखौं मानिस जति भाग जति हाम्रो हुन्छ म्याम.
4: हो नि, हो नि. एकदमै आशिष दिनुभएको होस् तपाईँको सबै परिवारमा परमेश्वरले. एकदमै खुसी लाग्यो. एकदमै आशिषमय कुरा, एकदमै अर्थपूर्ण कुरा हामीसँग बाँडिदिनु भयो. धेरै धन्यवाद. खुसी लाग्यो छैत अहिलेलाई.
8: हस् त ल, जय मसी.
4: हजुर, जय मसी. उहाँ हुनुहुन्थ्यो हरिजी चौमतीबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो. निकै नै आशिषमय अनि उत्साहको कुरा उहाँले बाँडेर जानुभएको छ. कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो, हेलो,
9: हेलो.
4: हजुर सावित्रीजी, स्वागत छ हजुरलाई.
9: हजुरलाई पनि.
4: हजुर, आरामै हुनुहुन्छ? एकदमै चुपचाप बस्नुभयो. चुपचाप बसिदिनुहुन्छ हाम्रो सावित्रीजी. अनि हामी त को होला के होला भनेर हेलो हेलो हेलो.
9: म चुपचाप बसेको चाहिँ दुईचोटि बोल्दासम्म पनि अरू पनि बोल्नुहुन्छ कि, अनि एकैचोटि जुझ्छ, अनि त्यही भएर म तीनचोटिको पाला
4: होइन नि. तर यो वाट्सएपमा तपाईँले हामीले कल रिसिभ गरिसकेपछि बोल्नु भयो हुन्छ. अर्को एकैचोटि उठाउनु मिल्दैन, एकचोटिमा हामी एकजनालाई नै रिसिभ गर्छ.
9: फोनमा पनि बोल्दाखेरिमा चाहिँ अब म वाट्सएपमा बोलेको हुन्छु, उहाँहरू चाहिँ फोनमा बोल्नु हुँदाखेरि एकैचोटि बोलिँदो रहेछ क्या. अनि म त अरू नै बोल्नु भयो भनेर अनि म चाहिँ फेरि सुनिरहन्छु फोनमा बोल्नु भयो कि भनेर के.
4: हामी चाहिँ तपाईँ बोल्नु भएन भनेर चाहिँ एकदम वेटिङमा हुन्छौँ. त्यो कारणले गर्दा पनि तपाईँलाई त्यस्तो लागेको होला. तर हाम्रो एउटै फोन उठ्छ, एकचोटिमा एकजनालाई नै हामी रिसिभ गर्छौँ. एकदमै आरामै हुनुहुन्छ भन्ने आशा गर्छु सावित्रीजी. हजुर, खाना चाहिँ बाँकी नै छ, अब खानुपर्छ. अनि सावित्रीजीको भयो,
9: अनि मेरो नि बाँकी नै. रोकाले पनि आशिष बाँड्नुभयो, म पनि त्यही नै आशिष बाँड्छु किनभने उहाँले नै भनेर म पनि जाने अवसर मौका पाएँ, अनि यो पनि मेरो निम्ति आशिषै हो। प्रभुले आशिष त हामीलाई दिनदिनै दिइरहनु भएको हुन्छ, हामी थाहा गर्दैनौँ र मात्रै। अनि मेरो घर परिवार मेरो श्रीमानले पनि जानु भन्नुभएर आदेश दिनुभएकोमा पनि म धेरै धन्यवाद उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि किनभने म पनि मेरो माइती पनि हुन त उतै नै हो है, त्यही भएर पनि माइती उतै भएर पनि म त्यहाँसम्म चाहिँ घुम्ने अवसर मौका पनि पाएको थिएन। त्यो घाम अस्ताउने ठाउँ कहाँनिर के भन्ने मलाई थाहा थिएन नि त। अनि त्यहाँ पनि हेर्ने अवसर मौका पायौँ। शनिबार हामी सङ्गति सकिएपछि बेलुका खेरि अब त्यो घाम अस्ताउने हेर्न गएको थियौँ। 4 बजेतिर 4:30 बजेतिर गएको थियौँ, क्यारे आधी घन्टा जस्तो लाग्दो रहेछ हामी गएको त्यो कार्यक्रम भएको ठाउँ भन्दा तल जानु पर्दो रहेछ। अनि हेर्ने अवसर मौका पायौँ, अनि जे होस् परमेश्वरलाई धन्यवाद। अनि मैले चाहिँ कस्तो प्रार्थना गर्थे भने हामी चाहिँ वर्षमा 3 चोटि 2 चोटि 40 दिनको 1 चोटि चाहिँ 21 दिनको बसिरहेका हुन्थ्यौँ। अस्ति हाम्रो 21 दिनको प्रार्थना पनि सकियो है। अनि हामी चाहिँ त्यो देश विदेशबाट यो अनलाइनबाट हामी टिम बनेर 100 भन्दा बढी पनि हुन्छौँ कहिले कहिले चाहिँ। अस्ति चाहिँ 72 जना कि 73 जना भन्दै हुनुहुन्थ्यो, 68 जना भन्नुभएको अरे हुन्थ्यौँ भनेर त्यसरी प्रार्थना गर्दाखेरिमा चाहिँ, अनि मरियम दिदी हुनुहुन्छ हामीलाई लिडर भनौँ न अगुवाई गर्दै, हामीलाई प्रार्थनामा अगुवाई गर्ने उहाँ दिदीसँग चाहिँ हामी जोडिएर गर्थ्यौँ भने, अनि दिदी चाहिँ जहिले उहाँ चाहिँ सुसमाचार सुनाउन जाने कहिले कहिले जङ्गलमा एक्लै गएर प्रार्थना गर्ने, अनि हस्पिटलहरूमा अनि यो जेल के अरे कैदीहरू बस्ने ठाउँमा उहाँहरू जहाँ पनि गएर प्रार्थना गर्नुहुन्थ्यो कि, म हेरिरहन्थेँ फेसबुकद्वारा म हेरिरहन्थेँ। अनि मैले चाहिँ प्रार्थना गरेँ, म चाहिँ घरै बसिरहने कहीँ पनि जाने अवसर मौका पाएको थिएन। अनि प्रभु मलाई चाहिँ यसरी यस्तै प्रार्थना भनौँ न हामी उपवास बसेर पनि कहीँ जाने अवसर मौका कसैलाई पनि सुसमाचार सुनाउने भनौँ न गाउँघरलाई त सुनाइन्छ नै, तर पनि अब यहाँभन्दा अलि टाढा जाने अवसर मौका मैले पाउँदिनँ र भनेर म प्रार्थना गरिरहन्थेँ कि। अनि त्यसको बाजु चाहिँ अब यो 21 दिनको बस्दाखेरिमा चाहिँ प्रभुलाई धन्यवाद, अनि पम्फा रोका दिदीलाई पनि भेट गराइदिनुभयो। उहाँसँग म धेरै हिँड्ने अवसर मौका पनि पाएँ कि, किनभने डाँडाको प्रार्थना हामी सबैजना भेला भयौँ है दोबारमा, त्यो पनि 21 दिनको प्रार्थना भित्रै पर्थ्यो मेरो। अनि अनि अनि अर्को लक्ष्मी मगरलाई भेटघाट गर्ने उहाँको घरमा गएर प्रार्थना गर्ने अवसर मौका पाएँ, अनि अरू फेरि घरेलु सङ्गति कतातिर नि हिँड्ने अवसर मौका पाएँ, सुसमाचारहरू पनि सुनाउनु पाएँ। अनि अस्तिको पनि अनि त्यो प्रार्थना सकेर भनौँ न 1 हप्ता नबित्दै म त्यो ठाउँमा गएर अनि आशिष बाँड्ने अब भनौँ न अनि प्रार्थना त्यो सेमिनारमा बस्ने अवसर मौका पाएँ। प्रभुलाई धेरै धन्यवाद, प्रभुले चाहिँ यसरी नै जुटाउनु हुँदो रहेछ त्यो समय। अनि हामी उपदेशक पुस्तक 3 अध्यायमा हामी पाउँछौँ सबै कुराको समय छ हो रहेछ, मैले त्यो अवसर फिल गर्ने मौका पाएँ। सबै कुराको समय आउनु पर्दो रहेछ र प्रभुले अनि हामीलाई डोराउनु हुँदो रहेछ भन्ने आशिष बाँड्न चाहन्छु है। अनि परमेश्वरले चाहिँ हामीलाई यसरी नै पठाउनुहुन्छ। अनि अनि फेरि यो तिज परेको थियो त्यो बेला त मेरो झन् मध्ये भनौँ न 10-12 दिन 15 दिन कति मात्रै भएको थियो 21 दिनको प्रार्थना। अनि दुई दिदीहरू एउटा दिदी एउटा बहिनी माइली दिदी र कान्छी बहिनी आउनु भएको थियो, अनि उहाँ पनि उहाँहरूले पनि यसपालिको तिज नमनाउने अनि म चाहिँ विश्वासी भयो। अनि सावित्रीको घरमा गएर हामी त्यहीँ बसेर मनाउने, अब तिज नमनाउने हामी त्यहीँ बस्ने, अब यो मन्दिर सन्दिर पनि नजाने भनेर त्यो दुई दिदी बहिनी आउनु भएको थियो है। अनि त्यो बेला चाहिँ मैले हिँडेर फेरि हेर्नु न हाम्रो घरबाट 7-8 घन्टा हिँडेर त्यो लाकुरी भन्ज्याङ भन्ने ठाउँमा त्यो दिदी र बहिनी अनि छोरी हुनुहुन्थ्यो, हामी 3-4 जना मिलेर अनि त्यहाँ 7-8 घन्टा नै 11 घन्टा कि कति घन्टा हिँड्यौँ है, त्यो दिनभरि नै हिँड्यौँ
10: हामी अरू चाहिँ यहाँ पञ्चमी नुहाउने के गर्ने थाले हामी चाहिँ त्यसरी यात्रामा हिँडेका थियौँ अनि सुसमाचार सुनाउने अवसर मौका नै त्यो दिदी बहिनीहरूलाई नै पाएँ कि मैले हाम्रो दिदी अब बहिनीहरू अनि उहाँहरू चाहिँ प्रभुमा हुनुहुन्न तर पनि उहाँहरूलाई पनि त्यसरी अवसर मौका पाएँ अनि यो पनि परमेश्वरकै योजना है सबै कुराको समय छ भन्नेको अवसर मौका चाहिँ मैले त्यो बेला समय पाएँ प्रभुलाई धेरै धन्यवाद यो 21 दिनको उपवास चाहिँ मेरो चाहिँ प्रभुलाई धेरै धन्यवाद दिन्छु मेरो इच्छा योजना प्रभुको योजना भएको मैले फिल गरेको छु सबैजनालाई पम्फा दिदीलाई नै धेरै धन्यवाद अनि मलाई धेरै चोटि लिएर हिँड्नु भइसक्यो है अनि अझ पनि अहिले पनि म प्रार्थना गरिराखेको छु यो दसैँ भन्छन् सबैजना के गरिराखेका हुन्छन् अब म चाहिँ पहिला सालममा हुँदाखेरिमा सेमिनार जाने गरेका थिएँ 3 दिन सेमिनार राख्नुहुन्थ्यो हामीलाई यो मतलब हुने थिएन अहिले पनि त्यस्तै केही कुनै जुटेको होस् भनेर प्रार्थना गरिरहेको छु हजुरहरूले पनि प्रार्थना गरिदिनुहोस् है त्यस्तै सेवा सङ्गत जुटेको होस् भनेर हुन्छ
5: अनुभवहरू आशिषका कुराहरू हामीसँग बाँडिदिनु भयो परमेश्वरले अझै बढी आशिष दिँदै जानुभएको होस् अहिले भने छुटौँ है त सावित्रीजी जय मसी हजुर उहाँ त्यो सावित्री खड्काज्यू हामीलाई निकै नै आशिषमय कुराहरू उहाँले भन्नुभएको कुरा चाहिँ एकदमै असल कुरा भनेर जानुभएको छ मेरा सबै उपवासका समयहरू अथवा परमेश्वरमा बिताएका समयहरू चाहिँ परमेश्वरको योजना अनुसार भएको महसुस गरे भन्नुभएको छ कोही श्रोता हुनुहुन्छ हामीसँग उहाँलाई स्वागत गर्नेछौँ
11: हेलो हेलो हजुर जयमसी
5: हजुर जयमसी सारदी स्वागत छ हजुरलाई आरामै हुनुहुन्छ
11: हजुर मलाई एकदमै प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थनाले एकदम खुसी आनन्द सुसमाचार सुनाउन पाएको छु प्रभुलाई धेरै धन्यवाद
5: हजुर तपाईँलाई पनि धेरै धन्यवाद यो समय छुट्याएर हामीसँग जोडिनु भएको छ र यो समय हजुरलाई दिन चाहन्छु आशिष र अनुभवका कुराहरू बाँड्न सक्नुहुन्छ हजुरले
11: हुन्छ हजुर म अनि उत्साह उमङ्ग भन्दा पनि प्रभुलाई धेरै धन्यवाद भएको होस् किनभने यो मौका यो समय दिनुभयो मरेको मरे भएको भएकै भएको भए त मैले कसैलाई सुसमाचार सुनाउन पनि पाउने थिइनँ अनि गवाई भन्न पनि पाउने थिइनँ अहिले मलाई एकदमै खुसी आनन्द छ अनि वचनहरू पनि सिक्न पाएको छु अहिले प्रभुलाई धेरै धन्यवाद प्रभुको सेवा गरेर खान पाएको छु जसरी दाउदले भनेका थिए तपाईँको ढोके बनेर बस्नु नै त्यही नै मेरो लागि भन्नुभएको छ अहिले चर्चमै बसेर सेवा गर्न पाएको छु प्रभुलाई धेरै धन्यवाद यो मौका दिनुभयो प्रभुले जस्तो सुकै परिस्थितिमा पनि सहन सक्ने शक्ति प्रदान गरिदिनु हुँदो रहेछ किनभने जसले चाहिँ शक्ति दिनुहुन्छ उहाँमा नै म जस्तो पनि थोक गर्न सक्छु
5: नि होइन
11: अनि आफ्नो आशामा आनन्द गर संकटमा धैर्य धारण गर प्रार्थनामा निरन्तर लागिरह भन्नुभएको छ हाम्रो चाहिँ निराशा हुने होइन निराशामा चाहिँ आशा दिनुहुने परमप्रभु पनि हुनुहुन्छ किनभने सबैले चाहिँ प्रभु प्रभु भनेर स्वर्ग जाँदैन जति सुकै सुसमाचार सुनाए पनि जति पनि वचन बाँडे नि जति हामी आत्मिकी भएर उपस बसे पनि तर प्रभुको राज्यको चाहिँ घोषणा अनि प्रभुको साँच्ची नै परमेश्वरको चाहिँ परमेश्वर पिता हुनुहुन्छ भनेर हामीले चाहिँ प्रभुको राज्यको घोषणा गर्दैनौँ भने चाहिँ त्यो केही पनि होइन कि
5: हजुरलाई पनि एकदमै धेरै धन्यवाद आशिषमय कुरा अनुभवका कुरा हामीसँग बाँडिदिनु भयो साराजीको लागि हामीले प्रार्थना गरिरहेका छौँ र साराजीलाई परमेश्वरले यसरी नै आशिषित बनाउँदै लैजानु भएको होस् धेरै धन्यवाद छुटौँ है त अहिलेलाई
11: जयमसी
5: उहाँ हुनुहुन्थ्यो सारा तामाङज्यू हामीलाई सुकी धाराबाट फोन गरेर साथ दिनुभएको थियो यसरी नै श्रोता तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ तपाईँले पाउनुभएका आशिष र उत्साहका कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ र यो समय तपाईँहरूको लागि हो एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु

0: हजुर, हुने के नै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। रात त बढेपछि बिहान हुन्छ, यसोसँग जिउन असल हुन्छ, कति मिठो शब्द छ यो। र यही गीतको साथपछि फेरि पनि स्वागत गर्न चाहन्छु र यो उत्साह पनि दिन चाहन्छु। पक्कै पनि हामी कुनै पनि अवस्थामा छौँ, त्यो अवस्थाबाट भइरहेर गइरहेका छौँ भने चाहिँ म अँध्यारोमा छु अथवा म दुःखमा छु, मसँग बाँड्ने कुरा केही छैन भन्ने नसोच्नुहोला। तपाईँ जस्तो परिस्थितिबाट भएर गइरहनु भएको छ, यो परिस्थितिमा पनि तपाईँ धन्यवादी हुन सक्नुहुन्छ र त्यो कुरालाई तपाईँले हामीसँग बाँड्न सक्नुहुन्छ। र हामी तपाईँको लागि प्रार्थना गर्नेछौँ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, 9802344646 हाम्रो वाट्सएप नम्बर रहेको छ, र तपाईँहरूका आशिष र अनुभवका कुराहरू हामी बाँडिरहेका छौँ। यो समय तपाईँहरूको लागि हो र आशिष भन्ने कुरा, अनुभव भन्ने कुरा चाहिँ एकदमै नितान्त व्यक्तिगत कुरा पनि हुन्छ कि कहिलेकाहीँ व्यक्तिका आफ्ना कुराहरू हुन सक्छन्, व्यक्तिका आफ्ना नजिकका व्यक्तिहरूका हुन सक्छन्, मण्डली परिवार, आफ्नो बसेको देश, होइन हामीहरू छिमेकीको लागि पनि हुन सक्छ। र त्यो हरेक कुराहरू कतिपटक परीक्षा दिन अथवा इक्जाम दिन सजिलो छैन नि त, होइन त्यसको लागि प्रिपेयर हुनुपर्ने फियरका कुराहरू, डरका कुराहरू हुन सक्छन् कहिलेकाहीँ। यी विभिन्न किसिमका कुराहरू आउँछन् मानिसको जीवनमा। हामीले एक किसिमको प्लान बनाइरहेका हुन्छौँ, तर फरक प्रकारको प्लानले परमेश्वरले हाम्रो जीवनमा काम पनि गरिरहनु भएको हुनसक्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, हजुर, जय मसी
1: अमिताजी।
0: खाना बाँकी नै छ, अब खानुपर्छ। तपाईँहरूसँग कुराकानी गरिसके पछाडि अनि हाम्रो अमिताजीले खानुभयो।
1: हजुर, भर्खरै खाएको।
0: ए हजुर,
1: हजुरलाई सम्झिँदै खाएको।
0: ओहो, सम्झिँदै खाइदिनु भएको लागि एकदमै धेरै धन्यवाद। र आरामै हुनुहुन्छ नि अमिताजी?

0: हजुर परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद। प्रार्थना, प्रार्थनामा ठुलो शक्ति छ। प्रार्थनाद्वारा नै हस्पिटल जान नपर्ने गरी मलाई सन्चो भएको छ। परमेश्वरलाई धन्यवाद।
1: हजुर एकदमै खुसी लाग्यो।
0: जतिजनाले प्रार्थना गरिदिनु भयो सबैलाई म मेरो हृदयदेखि नै मुरी मुरी धन्यवाद दिन चाहन्छु।
1: हजुर
0: अनि मेरो आशिषको कुरा धेरै छ। म छोटो म त उतै आएरै म बताउने अब बोल्ने छु, फेरि पनि नारी आवाजमै बोल्ने भनेर बसिरहेको, किन पोको पारेर राखेको, सुनाउनु पर्छ भनेर मलाई कचकचाइ राख्नु भएको छ परमेश्वरले।
1: एकदम स्वागत छ
0: हजुर। म एकदम विगतका दिनहरूमा मैले भर्खर भर्खर विश्वास गरेर चर्च जान थालेको बेलामा चाहिँ मलाई धेरै गाह्रो हुन्थ्यो। मिस हुने बेलामा धेरै पेट दुख्ने, धेरै गाह्रो कारणै मैले विश्वास गरेकै त्यही कारणले विश्वास गरेको हुँ। अनि त्यो बेला मलाई धेरै गाह्रो अनि आफूले त्यति राम्रोसँग त प्रार्थना गर्न अहिले जस्तो प्रार्थना गर्न आउँदैन थियो। अर्काले प्रार्थना गरिदियो भने लैलैमा मात्रै गर्ने, अनि कामको व्यस्तता, आमा हुनुहुन्छ, आमालाई पनि अब बिरामी हुनुहुन्छ, आमालाई हेर्नु पर्ने यताउताको कारणले पसल छ, कामको व्यस्तताले म चाहिँ प्रार्थना गर्न पनि पाउँदैन, जानेको पनि त्यति जानेको पनि छैन त्यो बेला। अनि त्यो बेलामा चाहिँ मलाई धेरै पेट दुख्थ्यो, महिना महिनामै जहिले पेट दुख्ने अनि डाक्टरकोमा गएँ, डाक्टरकोमा जाँदा पनि मलाई चाहिँ अनि पाटी घरमा मासु पलाएको छ, त्यो मासु चाहिँ निकाल्नु त्यतिकै झर्यो भने झर्यो, होइन भने चाहिँ अपरेसन गरेर निकाल्नु पर्छ भन्ने कुरा गर्नुभयो। अनि भिडियो एक्सरे गरेको बेला चाहिँ ठ्याक्क त्यो पाठी घर भन्दा पनि बाहिर मुखैमा परेछ मासु चाहिँ, एकदम फाटक फाटक फाटक चलिरहेको। अनि डाक्टरले त्यो एक्सरे गर्ने डाक्टरले हेर्नुहोस् त तपाईँको पेटमा यतिको छ, पानी धेरै खानुस्, अनि यो चाहिँ झर्न सक्छ है, झर्न सक्छ, पानी धेरै खानुस् यो भनेर चाहिँ डाक्टरले भन्नुभयो। अनि मैले साँच्चै नै पानी पनि पिउँदै गएँ। अनि मलाई त्यो मिन्स हुने बेलामा त धेरै व्यथा, सुत्केरी व्यथा भन्दा पनि गाह्रो हुने, दुई दिन तिन दिनसम्म त यति गाह्रो हुन्थ्यो। अनि एक दिन चाहिँ एकदमै गाह्रो भएर सुतिरहेको थिएँ, एकजना दिदी, हाम्रो मण्डलीको दिदी आउनुभयो। दिदी आएर चाहिँ मलाई के भयो, नानीलाई भेटौँ भनेर आएको, छुटेर पो बसेछ, के भयो भनेर चाहिँ भने मलाई यसो यसो भइरहेछ दिदी, मलाई प्रार्थना गरिदिनु भनेर भने। अनि साँच्चै उहाँले चाहिँ मलाई एकदमै मनपर्छ 119 नम्बर भजन, प्रभु येशू ख्रीष्टको शीतल रगत, त्यो भजन गाएर अनि प्रार्थना गरिदिनु भयो। अनि एक गिलास पानी चाहिँ उहाँले प्रार्थना गरेर यही गीतलाई सम्झिँदै पिउनु त भन्यो, अनि प्रार्थना गरेर साँच्चै त्यो पिएँ मैले। पिएर अनि एकछिनमा त यति साह्रो मलाई त सुत्केरी व्यथा जस्तै नै साह्रो पेट दुख्यो। अनि टोयलेट गएँ, फेरि माथि आएँ, फेरि प्रार्थना गरेँ, दुई तिनचोटि त्यस्तो गरेर प्रार्थना गरिदिनु भयो। अनि पछि त त्यो मासु त निस्केर आयो कि, पिसाब फेर्न जाँदा त त्यो मासु त फुट्ट निस्केर आयो। अनि मैले त टोयलेटबाट प्लास्टिक हातमा लाएर त्यसलाई टिपेर माथि कोठामै ल्याएर पनि सबैलाई देखाउन ल्याए। अनि त्यहाँबाट चाहिँ एकदम ऊ भयो, अनि माथि ल्याएर देखाउन ल्याए। अनि पछिबाट त मलाई एकदम सन्चो हुँदै आयो, एकदमै सन्चो हुँदै आयो। डक्टरले अपरेसन गर्नुपर्छ भनेको चिज हाम्रो प्रार्थनामा ठुलो शक्ति छ, विश्वासको प्रार्थना है। जसरी हन्नाले विश्वासका साथ प्रार्थना गर्नुभयो, सामुएललाई जन्म दिनुभयो, जसरी हिजकिया राजा मर्नै लाग्यो, हिजकिया राजा पनि अब उहाँको विश्वासको साथ प्रार्थना गरेर चाहिँ उहाँलाई 15 वर्ष आयु थपिदिनु भयो परमेश्वरले है। अब्राहमले कति विश्वास गरेर चाहिँ अब्राहमलाई पनि वृद्ध अवस्थामा पनि आफ्नो लागि सन्तान दिनुहुने परमेश्वर हुनुहुन्छ। मलाई एकदम विश्वास छ कि विश्वासका साथ प्रार्थना गरेपछि मेरो अपरेसन गर्न नपर्ने गरी चाहिँ त्यो अब मासुको चोक्टा झन्डै झन्डै 200 ग्राम जतिको थियो, एकपट्टि चाहिँ फोक्सो जति जस्तै एकपट्टि चाहिँ कुखुराको छाला जस्तै त्यो त्यस्तो आकारको चाहिँ लाम्चो छ, 200 ग्राम जति। त्यसले निस्किँदाखेरि त पेट त हङलाङ्गै भएको, यति आनन्द आएको थियो। परमेश्वरलाई
1: धन्यवादलाई पनि धन्यवाद, एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो र हामी आशिषित भएका छौँ। परमेश्वरले अझै आशिष दिनुभएको समिताजीलाई छुटाउँ है त अहिलेलाई। हजुर हुन्छ,
0: धन्यवाद, जय मसी।
1: हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जन पाटनबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अब भने हामी फोन कल लिने छैनौ, समयले हामीलाई विदा दिन लागिसकेको छ। अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। गुड न्यूज एफएमको प्रसारणलाई सुन्दै गर्नुहोला र म पनि एकदमै धेरै आशिषित भएँ। आज मैले एउटा मात्र गीत बजाएँ, अरू सबै समय तपाईँहरूको आशिषमय कुरा सुनेर एकदमै आशिषमय बनाइदिनु भएको लागि एकदमै धेरै धन्यवाद। सुनिरहनु भएको श्रोताहरू पनि आशिषित भइरहनु भएको छ भन्ने मैले आशा लिएकी छु। मलाई चाहिँ एकदम मनपर्छ यो कार्यक्रम, किन भन्दा तपाईँहरूबाट चाहिँ आशिष र अनुभवका कुराहरू सुन्न पाउँदा फेरि एकदमै उत्साहित म पनि हुन्छु र अरूलाई पनि उत्साहित भइरहनु भएको छ हुनुहोस् भन्ने उत्साह पनि म दिन चाहन्छु यही कार्यक्रम मार्फत भन्न चाहन्छु। परमेश्वरले तपाईँहरू सम्पूर्णलाई जहाँ जहाँबाट सुनिरहनु भएको छ, जहाँ जहाँ हुनुहुन्छ, तपाईँहरू जस्तो परिस्थितिमा हुनुहुन्छ, प्रशस्तै प्रशस्तै आश्रय दिनुभएको होस् तपाईँहरूको परिस्थितिमा परमेश्वरले सहायता गर्नुभएको होस् र आफ्ना नितान्त एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भएको लागि धेरै धन्यवाद। सबैजनाको आशिष एकदमै आशिषमय रहेको थियो, यसमा कुनै पनि थप घट अथवा कमी अथवा बढ़ी भन्ने थिएन र पनि उत्साहको लागि कार्यक्रमको नियम अनुसार हामीले एकजनालाई विनर बनाउँछौं, तर तपाईँहरू सबैजना हाम्रो नजरमा विनर हुनुहुन्छ, विशेष हुनुहुन्छ, स्पेशल हुनुहुन्छ। तपाईँहरूको लागि हामी प्रार्थना गरि नै रहेका छौं, गरि नै रहनेछौं र तपाईँहरू मध्येबाट एकजनालाई विनर बनाउनु पर्दा चाहिँ आजको विनर हुनुभएको छ सावित्री खड्काज्यू, यहाँलाई एकदमै बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। एक हप्ताभित्रमा तपाईँलाई रिचार्ज कार्ड नम्बर आउनेछ, रिचार्ज कार्ड गरेर सहायता गर्नुहुने हाम्रो पम्फा रोकाज्यूलाई हृदयबाट धन्यवाद। उहाँले मलाई लामो समयदेखि यस कार्यक्रममा स्पोन्सर गर्दै आउनुभएको छ रिचार्ज कार्ड। परमेश्वरले पम्फाजीलाई पनि एकदमै धेरै धेरै आशिष दिनुभएको होस् र सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञान बिदा हुन चाहन्छु। तपाईँहरूको फ्राइडे एकदमै आशिषमय रहोस्। Let me see. Namaskar.

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सूचना एक्सक्लुसिव एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता, कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-59-13-755, 01-59-13-755।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
3: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
16: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।

0: जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर म पुनम सदा जस्तै आज पनि उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी युवाहरूसँगको कुराकानीहरू चाहिँ कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छौं र विभिन्न व्यक्तिहरूसँगको कुराकानीहरूद्वारा हामी कार्यक्रम मार्फत उत्साह युवाहरूलाई एउटा नयाँ उत्साहको साथहरू दिने प्रयास गर्दै आइरहेको छौं भने आज पनि हामीसँग स्टुडियोमा एकजना विशेष गेस्ट उपस्थित हुनु भएको छ र उहाँसँगको कुराकानी हामी कार्यक्रम मार्फत प्रस्तुत गर्न गइरहेको छौं र म ढिला नगरिकन आजको गेस्टको विषयमा बताउन चाहन्छु। हामीसँग आज हुनुहुन्छ सेती कुमारजी र उहाँको विषयमा बताउनु पर्दाखेरि चाहिँ उहाँ मुम्बईमा 30-35 वर्षदेखि नै बसै आइरहनु भएको छ र उहाँले चाहिँ विशेष गरिकन मीडिया मिनिस्ट्री गर्दै आइरहनु भएको छ र उहाँको मीडिया मिनिस्ट्रीको नाम रहेको छ क्राइस्ट म्युजिक एण्ड फिल्म्स र उहाँले चाहिँ विभिन्न इसाई मुभीहरू र विभिन्न प्रकारले मीडियाको थ्रुबाट गीत संगीतहरूको थ्रुबाट चाहिँ मिनिस्ट्री गर्दै सेवाकाई गर्दै पनि आइरहनु भएको छ र युवाहरू माझमा पनि उहाँहरूले चाहिँ सेवाकाईहरू गर्ने र विभिन्न क्रुसेडहरू गर्ने कार्यक्रमहरू गर्ने कामहरू गर्दै आइरहनु भएको छ र आगामी दिनहरूमा पनि उहाँहरूले विभिन्न कार्यहरू गर्दै हुनुहुन्छ। आज उहाँसँग सम्बन्धित र यी विभिन्न विषयहरूसँग सम्बन्धित कुराकानीहरू कार्यक्रम मार्फत हामी प्रस्तुत गर्न गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र म ढिला नगरिकन आजको गेस्टलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हाम्रो माझमा हुनुहुन्छ सेते कुमारजी र तपाईँलाई एकदमै स्वागत छ।
1: म परमेश्वरलाई धन्यवाद दिन्छु। उहाँले उहाँको अनुग्रहमा यसरी जब नेपाल आउँदाखेरि गुड न्यूज एफएमले मलाई मौका दिनुहुन्छ र त्यसको निम्ति म परमेश्वरलाई धन्यवाद र गुड न्यूज एफएमको तमाम सबै जनहरूलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। जय मसीह गर्न चाहन्छु।
0: मेरो सुरुमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो समय आज गुड न्यूज एफएमबाट र विशेष गरिकन कार्यक्रम गुड न्यूज क्लबबाट तपाईँले आफ्नो एकदमै महत्वपूर्ण कुराहरू राख्नको लागि समय दिनुभएको लागि धेरै धेरै धन्यवाद सुरुमा नै। र एकदमै मलाई बुझ्न मन लागेको कुरा चाहिँ अब कति कुरा त मैले बताइसके तपाईँको बारेमा, होइन, तपाईँ मुम्बईमा हुनुहुन्छ, नेपाल आउने जाने गरिरहनुहुन्छ, तपाईँको मिडिया मिनिस्ट्रीको कुराहरू पनि छ, होइन, आगामी दिनहरूमा पनि थुप्रै योजनाहरू गरेर आउनु भएको छ र हाल चाहिँ नेपाल तपाईँ किन आउनु भएको छ, के कामको लागि, के उद्देश्य सहित आउनु भएको छ?
1: उद्देश्य यो हो कि अहिले जस्तो तपाईँलाई थाहा छ, पुरा विश्वलाई थाहा छ कि हाम्रो उहाँ भोटे उसमा यत्रो ठुलो बाढ आयो, होइन, और विश्वबाट मदत, इण्डियाबाट मदत, सबै जग्गा नेपालबाट पनि मदत उहाँ पुगिरहेको छ। धेरै जस्तो अब कृष्ण लेटीले पनि मदत पुर्याइरहेछ, यो ठुलीको खुसीको कुरो हो र मलाई पनि एउटा बोझ अब मिडियामा काम गर्ने, मुभी बनाउने, गीत बनाउने, तो त्यो अनुसार लिएर पीड़ितको लागि श्रद्धाञ्जलि दिने, एउटा उनलाई मोटिभेसन दिने, उनलाई उत्साह दिनेको हिसाबले एउटा गीत मैले अहिले यहाँ काठमाडौँमा रेकर्ड गर्न आएको, जो गीतको बोल छ रात परे पछि अँधेरो हुन्छ। त्यो गीतले मानिसलाई यो यस्तो प्रेरणा दिन्छ कि सबै कुरा मैले गरे लेकिन सब कुछ व्यर्थ रहेछ। त्यो गीतको बोल यस्तै छ र यो त्यो गीतलाई हाम्रो अञ्जु पन्तजीले गाउँदै हुनुहुन्छ,
0: गायिका अञ्जु पन्तजीको स्वरमा तपाईँ रेकर्ड गर्न गइरहनु भएको छ
1: र यो गीतले मानुष जातिलाई एउटा कि हाम्रो जीवन के हो, होइन, हामी केनलाई यो दुनियाँमा जिन पर्छ र हामी दुनियाँबाट मरेर कहाँ जाने हो, के लिएर आएको त होइन, होइन, अरू खाली हात आएको, अरू खाली हातै जाने हो। त्यो गीतले अर्थले त्यो बताउँछ, त्यो त्यही विषयमा लिएर यो गीत बनाउँदैछु।
0: हजुर, र यो गीतको रचनाकार तपाईँ?
1: रचना यो अडियो र यसको प्रोड्युसर माफै हो यसको पुरा, लेकिन जो गीत लेख्ने भाइ हुनुहुन्छ भरत बरेली, जसले उहाँले पहिला पनि एउटा गीत लेख्नु भइसकेछ, योहन्ना जस्तै जहाजमा लुकेर, होइन, उहाँले बहुत त्यो गाना पनि राम्रो हिट भयो र अहिले उहाँले यो सेकेन्ड गाना उहाँले लेखेको, उहाँले कम्पोज गरेको।
0: ए, ल भनेपछि आगामी दिनहरूमा हामीले छिट्टै नै यो गीतलाई सुन्न सक्छौँ,
1: छिट्टो सुन्न सक्छौँ,
0: गुड न्युजबाट पनि हामी राख्न सक्छौँ भोलिको दिनहरूमा
1: राख्नुहोस्,
0: होइन। एकदमै खुसी लाग्यो, जुन उद्देश्य लिएर आउनु भएको छ नेपाल, प्रभुले सबै कुरामा अझै धेरै आशिष दिनुभएको छ। हाम्रो प्रार्थना तपाईँको लागि यही नै छ र सायद धेरैचोटि तपाईँले पहिलाको समयहरूमा पनि बताइसक्नु भएको छ होला र पनि मलाई अझै बुझ्न मन लागेको चाहिँ, सेती कुमारजीलाई अझै नजिकबाट चिन्न मन लागेको चाहिँ, तपाईँ अब अघि मैले सुरुवातमा पनि हाम्रो श्रोताहरूको लागि बताइसके 30-35 वर्षदेखि उता इण्डिया हुनुहुन्छ, होइन, र तपाईँको यति राम्रो नेपाली पनि बोल्नुहुन्छ, नेपाल आउजाउ तपाईँको एकदमै राम्रो छ, तपाईँको अलिकति ब्याकग्राउण्ड बताइदिनुहोस् न हामीलाई, तपाईँ वास्तवमा कहाँको हुनुहुन्थ्यो, कसरी इन्डियासम्मको तपाईँको यात्रा भयो, अलिकति हामीलाई बताइदिनुहोस् न।
1: मेरो गाउँ बिरकोट हो, जिल्ला पाल्पा हो, र म त्यतिखेर सानै थिएँ, त्यो आमा बित्नु भयो, र आमा बितेर फेरि बुवाले अर्को बिहा गर्नुभयो। त्यहाँबाट सानी आमा आएपछि त्यो हाम्रो स्कुलबाट पनि हाम्रो छुट्याइ भयो, र सानैबाट फेरि हामी गाउँबाट बुटुलतिर अब गएर भाँडा माझ्दै, काँक्रा बेच्दै, खलासी काम गर्दै, सानोतिनो काम गर्दै गर्दै फेरि इन्डियातिर लाग्यो। इन्डियातिर पनि अर्काका देशीहरूको भाँडा माझ्दै, त्यहाँबाट त्यसै फेरि बढ्दै बढ्दै दिल्लीसम्म गइयो। दिल्लीबाट पनि उहाँ जति पनि होटल लाइनको काम गरिन्थ्यो त्यो गरेर हामीले त्यो एउटा शोक पैदा भयो कि हरेकको एउटा शोक हुन्छ, फिल्म देख्ने शोक हुन्छ, नशा गर्ने शोक हुन्छ, रक्सी खाने शोक हुन्छ, सिगरेट पिने शोक हुन्छ। मलाई फिल्म देख्ने शोक भयो कि त्यो मैले जति पनि कमाउँथे फिल्ममै हाल्थे, जति पनि कमाउँथे फिल्ममै हाल्थे। अब फिल्म देखि मुम्बई जस्तो शहरमा 12 सालको उमरमा गएको,
0: ओहो भनेपछि मुभी हेरेर
1: त्यहाँ उहाँ गइयो। अब ल इन्डस्ट्रीमा गएर केही गरौँला भनेर उहाँ गएपछि धेरै दुःख पाइयो, र उहाँ बिना पहिचानको उहाँ काम पनि पाइन्न, र उहाँ बहुत भुका प्यासा रहियो, धेरै पीडाहरू, धेरै स्ट्रगलहरू उहाँ हामीले काटियो। र फेरि एउटा जित थियो कि फिल्म इन्डस्ट्रीमा गएर केही न केही गरौँला भन्ने एउटा आशले गइयो। र उहाँ गएपछि सानोतिनो काम गर्दा आरके स्टुडियोमा, मैले राज कपूरको स्टुडियोमा भाँडा माझ्थे क्यान्टिनमा, त्यहाँबाट त्यो हिरोइनलाई छाता पकड्ने काम गरियो, त्यहाँबाट फेरि डाइरेक्टरको ब्याग पकड्ने काम गरियो। यसै गरेर 10-12 साल मैले फिल्म इन्डस्ट्रीमा बिताएँ, र काम पनि सिकेँ, र 2-4 डाइरेक्टरको साथ पनि काम गरेँ। त त्यही एक्सपिरियन्स लिएर त्यहाँबाट मलाई थाहा थिएन कि आनेवाला समय के छ, फ्युचर के छ, भविष्य के छ, र अरू इन्डस्ट्रीमा गएपछि थाहा भयो कि पढाइ लेखाइ बहुत जरुरी छ, पढाइ लेखाइको साथ साथ फेरि तपाईँको ट्रेनिङ, त्यो के विषयमा जाँदै हुनुहुन्छ तपाईँ, होइन एक्टिङमा जाँदै हुनुहुन्छ या डाइरेक्सनमा जाँदै हुनुहुन्छ या फोटोग्राफीमा जाँदै हुनुहुन्छ या केही पनि पार्टमा तपाईँ जाँदाखेरि पहिला पढाइ एजुकेसन चाहियो, सेकेन्ड ट्रेलिङ चाहियो, र त्यो ट्रेलिङबाट सिकेर फेरि बुझेर त्यहाँ फेरि अगाडि बढ्ने इन्डस्ट्रीको यो बलिउडको यो सिस्टम त्यही रहेछ कि। अब आफू अनपढ पढियो, पढाइ स्कुलमा गइएन, र त्यही काम गर्दा गर्दै म लास्टमा टी सिरिज कम्पनीमा मैले 2-3 साल काम गरेँ, र त्यहाँबाट काम गरेर बाहिर आएपछि मेरो जीवनमा केही आशा थिएन, र मेरो जीवनमा खुसी थिएन, भोलि के हुन्छ, र आगे पछि पनि कोही छैन भन्ने यस्ता कुराहरूमा, र त्यतिखेर रक्सी खाने, चरस खाने, र बहुत उल्टे पल्टा काम गर्ने, नराम्रो काम गर्ने त्यस्तो फिल्डमा थियौँ, र आशा थिएन, खुसी थिएन, लेकिन त्यही बेलामा मैले नेपालमा ही प्रभु यीशु मसीहलाई पाएँ।
0: कसरी पाउनुभयो?
1: यस्तो मेरो भेनाजु आर्मी हुनुहुन्छ, र उहाँहरू राजस्थानमा हुनुहुन्थ्यो, राजस्थानबाट उहाँहरू रिटायर भएर फेरि नेपाल आउनुभयो, नेपाल आएपछि उहाँहरूले प्रभुलाई पाउनु भएछ, त्यो प्रभुलाई पाएपछि उनीहरू विश्वासमा बढ्दै जाँदाखेरि त्यही बेलामा म 4-5 सालमा एक बार इन्डियाबाट आउँथे, त्यही बेलामा मलाई उहाँहरूले बहुत प्रभुको बारेमा भन्नुभयो। मैले त्यतिखेर बहुत विरोध गर्थे, बहुत मतलब फाल्तु केही पनि होइन, बहुत विरोध गर्थे, क्योंकि नामै मेरो शिवकुमार हो, र नामै शिवकुमार, कर्म त कस्तो होला, होइन, त्यही हिसाबले बहुत विरोध गर्थे, बहुत नफरत गर्थे। र एक बार एक पास्टरले मलाई मिलाइदिनु भयो उहाँले, र उहाँ दार्जिलिङको पास्टर हुनुहुन्थ्यो, मणि नाम थियो उहाँको, उहाँले मलाई, मैले एउटा एक निराश हुँदा, र जब मेरो जीवनमा केही आशा छैन नि, एक्लै बस्दाखेरि मैले आकाशलाई हेर्थेँ, चाँद तारालाई हेर्थेँ, बडे बडे समुन्दर, बडे बडे पहाड़हरूलाई हेर्थेँ, मैले भन्थेँ यिनीहरूलाई पनि कसैले त बनायो होला, होइन, मैले यस्तो सोच्थेँ कि सबै कुरा गरिएछ, लेकिन थाहा छैन कि यो सृष्टि कसरी बन्यो, म धरतीमा किन आएँ भन्ने केही कुरा थाहा थिएन, लेकिन सोच्थेँ यो आकाशलाई कसले बनायो होला, चाँदलाई कसले बनायो, सूर्यलाई, तारालाई कसले बनायो होला भन्ने एउटा त्यो सोच्थेँ कि मैले, त्यो बनाउने वालेको नाम थाहा थिएन, होइन, र मैले पनि देख्थेँ सबैले जब जब यो संसारमा पाप बढ्छ, पापलाई मिटाउनको लागि एउटा अवतार लिन्छ, लेकिन यीशु मसीह पापीलाई मार्न होइन, पापीलाई बचाउन आउनु भएको रहेछ, होइन, उहाँले क्रुसमा मार खानु भएको छ, खुन भएको छ, र सबैले पापलाई मिटाउन आएको छ अरू उहाँले पापलाई माफ गर्न आउनु यो कुराले मलाई एउटा प्रभावित पार्यो अरू मलाई थाहा भयो कि जो क्रुसमा लटकिनु भएको थियो हाम्रो संसारको निम्ति हाम्रो निम्ति उहाँ परमेश्वर असल परमेश्वर रहेछ जसले आकाश र पृथ्वी र सुर चाँदलाई बनाउने परमेश्वर उहाँ रहेछ भन्ने त्यो मैले बाइबलबाट मैले पाएँ र त्यहाँबाट मैले यो सोचे कि बाइबलमा लेखेको छ एर्मा एकको पाँचमा आमाको गर्भमा रच्न भन्दा पहिले परमेश्वरले तिमीलाई र मलाई चुन्नु भएको छ अभिषेक गर्नुभएको छ निकुत गर्नुभएको छ त्यही अनुसार फेरि म आजसम्म प्रभुको सेवा 27 सालदेखि मैले सुरुवात मेरो मैले एउटा गोस्पल क्यासेट बनाए चलो यीशु के घर त्यो गाना पनि हिट भयो टाइटल पनि हिट भयो सिंगर हिट भएन गाना हिट भयो त्यही गानाद्वारा मलाई चिन्न लागे फिर अर्को गाना बनाए दुई चार गाना बनाए त्यो गाना पनि एकदम सुपर डुपर हिट भयो और आज पुरै भारतमा त्यही गाना गाउँछन् कहीँ
0: कहीँ
1: त्यसै गरी गरी पर मलाई एउटा प्रेरणा आयो प्रभुले मलाई भन परिवर्तन मुभी बना त्यो परिवर्तन मुभीमा जोनी लिभर पनि हुनुहुन्छ मेरो युट्युब च्यानलमा छ क्राइस्ट म्युजिक एन्ड फिल्म्समा
0: हजुर
1: फेरि उसको बाद मैले परिवर्तन बनाएपछि फेरि त्यो सक्सेस भएर फेरि साधु सुन्दर सिंह प्रभुको महान दास त्यसको केही भाग सुटिङ मैले नेपालमै काठमाडौँमै गरेको जो उहाँले सहयोग गर्नुभयो विशम नारायण शर्माले उहाँको द्वारा और गुड न्युजमा पनि एफएम हामीले एडमा हालेको थियौँ त्यो बेलामा होइन त्यो हिसाबले यहाँ सुटिङ गरियो भाग र त्यो फिल्मद्वारा मैले नेसनल अवार्ड पनि पाएँ बेस्ट फिल्मको अवार्ड पाएँ र उसको बाद फेरि मैले एउटा उडाउ पुत्र वापसी भनेर त्यो मैले नयाँ गोरेटोको हिरोलाई लिएर उहाँलाई लिएर मैले वापसी फिल्म बनाएँ हिन्दीमा उसको बाद फेरि मैले साधु किशन सिंहको उपर बनाएँ और अहिले बनाउँदैछु परिवर्तन 2 र साधु कतार सिंह त्यसको विषयमा बनाउँदैछु र अहिले मेरी दौड भन्ने एउटा सब्जेक्ट पे मैले काम गरेछु त्यो पोलिसले भनेछ आफ्नो दौड सबैले दौडिरहेछन् म आफ्नो दौडमा पुगिसके
0: मैले उत्तम लडाई
1: लडिसके होइन त्यो विषयमा मैले एउटा मेरी दौड भनेर राखेछु तपाईँको पनि दौड छ मेरो पनि दौड छ संसारको हरेक मानिसको दौड छ त्यही विषयमा मैले मेरी दौड भनेर अहिले 19वाँ एपिसोड कहानी अलग अलग हुन्छ बाइबलको कहानी प्याराबल कहानी दृष्टान्तको कहानी या तपाईँको रियलिटी कहानी या मेरो रियलिटी कहानी सत्य घटनाको उपर त्यसै मसी सर्ट फिल्म बनाएको छु
0: अहिले
1: 19वाँ एपिसोड भइसकेछ
0: र तपाईँले आफ्नै युट्युब
1: च्यानलमा त्यो देखिनेछ
0: हाम्रो श्रोताहरू जो जति यो समयमा सुनिरहनु भएको छ र तपाईँलाई पनि यी सर्ट फिल्महरू अनि हाम्रो सत्य कुमारज्यूद्वारा उहाँको मिनिस्ट्रीद्वारा अपलोड भएका म्युजिक भिडियोदेखि लिएर मुभीदेखि लिएर होइन सिरिजदेखि लिएर जो चाहिँ अब एकदमै बाइबलसँग सम्बन्धित छ तपाईँहरूले हेर्न चाहनुहुन्छ भने चाहिँ फेरि एकचोटि मिनिस्ट्री तपाईँको युट्युब च्यानलको नाम बताइदिनुहोस् न
1: त्यो तपाईँले कन्फ्युज हुनुभयो भने मेरी डट टाइप गर्नुहोस् टक्कै आइहाल्छ र तपाईँहरूसित म रिक्वेस्ट गर्छु जसले पनि मेरो गवाही सुन्नु भएको छ सबैसित तपाईँले हेर्नुहोस् र तपाईँको विश्वास अझै मजबुत हुनेछ प्रभुमा तपाईँ बढ्नुहुन्छ आत्मीय कुरा सिक्नुहुन्छ
0: आमेन कस्तो राम्रो कुरा बताउनु भयो सत्य कुमारजी तपाईँले हुन त तपाईँले अब अलिकति धेरै आफ्नो समय त मुभी इन्डस्ट्रीतिर पनि बिताउनु भएको कारणले गर्दा तपाईँलाई मुभीको विषयमा अनि फिल्म मेकिङको विषयमा होइन यी सबै कुराहरूमा तपाईँले राम्रो ज्ञानहरू अघि तपाईँले नै भन्नुभयो ट्रेनिङ लिनुपर्ने रहेछ भने जस्तै नै तपाईँको ट्रेनिङ राम्रो त्यो फिल्डमा काम गरेको कारणले भइसकेको रहेछ अनि तपाईँले त्यही सिकेको कुरालाई चाहिँ किन त होइन मैले परमेश्वरको सेवा हुने प्रकारको मुभीहरूमा म्युजिकहरूमा काम नगर्ने भन्ने हिसाबले नै तपाईँले आफ्नो गिफ्ट यता प्रयोग गरिरहनु भएको छ नि यो कुरा सुन्दा मलाई पनि एकदम आशिष महसुस भयो तर पनि मलाई अझै बुझ्न मन लागेको कुरा चाहिँ कुन समयमा आएर तपाईँलाई महसुस भयो कि जुन काम होइन अब म गरिरहेको छु यहाँ बलिउडमा होइन बलिउड यो जुन इन्डस्ट्री छ यहाँ म काम गरिरहेको छु भने मैले यही कामलाई यता परमेश्वरको महिमाको लागि गर्न सक्छु भन्ने कुरा चाहिँ तपाईँले कुन समयमा आएर महसुस गर्नुभयो
1: बढ्दै जाँदाखेरि अब त्यो सायद 2005 होला या 2007 होला 2007 या 5 बीचमा मैले 99 प्रभुलाई पाएँ लेकिन बढ्दै जाँदाखेरि मैले त्यो भिजन पाएँ भन्दाखेरि त्यो 2007 या 5 होला त्यति डेट याद छैन त्यही बेलामा मैले एउटा सपना देखेँ त्यो सपनामा मलाई प्रभुले यस्तो एउटा ठुलो पहाड़ देखाउनु भयो बहुत उचाइको पहाड कि त्यो पहाड़बाट क्रुस पनि देखाउनु भयो पछाडिबाट लाइट त्यो एकदम व्हाइट लाइट के एकदम प्रकाशित लाइट के त्यो एकदम सेतो लाइट त्यो लाइटबाट क्रुसको पछाडिबाट यस्तो आवाज आयो कि सेती कुमार तिमीलाई मैले चुनेको छु मेरो राज्यको निम्ति, जति तिमीले अगाडि हेर्छौ सबै तिम्रो हो, पछाडि तिमी नहेर। त्यो मलाई भिजन दिनुभयो। त्यो दिएपछि फेरि मैले बाइबल स्टडी गर्दाखेरि मलाई त्यो वचन आयो, अब म त प्रभुको काम गर्छु, प्रभुकोमा बढ्छु, प्रभुमा गर्छु भनेर अब खाने कसरी, कमाउने कसरी, बिबीलाई कसरी पाल्ने, बच्चालाई कसरी पाल्ने, त्यो सवाल जवाब आयो कि त्यो आउँदाखेरि मलाई प्रभुले भन्नुभयो मती 6:33 भन्नुभएको छ परमेश्वरको राज्य अर धार्मिकलाई खोजी गर, होइन त्यो दुइटै तिमीले खोज्यौ भने पायो भने तिमीलाई जे जरुरत छ परमेश्वरले दिनुहुन्छ, सारी अवस्थालाई उहाँले पूरा गर्नुहुन्छ। त्यो वचनबाट अर फेरि दुईटा मालिकको सेवा तिमीले नगर, या त परमेश्वरको गर या त संसारको गर। त्यो त्यो कुराबाट मैले फेरि प्रभुलाई पूरा फुल टाइम दिएर संसारको कुरा म कम गर्छु अर प्रभुको कुरा धेरै गर्छु। अर मलाई यही उद्देश्य छ कि जो मैले सिकेँ, जो अनुभव पाएँ, मेरो ट्यालेन्टले होइन, मेरो बलले होइन, मेरो शक्तिले होइन, प्रभुको अनुग्रहले, प्रभुको अनुग्रहमा प्रभुको काम गर्दै जाउँ, प्रभु बढ्दै जानुस् अरू म घट्दै
0: जाउँ। कस्तो सुन्दर कुरा र एकदमै धेरै धन्यवाद तपाईँलाई। र तपाईँ विभिन्न क्रुसेडहरू पनि बेला बेलामा नेपालमा आएर गइरहनु भएको छ होइन, तपाईँले बताउँदै गर्नुहुँदाखेरि मैले पनि यो कुराहरू थाहा गर्न पाएँ। अप्रेल 2026 पनि तपाईँले चाहिँ बुटवलमा भव्य रूपमा क्रुसेड गर्नुभएको थियो, जहाँ चाहिँ गायिका अन्जु पन्तदेखि लिएर अन्य कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो भने, अर्को एउटा महत्वपूर्ण कुरा चाहिँ त्यही क्रुसेडमा चाहिँ तपाईँले यता डाक्टर विजय बेनेडिक्ट जो चाहिँ बलिउड सिङ्गर जसले चाहिँ आई एम अ डिस्को डान्सर भनेर गीत गाउनु भएको थियो, उहाँसम्मलाई पनि तपाईँले त्यो क्रुसेडमा लिएर आउनु भएको भन्ने कुराहरू जानकारी हामीले पायौं भन्दाखेरि चाहिँ यी कुराहरू कसरी सम्भव भए र त्यो क्रुसेड कस्तो भयो?
1: क्रुसेड गर्दाखेरि हाम्रो पासु बुवा हुनुहुन्छ मुम्बईमा, पासु नोएल, जसले मेरो वापसी फिल्ममा साथ किशन सिंहमा उहाँले दुलाई दुलेले ही रोल गर्नु भएको छ, पार्ट गर्नु भएको छ, एक्टिङ गर्नु भएको छ। त उहाँलाई यस्तो भिजन आयो कि नेपालमा एउटा ठूलो भिक्री मिटिङ गरौँ। 2016 आउनुभयो, चर्च चर्चमा आउनुभयो, लेकिन त्यति मान्छेले चिनेन। अब मैले भने अगर तपाईँले गर्नुहुन्छ भने, तपाईँले नेपालको लागि बोझ छ भने म तपाईँलाई गाइड गर्छु, कोर्डिनेट गर्छु, र मैले भनेको कुरा तपाईँले मान्न पर्छ। त मैले विजय बेनेडीलाई लिएर आउनु पर्यो, अन्जु पन्तलाई लिएर आउनुभयो। तब यो प्रोग्राम हुन्छ भने यो कुराले बुटुलले पनि चिन्छ, अरू नेपाल अध्य राज्यले पनि यो कुरालाई बुझ्छ भनेर त्यो प्रस्ताव दिँदाखेरि उहाँले डन गर्नुभयो, अरू सारा जिम्मेदारी मलाई दिनुभयो। फेरि नेपालमा आएर मैले बुटुलमा आएर बहुत स्ट्रगल गरेँ, सबै समाजलाई समेटेर सबैलाई एक बनाएर त्यो प्रोग्राम गरियो।
0: हजुर, क्रुसेड गर्नु नेपालमा त्यति सहज चाहिँ छैन, विशेष गरी एकदमै जहाँ तपाईँको उद्देश्य सुसमाचार सुनाउने उद्देश्य छ भने त झन् नै सहज छैन होइन। त्यो अवस्थामा कस्तो कस्तो च्यालेन्जहरू तपाईँले फेस गर्नु पर्यो, कसरी सबै कुराहरू मिलाउनु भयो त्यो समयमा?
1: बाहिरबाट त मलाई कोही पनि यस्तो दबाव आएन, हल्लाफुल्ला भएन, हाम्रै भित्रकालाई सम्झाउँदा सम्झाउँदा सम्झाउँदा त्यसैमा थोडा टाइम गयो, लेकिन आखिरीमा परमेश्वरले बडा धमाका गर्नुभयो। बुटोलमा आज जति पनि जो पनि मिल्छ बहुत धमाल भएको थियो, बहुत राम्रो भएको थियो, धेरैले चङ्गाई पायो, धेरैले छुटकारा पायो, धेरै जवानहरू उत्साहित भए, और यस्तो मिटिङ अझै बुटोलमा हुन पर्छ भनेर त्यस्ता प्रस्तावहरू पनि आएछ। र फेरि पास्टर बुवालाई र पास्टर आमालाई उहाँलाई भिजन दिनुभएको छ कि 2027 अब क्रुसेड नगरेर कम्प्रेसन गरौँ युथ मिटिङलाई। युथ मिटिङ यस्तो मिटिङ हो कि युथ आज नसा पानीमा, ड्रग्समा, नराम्रो कुरामा, अर आमा बुवाको लागि आदर गरे छैन, आफ्नो मर्जीमा हिँडेछ, आफ्नो उसमा हिँडेछ, त्यस्तो युथलाई जो युथ भनेपछि प्रभुलाई चिनेर पनि नचिनेको पार्टमा छन् धेरैहरू, त तिनीहरूले सही प्रकारले प्रभुको गहिराई डिप वचनबाट, और हाम्रो टार्गेट यस्तो छ कि युथलाई पिचिङ और टिचिङ और हिलिङ यही तीनटै कुराले उसलाई एउटा आत्मामा बलियो बनाओस्, वचनमा बलियो बनाओस्, विश्वासमा बलियो बनाओस्, और त्यो कारणले गर्दा नेपालको कलिसिया उन्नति गरोस्, राम्रो कुरा ल्याओस्, नराम्रो कुरालाई त्यागेर राम्रो कुरा समाजमा उसले युथले परमेश्वरको महिमा यसरी गरोस् भन्ने प्रेरणाले यो मिटिङ गर्ने प्लान छ।
0: हजुर, भनेपछि युथ कन्फरेन्स गर्ने योजनाहरू गर्दै हुनुहुन्छ आगामी दिनहरूमा। गर्नुभयो भने कुन ठाउँमा गर्नुहुन्छ? नेपालको
1: नेपालगंज, दाङ, चितवन, बुडुलकोले त छोड्दैन, बुडुलले पनि गर्नै पर्छ भन्नुभएको छ। लास्ट अप्सन काठमाडौँमा पनि गर्ने यस्तो विचार छ। अब मलाई यस्ता व्यक्तिहरू चाहियो जो मलाई सपोर्ट गरोस् होइन। अब भन्ने कुरा यस्तो हो कि तितो धेरै कुरा छ होइन। जस्तो मैले एउटा उदाहरण दिन्छु, करेला होइन, तितो छ, करेलाले सेहतलाई राम्रो गर्छ
0: होइन,
1: और मिठोले फेरि सुगर गर्छ होइन। त हामी अगर तितो पितो नगरेर, तेरो मेरो नगरेर हामी प्रभुको राज्यलाई अगर कलिसियाको उन्नति हुन्छ भने त्यो जवानलाई हामी केही सोच्न पर्छ, जवानलाई अगाडि बढाउन पर्छ। जवानले अगाडि बढ्यो भने कलिसिया अगाडि बढ्यो, समाज अगाडि बढ्यो, देश अगाडि बढ्यो।
0: एकदमै एकदमै, र जवानहरू चाहिँ महत्वपूर्ण छन् परमेश्वरको राज्यको लागि होइन। र तपाईँहरूले त्यही उद्देश्य सहित युथहरूको लागि केही गर्छु भनेर योजनाहरू गर्दै हुनुहुँदो रहेछ। त्यसमा सायद हाम्रो कार्यक्रम सुनिरहनु भएको श्रोताहरू पनि आगामी दिनहरूमा ती प्रकारको क्रुसेडहरू यदि उहाँहरूलाई सहज भयो भने निश्चय पनि उहाँहरू पनि सहभागी हुनुहुनेछ र हामी पनि उत्साहित छौँ। एकदम राम्रोसँग तयारी गरिदिनु होला र तपाईँ कोअर्डिनेटरको रूपमा पनि काम गरिरहनु भएको छ। त्यसो भए सबै
1: उताबाट पनि नेपालबाट पनि मिलेर, र हाम्रो उद्देश्य यही छ कि हाम्रो नेपालको कलिसिया, नेपालको युथ अगाडि बढोस्, नेपालको नाम रोशन गरोस्।
0: हजुर, एकदमै
1: जो धेरै खाँचो छ त्यो गर्न कसले सक्छ? युथले। पास्टरको काम हो गोठालोलाई सम्हाल्ने, लेकिन युथले जसलाई सम्हाल्छ सुसमाचारलाई उसले महत्व दिन्छ, एकतामा, प्रेममा, नम्रतामा, पश्चातापमा, यो कुरामा हामीले गहिराईमा पश्चाताप छ भने जीवन छ, नम्रता छ, प्रेम छ, और प्रेम परमेश्वर नै हुनुहुन्छ।
0: आमेन, आमेन। एकदमै, र अवश्य पनि महत्वपूर्ण पार्ट भनेको युथहरू, र युथहरू बलियो भयो भने कुनै पनि मण्डली, समाज, देश होइन, परिवार नै एकदमै बलियो हुन सक्छ भन्ने कुराहरू त हामी सबैजनालाई राम्रोसँग थाहा छ। र युवाहरूलाई कुन कुराले गर्दा चाहिँ प्रभुको महिमा गर्नबाट वञ्चित गरेको छ जस्तो लाग्छ? तपाईँलाई कुन कुराले गर्दाखेरि चाहिँ प्रभुको योजना पूरा हुनै गाह्रो भइरहेको छ युथहरूमा भन्ने जस्तो लाग्छ तपाईँलाई?
1: त्यो त अब बाइबलको कुरा हो, बाइबलको कुरा हो। फेरि पनि म तपाईँलाई मेरो जो अनुभव, 27 सालको अनुभव, कि युथ आज पछाडि के नछ भन्दाखेरि उसलाई सही शिक्षा पाएन, उनीहरूले उत्साहितको कुरा पाएन होइन। अब चर्चमा आउँछन्, आराधना गर्छन् या कोही पनि पार्ट लिएका हुन्छन्, लेकिन तिनीहरूलाई जडबाट सिकाएको छैनन्, जडबाट एकदम सानै तलबाट सिकाएको छैनन् होइन। जस्तो हामीले सिकाउनु पर्छ, जस्तो बाइबल टेलिङ हुन्छ, युथ मिटिङको कम्परेसन, दिदी बहिनीको मिटिङ हुन्छ, हुन्छ, सबै हुन्छ, भइरहेछ, लेकिन जो कुरो सिक्न परेछ युथले त्यो कुरा सिकेको छैन। युथले के सिकाएको छ? पहिले गिटार पक्ने, अरू पहिले गाना गाउने, यस्तो कुरा सिकेछ युथलाई। हामीले यो सिकाउनु पर्छ, पहिला चर्चमा झाडु मार, कुर्ची लगाऊ, साफ सफाई गर होइन। युथलाई यो कुरा सिकाउनु पर्छ। सानो न सानो कुरा सिकायो भने नि उसले त्यो ठूलो पदमा गएर पनि त्यो सानो कुरालाई उसले याद गर्न सक्छ, त्यो आज्ञाकारी रहन्छ होइन। अरू हामीले बाइबलको अनुसार सिकाउन त सिकाइरहेछन्, भइरहेछ, लेकिन जो असल कुरो जो छ नि सिकाउन त्यो भएको छैन। त्यही कारणले गर्दा आज युद्धहरू पछाडि भएको छ, घरको आर्थिकले कुराले, धेरै परिवारको कुराले, यस्ता कुराले उसलाई रोकेको छ। बनाउनेवाला परमेश्वर हुनुहुन्छ, जोड्नेवाला परमेश्वर हुनुहुन्छ, तोड्नेवाला शैतान छ
0: होइन।
1: होइन, तोड्नेवाला शैतान छ, जोड्नेवाला प्रभु हुनुहुन्छ। अब च्वाइस गर्ने हो युद्धले कि जोड्नेवालेसित घुम्ने या तोड्नेवालेसित घुम्ने, त्यसैमा उसले फरक गर्न सक्छ, अनुभव गर्न सक्छ।
0: एकदमै एकदमै महत्वपूर्ण कुरा भनेपछि युथ मिनिस्ट्रीहरू आगामी दिनहरूमा गर्ने योजना गर्दै हुनुहुँदो रहेछ, सम्भवत अब छिटै नै गर्दै।
1: 2027 हामी अप्रेलमा, फर्स्ट विक अप्रेलमा, त्यतिखेर युथहरूको इन्जाम खतम हुन्छ। त्यो इन्जाम खतम भएपछि कहाँ जाम कहाँ जाम हुने हुन्छ, त्यही बेलामा ऱ्याङ्कमा ठ्याङ गर्दैन सबै युथबाट तिनीहरूले धेरै नयाँ कुरा सिक्यो भने त्यो आनेवाला समयमा नेपालको एउटा उन्नति, कलिसियाको उन्नति होइन, समाजको उन्नति नेपालको उन्नति होस्।
0: एकदमै महत्वपूर्ण। र अब अलिकति तपाईँको यता मुभी लाइनकै कुराहरू गरौँ। र अघि तपाईँले आज चाहिँ हामी रेकर्डिङ पनि गर्दैछौ गीत भन्नुभयो, त्यो गीत रेकर्डिङ गर्ने कुराको पछाडिको केही अझै उद्देश्यहरू छ तपाईँको?
1: एउटा मैले नेपालमा सुसमाचार कसरी आयो होइन, मलाई यति त थाहा छ, अलिअलि धेरै डिपमा नभए पनि थोडा सर्टकटमा थाहा छ कि पञ्चायत कालभन्दा पहिले त्यतिखेर धेरै सतावटहरू थिए नेपालमा होइन, त्यो बेलामा धेरै सेवकहरू प्रभुको निक्ले, एउटा फादरी गंगा प्रसाद हुनुहुन्थ्यो होइन, उहाँले नेपालको भएर उहाँ दार्जिलिङमा उस्तो वेस्ट बंगालमा बसेर उहाँले ठूलो इतिहास बनाउनु भयो, र उहाँले नेपाली बाइबल लेख्नुभयो होइन, र नेपाली बाइबल लेखेर उहाँले एउटा पहिचान नेपाललाई दिनुभयो होइन, अरू उहाँको स्टोरी दिएको बलिदानबाट त्यहाँबाट त्यो सुसमाचार वेस्ट बंगालबाट कसरी नेपालमा आयो, र पञ्चायत कालमा धेरैले बहुत पीड़ाहरू भोके, दुःख भोके, र त्यो कुरा रुकेन, र त्यो कुराबाट फुट्दै फुट्दै फुट्दै आज नेपाल राज्यभरमा खुसीको कुरो छ कि नेपालमा विश्वासीहरू अहिले राम्रै प्रकारले छन् भन्ने एउटा ऊ छ, लेकिन त्यसको जड कहाँबाट आयो त्यो कुरालाई सिम्टेर, र आज के चल्दैछ भन्दाखेरि जवानहरू, त्यो टाइटलै मैले राखेको छु, नेपालीले मुक्ति पाओस्, टाइटली मुभीको नाम हो नेपालीले मुक्ति पाओस्। मुक्ति कसले दिनुहुन्छ? यीशु मसीहले होइन, त्यो विषयमा लिएर यो अहिले जो जेनेरेसन जो युथ छ भले विश्वासी छ, त्यो आज बाहिर देश गएको छ होइन, बाहिर देश गएर उसले दुःख उठाएर संघर्ष गरेर ह्याप्पी छैन, तो हामीले त्यो फिल्ममा यो देखाउँछ कि जीवन डेलिकेट जब गर्यो भने नि त्यो फेरि बाहिरको कुरालाई त्यो महत्व हुन्न, जब तक जीवन उसले प्रभुलाई देन्न नि त फेरि त्यो उसले प्रभुलाई केही गर्न सक्दैन, लेकिन जसले प्रभुलाई जीवन दियो उसलाई प्रभुले खडा गर्नुहुन्छ, प्रभुले उसलाई चलाउनुहुन्छ, र प्रभुले उनीहरूलाई आशिष गर्नुहुन्छ
0: भन्ने विषयमा चाहिँ मुभी पनि बनाउँदै हुनुहुन्छ।
1: टाइटलै उसको नेपालीले मुक्ति पाओस्।
0: हजुर, नेपालमै गर्नुहुन्छ त्यसो
1: कुरा,
0: र नेपाली कलाकारहरू नै राख्नुहुन्छ कि अन्य पनि?
1: नेपालकै, नेपालकै कलाकार राख्छु, र यो फिल्म बनाउनको लागि गुड न्युज एफएमको ठूलो रोल हुन्छ, र यसमा जति पनि एक्टर गर्न चाहनुहुन्छ गरिरहनु भएको छ, मलाई अलिअलि थाहा छ होइन, र उनीहरूले पनि राम्रो मौका पाओस्, र यो फिल्म एउटा यस्तो बनोस्, बनाए त थुप्रैले होइन, थुप्रैले बनाए, लेकिन यो फिल्म यस्तो बनोस् मान्छेले आनेवाला जो पिढी छ नि नाति पोताले पनि याद गरोस्, यही एउटा फिल्म बनाएको थियो, एउटा प्रेरणा लियोस्
0: होइन,
1: एउटा नेपालको इतिहासलाई मान्छेले दोहोऱ्याएको।
0: एकदमै सेतु कुमारजी, एकदमै खुसी लाग्यो तपाईँको मिनिस्ट्री सेवाकाईहरूको बारेमा यसरी बुझ्दै जाने क्रमहरूमा, एकदमै मलाई पनि आशिष महसुस भइरहेको छ। म आशा गर्दछु हाम्रो जो जति श्रोताहरू हुनुहुन्छ कार्यक्रम सुनिरहनु भएको छ उहाँहरू पनि आशिषित भइरहनु भएको छ। अब मुभी मिनिस्ट्रीकै कुराहरू गर्दै गर्दाखेरि कतिको च्यालेन्जिङ छ, विशेष गरिकन नेपालको सिनारीमा उता इण्डियाको केसहरूमा होइन, विशेष गरिकन एउटा इसाई मुभी जसमा चाहिँ एउटा बाइबलबाट प्रेरणा लिएर विभिन्न कथावस्तुहरू बन्ने गर्दछन् होइन, ती मुभीहरूको लागि इसाईहरू माझमै पनि कस्तो खालको छ, अब कतिको एक्सेप्टेन्स छ, कतिको सपोर्ट छ, कतिको सजिलो छ यी कुराहरू?
1: सजिलो त छैन, अगर सजिलो भए त न आज धेरै क्रिस्चियनहरू मुभीहरू बन्थ्यो होइन, सजिलो नभएको कारणले गर्दा, क्योंकि धेरै अर्सहरूको उदाहरण यो छ कि उनीहरूले भन्ने फिल्म हेर्नुहुन्न, गाना सुन्नुहुन्न, यस्तो गर्नुहुन्न, उस्तो गर्नुहुन्न भनेर भन्नुहुन्थ्यो, जब यो मोबाइलको जमाना थिएन होइन, युट्युबको जमाना थिएन, इन्स्टाग्रामको टिकटकको जमाना थिएन, त्यतिखेर कुरा यस्ता आउँथे, लेकिन जब कोरोना आयो, कोरोना आएपछि पुरा सिस्टमै चेन्ज भयो होइन, त अब शनिबारको चर्च जान पाइएन, अब अनलाइनमै चर्च गर्न पर्यो, त्यस्तो कारणले त अहिलेको समयमा सोसियल मिडियाले गर्दाखेरि त्यस्तो अहिले विवाद त छैन, लेकिन कुरा यही छ कि सही कुरो देखाउन पर्यो होइन, प्रभुको कुरा त्यो कुरालाई कसरी प्रेजेन्टेसन गरेर मान्छेलाई त्यो परोस्न पर्यो होइन, चीजलाई सही जग्गामा गयो भने त्यो कुराले मानिसलाई जीवन बदलिन सक्छ भनेर त्यस्तै मुडमा गरियो भने, बनाउन त थुप्रैले बनाएका छन्, लेकिन त्यो बनाएको महत्वपूर्ण किन बनाएको, किसले बनाएको, त्यो अगर त्यसको कारण थाहा छैन भने त्यो बनाएको व्यर्थ हो होइन, र हामीले यो कुरा बनाऊ कि केही कुरा गर्दाखेरि त्यो कुराले अगर मान्छेको जीवनलाई हतासी गरोस् होइन, ऊ निराश छ, हताश छ, टुटेको छ, आशै छैन, यो कुरा त्यो फिल्म हेरेर उसको आशा फेरि बनोस् भन्ने उद्देश्यले गरम भन्ने विचार हुनपर्छ।
0: हजुर, एकदमै त्यो भयो भने चाहिँ फिल्म बनाउने व्यक्तिलाई पनि सजिलो भयो र अब फिल्म हेर्ने व्यक्तिहरू पनि आशिष हुने भयो होइन। र अवश्य पनि यो पनि एउटा मिनिस्ट्री हो, सेवाकाई नै गराउनु भएको छ। सो सेवाकाई गर्नेहरूलाई चाहिँ सेवाकाई गर्ने व्यक्तिहरूले बुझेर उत्साह दिनु पनि सबैभन्दा राम्रो कुरा हो।
1: अब यो मिडियाको बारेमा यही बाइबलमा लेखिएको छ, मिडियाको बारेमा, मिडिया भनेर लेखिएको छैन, लेकिन त्यसको वचनको कोट गर्दाखेरि मिडियाकै अप्सन आएको छ। रेभोल्युसनको प्रकाशित वाक्यको 11-12 पूरा डिटेल दिएको छ कि अन्तको दिनमा ज्ञान बढ्नेछ, ज्ञान बढ्दैछ, जस्तो अहिले इआईले के पनि गर्न सक्छ होइन, इआईले यसको टाउको उसको टाउको होइन यसलाई हटाएर अर्को टाउको जोडिदिन सक्छ, केही पनि गर्न सक्छ इआईले। त्यो त्यहाँ लेखेको छ नलेज बढ्छ, विजडम बढ्छ, ज्ञान बढ्छ, यो कुराले मनुष्यलाई नास्कीहरू लिएर जान्छ भनेर त्यहाँ साफ लेखेको छ होइन। लेकिन त्यसमा एउटा अप्सन पनि छ कि जसको पास प्रभुको अनुग्रह छ त्यो अनुग्रहको कारणले त्यो बचाइनेछ, मतलब प्रभुको डर छ, प्रभुको भय छ भने त्यो बचिनेछ होइन। अरू त्यहाँ यो पनि लेखेछ कि त्यो व्यक्ति दुईजना जो व्यक्ति हुनुहुन्छ ऊ परमेश्वरबाट आएको हुन्छ, अरू त्यो व्यक्तिलाई गभर्मेन्टले उसलाई सुट गर्छ, 3 दिन जमिनमा लास हुन्छ, तीसरो दिन परमेश्वरको आवाज आकाशबाट आउँछ, त्यो मरेको मान्छे दुइटै जिन्दा हुन्छन् अरू उठाएर जानेछ, यानि कि खालि नेपालले होइन सारा संसारले उसलाई हेर्नेछ भनेर त्यहाँ साफ लेखेको छ। यसको मतलब के मिडै हो होइन, सारा संसारले त्यसलाई हेर्नेछ भनेको, वाच गर्नेछ भनेको मतलब के हो, त्यस्तो सिस्टम आउला होइन, अहिले मोबाइलबाट इन्टरनेटबाट होइन भइरहेछ, त्यो समयमा सेटेलाइटबाट होला, पूरा संसारको खबर एकैसाथ देख्न सकिला होइन। त्यो त्यस्ता कुरा हुनेछ, लेकिन बाइबलले यही बताएको छ जसले पश्चाताप गर्छ, प्रभुको भय राख्छ, डर राख्छ, उही उसैले ही अनन्त जीवन।
0: आमेन, आमेन। र एकदमै अर्थपूर्ण कुरा सेती कुमारजी, र मिडिया पावरफुल छ, र त्यही भएर फेरि मिडियामा हामीले धेरै प्रकारको कुराहरू पनि देख्न सक्छौँ। अघि तपाईँले भन्नुभयो जस्तै होइन, धेरै कुरा भइ पनि रहेछ हेर्ने सुन्ने सबै कुराहरूमा, तर त्यही मिडियामा चाहिँ हामी यस्तो मिडिया बन्नु पर्यो जुन मिडियाले चाहिँ एउटा एन्टिडोटको काम गरोस् होइन, बिरामीमा परेको मान्छेलाई, विष लागेको मान्छेलाई त्यो विष हटाउने काम गरोस् होइन, अनि त्यही काम तपाईँले पनि आफ्नो मिनिस्ट्रीबाट गरिरहनु भएको छ,
1: हजुरले पनि अब यो गुड न्युजबाट गर्नु भएको छ होइन, यो जो काम छ नि वो असल काम हो, यो जो गर्नु भएको छ नि यो कुरा एकदम असल कुरा हो। तपाईँले त्यो मान्छे दुःखमा छ, पीडामा छ, कसैले सोधै छैन, त्यो मान्छेले कहीँबाट गुड न्युजबाट सुनेछ, त्यो सुनाइबाट उसको जीवनमा रिभाइभल आएछ भने
0: एकदमै एकदमै एकदमै। र यही उद्देश्य सहित हाम्रो सेती कुमारजी पनि लागि परिरहनु भएको छ प्रभुको कामको लागि, अनि हरेकले प्रभुको काम गरिरहनु भएको छ फरक फरक क्षेत्रबाट, अनि सेती कुमारजीले चाहिँ मिडियाको थ्रुबाट, मिडिया मिनिस्ट्री, फिल्म मिनिस्ट्रीबाट चाहिँ उहाँले प्रभुको कामहरू गरिरहनु भएको छ। र मलाई फेरि पनि यही कुराहरू हाम्रो सेती कुमारजीलाई सोध्न मन लाग्यो, यदि कोही व्यक्ति हाम्रो अब कार्यक्रम सुनिरहनु भएको छ होइन, कोही जवान व्यक्ति उसँग पनि यस्तै मिनिस्ट्री गर्ने मन छ अनि गिफ्ट पनि छ, तर उहाँले चाहिँ त्यो भनेको जस्तो अलिकति इन्भाइरोमेन्टहरू पाइरहनु भएको छैन, उहाँलाई के उत्साह दिन चाहनुहुन्छ, कसरी अगाडि बढ्नु भएको होस् भनेर तपाईँ भन्न चाहनुहुन्छ?
1: म युथलाई त यही भन्न चाहन्छु, आजको समयमा उसलाई युथलाई आज जेएनजी भन्छ होइन, जेएनजीलाई म यही भन्न चाहन्छु कि तपाईँहरू सही बाटोमा हिँड्नु होइन, आफ्ना अगुवाहरूको, आफ्नो लिडरहरूको, मास्टरहरूको, आमा बुवाहरूको आदर गर्नु होइन, रिस्पेक्ट गर्नु होइन, जो अहिले आजको डेटमा छैन होइन। युथले जेएनजीले यो कुराबाट कि आफ्ना आफन्तीलाई, आफ्नो ठुला ठालालाई हामी आदर गरौँ, अगर युथले त्यो कुरा गर्छ भने उसले परमेश्वरलाई आदर गर्छ होइन, त्यो कुरालाई बुझेर। अरू कोही पनि काम यस्तो छैन कि सिक्नै सक्दैन, गर्नै सक्दैन, यस्तो कोही छैन, एउटा लगन हुन पर्यो, मेहनत हुन पर्यो होइन, विश्वास हुन पर्यो, इमानदारी हुन पर्यो, पवित्रता हुन पर्यो, यो कुराले तपाईँले जे कुरा आँटेको छ त्यो कुरा असम्भव छैन, सम्भवै छ, परमेश्वरले सम्भव गर्नुहुन्छ।
0: आमेन। र एकदमै धेरै धन्यवाद तपाईँलाई, आज धेरै विषयमा हामीले कुराकानीहरू गरेको छौँ, एकदम खुसी लाग्यो सेतु कुमारजी। तपाईँको मिनिस्ट्रीको बारेमा पनि हामीले अझै धेरै जान्ने मौका पायौँ, आगामी दिनहरूमा तपाईँ के गर्दै हुनुहुन्छ मिनिस्ट्रीबाट भन्ने कुराहरूलाई पनि हामीले थाहा गऱ्यौँ होइन। र अब हामी अन्तिम अन्तिमतिर छौँ कार्यक्रमको, अन्तिममा हाम्रो कार्यक्रम सुनेर बसिरहनुहुने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: दिलबाट हृदयबाट तपाईँहरूले जतिले पनि मेरो यो गवाई इन्टरभ्यू सुन्नु भएको छ, म सबैलाई दिलबाट हृदयबाट म धन्यवाद दिन चाहन्छु। र तपाईँले अझै केही जानकारी जान चाहनुहुन्छ भने हाम्रो मिनिस्ट्रीको लागि तपाईँले प्रार्थना गर्नुहोस्, हामीले पनि तपाईँलाई प्रार्थना गर्नेछौँ। र तपाईँ प्रभुमा बढ्नुहोस्, आत्मामा बढ्नुहोस्, वचनमा बढ्नुहोस्, विश्वासमा बढ्नुहोस्। र प्रभुले भन्नुभएको छ, माग्यो त तिमीले पाउनेछौ, खटखटाउ त तिमी खुलिनेछ, खोजी सुन्ने भेटाइनेछ। यो कुरालाई लिएर अगाडि बढ्नुहोस्, परमेश्वर तपाईँको साथ हुनुहुन्छ। र हाम्रो क्राइस्ट म्युजिक एन्ड फिल्म्स युट्युब च्यानल छ, नेपाली च्यानल पनि छ, तपाईँले यो च्यानललाई तपाईँले सुनेर देखेर त्यसमा धेरै कुराहरू छ, फिल्महरू छ, एपिसोडहरू छ, मेरी दौड़को गीतहरू छ, जो परमेश्वरले जिरोबाट उठाएका व्यक्तिहरूको गवाही छ, त्यो तपाईँले हेरेर आत्मामा बढ्नुहोस्, प्रभुमा बढ्नुहोस्, अरू परमेश्वरको महिमा यसै तरिकाले गर्नुहोस् भनेर यही मेरो तर्फबाट सबैलाई धन्यवाद। जय मसीह।
0: हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई पनि। र जय मसीह। र आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो सेते कुमारजी, इन्डियाबाट हुनुहुन्छ तर नेपालमा, इन्डियामा आवत जावत गर्दै प्रभुको सेवकाईलाई अगाडि बढाउँदै प्रभुको कामहरू गरिरहनु भएको छ। धेरै कुरा आज हामीले उहाँकै मुखारविन्दुबाट सुनिसकेको छौँ। र उहाँको चाहिँ क्राइस्ट म्युजिक एण्ड फिल्म युट्युब च्यानलमा गएर तपाईँले हेर्न पनि सक्नुहुनेछ, सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। उहाँले बताइ पनि सक्नु भएको छ यो विषयमा। र आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाई आशिषित हुनुभएको छ, र तपाईँले पनि आफ्नो जीवनमा भएका यस्तै प्रतिभाहरूलाई आफूभित्रै दबाएर राख्नु भएको छ भने चाहिँ प्रभुको महिमाको खातिर उजागर गर्नुहोस्, अगाडि बढ्नुहोस्। र आजको हाम्रो गेस्ट पालमा, इन्डियामा आवत जावत गर्दै प्रभुको सेवकाईलाई अगाडि बढाउँदै प्रभुको कामहरू गरिरहनु भएको छ। धेरै कुरा आज हामीले उहाँकै मुखारविन्दुबाट सुनिसकेको छौँ। र उहाँको चाहिँ क्राइस्ट म्युजिक एण्ड फिल्म युट्युब च्यानलमा गएर तपाईँले हेर्नु

चाहन्छौ र मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छु म र धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको गेस्ट हाम्रो सत्य कुमारज्यूलाई र सँगसँगै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै अर्को श्रृंखलामा फेरि पनि यसरी भेट्ने आशाका साथ कार्यक्रमको न्यूज युज क्लबबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: झरिलो रसिलो, झरिलो रसिलो
6: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
5: कता हुनु बाटुले, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
6: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा, फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा
5: हो। र फोन नम्बर बताऊ बताऊ।
6: लु टिप्नुहोस् त 98-60-091-361, 98-60-091-361।
5: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सुन्न न बजे कोटा
5: सामान नभेटेर बेपत्ता।
12: होइन सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
12: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
12: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
14: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36
14: र फोन नम्बर 01-5-13-0-10 छ। 01513010 6।
13: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
15: गुड न्यूज एफएम 105.1।
16: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध संगीत।
17: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा। आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीतमा हामी तपाईकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत पस्कने गर्छौं र तपाईले पनि कार्यक्रम सुनिराख्नु भएको छ, म पनि यो गीत सुन्न चाहन्छु, यो गीत मलाई अति नै मनपर्छ जस्तो लाग्छ भने चाहिँ तपाईँले हामीलाई फोन गर्नुहोस् है। त्यति मात्र होइन, तपाईँले आफ्ना प्रियजनहरूलाई पनि त्यो गीत त्यो संगीत पस्कन सक्नुहुन्छ र यसको निम्ति हाम्रो फोन नम्बर रहेको छ 4740 7054 अथवा 4777054। हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। हजुर, यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकार मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो।
18: हेलो
17: अर्जुनजी, आरामै हुनुहुन्छ?
18: म आरामै छु हजुर, हजुरलाई कस्तो छ?
17: म पनि एकदमै ठिकठाक छु हजुर, स्वागत छ तपाईँलाई कार्यक्रम अनुरोध संगीतमा।
18: धन्यवाद हजुर। खाना भयो अनि हजुरको?
17: हजुर पक्कै पनि। तपाईँको?
18: मेरो पनि भइसक्यो भन्नुपर्छ हजुर।
17: अनि आज खानामा चाहिँ सब्जी के थियो त?
18: आज त यो नेपालीहरूको जाडो महिनामा त यस्तो चिसो महिनामा त गुन्द्रुकको झोल थियो आज त।
17: ओहो, कति मिठो सब्जी खानु भएछ भन्छुले।
18: हजुरलाई मिस गरे नि धेरै।
17: धन्यवाद धन्यवाद। मेरो त गुन्द्रुक र मकै त एकदम फेभरेट हो नि त, अचार बनाएर चौरामा बसेर होइन खानुपर्छ, बेच्नै मजा आउँछ क्या।
18: एकदम एकदम।
17: ल अर्जुन सर भन्नुहोस्, कुन गीत कसको लागि?
18: आज यो एडवेन देवानले गर्नुभएको यो सारा हौ तिमी मेरो भनिराखिदिनुहोस् न हजुर।
17: ककसलाई सुनाउन चाहनुहुन्छ?
18: हुन्छ सर्वप्रथम हजुर लाइट गुडनेस एफएम होल युनिटलाई भन्छु।
17: धन्यवाद।
18: हाम्रो पम्पाका नानालाई, पम्पा गोपाली नानालाई सुनाउन चाहन्छु। यस्तो भक्त गौतम, चन्द्रमाया मगर, हरिबोल बुढाथोकी, उत्तम सिराकोटी, सारा तामाङ, विद्या श्रेष्ठ, पुना थापा र लक्ष्मी सुन्दास, मैया परियाल, सावित्री खड्का, सावित्री रोका, अन्ना भिका, शोभा मिश्र, शोभा आचार्य, नैना थापा, उहाँको परिवार सम्पूर्णलाई अनि जति पनि जो जतिजना सुन्दैछ सम्पूर्णलाई सुनाउन चाहन्छु हजुर।
17: हजुर धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
18: हुन्छ हजुर, जय मसी हजुर।
17: जय मसी। हाम्रो अर्जुन प्रधानजी सिक्किमबाट जोडिनु भएको थियो कार्यक्रम अनुरोध संगीत। तपाईँ पनि जोडिन सक्नुहुन्छ, हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्कनेछौं।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा म राख्नेछु र फोन गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र कोही मित्र हुनुहुन्छ फोन लाइनमा, हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर, तपाईँले हामीलाई यतिखेर सम्झन सक्नुहुनेछ र फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चित्रजी, कस्तो हुनुहुन्छ?
1: एकदम ठिकठाक छ प्रभुको आशीषले।
0: अनि खाना भयो हजुरको?
1: हजुर भइसक्यो भर्खरै।
0: म पनि ठिकै छु हजुर, अहिलेसम्म हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ हजुर। भन्नुहोस् हजुर, यतिखेर कुन गीत कसको लागि?
1: हजुर, आज उठ उठ विश्वासी भन्ने भजन पनि गुड न्युज छ
0: हजुर,
1: हजुरलाई पनि सुनाउन चाहन्छु।
0: धन्यवाद।
1: जतिजना फोन गरेर हुनुहुन्छ, सुनिरहनुहुन्छ उहाँहरू सम्पूर्ण, र चित्र मगर भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णलाई नै सुनाउन चाहन्छु।
0: हजुर धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। हस् धन्यवाद जयमसी। उहाँ हुनुहुन्थ्यो चित्र मगर्जी, कार्यक्रम अनुरोध संगीतमा उहाँको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: कार्यक्रम अनुरोध संगीतमा तपाईँ देखेर हुनुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण आशिषमय गीतहरू पस्किरहेका छौ र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: हेलो,
0: हजुर, जय मसी।
1: जय मसी अब्राम सर।
0: सावित्रीजी
1: हजुर,
0: अनि ठिकै हुनुहुन्छ?
1: एकदम ठिक छु नि म त। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै ठिकठाक छौँ। ल भन्नुहोस् यतिखेर कुन गीत कसको लागि राखौ?
1: पम्फा दिदीको यो भजन सुनाइदिनु न। सलाल बग्ने खोला हो हुनुहुन्छ है?
0: सलाल बग्ने खोला नि होइन?
1: हजुर
0: हजुर, निकै मिठो गीत छ होइन?
1: हजुर,
0: ल कसलाई सुनाउँछ?
1: गुड न्युज एफएम परिवार सबैलाई नछोडिकन, अब्राम सर, पुनम म्याम, ज्ञानो म्याम, तार्जन सर, अब सबैको नाम फेरि मलाई यस्तो अलमा लिन्छु है। एकमुष्ट सबै गुड न्युज फ्यामिली सबैलाई, अनि अहिले जतिले फोन गरेर जानुभयो उहाँहरूलाई, अनि जतिले फोन गर्नुहुन्छ उहाँहरूलाई, गुड न्युज एफएम सुनिरहनु भएको सम्पूर्ण दाजुभाइ दिदीबहिनी कृष्ण मित्र जनहरू सबैलाई नछोडिकन म सुनाउन चाहन्छु। पम्फा दिदीलाई पनि सुनाउन चाहन्छु, कहाँ हुनुहुन्छ? यसो मेसेन्जरमा हेरेको देखेन, फोन चाहिँ गर्नु भएको थियो अघिको कार्यक्रममा। अनि अब भातन्जयमासी सबैलाई भन्न चाहन्छु, अनि यो गीत पनि सुनाउन चाहन्छु ल सबैलाई, हाम्रो मण्डली, अगापे मण्डली, सालो मण्डली, कृतज्ञ मण्डली, कृष्ण मण्डली परिवार सबैजनालाई नछोडिकन, पास्टर एल्डर डिकन जो जति हुनुहुन्छ सबैलाई।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो सावित्री खड्काजी, खुसी लाग्यो। अहिलेलाई छुटौ,
1: हुन्छ? जय मसी।
0: जय मसी। सावित्री खड्काजी हुनुहुन्थ्यो कार्यक्रम अनुरोध संगीतमा, निकै नै मिठो गीत यतिखेर तपाईँहरूको लागि।

0: पम्फा रोकाजीको शब्द संगीत र स्वरमा रहेको गीत हामीले सुन्यौं र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754777075 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446। हजुर तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेका छौं र कार्यक्रम हो अनुरोध संगीत र कतिको गुनासो यो कार्यक्रमद्वारा म मेट्ने गर्छु। कतिले भन्नुहुन्छ मन परेका गीतहरू सुन्नै पाइँदैन, बीचमै रोकिन्छ, होइन विभिन्न प्रकारले भन्नुहुन्छ जति भेट हुँदा। तर कार्यक्रम अनुरोध संगीतमा चाहिँ हामी तपाईँले रोजेको गीत अन्तिमसम्मै सुनाउँछौ र यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कति गीत संगीत तपाईँ र मेरो साथी हो, कुनै गीत संगीत बज्दै गर्दाखेरि आफ्नो जीवन बजे जस्तो लाग्छ, होइन यो गीतले मेरो जीवन बोले जस्तो लाग्छ, मेरो गवाई बोले जस्तो लाग्छ, त्यो गीतहरू तपाईँले सुन्न र सुनाउन सक्नुहुन्छ। यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जमेसी हजुर,
0: जय मसी पुनाजी
1: हजुर हजुर, मोबाइल किचनबाट लड्यो अनि हेर्नु न कताउ कताउ करा करै गर्छ।
0: होइन केही छैन, मोबाइल लडे केही छैन, तपाईँ चाहिँ लड्नु भएन।
1: अनि यहाँ जाम बनाइदिए हेर्दैनौ भन्नु जाममा नि पानी ओइदियो।
0: हजुर हजुर,
1: त्यो त नि आवाज आयो होला
0: भनेपछि थानकोटतिर पानी परिरहेको छ। ए हजुर हजुर हजुर, ल भन्नुहोस् यतिखेर कुन गीत कसको लागि सुनाउन चाहनुहुन्छ?
1: मैले भनेको छु भित्र है कसो भने मलाई यो गीतबाट नि म आशिषमा छु। यहाँ त मेरो के घर छ र है, मेरो घर रहेनछ यहाँ, मैले साँच्चै नै हो कि यो कुरा, अनि जहाँ बसिया छु कोठा कोठा त्यही हो मेरो घर, अनि एउटा घर चाहिँ मेरो स्वर्गमा ग्यारेन्टी नै छ कि त्यहाँ ग्यारेन्टी नै छ, म त्यही घरमा गएर मेरो आत्माले बास गर्छ त्यहाँ बस्छ। अनि आज चाहिँ किनभने घर त छ त, बिल्डिङ छ, तर सबै छन् सबै छन् मेरो सन्तान, म भित्रको सन्तान सबै छन्। अब त्यहाँ तर मेरो चाहिँ मैले भन्नु पाउने होइन र क्या, यो चाहिँ दुःखले जति फाटो गरेर मलाई टाढा बनाए पनि मेरो प्रभुले निया गर्नुभएको छ मलाई, अनि निर्दोष मान्छे परिरहेछ अहिले संसारमा समातिएको छ है, अनि परमेश्वर न्याय गर्ने परमेश्वर हुनुहुन्छ। यो गीतले मलाई धेरै आशिष भएको छु है, कति मिठो गीत, अनि मेरो पनि छ एउटा घर है,
0: बोलको गीत राख्न चाहनुहुन्छ होइन?
1: मेरो बुवाको घर के
0: हुन्छ। धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई भने हाम्रो पुनाजीको रोजाइमा रहेकी अर्थपूर्ण संगीतको साथ मेरो पनि छ घर

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी तपाईँकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रम अनुरोध संगीतमा पस्किरहेका छौं र हामीलाई श्रोताहरूले फोन गरेर साथ दिइराख्नु भएको छ र म पनि एकदमै आशीषित भइरहेको छु तपाईँको रोजाईमा रहेको गीत सुनेर र अहिलेलाई भने हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4777054 हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646 अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ एडिन देवान र मेलिना राईले गाउनु भएको अर्थपूर्ण संगीतको साथ तिम्रो र मेरो बोलको गीत निकै नै यो गीत पनि मलाई चाहिँ एकदमै मनपर्छ यो गीत चाहिँ मेरो रोजाईमा जो जतिले सुनिराख्नु भएको छ तपाईँहरूको लागि अहिलेलाई यो संगीतको साथ तिम्रो र मेरो मायाको बोल

निकै नै अर्थपूर्ण संगीतको साथ राखे मेरो रोजाएको गीत भने अब भने तपाईँले गीत रोज्न सक्नुहुन्छ, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र तपाईँले फटाफट हामीलाई फोन गरेर गीत संगीत रोज्न र आफ्नो साथी संगी आफन्तजनहरूलाई सुनाउन सक्नुहुनेछ। र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893044 हजुर, तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। र यसलाई पनि हाम्रो सन्ध्याजीको रोजाइमा रहेको एउटा गीत म राख्न चाहन्छु, उहाँले पनि म पनि एउटा गीत रोज्न चाहन्छु भनेर भन्दै हुनुहुन्छ। ठिकै छ, र हाम्रो श्रोताहरू आउँदै गर्नुहोला, केही छैन, हामी तपाईँलाई पनि हाम्रो रोजाइको गीत हामीले पस्किने रहेको छौँ, मैले मेरो रोजाइ गीत पस्किने अनि हाम्रो प्राविधिक मित्र सन्ध्याजीको रोजाइमा रहेको यो गीत भने तपाईँको निम्ति हामी राख्न चाहन्छौ। तपाईँले पनि हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। अहिलेलाई पनि सन्ध्याजीको रोजाइमा रहेको यो मिठो गीत

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। ज जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै, र जो जतिले कार्यक्रममा फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद, र फोन गरेर साथ दिनुहुनेलाई पनि धन्यवाद, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: एड हिन्डसन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
1: टाइम चेक यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
4: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्ञानका कुरा,
6: जीवनका कुरा,
5: सफलताका कुरा
6: अनि दर्शनका कुरा, कार्यक्रम
5: ज्ञान दर्पण।
7: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
8: नमस्कार स्वयं सेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
1: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी परमेश्वरको वचनहरूबाट उत्साह र मीठा मीठा गीत संगीतको साथ तपाईँलाई दिँदै आइरहेको छौं र आज पनि लगभग 1 घण्टाको समय अवधिभर हामी तपाईँसँग यसरी नै रहनेछौ, तपाईँलाई साथ दिनेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा मीठो गीतबाट कार्यक्रमलाई चाहिँ म शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता हामी कार्यक्रम मार्फत तपाईँलाई यसरी नै गीत संगीतको साथ र सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साहका कुराहरू राख्दै आइरहेको छौं र हार मानेर छोड्नेहरूले जित्दैनन्, विजेताहरूले हार मानेर छोड्दैनन् भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु। हिब्रू 11:34 भन्छ, जो कमजोरीबाट बलिया भए दृढता र आफ्नो दर्शनलाई त्याग्न इन्कार गर्नाले तपाईँलाई अन्तत सफल नभएसम्म फेरि प्रयत्न गर्न लगाइरह्यो। बिजुली बत्तीको बल्ब बिना वा पोलियो खोप बिना जीवन कस्तो हुन्थ्यो होला, कल्पना गर्ने प्रयास गर्नुहोस् त। तथापि थोमस एडिसन र जोनास साल्कले सफल बन्नु अघि परीक्षण र असफलताको लागि श्रृंखलाहरू पार गर्नु पर्यो। सफल व्यक्तिहरूले आफ्नो असफलताहरूमा ध्यान दिन्छन् र तिनीहरूबाट सिक्छन्। तिनीहरूले तिनलाई सावधानीपूर्वक जाँच गर्छन्, के गल्ती भयो पत्ता लगाउँछन् अनि भविष्यमा तिनीहरूका गल्तीहरू सच्याउन तिनलाई प्रयोग गर्छन्। प्राय हामी उत्साह र जोशका साथ नयाँ परियोजनाहरू शुरू गर्छौं। हामीले जे गरिरहेका छौं त्यसको नयाँपनले हामीलाई अगाडि बढ्न बाध्य बनाउँछ। त्यसपछि केही गलत हुन्छ र हामी रोकिन्छौं। परियोजना सजिलो जस्तो देखिन्थ्यो तर त्यति सजिलो रहेन रहेछ। अब हामी यसमा काम गर्न र यसमा लागिरहन तयार छैनौं, त्यसैले हामीले छोड्यौं। तर छोड्नेहरूले जित्दैनन् र जित्नेहरूले छोड्दैनन् र परमेश्वरको उद्धार गरिएको सन्तानको रूपमा तपाईंसँग ठूलो सहायता छ। मेरो सहायता परम प्रभुबाट आउँछ भनेर भजन संग्रह 121:2 भन्छ। यसको बारेमा सोच्नुहोस्, हरेक परिस्थिति र अवस्थाका प्रभुले तपाईंलाई सहायता गर्नु भएपछि तपाईं अन्तत विजय बन्नुहुनेछ। बल प्राप्त गर्नको लागि तपाईंसँग अचूक शक्ति र मार्गदर्शनको स्रोत छ। मूसाले आलोचना, विश्वासघात र निरन्तर गुनासो सहनु पर्यो, तापनि उनले मानव जातिको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो बसाई सराईको नेतृत्व गरे। उनले यो काम कसरी गरे? बाइबलले हामीलाई दुई वाक्यांशहरूमा जवाफ दिन्छ। तिनले आफ्नो दृष्टि इनामतिर लगाएका थिए, अदृश्य हुनेहरूलाई देखे झैं गरे तिनी स्थिर रहे। यसकारण प्रभुमा आफ्नो नजर लगाउनुहोस्, प्रतिज्ञा गरिएको इनामको प्रतीक्षा गर्नुहोस् अनि तपाईँले जित्नुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता तपाईँको निम्ति हामी उत्साहका वचनहरू राखिरहेको छौं र माछा पक्रनु र आत्माहरू जित्नु भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। मत्तीको पुस्तक 4:19 भन्दछ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुल्याउनेछु। र यीशुले चाहिँ पेसेवर मछुवाहरूलाई नै यसो भन्नुभयो कि मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुल्याउनेछु। यी मानिसहरूलाई माछा पक्रने बारे तीनवटा कुरा थाहा थियो। पहिलो, माछा भएको ठाउँमा जानुपर्छ। तपाईँले भन्नुभयो म सोच्थे कि हामीले आफैलाई संसारबाट अलग गर्नुपर्छ। यीशुले संस्कृतिलाई व्यवस्था गर्नु भएन, यसलाई बदल्नको लागि उहाँ यसमा संलग्न भन्नुभयो अनि तपाईँले पनि त्यसै गर्नुपर्छ। यीशुले यस्तो प्रार्थना गर्नुभयो, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भने म प्रार्थना गर्दिन, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। तिनीहरू संसारका होइनन् जस्तो म पनि संसारको होइन। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्। तपाईँको वचन सत्य हो। जसरी तपाईँले मलाई संसारमा पठाउनुभयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु भनेर युहन्ना 17:15-18 पाउँदछौं। र दोस्रो कुरा भनेको माछाले चारो टोक्दा तपाईँ तयार रहनुपर्छ। तर ख्रिष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको उद्धार उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस्छ, तर त्यो कान नम्रता र श्रद्धा साथ गर भनेर पहिलो पत्रुस 3:15 भन्छ। जब विद्यार्थी तयार हुन्छ तब शिक्षक देखा पर्छ भन्ने भनाई साँचो हो। तेस्रो भनेको चाहिँ तपाईँले माछा पक्रन सही चारा प्रयोग गर्नुपर्छ। पावलले भने किनकि सुसमाचार संघमा शर्माउँदिन किनभने विश्वास गर्ने प्रत्येकको मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो। रोमी 1:16 भन्दछ, सुसमाचार शब्दको अर्थ असल समाचार हो। इमान्दार पापीहरूले आफ्नो पाप र संघर्षको बारेमा पहिले नै नराम्रो महसुस गरेका हुन्छन्। उनीहरूलाई परिवर्तन गर्ने शक्ति चाहिन्छ अनि सुसमाचार मुक्तिको लागि परमेश्वरको शक्ति हो। यी तीनवटा सिद्धान्तलाई चाहिँ स्पष्ट रूपमा ध्यानमा राख्नुहोस् अनि आज आत्मा पक्रनको लागि माछा मार्न जानुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम जीवन शैलीमा हुनुहुन्छ। हामी मिठा मिठा गीत संगीतहरू सँगसँगै तपाईँको लागि परमेश्वरको वचनहरूबाट उत्साह पनि राखिरहेको छौं र यो समयमा म तपाईँलाई अर्को एउटा विषयमा लिएर जान चाहन्छु। विश्वास मार्चुर गर्दा लाग्ने डरमाथि विजय पाउनु भन्ने शीर्षकमा मती 10:32 भन्दछ, हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामुन्य स्वीकार गर्नेछु। र अरूसँग प्रभावकारी रूपमा आफ्नो विश्वास मार्चुर गर्न तपाईँले चाहिँ केही अवरोधहरू पार गर्नुपर्छ। जस्तै कि पहिलो तपाईँ आफ्नै मुक्तिको बारेमा निश्चित हुनुपर्छ। यो अन्नाले लेखेका छन् कि जसले परमेश्वरको पुत्रमा विश्वास गर्छ त्यसको हृदयमा यस कुराको गवाई हुन्छ। गवाई चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु भनेर चाहिँ हामीले पहिलो युहन्ना 5:10-11 पदमा पाउँदछौ। र दोस्रो कुरा भनेको तपाईँले आफूलाई इन्कार गरिएला भन्ने डरलाई जित्नुपर्छ। यसको अर्थ तपाईँको डरको जरासम्म पुग्नु हो, जुन अहंकार हो। जब आत्मसंरक्षण र स्वार्थलाई क्रुसमा टाङ्गिन्छ तब मात्रै तपाईँले बिना डर ख्रिष्टलाई चिनाउन सक्नुहुन्छ। यसले भन्नुभयो, जसलाई म पठाउँदछु उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ। युहन्ना 13:20। आफ्नै बारेमा धेरै चिन्तित नहुनुहोस्। यदि कसैले तपाईँलाई इन्कार गर्यो भने तपाईँले उसको इज्जत मात्रै गुमाउन सक्नुहुन्छ, तर यदि तिनीहरूले यसलाई इन्कार गर्छन् भने तिनीहरूले आफ्नो प्राण गुमाउनेछन्। तेस्रो कुरा भनेको सुसमाचार बाँडचुड गर्न तपाईँले बुद्धि प्रयोग गर्नुपर्छ। हितोपदेश 11:30 भन्छ, जसले मानिसहरू उद्धारमा ल्याउँछ त्यो बुद्धिमान हो। परमेश्वरले दुवैतर्फका व्यक्तिमा काम गर्न सक्नुहुन्छ। उहाँले तपाईँको श्रोताको हृदय तयार गर्न सक्नुहुन्छ ताकि तपाईँले भन्नुभएको कुराप्रति उनीहरू खुल्ला भन्छन् अनि उनीहरूसँग बोल्नको लागि उहाँले तपाईँलाई सही शब्दहरू र सही विधि दिन सक्नुहुन्छ। यीशुले भन्नुभयो, सल्लाहकार अर्थात पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ भनेर युहन्ना 14:26 हामीले पाउँदछौ। र सुसमाचार सुनाउनको लागि चाहिँ तपाईँ पवित्र आत्मामा भर पर्न सक्नुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र यीशु ज्ञानको स्रोत भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न चाहन्छु। मत्ती 4:16 भन्छ, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा, येशूले सबै मानव जातिको निम्ति उद्धारको ज्योति ल्याउनुभयो, तर उहाँको राज्यको चिरस्थायी लाभहरूमध्ये एउटा ज्ञान र शिक्षामा उहाँको प्रभाव हो। विश्वविद्यालयको अंग्रेजी शब्द युनिभर्सिटीको शुरूआत तिनीहरूबाट भएको, जसले परमेश्वरले ब्रह्माण्ड सृष्टि गर्नुभयो, त्यसकारण उहाँका मार्गहरू अध्ययन गरिनुपर्छ र बुझिनुपर्छ भन्ने विश्वास गर्थे। मार्टिन लुथरले नयाँ करारबाट सबै विश्वासीहरूको पुजारीगिरीलाई जोड़ दिए। यस प्रक्रियामा उनले शिक्षालाई परिवर्तन गरे, किनकि उनले सिकाए कि प्रत्येक व्यक्ति पढ्न र लेख्न सक्षम हुनु आवश्यक छ ताकि तिनीहरू आफैले धर्मशास्त्र अध्ययन गर्न सकुन्। यसले समाजमा सबैको लागि विश्वव्यापी साक्षरताको लक्ष्य प्रवेश गरायो। अमेरिकामा सबैको लागि शिक्षाको पक्षमा पैरवी गर्ने पहिलो कानून 1647 म्यासाचुसेट्समा घोषणा गरिएको थियो। विश्वास गर्नुहोस् वा नगर्नुहोस्, यसलाई चाहिँ ओल्ड डिल्युडर सैतान एक्ट अर्थात प्राचीन छली सैतान अधिनियम नाम दिइएको थियो। यसका शब्दहरू यस्ता थिए, त्यो प्राचीन छली सैतानको एक प्रमुख कार्य मानिसहरूलाई धर्मशास्त्रको ज्ञानबाट विमुख राख्नु हो। हाम्रो पुर्खाहरूको चिहानमा शिक्षा गाडिनु हुँदैन। यो एक सुन्दर विचार हो जुन सबैले सिक्नुपर्छ कि अज्ञानता सैतानको औजार हो अनि परमेश्वर सत्यताका परमेश्वर हुनुहुन्छ। राष्ट्रिय पछि इसाई मिशनरीहरूले नलेखिएका भाषाहरू पत्ता लगाए, त्यसैकारण असाधारण बलिदान स्वरूप तिनीहरूले आफ्नो जीवन कठिन काममा समर्पण गरे। तिनीहरूले ती भाषाहरूका पहिलो शब्दकोशहरू संकलन गरे, तिनीहरूले पहिलो व्याकरण लेखे, तिनीहरूले पहिलो अक्षरहरू सृजना गरे अनि धेरै भाषाहरूमा लेखिएको पहिलो महत्वपूर्ण व्यक्तिवाचक नाम येशूको नाम थियो। यसरी येशू मानिसहरूको शिक्षा र ज्ञानको स्रोत बन्नुभएको छ।

निकै नै मेरो गीत तपाईँको निम्ति राख्यौं र यीशु ज्ञानको स्रोत भन्ने शीर्षकमा नै छौ हामी। युहन्ना 12:46 भन्छ, म संसारमा ज्योति भएर आएको छु ताकि म माथि विश्वास गर्ने अन्धकारमा नरहोस्। जोन ओटबर्गले यस्तो लेखेका छन्। 1780 ग्रेट ब्रिटेनका रोबर्ट राइकेस नाम गरेका यीशुका अनुयायीले चाहिँ साना बच्चाहरूको सम्पूर्ण पुस्तालाई नाश गर्ने गरिबी र अज्ञानताको चक्रलाई चाहिँ सहन सकेनन्। उनले भने बालबालिकाहरूको साना खुट्टामा संसार अघि बढ्छ, त्यसैले उनले हप्ताको 6 दिनसम्म फोहोर स्थलमा काम गर्नुपर्ने बालबालिकाहरूलाई ल्याए। आइतबार उनीहरूको विदाको दिन हुन्थ्यो। उनले भने उनीहरूलाई पढ्न लेख्न र परमेश्वरको बारेमा सिक्न सित्तैमा सिकाउने विद्यालय खोल्दैछु। उनले त्यसै गरे अनि उनले त्यसलाई सन्डे स्कूल नाम दिए। 50 वर्षभित्र एउटा पुस्ताको शिक्षाको लागि दर्शन भएका 1,60,000 स्वयंसेवी शिक्षकहरूले 15,00,000 बालबालिकाहरूलाई सिकाए। सन्डे स्कूल चाहिँ चर्चको बालबालिकाहरूको लागि एक निजीकृत वैकल्पिक कार्यक्रम थिएन। यो विश्वको महान शैक्षिक स्वयंसेवक विजयहरूमध्ये एक थियो। स्लाभ जातिको चाहिँ वर्णमालालाई सिरिलिक भनिन्छ। यो सन्त सिरिलको नामबाट राखिएको थियो, जो स्लाभहरूको लागि चाहिँ मिशनरी थिए र तिनीहरूसँग कुनै लिखित वर्णमाला थिएन भन्ने कुरा पत्ता लगाए। त्यसैकारण उनले तिनीहरूको लागि एउटा वर्णमाला सृजना गरे ताकि तिनीहरू यीशुको बारेमा तिनीहरूको आफ्नै भाषामा पढ्न सक्षम हुनेछन्। फ्रान्क लाउबाक नामका मेथोडिस्ट मिशनरीले लगभग 1 शताब्दी अनि परमेश्वरसँगको असाधारण भेटको बारेमा बताएका छन्, जसले उनलाई संसारलाई अज्ञानताबाट बाहिर निकाल्ने मिशनमा खटायो। उनले विश्वव्यापी साक्षरता अभियान शुरू गरे। प्रत्येकले एकजनालाई सिकाऊ भन्ने वाक्यांश मानिसको असाधारण जीवनबाट निस्केको हो। उनले 100 भन्दा बढ़ी देशको भ्रमण गरे अनि 313 भाषामा प्राथमिक पुस्तकहरू चाहिँ विकास गर्न चाहिँ नेतृत्व गरे अनि उनी चाहिँ अशिक्षितहरूको लागि प्रेरित भनेर चिनिए। यसरी प्रभु येशूको सुसमाचार मानव जातिको निम्ति ज्ञानको ज्योति बनेको छ। अनि वाक्यांश मानिसको असाधारण जीवनबाट निस्केको हो। उनले 100 भन्दा बढ़ी देशको भ्रमण गरे अनि 313 भाषामा प्राथमिक पुस्तक

दिनुहुने ख्रिष्ट येशु हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। चर्चको इतिहासमा सबैभन्दा ठूला मिशनरीहरूमध्ये एक मेरी स्लेसर थिइन्। यद्यपि शुरूमा उनी सबैभन्दा कम सम्भावना भएकी उम्मेद्वारको रूपमा देखिन्थिन्, तिनका बाबुको रक्सी पिउने समस्याको कारण 11 वर्षीय मेरीले कारखानामा 12 घण्टा काम गर्थिन् र आफ्नो परिवारको खर्चको लागि सहायता गर्थिन्। उनले काम गर्दा गर्दै आफ्नो चर्खामा किताबहरू राख्न सक्ने कुरा पत्ता लगाइन्। जब तिनले चाहिँ कालाबार आधुनिक नाइजेरियाको बारेमा पढ्दै थिइन्, त्यहाँ मिशनरीको रूपमा जानुपर्छ भन्ने कुरामा मेरी विश्वस्त थिइन्। सन् 1876 तिनले एसएस इथोपिया नामक पानी जहाजबाट पश्चिम अफ्रिकाको लागि यात्रा शुरू गरिन्, जुन जहाजमा चाहिँ विस्कीका सयौं ब्यारलहरू पनि राखिएका थिए। रक्सीले आफ्नो परिवारलाई कसरी हानि पुर्याएको थियो भन्ने कुरा सम्झिँदै तिनले भनिन्, विस्कीका धेरै ब्यारलहरू तर एकजना मात्रै मिशनरी। तर कस्तो मिशनरी? मेरी एक डुलुवा प्रचारक, बाल बालिका रेखदेख गर्ने व्यक्ति, नर्स, गाउँले शिक्षक र संवादकर्ताको संयोजन थिइन्, जसले एक्लै सुसमाचार प्रचार गरेर तीनवटा मूर्तिपूजक क्षेत्रहरूलाई रूपान्तरण गरिन्। तिनले जनजाति युद्धलाई पछ्याएर सयौंको संख्यामा महिला र बाल बालिकाहरूलाई बचाइन्। परमेश्वरले तिनलाई सक्षम बनाउनु भए अनुसार तिनले 40 वर्षसम्म परिश्रम गरिन्। परमेश्वरले त्यस्तो मानिसहरूलाई प्रयोग गर्न मन पराउनुहुन्छ जसलाई संसारले बेवास्ता गर्छ वा त्याग्छ। मेरी स्लेसर ती मध्ये एक थिइन्। पाउल पनि यस्तै थिए। आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। अगाडि मैले निन्दा गरे, खेदो गरे र उहाँको अपमान गरे, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। ख्रिष्ट येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्ल्यायो। यसकारण मेरी स्लेसरलाई प्रयोग गर्नुहुने परमेश्वरले यदि तपाईँले आफ्नो जीवन उहाँमा समर्पण गर्नुभयो भने तपाईँलाई पनि प्रयोग गर्न सक्नुहुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र परमेश्वरको वचनहरूबाट हामी हेरिरहेको छौं र प्रभुको वचनहरूबाट अवश्य पनि हामी उत्साहित भइरहेको छौं र यो समयमा परमेश्वरले तपाईँलाई प्रयोग गर्न सक्नुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। पहिलो तिमोथी 1:12 भन्दछ, मलाई सामर्थ्य

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं श्रोता। अब पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। राजा गर्दछ आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मरेँ के हो
2: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला
2: नमस्ते डाक्टर सर
1: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 to 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य प्रत्येक आइतबार बिहान 7:30 to 8 PM सुन्न नभुल्नुहोला प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा
2: खै जन्मदर्ता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिपस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा कार्यक्रम मलाई मनपर्छमा निकै नै अर्थपूर्ण कुराकानी, हाम्रो दैनिकी जीवनमा नभई नहुने कुराकानी नै कार्यक्रममा राख्ने गर्छु। र आज पनि यस्तै प्रस्तुतिको साथमा उपस्थित भइ नै सकेको छु। कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

श्रीमानले श्रीमतीलाई भन्छन्, म तिम्रो लागि अमूल्य उपहार के लिएर आऊ? श्रीमती मुस्कुराउँदै भन्छिन्, समय। श्रीमान भन्छन्, त्यो त किन्न मिल्दैन त। श्रीमती नम्र स्वरमा भन्छिन्, त्यसैले त भन्दैछु नि, पैसाले सबै कुरा किन्न सकेला, तर श्रीमानको समय किन्न सकिँदैन। किनकि श्रीमान श्रीमतीको सम्बन्ध पैसाले होइन, समय अनि आफ्नोपनले बलियो बनाउँछ। निकै नै अर्थपूर्ण एउटा सान्दर्भिक कुरा लुकेको छ यो कुरामा। हामी कतिचोटि समय छैन समय छैन भन्छौं, क्या अहिले समय छैन भने भोलि तपाईँको कुनै पनि सम्बन्ध रहँदैन रहेछ। त्यो भएर सम्बन्धलाई बलियो बनाउनु छ भने चाहिँ होइन, सम्बन्धलाई बलियो बनाउनु छ भने चाहिँ समय महत्वपूर्ण कुरा छ। छोराछोरीलाई दिने समय है, श्रीमानले श्रीमतीलाई दिने समय, बुवा आमालाई दिने समयहरू एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर जस्तो छोराछोरीको कुरा गरौं, जब ऊ टिनेजमा हुन्छन् उनीहरूलाई समय दिएन भने आ मलाई ड्याडीले पनि मतलब गर्दैन, मम्मीले पनि मतलब गर्दैन भनेर उसले जे पनि गर्न सक्छ। तर जब हामीले एकअर्कालाई समय दिन थाल्छौं, ओहो मेरो लागि ड्याडी मम्मी कति धेरै वास्ता गर्नुहुन्छ, कतिचोटि फोन गर्नुहुन्छ म आएन भने, होइन यस्ता कुराहरूलाई मानिदिनुपर्छ। र हामी देख्न सक्छौँ, मलाई चिलको घटना चाहिँ एकदम मनपर्छ क्या। चिलले आफ्नो लाइफ पार्टनर कसरी छान्छ भनेदेखि, एउटा चिल छोरी छोरी चिल चाहिँ माथि आकाशमा उठ्छिन् रे, अनि त्यसपछि यसले मलाई कतिको माया गर्छ भनेर चिन्नको लागि माथि उठेपछि उसले एउटा कुनै पनि एउटा सिन्का लिएर जान्छिन्, त्यसपछि माथिबाट तल झार्छिन्, अनि त्यो छोरा चिलले चाहिँ उसलाई माया गर्छ भने चाहिँ उसले त्यो सिन्कालाई लिएर फेरि उसलाई दिन्छ, अनि फेरि झार्छिन्, अनि उसले फेरि दिन्छ, अनि फेरि झार्छिन्, अनि फेरि दिन्छ, अनि त्यसपछि चाहिँ यसले मलाई माया गर्दो रहेछ भनेर उनीहरू सँगै बस्न थाल्छन्। यहाँ भन्न खोजेको कुरा के भने, परिस्थितिहरू जब वैवाहिक जीवनमा यति धेरै कठिन परिस्थितिहरू आउँछ, हेर्नुहोस् हामीसँगै एउटै पेटबाट निस्केको दाजुभाइ दिदीबहिनी त सँगै मिलेर बस्न सक्दैन भने, श्रीमती अर्कैको छोरी श्रीमान अर्कैको छोरा होइन, कसरी मिल्न सक्छ त? त्यो मिल्ने एउटै कुरा रहेछ, समय र आफ्नोपन। यो कुरालाई तपाईँ र मैले मध्यनजर राख्नैपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

चिल्झे माथि माथि निकै नै अर्थपूर्ण संगीतको साथ यो कार्यक्रममा हामी देख्न सक्छौ। चिलबाट, कुनै पनि चराबाट अनि कमिलाबाट धेरै कुराहरू हामी सिक्न सक्छौ हाम्रो जीवनमा। कतिचोटि हामी त्यसको अनुकरण पनि गर्दा हुन्छ नि, होइन? हुन त मानिस सर्वश्रेष्ठ प्राणी हो, तर कति यस्तो छ कि कतिको जीवन यस्तो छ साँच्चै हामी सर्वश्रेष्ठ प्राणी हौ त, यस्तो डरलाग्दा घटनाहरू घट्छन् जुन घटना देख्दा सुन्दा पनि एकदमै त्यो एक प्रकारको हुन्छ नि, विरक्त लागेर आउने प्रकारका, ओ माई, होइन, ओ कस्तो प्रकारको हुन्छ नि मान्छेले, होइन, यो प्रकारको कति कुराहरू हामी देख्न सक्छौ। अनि प्रश्न आउँछ क्या, के मानिस साँच्चै नै सर्वश्रेष्ठ प्राणी हो त? है, एकजना बहिनीले भन्दै हुनुहुन्थ्यो, तपाई जंगलको बाटो जाँदै हुनुहुन्छ, डर लाग्छ होला है, बाघ भालु छ, अनि जंगलको बाटो हिँड्दा त सबैलाई डर लाग्छ नि, कि त मान्छे धेरै हुनुपर्छ, होइन, कि साथीसँगै हुनुपर्छ, अनि यात्रा सहज पनि हुन्छ, डर पनि लाग्दैन। अनि एकजना मान्छेले बहिनीलाई सोध्नु भएछ, तपाईँ एक्लै यो यात्रा तय गर्दै हुनुहुन्छ, बाघ भालुदेखि डर लाग्दैन भन्दाखेरि बहिनीले जवाब दिनुभएछ, मलाई बाघ भालु भन्दा पनि मान्छेदेखि डर लाग्छ दाई। यो कुरा जब सुनियो नि हामी देख्न सक्छौ कतिचोटि मान्छेहरू सुरक्षित छैनन्। हेर्नुहोस् त, सर्वश्रेष्ठ प्राणी भनेर भनिन्छ, तर मान्छे आजभोलि बाघ देखेन, मान्छेदेखि डराइरहेको अवस्था छ, कतिखेर के हुने हो थाहा छैन। यहाँ त यस्तो छ, एउटा बाउलाई छोराले अंशको लागि मारिरहेको छ, एउटा छोरीले आमालाई सिताइरहेको अवस्थाहरू छ, अनि आफ्नो श्रीमानलाई मारेर अंश प्राप्त गर्नको लागि विभिन्न षड्यन्त्र रचेका छन्। यति डरलाग्दो घटनाहरू अहिले घटिरहेको छ, यो कुराले चाहिँ तपाईँ र मलाई एकदमै विचलित बनाउँछ। अहिले हेर्नुहोस्, कयौंको सम्बन्धहरू बिग्रिएका छन्, होइन? त्यो भएर तपाईँ र म कतै चिलबाट सिक्ने हो कि कमिलाबाट सिक्ने हो कि चराहरूबाट सिक्ने हो कि, धेरै कुरा छ नि, होइन? मैले ढुकुरको बारेमा हेरिरहेको थिएँ, ढुकुरको बारेमा धेरै गीतहरू पनि छ, होइन? जब ढुकुरको अथवा एकजना कुनै कारणले बित्यो भने उनीहरू कहिले पनि अर्कोसँग बस्दैनन् अरे, बाँचुन्जेल एक्लै। त्यो भएर एउटा गीत छ नि, जोडिए ढुकुर एकै साथ नहुँदा भन्ने गीत, होइन? अनि किन होला भन्ने जस्तो लाग्थ्यो क्या, यो ढुकुरको चाहिँ यस्तो रहेछ, ऊ चाहिँ सँगै बाँचे पनि सँगै, मरे पनि सँगै, अनि केही कथम कालले एकजना बित्यो भने, सिकारीले मारिदियो भने, अनि त्यो ढुकुर छोरा होस् या छोरी बाँचुन्जेल एक्लै बस्छन् रे। त्यो भएर सम्बन्धहरू यो जस्तो हुन एकदमै आवश्यक छ, ढुकुरको जस्तो सम्बन्ध भनेर भने, यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मैले सम्बन्धलाई बलियो कसरी बनाउने अथवा कमजोर बनाउने म सक्दिन भन्न, त्यो त म भन्दा पनि तपाईँ बिके हुनुहुन्छ। र मैले भन्न खोजेको कुरा चाहिँ के हो भने, यो प्रश्न चाहिँ हामीले आफूले आफूलाई गर्नुपर्छ कि हाम्रो सम्बन्ध बलियो बनाउने कि कमजोर बनाउने। मैले त दुईटा उदाहरण दिइसकेको छु, कति त चाहँदा चाहँदै पनि सम्बन्धहरू बिग्रेका हुन्छन् त जोड्न सकिँदैन। मानिसहरू एकदमै परमेश्वरको वचन भन्दा बाहिर जुन परमेश्वरलाई मन नपर्ने कुरा मानिसहरूले गरिरहेका हुन्छन्, यो कुराहरू परमेश्वरको हृदय अति दुखिरहेको हुन्छ। र तपाईँ र मेरो उद्देश्य नै के एउटै हो, सम्बन्धलाई कमजोर बनाउने होइन, दिनदिनै बलियो बनाउँदै लानुपर्छ। र सम्बन्धलाई बलियो बनाउनको लागि एकजना आगो भयो भने एकजना पानी बन्नुपर्छ, एकजना अब दुवैजना आगो आगो भयो भने त त्यो सम्बन्ध त खरानी हुन्छ नि त होइन र। त्यो भएर सम्बन्धलाई जोगाउनको लागि तपाईँ र म भरिसके पानी नै बनेको राम्रो। मान्छे भन्छन् मैले कोसिस गरेको तर सकिन, कोसिस दुवैतिरबाट गर्ने हो। एउटाले मात्र कोसिस गरेर कहिले पनि सम्बन्ध बलियो हुँदैन। सम्बन्ध बलियो बनाउनको लागि दुवैजना मिल्नुपर्छ। एउटा डोरी त चुटिन सक्छ, तर जब एउटा डोरीमाथि अर्को डोरी बाँधिन्छ त्यसलाई चुटाउन सकिँदैन। त्यस्तै हो हाम्रा सम्बन्धहरू। र सम्बन्धमा कहिले पनि पुरानो कुरा नकोट्याउनुहोस्। धेरै मानिसको परिवारमा समस्या पुरानो कुरै कोट्याएर हुन्छ, तैँले मलाई यस्तो गरिनस्, तिमीले मलाई यस्तो गरेनौ, यस्ता कुराहरूले चाहिँ सम्बन्धहरू धेरै बिग्रिएका हुन्छन्। यदि हामी लाउने कुरामै सम्बन्ध बिगार्छौँ भने त त्यो जीवन कहिले पनि बलियो हुन सक्दैन। र तपाईँ र म सम्बन्ध बलियो बनाउनु छ भने पुराना कुरालाई बिर्सिदिनुहोस्, यसरी बिर्सिनुहोस् कहिले पनि त्यो सम्झनामा नआओस्। ती कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ। र गल्ती देखाइदिनुहोस्, एकअर्काको गल्ती देखाउने अनि स्वीकार्ने। कति मान्छे गल्ती गरे पनि मैले गल्ती गरेको छैन भनेर जित्न खोज्छन्, कतिको स्वभाव त्यस्तो हुन्छ। तर हो, तपाईँको गल्ती भएको छ भने सरी भन्न सक्नुपर्छ। सरी भन्न मान्छेलाई गाह्रो लाग्छ, तर यसले सम्बन्धलाई बलियो बनाउँछ। देखेका छौँ मानिसहरू कयौं महिना बोल्दैनन्, कयौं हप्ता बोल्दैनन्, कयौं दिन बोल्दैनन्, मुखबाट एउटै कुरा ननिस्केर हो, सरी। जब मुखबाट सरी भन्ने शब्द निस्किन्छ नि, सम्बन्ध कहिले पनि कमजोर हुँदैन। सरी भन्ने शब्दले सम्बन्धलाई बलियो बनाउँछ। मैले देखेको छु, जब श्रीमान श्रीमती आउनुहुन्छ, बोल्ने नै छैन, दुई दिन भइसक्यो, तीन दिन भइसक्यो, सम्बन्ध देखिँदैन क्या। एउटाले भन्छ उसले सरी भन्नुपर्छ, अर्कोले भन्छ उसले सरी भन्नुपर्छ, उसले क्षमा माग्नुपर्छ, छैन। अनि यसरी नै सम्बन्धहरू तितो बन्दै जान्छन्। कति मिठो सम्बन्धहरू पहिले सुरुमा भेट्दा श्रीमान श्रीमती नै सूर्यमुखी जस्तो, केही समयपछि दुवैजना ज्वालामुखी जस्तो भएपछि कहिले पनि सम्बन्धहरू बलियो हुँदैन। यसले सम्बन्धलाई कमजोर बनाउँदै जान्छ। त्यो भएर मनैबाट सरी भन्ने बानी बर्साउनुहोस्। किनभने जसले पहिले सरी भन्छ नि, त्यो मान्छेमा कुनै पनि भित्र त्यस्तो केही छैन क्या। तर जो मानिस सरी भन्दैन अनि भित्र विभिन्न कुराहरू पालेर बस्छ, त्यसले चाहिँ रोग उत्पादन गर्छ भनेर पनि कति डक्टरहरूले भन्नुहुन्छ। ज तपाईँलाई कुनै पनि समस्या भयो भने उकुस मुकुस भएर नबस्नुहोस्, त्यसले चाहिँ के गर्छ, रोगको सिर्जना गर्छ। जर त कसैसँग तपाईँको सम्बन्ध बिग्रिएको छ भने तुरन्तै क्षमा माग्नु भने चाहिँ तपाईँ स्वतन्त्र भन्नुहुन्छ, तपाईँलाई रोग लाग्नको लागि सम्भव हुँदैन, अथवा तपाईँलाई तुरन्त रोग लाग्दैन। तर त्यस्ता मानिसहरू छन् जो बोल्दैनन्, होइन, आफू मनभित्र कुरा राख्छन्, त्यस्ता मानिसहरू रोगको शिकार हुन्छन् भनेर कयौं डाक्टरहरूले यस्ता कुराहरू पनि बताएको हामी पाउन सक्छौ। त्यो भएर
सरी नै सबैभन्दा ठूलो औषधि हो र यसले सम्बन्धलाई दुईटा शब्द छ भनौँ न एउटै शब्द हो नि सरी त होइन तर यसले सम्बन्धलाई बलियो बनाउँछ अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ थियो र केही सम्बन्धलाई बलियो बनाउने केही महत्वपूर्ण कुराहरू राखिरहेको छु। म भन्दैछु, कतिचोटि हामी दाजुभाइ त मिल्न सक्दैनौ, दिदी बहिनी त मिल्न सक्दैनौ, एउटै पेटबाट जन्मेको एउटै आमाको होइन, अनि कसरी अर्कै घरानाबाट आएको बुहारी अर्कै घरानाबाट आएको छोरा लामो समयसम्म टिक्न सक्छन् त। मैले भने दुईटा कुरा, समय र आफ्नोपन, यी कुराले सम्बन्धहरूलाई जगाइराख्छ। के महत्वपूर्ण कुरा राखिरहेको छ र अर्को महत्वपूर्ण कुरा भनेको प्रशंसा गर्ने, एकअर्कालाई के गर्ने, प्रशंसा गर्ने नि होइन। अब कतिचोटि कस्तो हुन्छ भने एउटा श्रीमान श्रीमतीको प्रशंसा गरेकै देखिँदैन क्या, एकअर्काको प्रशंसा गर्ने, श्रीमानले पनि श्रीमतीलाई प्रशंसा गर्ने कसरी हुन्छ, खुसी बनाउने, अनि श्रीमतीले पनि श्रीमानलाई प्रशंसा गर्ने र श्रीमानले पनि श्रीमतीलाई प्रशंसा गर्ने, यो कुराले सम्बन्धलाई बलियो बनाउँछ। प्रशंसा भन्ने कुरा पनि त महत्वपूर्ण कुरा छ नि त होइन। हामी अरूका मान्छेलाई प्रशंसा गर्छौं तर आफ्नै मान्छेलाई प्रशंसा गर्दैनौ जो तपाईसँग दिनदिनै हुन्छ, दुःखमा हुन्छ, सुखमा हुन्छ, खाजा खाँदा हुन्छ, खाना खाँदा हुन्छ होइन, त्यो मान्छेको चाहिँ हामी किन प्रशंसा गर्दैनौ? कतै एकअर्काको प्रशंसा नगरेर पो हाम्रो सम्बन्ध अलिकति कमजोर भएको हो कि? यो कुरा पनि हामीले महसुस गर्नुपर्छ। र अर्को महत्वपूर्ण कुरा भनेको उपहार पनि हो, उपहार एकअर्कालाई दिने कुराले पनि सम्बन्धलाई बलियो बनाउँछ है। र तपाईँहरूले उपहार दिइराख्नु भएको छ कि छैन? पहिले त दिन्थे होला होइन, सोच्छौ हामी, पहिले त दिएको थिएँ मैले, किनभने प्रभाव पार्नको लागि हामी दिन्छौँ भने विवाहभन्दा अगाडि स्पेसल कुराहरू दिन्छौँ हामी, तर विवाहपछि त बिस्तारी बिस्तारी बिस्तारी कुरा सेलाएर जान्छ। तर सम्बन्ध यस्तो होस् पहिलेको जस्तो भइरहोस्, त्यो सम्बन्धलाई कायम गर्न बलियो बनाउनको लागि त उपहार दिइराख्नुपर्छ नि। एउटा साथीले भन्दै हुनुहुन्थ्यो, मैले त महिनै पछि उपहार दिन्छु तर मेरो श्रीमतीले त मलाई कहिले उपहार दिँदैन भनेर पनि भन्दै हुनुहुन्थ्यो एकजना मित्रले मलाई। केही छैन, तपाईँ दिइराख्नुहोस् दिइराख्नुहोस्, कहिलेकाहीँ तपाईँको साथीले तपाईँलाई दिनुहुन्छ होइन, तपाईँको जीवन साथीले दिने पनि त समय होला, छैन होला नि त पैसा होइन। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र मैले एउटा सन्दर्भ जोडिहालेँ, एकजना श्रीमानलाई चाहिँ ठूलो सपना रहेछ गाडी चढ्ने क्या, अनि श्रीमतीले जहिले महिनामा म सपिङ गर्छु के गर्छु भनेर पैसा मागिराख्नुहुन्थ्यो क्या, अनि मागिराख्नुहुँदो रहेछ, अनि श्रीमतीलाई पैसा दिने बित्तिकै भन्नुहुँदो रहेछ, हे तिमी जहिले पैसा माग्छौ यार, यसो म गाडी किन्ने पैसा सेभ गरौँ भनेको कहिले भएन होइन। अनि श्रीमतीले भन्दै रहेछन्, एक दिन त पूरा होला नि त बुढा, के टेन्सन दिनुहुन्छ, अनि अहिले जहिले पैसा भेला पार्नुभएछ भेला पार्नुभएछ, तिन चार वर्षसम्म भेला पार्नुभएछ, पैसा मागिराख्नुहुन्थ्यो क्या, अनि मागिराख्नुहुँदो रहेछ, अनि श्रीमतीलाई पैसा दिने बित्तिकै भन्नुहुँदो रहेछ, हे तिमी जहिले पैसा माग्

सपना रहेछ। अनि घर परिवार चलाउन श्रीमतीलाई पनि दिनुपर्ने, अब कहिले श्रीमतीले यो किन्छु त्यो किन्छु भन्नुहुँदो रहेछ होइन। अनि अब परिवार पनि खुसी पार्नै पर्यो, अनि आफूलाई पनि पैसा सेभ गर्नै पर्यो गाडी किन्ने सपना। अनि एक दिन चाहिँ आइपुग्छ होला भनेर उहाँले श्रीमतीलाई लिएर जानुभएछ जम आज गाडी हेर्ने। तर गाडी चाहिँ म फुल पैसा दिएर किन्छु, म किस्तामा गाडी किन्दिनँ, म किस्ता किस्ता तिरिराख्न पनि सक्दिनँ, मलाई मन पनि पर्दैन जे छ। अनि त्यो गाडीको मूल्य रहेछ 25 लाख। अनि उहाँसँग जम्मा जम्मी 15 लाख पैसा रहेछ, उहाँलाई मन परेको गाडीको मूल्य चाहिँ 25 लाख रहेछ। अब अझै अनि उहाँले सोध्नु भएछ, अनि पहिले त यो गाडी किन्न पुग्थ्यो होला 15 लाखमा, होइन होइन अहिले त यसको भाउ बढेको छ नि त, यो राम्रो गाडी भएको कारणले अहिले यो त बढेर 25 लाख भयो भनेपछि। अनि उहाँ सरी भनेर अधेरो मुख लगाएर हिँड्दै हुनुहुँदो रहेछ। अनि श्रीमतीले भन्नुभएछ, आज हामी गाडी लिएरै जान्छौ र म त चढेरै जान्छु। के भनेको तिमीले, जुन कुरा सम्भव छैन, 10 लाख रुपियाँ पैसा मैले खाँबाट ल्याउने अहिले भन्दाखेरि श्रीमतीले भनिन्छन्, बुढा आज हामी यो गाडी चढेरै जान्छौ, तिमी बौलायौ क्या हो, अझै 10 लाख पैसा मैले कहाँबाट ल्याउने, सुन्न न भन न भने श्रीमतीले भन्नुभएछ। अनि त्यसपछि श्रीमतीले होइन टक टक टक 10 वटा पिटा टेबलमा राखिदिनु भएछ क्या त्यो गाडी किन्ने ठाउँमा। ऊ त सक भएछ, अरे यत्रो 10 लाख पैसा तिमीले कहाँबाट ल्याएको, तपाईँलाई थाहा छ प्रत्येक महिना म हजुरसँग माग्थेँ नि, कहिले यो लाउँछु त्यो लाउँछु त्यो खान्छु यो गर्छु भन्थे नि थाहा न, थाहा छ हो, त्यही पैसा सेभ गरेर राखेको तपाईँको गाडी किन्ने सपना पूरा गर्नको लागि, तपाईँको सपना मेरो पनि सपना हो नि त भनेपछि। अनि उनीहरू त्यही गाडीमा चढेर घर फर्किएछन्। हेर्नुहोस् त, एउटा श्रीमतीको भूमिका, एउटा श्रीमानको भूमिका परिवारमा कति महत्वपूर्ण कुरा छ। त्यो भएर तपाईँ र मैले जहिले पनि श्रीमानलाई मात्र भार दिनु हुँदैन। छोरी मान्छे कस्तो हुन्छ भने समस्या भनौँ माइतीलाई कुरा सेयर गर्न थाल्छ क्या, उसको त बिसाउने ठाउँ हुन्छ, माइती हुन्छ, आमा हुन्छ, भाइ दाई, तर एउटा श्रीमानले कहाँ बिसाउने भारी, कसलाई भन्ने, जसलाई भनौँ मान्छेले के भन्छन्, खुच्चिङ पर्यो होइन, मैले त भनेको थिएँ त्यो केटीसँग बिहे नगर्नु, यही हो मान्छेको जवाफ नै यही हुन्छ, मैले त भनेको थिएँ नि प्रकारको हुन्छ क्या। त्यो भएर तपाईँ र मैले सम्बन्धलाई बलियो बनाउन श्रीमान र श्रीमतीको भूमिका बराबरी हुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ र अब चाहिँ भने सम्बन्धलाई कमजोर नबनाऊ, सम्बन्ध बलियो बनाउनु पर्छ। जब श्रीमान र श्रीमती बलियो हुनुहुन्छ नि, हाम्रो छोराछोरी पनि बलिया हुन्छन् र हाम्रो सबै कुराहरू बलियो हुँदै जान्छ। र अहिलेलाई भने प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 13 पददेखि 36 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनु समय यसरी पाठ गर्नेछौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू मानिसहरूको सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्दछौ न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू विधवाहरूको घर खाइदिन्छौ र लामो लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउने छौ। अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चाहर्दछौ र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछौ। धिकार तिमीहरूलाई अन्ध अगुवा हो जसले भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरको सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ। मूर्ख र अन्ध हो, कुन चाहिँ ठूलो हो, सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? कसैले बेरीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदा चाहिँ शपथले बाँधिनेछ। ए अन्ध हो, कुन चाहिँ ठूलो हो, भेटी कि भेटीलाई पवित्र पार्ने बेदी? यसकारण बेदीको शपथ खानेले बेदीको र त्यसमाथिको सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र बास गर्नुहुनेको शपथ खान्छ। स्वर्गको शपथ खानेले परमेश्वरको सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू पदिना र सुप र जिराको दशमांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशमांश दिने काम गर्नुपर्ने थियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्ने थियो। अन्ध अगुवा हो तिमीहरू, भुसुना चाल्दछौ तर उँटलाई चाहिँ निलिहाल्दछौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि मार्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्ध फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू चुन लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन् तर भित्रपट्टि भने मरेको मान्छेहरूको हाडहरू र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूको सामान्य धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो, ढोङ्गीहरू हो, किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ र धर्मीहरूका स्मारकलाई सिंगार्छौ र भन्दछौ, हामी आफ्ना पुर्खाहरूको समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुने थिएनौ। यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्ने सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूको पुर्खाहरूले गरेका पापको काम पूरा गर। सर्पहरू साँबे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरू कहाँ अगमवक्ताहरू र बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा डाँग्नेछौ र कतिजनालाई आफ्ना सभाघरहरूमा कोर्रा लाउनेछौ र सहर सहर उँधो सताउनेछौ। पृथ्वीमा बगाइएका सब धर्मीजनको रगत, निर्दोष हाबिलको रगतदेखि लिएर बेरसेबाको छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र स्थान र वेदीको बीचमा हत्या गर्यौ, सो तिमीहरूकै टाउकोमा पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरूशलेम, त जसले अगमवक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरो अगमवक्ता तेरा बालकहरूलाई बटुल्न इच्छा गरे, तर तैले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ, किनभने म तिमीहरूलाई भन्दछु, परमप्रभुको नाउँमा आउने धन्यका हुन् नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। आदरणीय श्रोता, यो खण्ड मैले अलिकति बढी पढे तापनि 13 36 खण्डलाई हामीहरू छोटकरीमा हेर्नेछौ। र यो खण्डमा प्रभु यीशु ख्रिस्टले फरिसीहरू र सदुकीहरूलाई प्रभुले ढोङ्गीहरू भनिकन भनौ उहाँले सम्बोधन गर्नुभएको छ। शास्त्री र फरिसीहरू चाहिँ ढोङ्गीहरू हुन् भनेर प्रभुले यहाँ स्पष्ट पार्नुभएको छ। ढोङ्गीहरू भनेको चाहिँ बाहिर एउटा, भित्र अर्को। बाहिर देखाउनको निम्ति हर प्रयास गर्ने र भित्रपट्टिको रूप चाहिँ अर्कै हुने। त्यसकारण दुईटा रूप, भित्रको रूप अर्को र बाहिरको रूप अर्को। यसरी मानिसहरूलाई धोका दिनलाई, मानिसहरूलाई बिगार्नका निम्ति ढोङ्गीपनले ठूलो भूमिका खेल्छ। शास्त्री र फरिसीहरू यहुदी समुदायका दुईटा समूहहरू हुन्। धेरै समूहहरूमध्ये शास्त्री र फरिसीहरू पनि दुई समूहहरू हुन् र अर्को सदुकीहरू छन्। यी दलहरू हुन् अथवा समूहहरू छन्। यहुदी समुदायभित्र नै यी समुदायहरू, शास्त्रीहरू विशेष गरेर धर्मशास्त्रलाई अर्थ लगाउने, धर्मशास्त्रको अर्थलाई ठिक यही हो भनेर अन्तिम निर्णय दिने व्यक्तिहरू चाहिँ शास्त्रीहरू हुन् भने फरिसीहरू चाहिँ विशेष गरेर सभाघरहरूमा सेवा पुर्याउने विशेष व्यक्तिहरू हुन् र फरिसीहरूलाई एउटा सेवा सभाघरहरूमा सेवा गर्नका लागि दिएको र प्राय मानिसहरू चाहिँ फरिसीहरूसँग नै बढी सम्बन्धित हुन्थे। सदुकीहरू चाहिँ मन्दिरमा पुजारीपनको काम गर्ने भएकोले सदुकीहरू चाहिँ विशेष गरेर मन्दिरमा नै व्यस्त हुन्थे। यसरी सदुकीहरू, शास्त्रीहरू र फरिसीहरूले यीशु ख्रीष्टलाई दिन रात चियो चासो गरिरहन्थे र यीशु प्रभुले उनीहरूको सेवालाई, उनीहरूले गरेको सेवा अनि धर्मशास्त्रको अर्थ लगाउने कुरा, सबै कुरा यीशु प्रभुले अवलोकन गर्नुभयो र यीशु प्रभु आफै परमेश्वर हुनुभएकोले व्यवस्थाको आधिकारिक व्यक्ति हुनुभएकोले व्यवस्थालाई पनि यीशु प्रभुले आफ्नै एउटा अधिकार पूरा प्रयोग गरिकन व्यवस्थालाई उहाँले अर्थ लगाउनुभयो र शास्त्री र फरिसीहरूले व्यवस्थालाई जुन तरिकाले अर्थ लगाए एउटा अधिकार नभएकाहरू जस्तो र भित्र पट्टि आफूले नगर्ने तर बाहिर चाहिँ मानिसहरूलाई गर भनेर सिकाउने व्यक्तिहरू आफूले नगर्ने तर अरूलाई चाहिँ गर भनेर सिकाउने व्यक्तिहरू यिनीहरू ढोङ्गीहरू भनेर यीशु प्रभुले देख्नुभयो र उहाँले कडा रूपमा नै यी व्यक्तिहरूलाई एकदम ढोङ्गी भनेर सम्बोधन गर्नुभयो। उनीहरूको व्यवहारा, उनीहरूको चतिकला, उनीहरूले गरेको व्यवहारा र उनीहरूको भनौँ दोहोरो चरित्रलाई देखेर प्रभु येशूले कडा रूपमा प्रस्तुत गर्नुभएको छ यो खण्डमा। र विशेष गरेर यो खण्डलाई छोटकरीमा हेर्दा शास्त्री र फरिसीहरूलाई येशूले ढोङ्गीहरू भन्नुभएको छ भने उनीहरूले मानिसहरूको सामुन्ने स्वर्गको राज्यको ढोका समेत बन्द गरेका छन्। उनीहरूले भनेको कुरा सही भए पनि उनीहरूले गरेको कुरा गलत थियो र मानिसहरूले भनेको कुरा भन्दा पनि गरेको कुरालाई पछ्याएको देखिन्छ। त्यसै कारण यीशु प्रभुले देख्नुभयो यिनीहरूले आफूले भन्ने सत्य कुरा तर व्यवहारमा नल्याउने कुरा देखेर यिनीहरूलाई ढुङ्गी भनेर पनि यीशु प्रभुले त्यो नाम अथवा त्यो संज्ञा दिनुभयो ढुङ्गीहरू, किनभने उनीहरूले नै स्वर्गको ढोका बन्द गरेका छन्। उनीहरूको व्यवहारले उनीहरूले आफूले नगर्ने अनि अरूलाई पनि नगर भनेर मुखले एउटा गर्ने कुरा अर्कै गरेर स्वर्गको राज्यलाई बन्द गरेका छन्। उनीहरू आफै पनि स्वर्ग राज्यमा पस्दैनन् र अरूलाई पनि पस्न दिँदैनन् भन्ने कुरा यीशु प्रभुले स्पष्ट बताए। मानिसहरू आफू पनि नपस्ने अरूलाई पनि पस्न नदिने यो प्रवृत्ति चाहिँ साह्रै नराम्रो हो। राजा समाजमा यस्तै कुराहरू देखिन्छ, मैले पाएन भने अरूले पनि नपाओस् भनेर छेक्ने प्रयास गर्दछन्। यो भनेको एकदम धूर्तता हो, यो नराम्रो कुरा हो। आफूले नपाए भने अरूले पाओस् भन्ने मन चाहिँ राम्रो मन हो, तर आफूले पाएन भने उसले पनि नपाओस् भनेर मानिसहरूले हत्या समेत गरेका छन् र यी व्यक्तिहरू शास्त्री र फरिसीहरूले आफूलाई त्यसरी प्रस्तुत गरेको हामी देख्छौं र यिनीहरूले विधवाहरूको घर खाइदिन्छन् र लामो लामो प्रार्थना गर्ने भान पनि गर्दछन् र विधवाहरूको जीवनमा उनीहरूले अवहेलित गर्ने, उनीहरूलाई तुच्छ ठान्ने र उनीहरूलाई तल खसाल्ने काम यिनीहरूले गर्थे र लामो लामो प्रार्थना गर्ने भान पनि यिनीहरूले पार्दथे मानिसहरूलाई देखाउनको निम्ति। उनीहरू चरको रूपमा प्रार्थना गरेर आफूलाई भित्र खोक्रो बाहिर चाहिँ बोक्रो भनेर देखाउने व्यक्तिहरू थिए। राजा समाजमा धेरै मानिसहरू यस्तै हुन सक्छ कि उनीहरूले मानिसलाई देखाउनका निम्ति हर तर उनीहरूले कोसिस गर्दछन् तर भित्र भने त्यस्ता हुँदैनन्। उनीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन सहार्दछन्, धेरै मेहनत गर्दछन् तर त्यो उनीहरूको मतमा आएपछि उनलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछन् र उनीहरूले आफ्नो मतमा ल्याउनको निम्ति हर प्रयास गर्छन्। मतमा आइसकेपछि उसलाई नरकको खोजमा उनीहरूले पठाउँछन्। उनीहरू आफू पनि स्वर्ग जाँदैनन्, यिनलाई पनि स्वर्ग नजानको लागि ठूलो भूमिका खेल्छन्। र यहाँ यो पनि छ कि मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्रको बास गर्नु हुनेको शपथ खान्छ। उनीहरूले पुदिना र सुप र जिराको दशांश दिन्छन् तर व्यवस्थाका गहकिला विषयहरूको अवहेलना गरेको देखिन्छ र यीशु प्रभुले चाहिँ उनीहरूलाई सुप र जिराको दशांश दिँदा त राम्रै हो, त्यो असलै हो, तर त्यो दिएर मात्र पुग्दैन, व्यवस्थाका गहकिला जो न्यायका कुरा हुनुपर्ने थियो, दयाको कुरा हुनुपर्ने थियो, विश्वासको कुरा हुनुपर्ने थियो, त्यसकारण दशांश दिएर पनि न्यायको कुरा, दयाको कुरा र विश्वासको कुरा हुनुपर्ने थियो तर त्यहाँ थिएन। त्यसै कारण यीशुले धिकार भनेर यिनीहरूलाई भनौँ सम्बोधन गर्नु पर्यो, किनकि उनीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछन् तर भित्रपट्टि भने ती लोभ र असयमले भरिएका हुन्छन्। भित्रपट्टि कुहिएको बाहिरपट्टि चाहिँ राम्रो देखाउने चरित्र उनीहरूको थियो र यस्तो दोहोरो चरित्र भएर जिउनेहरूलाई प्रभुले ढोङ्गी कपटी भनिकन सम्बोधन गर्नुभएको छ। अन्ध फरिसीहरूलाई उहाँले भन्नुभयो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। भित्रपट्टि ठिक हुनुपर्छ भन्ने कुरा यहाँ हामी बुझ्छौ। अन्ध फरिसीहरूले त्यो गरेनन्, उनीहरूले त कचौराको बाहिरपट्टि मात्र उनीहरूले टल्काए, भित्रपट्टि चाहिँ गन्ध थियो। त्यसै कारण यीशु प्रभुले उनीहरूलाई अन्धहरू भनिकन भन्नुभयो। शास्त्री र फरिसीहरूलाई चुन लाइराखेका चिहानहरू जस्ता भन्नुभएको छ। उनीहरू चाहिँ बाहिरपट्टि सुन्दर देखा पर्छन्, सबैले राम्रो भन्छन्, सबैले असल छन् भन्छन्, तर भित्रपट्टि भने मरेको मान्छेहरूको हाडहरू सबै अशुद्धताले भरिएका हुन्छन्। र एउटा चिहानलाई हेर्दाखेरि बाहिर एकदम कमेरोले पोतेको कारण सेतो देखिन्छ, राम्रो देखिन्छ, तर भित्र भने कुहिएका हाडहरू र अशुद्धताले भरिएको हुन्छन्। त्यसरी नै मानिसहरूको जीवनमा जुन मानिसले बाहिर देखाउने, समाजमा देखाउने हिसाबले काम गर्छ, भित्रपट्टिको वास्ता गर्दैन, त्यो व्यक्तिहरू ढुङ्गीहरू हुन्छन्, उनीहरू अन्धहरू हुन्छन् र उनीहरू चाहिँ चिहानहरू जस्ता हुन्छन्। यसरी नै शास्त्रीहरू र फरिसीहरू पनि बाहिर मानिसहरूको सामान्य धर्मी र धर्मी देखा पर्छन् र भित्र भने कपट र दुष्टताले भर्दछन् भन्नुभयो। आदरणीय श्रोता, मानिसहरूको जीवनमा बाहिर चाहिँ म असल छु भनेर देखाउने थुप्रै प्रयासहरू भइरहन्छन्, तर भित्र भने कपट तुष्टताले भरिएको हुन्छ, लोभले भरिएको हुन्छ, डाहाले भरिएको हुन्छ, खराब कुराले भरिएको हुन्छ। र शास्त्री र फरिसीहरूले अगमवक्ताहरू चिहानहरू पनि बनाए अथवा उनीहरूलाई मारे र उनीहरूले धर्मीहरूको स्मारकलाई पनि सिंगार्छन् र उनीहरूलाई साँबे सर्पका बच्चा र नरकको दण्ड पाउने व्यक्तिको रूपमा सम्बोधन गर्नुभयो। यिनीहरूले अगमवक्ताहरूलाई मारेका छन्, उनीहरूले धर्मीहरूको स्मारकलाई उनीहरूले सिंगार्छन् र उनीहरू बाहिर राम्रो देखा पर्छन् र असल काम गरेको छु भन्छन्, तर उनीहरू साँबे सर्पका बच्चाहरू जस्तो व्यवहार गर्दछन्। त्यसकारण पृथ्वीमा बगाएको सबै धर्मी जनको रगतको निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याका छोरा जकरियाको रगतसम्म जसलाई उनीहरूले पवित्र स्थान र वेदीको बीचमा हत्या गर्थे गरे र सो उनीहरूकै टाउकोमा पर्ने छ भन्नुभयो। सबै यो शास्त्री र फरिसीहरूले गरेका कुकर्महरू, उनीहरूले परमेश्वरको वचन धर्मशास्त्र व्यवस्था पाएर पनि उनीहरूले आफूलाई व्यवस्था अनुसार नचलेर मानिसहरूको अगाडि व्यवस्थालाई व्यवस्थाको अर्थ लाउने व्यक्तिहरू, व्यवस्थाले यो भनेको छ भनेर भन्ने व्यक्तिहरू, यो गर त्यो गर भनेर समाजलाई भन्ने मानिसहरू, तर आफैले नगरिकन अरूलाई गर भनेर यिनीहरूले बल लगाएको, उनीहरूले आज्ञा दिएको कुराहरू यहाँ देख्छौ। र कति अगमवक्ताहरूलाई मारे र अब यिनीहरूले यीशुलाई पनि मार्ने योजनामा उनीहरू हुन्छन्। त्यसैले यिनीहरूमाथि कडा दण्ड आउने कुरा यीशुले यहाँ प्रकट गर्नुभएको छ। यस्तै ढोङ्गीहरूको न्याय एक दिन हुनेछ र बाहिर ठिक्क भित्र दिक्क भएर जिउने मानिसहरू, अरूलाई देखाउने हिसाबले काम गर्नेहरू, भित्र आफूले नगर्ने बाहिर चाहिँ मानिसहरूको अगाडि ठिक छु भनेर देखाउने मानिसहरू, यी सबैको न्याय परमेश्वरले गर्नुहुन्छ। र यीशु प्रभुले यिनीहरूलाई कडा रूपमा प्रस्तुत गर्दै गर्नुहुँदाखेरि उहाँले आफूलाई सही कुरा प्रकट गर्दै यस्तो खालको ढुङ्गीपन ढुङ्गीहरूले परमेश्वरको राज्यमा काम गर्न सक्दैनन् र उनीहरूको न्याय पक्कै हुन्छ भन्ने कुरालाई पनि यहाँ परमेश्वरको आत्माले लेखकद्वारा प्रकट गरिराख्नु भएको छ। र यस्ता मानिसहरूले गर्दाखेरि स्वर्गको ढोका समेत बन्द हुने कुरा पनि यहाँ उल्लेख गरिएको छ। र लेखकले शास्त्री र फरिसीहरूलाई ढुङ्गिएको संज्ञा दिएको छ, उनीहरूलाई धिक्कार्नु भएको छ, किनकि उनीहरू बाहिर मानिसको सामान्य धर्मी देखा पर्ने र भित्रपट्टि लोभ र असयमले भरिएको कुरा यहाँ देखिन्छ। र यीशुले भन्नुभयो, पहिलो कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा पार। त्यसरी नै हरेकले आफूलाई बाहिर मात्र होइन भित्र पनि धर्मी ठहरिनु पर्छ। आदरणीय श्रोता, परमेश्वरको राज्यमा यसरी ढोङ्गीपनले काम गर्दैन। ढोङ्गीपनमा जुन दोहोरो चरित्र छ, बाहिर असल देखाउने खोज्ने र भित्रपट्टि चाहिँ खराबले भरिएको हुन्छ, यस्तो कुरालाई संसारले न्याय नगर्ला, तर परमेश्वरले हरेकको न्याय गर्नुहुन्छ। राजा, यदि तपाईँ हामी सबैको जीवनमा न्याय गर्ने परमेश्वर नै हुनुहुन्छ, उहाँले हरेकको जीवनलाई हेर्नुहुन्छ, कतै ढुङ्गीपनले हाम्रो जीवनमा पनि बास गरेको छ कि, हाम्रो व्यवहारमा दोहोरो चरित्रले काम गरिरहेको छ कि? आज हामी आफैले आफैलाई जाँच गरौं, आफैले आफैलाई सोचौं, कतै शास्त्री र फरिसीहरू जस्तै हाम्रो जीवनमा पनि ढुङ्गीपनले राज्य गरेको छ कि? र ढोङ्गीपनबाट अलग हुनुपर्छ, ढोङ्गीपनबाट छुटकारा पाउनुपर्छ, र त्यसको लागि यीशु प्रभुलाई साँचो हृदयले विश्वास गर्नुपर्छ। यीशुलाई साँचो हृदयले विश्वास गरिसकेपछि उहाँको आत्मा हाम्रो जीवनमा, आत्माले हाम्रो जीवनमा बास गर्नुहुन्छ, उहाँको आत्माको सहायताबाट हामी सबैजना ढोङ्गीपनबाट हामी बाँच्न सक्छौ, ढुङ्गीपनलाई विजय गर्न सक्छौ, अथवा ढुङ्गीपनबाट हामी विजय हुनेछौ र परमेश्वरलाई महिमा दिने जीवन हामीले पाउनेछौ। र आज ढुङ्गीपनबाट छुटकारा पाएर परमेश्वरको राज्यमा आनन्दित भएर जिउन हामी सक्नेछौ। त्यसकारण आज प्रवचन सुन्दै गर्नु हुँदाखेरि यहाँहरू कतिजनाले यीशुलाई अहिलेसम्म विश्वास गर्नु भएको छैन भने, र आफ्नो जीवनमा ढुङ्गीपनले राज गरिरहेको देख्नु भएको छ भने, आज नै यीशुलाई ग्रहण गर्नुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर ढोङ्गीपनबाट छुटकारा पाउनुहोस्, ताकि स्वर्गको राज्य कसैले नछेकोस्, बन्द नगरोस्, हामीद्वारा कसैबाट पनि स्वर्गको राज्य बन्द नहोस्, बरु स्वर्गको राज्य खुलाउन सकेको होस्। आउनुहोस्, हरेकले यीशुलाई विश्वास गरौं र ढोङ्गीपनबाट छुटकारा पाऊं र परमेश्वरको महिमा गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले समय दिनुभयो भने अर्को मौका पाए भने फेरि प्रवचनको सेवा गर्ने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

0: जयमेश्री तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथी हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम एक भन्दा दुई असलमा कार्यक्रम एक भन्दा दुई असल लिएर म पुनः उपस्थित भइसकेकी छु र यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले बेचसालुङ पुतली सड़क चर्चका आदरणीय पास्टर चित्र खड्काज्यूबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र विशेष गरिकन विवाहसँग सम्बन्धित उत्साह, काउन्सिलिङ र सल्लाहहरू तपाईँले कार्यक्रम मार्फत सुन्दै आइरहनु भएको छ। र यदि तपाईँ पनि विवाहको लागि प्रार्थना गर्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा विवाहको लागि काउन्सिलिङहरूको आवश्यकता छ भने तपाईँले अवश्य पनि आदरणीय पास्टरज्यूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रमको अन्तिममा हामी उहाँको नम्बर तपाईँको लागि अवश्य पनि राख्नेछौ। र ढिला नगरिकन कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आदरणीय श्रोता आज कार्यक्रम एक भन्दा दुई असलमा आदरणीय एल्डर केशव बोहराज्यूद्वारा परमेश्वरको जीवित वचन हामी तपाईँको लागि प्रस्तुत गर्न गइरहेको छौं र उहाँ बेत सालम पुतली सड़क चर्चका आदरणीय एल्डर हुनुहुन्छ र सँगसँगै काठमाडौँ इन्टरनेशनल स्टडी सेन्टरका प्रोजेक्ट कोअर्डिनेटर हुनुहुन्छ र विगत 26 वर्षदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आइरहनु भएको छ र ढिला नगरिकन यो समयमा आदरणीय एल्डर केशव बोहराज्यूलाई दिन चाहन्छु।
1: आजको यस विशेष प्रस्तुतिमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। मलाई थाहा छैन, सायद तपाईँ अहिले गाड़ी चलाउँदै हुनुहुन्छ होला, भान्सामा काम गर्दै हुनुहुन्छ होला, वा दिनभरिको काम सकेर विश्राम गर्दै हुनुहुन्छ होला। तपाईँ जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि आजको यो समय परमेश्वरले तपाईँको लागि छुट्याउनु भएको हो। आज हामी एउटा अत्यन्तै गहिरो र महत्वपूर्ण विषयमा कुरा गर्दैछौं। यो विषय हाम्रो व्यक्तिगत जीवनसँग मात्र जोड़िएको नभई हाम्रो मण्डली र सिंगो समाजको आधार स्तम्भ पनि हो। त्यो विषय हो ख्रिस्टियन विवाहको आवश्यकता। यो सन्देश विवाहित दम्पतिहरूका लागि जति महत्वपूर्ण छ, विवाहको पर्खाईमा रहेका वा विवाहको तयारी गर्दै गरेका जवानहरूको लागि पनि त्यति नै आवश्यक छ, किनकि सही जग बिना बलियो घर बन्न सक्दैन। आजको समाजलाई ध्यान दिएर हेर्दा मानिसहरू प्राय सम्बन्धबाट भाग्न खोजिरहेका देखिन्छन्। आजभोलि मानिसहरूले विवाहलाई घर भाडामा लिए जस्तो वा नयाँ सामान किने जस्तो व्यवहार गर्न थालेका छन्। घर र सामान नबिग्रिएसम्म सब ठिक हुन्छ, तर जब त्यसमा समस्या आउन थाल्छ, धेरै मानिसहरूले त्यसलाई मर्मत गर्नुको साटो नयाँ खोज्नतिर लाग्छन्। अलिकति दुःख पर्दा वा मतभेद हुनासाथ मानिसहरू सम्बन्ध तोड्न हतारिन्छन्। तर के विवाहको विषयमा परमेश्वरको अभिप्राय यही हो? अह, पटक्कै होइन। आजको विषयलाई म एउटा सत्य र अत्यन्तै हृदयस्पर्शी कथाबाट शुरू गर्न चाहन्छु। यो कथा डाक्टर रोबर्टसनको हो। उहाँ अमेरिकाको साउथ क्यारोलाइना स्थित प्रख्यात कोलम्बिया इन्टरनेशनल युनिभर्सिटीका अध्यक्ष हुनुहुन्थ्यो। हजारौं विद्यार्थी, प्राध्यापक र संसारभरिका मण्डलीका अगुवाहरू उहाँको शिक्षा सुन्न र उहाँसँग कुराकानी गर्न लालायित हुन्थे। तर अचानक उहाँको जीवनमा एउटा ठूलो आँधी बेहरी आयो। सन् 1980 दशकको अन्त्यतिर उहाँकी पत्नी म्युरियललाई अल्जाइमर नामको गम्भीर रोग लाग्यो। अल्जाइमर एउटा यस्तो भयानक रोग हो जसमा मानिसको स्मरण शक्ति बिस्तारै कमजोर हुँदै जान्छ र बिस्तारै सबै कुरा बिर्सने हुन्छ। शुरूमा म्युरियलले सानातिना कुराहरू बिर्सन थालिन्, तर बिस्तारै अवस्था यति बिग्रियो कि उनले आफ्ना मानिसहरूलाई पनि चिन्न छोडिन्। रोग बढ्दै जाँदा जब रोबर्टसन उनको साथमा हुँदैन थिए, त्यति बेला उनी अत्यन्तै आत्तिने गर्थिन्। उनलाई 24 घण्टा हेरचाह र पतिको उपस्थितिको आवश्यकता पर्न थाल्यो। यस्तो अवस्थामा डाक्टर रोबर्टसनले एउटा ठूलो निर्णय लिनुपर्ने भयो। एकातिर उहाँ आफ्नो कार्यक्षेत्रमा सफलताको शिखरमा हुनुहुन्थ्यो भने अर्कोतिर आफ्नी प्रिय पत्नी बिरामी परेकी थिइन्। धेरै साथीहरू र मण्डलीका अगुवाहरूले डाक्टर रोबर्टसनलाई आफ्नो सेवाकाई परमेश्वरको राज्यको लागि धेरै महत्वपूर्ण भएको कारण म्युरियललाई कुनै राम्रो केयर होममा राख्ने र आफ्नो सेवाको कामलाई निरन्तरता दिने सल्लाह दिए। तर सन् 1990 उहाँले सबैलाई चकित पार्ने एउटा निर्णय लिनुभयो। उहाँले युनिभर्सिटीको अध्यक्ष पदबाट राजीनामा दिनुभयो। राजीनामा दिने क्रममा उहाँले मञ्चबाट हजारौं मानिसको अगाडि उभिएर आँसु पुछ्दै मन छुने शब्दहरू बोल्नुभयो। उहाँले भन्नुभयो, आजभन्दा 40 वर्ष अघि मैले विवाहको वेदीमा एउटा प्रतिज्ञा गरेको थिएँ, बिरामी अवस्थामा होस् या स्वस्थ अवस्थामा म तिमीलाई प्रेम गर्छु र तिम्रो हेरचाह गर्छु। विगत 40 वर्षसम्म म्युरियलले मेरो असाध्यै राम्रो हेरचाह गरिन्। मेरा हरेक सुख दुःखमा उनी मेरो साथमा उभिइन्। अब पालो मेरो हो, उनी मेरो लागि कुनै बोझ होइनन्, उनी मेरो निम्ति अमूल्य वरदान हुन्। श्रोताबृन्द, साँचो ख्रिस्टियन विवाहको वास्तविक तस्विर यही नै हो, जुन सम्बन्ध सुविधा र स्वार्थमा नभई क्रुसको प्रेम र पूर्ण समर्पणमा टिकेको हुन्छ। यस कथाले हामीलाई विवाहको साँचो अर्थ सिकाउँछ। अब हामी परमेश्वरको वचनबाट परमेश्वरले विवाहको शुरूआत कसरी गर्नुभयो भन्ने कुरा हेर्नेछौ। पृथ्वीको शुरूआतमा अर्थात उत्पत्तिको पुस्तकमा हामी देख्छौ कि परमेश्वरले संसारका यावत कुराहरूको सृष्टि गरिसके पछाडि त्यो असल छ भन्नुभयो। तर सृष्टिकर्ता परमेश्वरले मान्छेलाई एक्लै देख्दाखेरि उहाँले पहिलो पटक यो असल छैन भनेर भन्नुभयो। उत्पत्ति 2:18 यसरी लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। विवाह परमेश्वरको आफ्नै सुन्दर रचना थियो, मानिसले बनाएको नियम थिएन। यो त परमेश्वरले मानिसको भलाइको लागि दिनुभएको एउटा ठूलो वरदान हो। परमेश्वरको पहिलो अभिप्राय नै मानिसहरू सम्बन्धमा रहन् र एकअर्कालाई प्रेम गरून् भन्ने थियो। तर आज हामीले परमेश्वरको यो पवित्र नियमलाई तोडिरहेका छौं। हाम्रै नेपाली समाजलाई हेर्दा आजभोलि वैदेशिक रोजगारीले गर्दा धेरै परिवारहरू छुट्टिएर बस्नु परेको छ। श्रीमान खाडी मुलुकमा वा युरोपमा हुँदा श्रीमती नेपालमा बस्नु परेको छ। लामो समयको दूरी, आर्थिक तनाव र सामाजिक सञ्जालको गलत प्रयोगले गर्दा कैयौं क्रिस्टियन घर परिवारहरू समेत भत्किएका छन्। सानो शंका र अविश्वासले वर्षौंको सम्बन्ध क्षणभरमै खरानी बन्ने अवस्था सिर्जना भएको छ। यस्तो समयमा जब पति र पत्नीको बीच ख्रिष्ट हुनुहुन्छ नि, त्यो सम्बन्धलाई संसारको कुनै पनि आँधी बेहरीले सजिलै ढाल्न सक्दैन। उपदेशक 4:12 स्पष्ट पारिएको छ, एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्ना सुरक्षा गर्न सक्छन्, तीन सुताले बाटेको डोरी चाँडै चुडिँदैन। क्रिस्टियन विवाह त्यही तीन सुतले बाटेको डोरी हो, एउटा पति अर्को पत्नी र ती दुईलाई बलियो गरी एकसाथ बाँध्ने ख्रिस्ट यीशु। आजको ठूलो समस्या के हो भने, हामीले विवाहलाई एउटा सम्झौता जस्तो बनाएका छौं। यदि तिमीले मलाई खुशी राख्यौ भने म तिमीसँग बस्छु, यो संसारको नियम हो। तर परमेश्वरले विवाहलाई सम्झौता होइन, करार अर्थात कभनेन्टको रूपमा स्थापना गर्नुभएको हो। करारको एउटा अंग शर्तविहीन प्रेम हो। यो करारलाई अझै राम्ररी बुझ्न म तपाईहरूलाई अर्को एउटा प्रेरणादायी सत्य कथा सुनाउँछु। यो इयान र लरिसा मर्फीको कथा हो। सन् 2005 अमेरिकामा कलेज पढ्दा उनीहरू प्रेममा परेका थिए, तर विवाहको छिनोफानो गर्ने तयारी हुँदै गर्दा सन् 2006 एउटा भयानक सड़क दुर्घटनामा इयानको मस्तिष्कमा ठूलो चोट लाग्यो। उनी धेरै महिना कोमामा गए। महिनौ पछि होसमा आउँदा उनी शारीरिक रूपमा पूर्ण रूपमा असहाय भए। उनी हिँड्न नसक्ने भए, प्रष्टसँग बोल्न नसक्ने भए र जीवनभरको लागि व्हीलचेयरमा सीमित भए। समाजका धेरै मानिसले लरिसालाई सम्झाए, तिमी भर्खरै जवान छौ, इयानलाई छोडेर आफ्नै नयाँ जीवन शुरू गर। तर लरिसाले परमेश्वरको वचन पढेकी थिइन् र करारको अर्थ बुझेकी थिइन्। दुर्घटनाको 4 वर्षपछि अर्थात सन् 2010 लरिसाले व्हीलचेयरमा बसेका इयानसँगै विवाह गरिन्। पछि धेरै मानिसले लरिसालाई सोधे, तिमीले यस्तो निर्णय किन गर्यौ? लरिसाले यस्तो जवाब दिइन्, मैले इयानलाई उसको शारीरिक पूर्णताको कारण प्रेम गरेकी थिइन। विवाह भनेको ख्रिष्ट र मण्डलीको सिंगो तस्विर हो। म पापी थिएँ, म आत्मिक रूपमा पूर्ण रूपले टुक्रिएको अवस्थामा थिएँ, तर ख्रिष्टले मलाई त्याग्नु भएन, त्यसरी नै म इयानलाई त्याग्न सक्दिन। जवान मित्रहरू, यदि तपाईँ विवाहको तयारी गर्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्, के म यस्तो करार बाँध्न तयार छु? के म बाहिरी सुन्दरता, धन सम्पत्ति वा राम्रो जागिर भन्दा माथि उठेर ख्रिस्टले जस्तै निस्वार्थ प्रेम गर्न सक्ने जीवनसाथी खोज्दैछु? साँचो विवाह रोमान्स मात्र होइन, यो त आँधी बेहरीमा पनि एकअर्काको हात नछोड्ने प्रतिबद्धता हो। यसले हामीलाई बाइबलको सबैभन्दा गहिरो रहस्यतिर लैजान्छ। प्रेरित पाउलले एफिसी 5:31-32 विवाहको मुख्य अभिप्राय खुलाएका छन्। यसकारण मानिसले आफ्ना आमा बाबुलाई छोडेर आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। यो एउटा गम्भीर रहस्य हो अनि यो कुरा म ख्रिष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। विवाह यस्तो रहस्य हो जसद्वारा संसारले ख्रिष्टको प्रेमलाई बुझ्दछ। पतिले पत्नीलाई गरेको निस्वार्थ प्रेम देख्दा मानिसहरूले यसो भन्न सकुन्, ओहो, ख्रिष्टले पनि मण्डलीलाई यसरी नै प्रेम गर्नुहुन्छ होला। यहाँ मण्डली शब्दले उहाँमाथि विश्वास गर्ने मानिसहरूको समूहलाई जनाउँछ। त्यसैले एफिसी 5:25 पावलले पतिहरूलाई गम्भीर आदेश दिन्छन्, पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। विवाह यस्तो रहस्य हो जसद्वारा संसारले ख्रिष्टको प्रेमलाई बुझ्दछ। पतिले पत्नीलाई गरेको निस्वार्थ प्रेम देख्दा मानिसहरूले यसो भन्न सकुन्, ओहो, ख्रिष्टले पनि

गर्नुभयो। आज पतिहरूले आफैलाई एउटा प्रश्न सोध्न जरूरत छ, के म आफ्नी पत्नीको लागि आफ्नो अहंकार त्याग्न तयार छु? हाम्रो समाजमा धेरै पतिहरू पत्नीमाथि हुकुम चलाउन खोज्छन्, तर ख्रिस्टले सेवक बनेर आफ्ना चेलाहरूको खुट्टा धुनुभयो। साँचो क्रिस्टियन प्रेमले अधिकार खोज्दैन, सेवा गर्न सिकाउँछ। यसै गरी पत्नीहरूलाई पनि वचनले ख्रिस्टको आदर गरे झैं पतिको आदर गर्न सिकाउँछ। प्रख्यात लेखक ग्यारी थोमस लेख्नुहुन्छ, परमेश्वरले विवाहलाई हामीलाई खुशी बनाउनको निम्ति होइन तर पवित्र बनाउनको निम्ति चाहिँ निर्माण गर्नुभएको अथवा रचना गर्नुभएको हो। मानव जाति जन्मजात स्वार्थी छ, तर विवाह एउटा आगो जस्तै हो। सुनलाई आगोमा खारिएपछि मात्र त्यो शुद्ध हुन्छ। त्यसै गरी विवाहले हाम्रो स्वार्थलाई जलाएर हामीलाई ख्रिस्ट जस्तै शुद्ध र पवित्र बनाउँछ। यस्तो बेला सम्बन्धमा निरन्तर क्षमा चाहिन्छ। हरेक दिन हृदयको सरसफाई आवश्यक पर्छ। सायद तपाईँको वैवाहिक जीवन पनि अहिले यस्तै कठिन मोडमा होला। सायद तपाईँ भित्रभित्रै हार मानिसक्नु भएको होला, तर निराश नहुनुहोस्। मती 19:6 सधैँ सम्झनुहोस्, ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन्, यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुटाओस्। आफ्नो वैवाहिक जीवनलाई बलियो बनाउन आजदेखि यी चारवटा महत्वपूर्ण कदम चाल्नुहोस्। पहिलो, सँगै प्रार्थना गर्नुहोस्। विवाहित हुनुहुन्छ भने तपाईँ जतिसुकै व्यस्त भए पनि हरेक दिन कम्तीमा 10 मिनट सँगै समय बिताउनुहोस् र सँगै प्रार्थना गर्नुहोस्। सँगै प्रार्थना गर्ने जोडी कहिले टुट्दैन। र यदि तपाईँ विवाहको तयारी गर्दै हुनुहुन्छ भने अहिलेदेखि नै आफ्नो भावी जीवन साथीको लागि र परमेश्वरको इच्छा अनुसारको विवाहको लागि प्रार्थना गर्न शुरू गर्नुहोस्। प्रार्थनामा शुरू भएको सम्बन्ध कहिल्यै कमजोर हुँदैन, किनभने त्यो तीन सुताले बाँधिएको डोरीमा एउटा सुता चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्छ। दोस्रो चाहिँ क्षमा दिन सिक्नुहोस्। सफल विवाह कहिले पनि गल्ती नगर्ने जोडीको मिलन होइन, यो त दुई असल क्षमा दिने जोडीको मिलन हो। सुत्नु अघि नै हृदयको तलाश गर्नुहोस्, क्षमा माग्नुहोस् र क्षमा दिनुहोस्। हिजोको तितोपनलाई आजको बिहानसम्म नल्याउनुहोस्। विवाह गर्नु अघि नै जवानहरूले आफ्नो हृदयलाई क्षमा दिन सक्ने र नम्र बनाउन सिक्नुपर्छ। तेस्रो, एकअर्काको बोझ उठाउनुहोस्। पैसा र करियर भन्दा प्रेम र वास्ता ठूलो कुरा हो। रोगमा, दुःखमा वा अभावमा एकअर्कालाई नछोड्नुहोस्। डाक्टर रोबर्टसनले भने जस्तै हामीले पनि भन्न सक्नुपर्छ, तिमी मेरो बोझ होइनौ, मेरो अमूल्य वरदान हौ। अर्थात तपाईँ मेरो बोझ हुनुहुन्न, तपाईँ मेरो अमूल्य वरदान हुनुहुन्छ। विवाह गर्ने तयारीमा हुनुहुन्छ भने तपाईँको सफलतामा रमाउने मात्र होइन तर तपाईँको दुःख र असफलतामा सँगै उभिन सक्ने व्यक्तिको निम्ति प्रार्थना गर्नुहोस्। चौथो, विवाहलाई ख्रिस्टको नजरले हेर्नुहोस्। तपाईँको विवाह केवल तपाईँको व्यक्तिगत खुशीको लागि होइन, यो परमेश्वरको महिमाको लागि हो। तपाईँका छोराछोरी र छिमेकीले तपाईँको सम्बन्धमा ख्रिस्टको प्रेम र शान्ति देख्न सक्नुपर्छ। जवानहरू, आफ्नो विवाहलाई एउटा रोमान्टिक कथा मात्र नबनाउनुहोस् तर यसलाई ख्रिस्ट र मण्डलीको प्रेम देखाउने एउटा पवित्र माध्यमको रूपमा हेर्नुहोस्। कार्यक्रमको अन्त्यतिर आउँदै गर्दा हामीले आज सिकेका यी चार कुराहरूलाई सधैँ याद राखौं। पहिलो, सँगै प्रार्थना गर्ने र समय बिताउने। दोस्रो, निरन्तर क्षमा दिने। तेस्रो, एकअर्काको बोझ उठाउने। र चौथो, विवाहलाई ख्रिस्टको नजरले हेर्ने। सायद आज तपाईँ आफ्नो वैवाहिक जीवनको चुनौतीलाई लिएर एक्लै रुँदै हुनुहुन्छ होला। सायद तपाईँलाई लागिरहेको छ होला अब यो सम्बन्ध सुध्रिन सक्दैन। तर म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरको लागि कुनै कुरा पनि असम्भव छैन। आउनुहोस्, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफ्ना आँखा बन्द गर्नुहोस्। हामी तपाईँको परिवारको लागि सँगै प्रार्थना गर्नेछौ। आउनुहोस्, हामी प्रार्थना गरौं। हे हाम्रा स्वर्गीय पिता, आज म यो कार्यक्रम सुनिरहनुभएका हरेक पति र पत्नीको लागि प्रार्थना गर्दछु। प्रभु, कति परिवारमा आज शान्ति छैन, कति हृदयहरू टुटेका छन्, कति सम्बन्धहरूमा दरार आएको छ। म ख्रिस्ट येशूको नाममा ती टुटेका सम्बन्धहरूमा तपाईँको शान्ति घोषणा गर्दछु। उहाँहरूको हृदयमा रहेको तितोपन, रिस र क्षमा दिन नसक्ने भावनालाई तपाईँको क्रुसको प्रेमले पखालिदिनुहोस्। प्रभु, पतिहरूलाई आफ्नो परिवारको असल अगुवा बन्दै
ख्रिस्टले मण्डलीलाई जस्तै प्रेम गर्न सिकाउनुहोस्। पत्नीहरूलाई आदर र समर्पण

0: समर्पणको आत्मा दिनुहोस्। जहाँ शंका छ त्यहाँ विश्वास ल्याउनुहोस्, जहाँ दूरी छ त्यहाँ एकता ल्याउनुहोस्। उहाँहरूको विवाहलाई तीन सुतले बाटेको डोरी जस्तै बलियो बनाउनुहोस्, जसलाई संसारको कुनै पनि आँधीले चुडाउन नसकोस्। परमेश्वर पिता, विवाहको तयारी गर्दै गरेका जवानहरूलाई पनि म तपाईँको हातमा राख्दछु। उहाँहरूलाई पवित्रतामा रहन र ख्रिष्टलाई पहिलो स्थानमा राख्ने सही जीवनसाथी चिन्न सक्ने बुद्धि दिनुहोस्। उहाँहरूको भावी घर पनि तपाईँको महिमा गर्ने मन्दिर बन्न सकोस्। यो प्रार्थना म हाम्रा उद्धारकर्ता ख्रिष्ट येशूको शक्तिशाली नाउँमा माग्छु। आमेन। सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धन्यवाद। यदि तपाईँ जवान हुनुहुन्छ र विवाह गर्ने तयारीमा हुनुहुन्छ भने ख्रिष्टलाई पहिलो स्थानमा राख्ने व्यक्ति खोज्नुहोस्। अनि यदि तपाईँहरू विवाहित हुनुहुन्छ भने आजै एकअर्काको हात समातेर सँगै भन्नुहोस्, हामी हाम्रो सम्बन्धमा ख्रिष्टलाई केन्द्रमा राख्नेछौ र एकअर्कालाई ख्रिष्टको जस्तै निस्वार्थ प्रेम गर्नेछौ। हवस् त, आजको सन्देश सुन्नुभएको लागि धेरै धेरै धन्यवाद।
1: श्रोता, आजको सन्देश तपाईलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति र आजको सन्देश प्रति तपाईँको कुनै जिज्ञासाहरू छन् भने तपाईँले हामीलाई अवश्य पनि सम्पर्क गर्न सक्नुहुनेछ र सँगसँगै विवाहसँग सम्बन्धित तपाईँलाई काउन्सिलिङको आवश्यकता छ, उत्साहको आवश्यकता छ, जोडीको लागि तपाईँ प्रार्थना गरिरहनु भएको छ र सही जोडी प्राप्त गर्नको लागि प्रार्थना सहित सल्लाह चाहनुहुन्छ भने तपाईँले बेतसालुङको तरी सड़क चर्चका आदरणीय पास्टर चित्र खड्का ज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। उहाँको सम्पर्क नम्बर रहेको छ 9841 48 50 97 98 41 48 50 97। र श्रोता, आज भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नु पर्ने बेला भइसकेको छ र फेरि पनि यस कार्यक्रमका प्रायोजक 3-1 नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारलाई धन्यवाद भन्दै र सम्पूर्ण श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म कार्यक्रम प्रस्तुता पुनम विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँको निम्ति यस्तै भएको मेरो निरन्तर प्रार्थना यही नै छ तपाईँको निम्ति। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुभएको रहस्यहरूसँग पनि सेयर गर्नुहोस्, अनि तपाईँले जिउनु भएको जीवनको भिन्नै मजाको अनुभव गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरंगमा आइसकेको छ। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। तपाईँको माया, तपाईँको सद्भाव, तपाईँको प्रेम, तपाईँको सहयोग, तपाईँको प्रार्थनाको निम्ति रेडियो कार्यक्रम युनिटको तर्फबाट तपाईँलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। श्रोता, आज पनि ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू तपाईँको निम्ति पस्कने छु, र थालनीबाट सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिराको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता, हामी विभिन्न समयमा कुरा गरिरहन्छौ, जीवनलाई अर्थपूर्ण पार्नुपर्छ, सुखी सन्तुष्ट बनाउनुपर्छ, तर हामी विचार गर्दैनौ यसका पछाडि कस्ता कस्ता रहस्यहरू हुन्छन्, के कुराहरूलाई विचार पुर्याउनु पर्दछ। खास गरिकन हामीले निरन्तर यो विषयलाई खोजी गर्नुपर्दछ। कसैका निम्ति केही आवश्यकता हुन्छ, कसैको निम्ति केही आवश्यकता हुन्छ। मानिससँग सन्तुष्टिको बिन्दु कहिले पनि हुँदैन, मानिस निरन्तर खोजीमा हुन्छ, धेरै कुरा प्राप्ति गर्दै जान्छ, यद्यपि मानिस सन्तुष्ट भएको कहीँ देखिँदैन। प्रिय मित्र, कतिपय कुरा मिलाउनु पर्दछ जीवनमा खुशी र सन्तुष्ट हुनका लागि। हाम्रो व्यक्तिगत आवश्यकताका कुरा त छँदैछन्, कहिलेकाहीँ हामीले सामाजिक समानता अनि न्यायका कुरालाई पनि जोड़ दिनुपर्ने हुन्छ, ताकि हामी सुरक्षित अनुभव गरौं, आनन्दित अनुभव गरौं र हाम्रो जीवनलाई एक प्रकारले अर्थपूर्ण बनाउन सकौं। प्रिय मित्र, साँच्चै नै भन्ने हो भने हाम्रो जीवनमा धेरै कुराको आवश्यकता हुन्छ। यद्यपि एकजना प्रसिद्ध वैज्ञानिकले भन्नुहुन्छ, हामीलाई काम अर्थात उचित परिश्रम र त्यसको पारिश्रमिक भएको खण्डमा जीवन केही अर्थमा सहज हुन्छ। उक्त वैज्ञानिकका अनुसार मानिसलाई काम गर्ने अवसर र आफ्नो मेहनत र परिश्रम गरे अनुसार उचित किसिमको पारिश्रमिकको आवश्यकता हुन्छ। किन काम आवश्यक छ त भन्दाखेरि, कामले मानिसलाई आत्मनिर्भर बनाउँछ। जब तपाईँले उचित ज्याला प्राप्त गर्नुहुन्छ आफूले काम गरे बापत, तपाईँका आधारभूत आवश्यकताहरू पूरा हुनलाई यसले सहायता गर्छ। जब जब श्रमिकको श्रमको सम्मान र कदर हुन्छ नि प्रिय मित्र, जीवन थोरै सहज भएको र अर्थपूर्ण भएको अनुभव त्यो व्यक्तिले गर्दछ जसले हर समय आफूलाई समर्पित गरेर परिश्रम गरिरहेको हुन्छ। काम गर्ने व्यक्तिले आफ्नो श्रमको उचित प्रतिफल पाउनु पर्दछ। जब उचित किसिमको फल प्राप्ति हुन्छ, मानिसमा एक प्रकारको आत्मसन्तुष्टि त छँदैछ, एउटा जिउने मनोबल बढ्दछ। त्यसैले मानिसले काम मात्र पाउनु पर्याप्त हुँदैन प्रिय मित्र, आफूले गरेको श्रम अनुसार उचित पारिश्रमिक र काम गर्दै गर्दा सम्मान मानिसलाई दिन सक्नुपर्दछ। तब मात्र मानिसले खुशी र आनन्दित भएर आफ्नो कार्यलाई निरन्तरता दिन सक्दछ। तर तपाईँले र मैले बुझ्नै पर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, काम कठिन होस् यद्यपि काम एकदमै चाखलाग्दो होस्, जब चाखलाग्दो काम हामीलाई प्राप्त हुन्छ नि, हामीलाई गर्न त्यतिकै जाँगर चल्छ। जब मनैदेखि हृदयदेखि हामी उक्त कार्यलाई गर्दछौं, पक्कै पनि त्यो कार्य फल फलाउने या असल प्रतिफल दिने खालको कार्य बन्दछ। केवल काम गर्नेलाई मात्र यसले आत्मसन्तुष्टि दिँदैन, तर जसका निम्ति काम गरिएको छ, चाहे संघ संस्था होस् या चाहे कुनै शैक्षिक प्रतिष्ठान होस्, हरेक ठाउँमा काम गर्ने मानिसले उक्त ठाउँहरूमा पनि सन्तुष्टि प्रदान गरिरहेको हुन्छ। त्यसैले काम जब तपाईँसँग हुन्छ नि, माम तपाईँसँग हुन्छ, दाम तपाईँसँग हुन्छ, शान तपाईँसँग हुन्छ, सम्मान तपाईँसँग हुन्छ, तपाईँले कसैको पनि बोझ हुनु जरूरी हुँदैन। जब तपाईँसँग काम हुँदैन मान्छे तर्किन थाल्छन्, यो आवारा हो, यसको काम पनि छैन, यस्ता मान्छेसँग संगत गर्नु हुँदैन, यस्ता मान्छेलाई खालि दिनु मात्रै पर्छ। मानिसले त्यो प्रकारको सोच र मनोवृत्ति तपाईँ र मेरो जीवनमा बनाउँछन्। त्यसैले प्रिय मित्र, हामीले वास्तवमा काम तबसम्म गर्नुपर्दछ जबसम्म हामीलाई हाम्रो शरीरले, मनले, आत्माले शक्ति प्रदान गर्दछ। कामलाई निरन्तरता दिन सक्नुपर्दछ। खुशी भनेको खालि केही सन्तुष्टिहरूको समग्र जोड मात्र नभएर तपाईँसँग एउटा सुरक्षित काम छ, तपाईँले त्यो कामलाई निरन्तरता दिइराख्नु भएको छ भन्ने तपाईँलाई आत्मविश्वास जब जागृत हुन्छ नि प्रिय मित्र, अवश्य पनि तपाईँ आफ्नो जीवनलाई अर्थपूर्ण रूपले अगाडि बढ़िरहेको महसुस गर्न सक्नुहुन्छ। त्यसैले काम गर्नलाई कहिले पनि पछि हट्नु हुँदैन, जस्तो सुकै परिस्थिति होस् होला। काममा कोही बेला थकावट आउला, कोही बेला अशक्तताको अनुभव होला, शारीरिक अस्वस्थता होला, मानसिक रूपले विचलित होइएला, तर पनि तपाईँ अडिग भएर जब काममा लागिरहनुहुन्छ नि, तपाईँको कामको मूल्याङ्कन हुन्छ, एक दिन तपाईँको कामको प्रशंसा हुन्छ। पवित्र शास्त्रले पनि यही भन्दछ, काम नगर्नेले नखाओस्, हे अल्छे उठ, जो निदाइरहन्छ, जो अल्छी गर्छ, उसको निम्ति खतराको घण्टी बज्न सक्दछ भन्ने कुराको संकेत पवित्र शास्त्रमा दिएको छ। त्यसैले कर्ममा शर्म त्यो हुन्न रे भन्दैन, जहाँ कर्म हुन्छ त्यहाँ कहिले पनि शर्म हुँदैन, त्यहाँ त एक प्रकारको मर्म जागृत हुन्छ, एक प्रकारको भाव जागृत हुन्छ, ताकि तपाईंलाई काम गर्ने उत्साह मिल्दछ। त्यस्तै मित्र, जीवनमा खुशी र सन्तुष्टि हुनका लागि तपाईँले स्वतन्त्र रूपले बोल्ने अधिकार प्राप्त गर्नुपर्दछ। तपाईँ भित्रभित्रै गुम्सेर जीवनमा महत्वपूर्ण ठानेका कुराहरूलाई अभिव्यक्ति दिन सक्नु भएन भने, अर्थात तपाईँले आफ्नो विचारलाई स्पष्ट रूपले प्रकट गर्न सक्नु भएन भने, आफ्नो दृष्टिकोण राख्ने स्वतन्त्रता हासिल गर्न सक्नु भएन भने, तपाईँ दुखी र निराश भएर जिउन बाध्य हुनुहुन्छ। मानिसले आफ्ना विचारहरू व्यक्त गर्न पाउनै पर्छ, चाहे तपाईँ जस्तो सुकै ठाउँमा उभिनु भएको किन नहोस्। समाजमा अन्याय, भेदभाव यो व्याप्त हुन्छ जब हामी त्यस्ता ठाउँमा उभिन्छौं। यसका विरूद्ध तपाईँ र मैले सशक्त आवाज उठाउन जरूरी छ। जब तपाईँको आवाज बुलन्द हुन्छ, तपाईँलाई दबाउने मान्छेहरूको संख्या पनि अनगिन्ती हुन्छ, तर तपाईँ जब स्वतन्त्र र सृजनशीलतामा, व्यक्तित्व विकासमा जोड दिँदै जब तपाईँले आफ्ना विचारहरू राख्नुहुन्छ नि प्रिय मित्र, तपाईँको त्यो विचार शक्तिशाली बन्दछ, जसले परिवर्तन ल्याउन सक्दछ। किनभने बोलीमा शक्ति हुन्छ भनेर पवित्र शास्त्रले बताउँदछ। सारा ब्रह्माण्डको सृष्टि परमेश्वरले बोलीबाट गर्नुभएको कुरा उत्पत्तिको पुस्तकले उल्लेख गर्दछ। बोलीमा त्यस्तो सामर्थ्य हुन्छ, जे असल किसिमले बोलिन्छ त्यसले कार्य सम्पादन गर्दछ। स्वतन्त्रता बिना मानिसले आफ्नो क्षमता पूर्ण रूपमा विकास गर्न सक्दै सक्दैन। त्यसैले स्वतन्त्र भएर मानिसले आफ्ना विचार जब राख्न पाउँदछ नि प्रिय मित्र, वास्तवमा त्यो मानिसले आफ्नो आन्तरिक क्षमतालाई एकातर्फ वृद्धि गर्दछ भने, उसको सशक्त आवाजले तपाईँको समाजमा, तपाईँको देशमा एउटा नसोचेको परिवर्तन आउन सक्दछ। संसारमा तपाईँले विचार गर्नुभयो भने कसै कसैको बुलन्द आवाजले सारा देशलाई परिवर्तन गरेको कुरा तपाईँले सुन्नुभएकै होला प्रिय मित्र। त्यसैले तपाईँले सशक्त आवाज उठाउनुहोस्, तर यदि तपाईँको आवाजले कसैलाई ठोस कसैलाई चोट कसैलाई घाइते तुल्याउँछ भने तपाईँले नबोलेकै ठिक हुन्छ। कुवाक्य तिमीहरूको मुखबाट ननिस्कियोस् पवित्र शास्त्रले यही भन्दछ। जब हामी हाम्रा असल कुराहरू व्यक्त गर्दछौ नि यसले तपाईँको दुखिरहेको हड्डीलाई पनि मलमको काम गर्दछ भन्छ पवित्र शास्त्रले। त्यसैले हर बोलीमा ताकत हुन्छ, ध्यान दिएर बोल्नुहोस्। बोल्नु अघि परमेश्वरको ज्ञान लिएर बोल्नुहोस्। जब तपाईँको आवाजले काम गर्छ नि साँच्ची नै त्यो आवाज महत्वपूर्ण आवाज बन्न सक्छ। आवाज विहीनहरूको निम्ति तपाईँले बोल्नु पर्दछ प्रिय मित्र। जो दबावमा छन्, जसको आवाज कसैले सुनिरहेको हुँदैन, जो पीड़ामा छन्, जो दुःखमा छन्, उनीहरूको निम्ति तपाईँले आवाज बन्नु पर्दछ। विकृतिको विरूद्ध तपाईँ आवाज बन्नु पर्दछ। विसंगतिको विरूद्ध तपाईँ आवाज बन्नु पर्दछ। सुस्वास्थ्यको निम्ति बुलन्द आवाज तपाईँले फुक्नु पर्दछ, हुङ्कार गर्नुपर्दछ, अनि मात्र साँचो परिवर्तन सम्भव हुन्छ। प्रिय मित्र, हामीलाई केवल बोली वचनको स्वतन्त्रता मात्रै होइन, हाम्रो स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ। स्वास्थ्य मानिसको जीवनको आधारभूत आवश्यकता हो। यदि तपाईँ स्वास्थ्य हुनुहुन्छ भने स्वास्थ्य शरीरले दैनिक जसो काम गर्नलाई सहायता गर्दछ। यो एउटा इन्स्ट्रुमेन्टल भएर काम गर्दछ। अर्थात तपाईँले तपाईँको आफ्नै शरीरलाई, स्वास्थ्य शरीरलाई एउटा वास्तविक ऊर्जाशील यन्त्र या हतियारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले हरेक व्यक्तिलाई स्वास्थ्य पहुँच हुनुपर्दछ। मानिसले स्वास्थ्य सुविधा प्राप्त गर्न सक्नुपर्दछ। मानिस शारीरिक रूपमा होस् या मानसिक रूपमा होस् या सामाजिक रूपमा होस्, सुस्वास्थ्य हुनुपर्दछ। किनकि स्वास्थ्य शरीर छ भने मात्रै स्वास्थ्य र स्वच्छ मानसिकता जन्म हुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र चमत्कारपूर्ण कामहरू गर्न सक्दछ। तपाईँ कतिपय समयमा लाचार हुनुहुन्छ जब तपाईँको स्वास्थ्यले साथ दिँदैन। तपाईँ अस्पतालको सयामा अयारा आठा गर्दै दिन काटिरहेको हुन सक्नुहुन्छ। घरको कुनै कुनामा परेर तपाईँ विचलित भएर म्याउ म्याउ गर्ने आवाज निकालिराख्नु भएको हुन सक्छ। प्रिय मित्र, स्वास्थ्य राम्रो भएमा मानिसले आफ्नो जीवनको अन्य अवसरहरूको उपयोग गर्न सजिलै सक्दछ। त्यसैले सुस्वास्थ्य बन्नु हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ र हाम्रो जीवनको एउटा सशक्त आवश्यकता स्वास्थ्य रहनु हो। अझ भनौ प्रिय मित्र, जब तपाईँ स्वास्थ्य मानिस हुनुहुन्छ भने नि सबैको नजर तपाईँतिर पर्दछ, अनि तपाईँ सबैको निम्ति उपयोगी व्यक्ति ठहरिन सक्नुहुन्छ। किनकि तपाईँले भनेको बेला सबै कार्यहरू सम्पादन गर्न सक्नुहुन्छ। तपाईँ तयार हुनुहुन्छ, जहाँ पुग्नुपर्ने हो समयमा पुग्नुहुन्छ, जुन कामलाई फत्ते गर्नुपर्ने हो तपाईँले फत्ते गर्न सक्नुहुन्छ। त्यसैले स्वास्थ्य रहनु पर्दछ। यो मान्यता भनेको केवल सामान्य रूपले हामीले बुझ्ने मात्र होइन, यो मूल्य मान्यतालाई कायम गर्ने कुरामा हामी लागि पर्नु पर्दछ। जहाँ स्वास्थ्य सुविधा हुँदैन त्यहाँ स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रयत्न गर्नुपर्दछ, चाहे सरकारको पक्षबाट होस् चाहे पब्लिकको तर्फबाट होस् चाहे सम्बन्धित अधिकारीहरूको तर्फबाट होस्। यस्ता पहल निरन्तर गर्नै पर्दछ, किनकि जहाँ स्वास्थ्य तन स्वास्थ्य मन हुन्छ त्यहाँ सबै कुरा असल हुन्छ, स्वचालित हुन्छ, अनि सबै कुरा सहजसँग अगाडि बढाउनलाई मद्दत पुग्दछ। फेरि पनि अर्को एउटा सुमधुर गीत एकैछिन तपाईँको निम्ति राख्छु है त।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले साँच्चै नै जीवनलाई अर्थपूर्ण बनाउने हो भने के कुरामा हामीले विशेष चासो राख्नु पर्दछ, अर्थात हाम्रो जीवनले खास के कुराको चाह गर्दछ, के कुरा चाहिँ हामीलाई चाहिन्छ ताकि हाम्रो जीवन अर्थपूर्ण बनोस्। म विषयलाई प्रस्तुत गर्ने क्रममा छु र अर्को जुन हेल्डन भन्ने वैज्ञानिकको विचार छ, मित्रता, एउटा मित्रताको खोजी तपाईँ र मैले गर्नुपर्दछ। त्यस्तो मित्रता जुन मित्रतामा तपाईँको कठिन समयमा त्यो मित्रताले साथ दिन सकोस्, तपाईँको एक्लोपनमा त्यो मित्रताले तपाईँलाई साथ दिन सकोस्, सहयोग र समझदारीमा त्यो मित्रताले तपाईँलाई अगाडि बढाउन सकोस्। मानिस सामाजिक प्राणी हो प्रिय मित्र। मानिसलाई दुःख सुख बाँड्ने, सहयोग गर्ने र बुझ्ने साथीहरू चाहिन्छ। अब प्रश्न उठ्छ, तर कस्तो मित्र, जो तपाईँको क्रिटिसाइज मात्रै गरिरहन्छ या तपाईँको क्रिटिसाइजलाई पनि उसले स्वीकार गर्छ, तपाईँलाई अलिकति कमजोर हुँदा हेपेर बोल्छ कि तपाईँ उसको कमजोरीमा तपाईँ हेपेर बोल्नुहुन्छ, तपाईँभन्दा धनाढ्य घरनाको छ या गरिबीबाट आएको छ। आज मानिसले एउटा मित्रताको छनोट गर्दा असल मित्रलाई छान्नु पर्दछ। असल मित्र त्यो हो जसले तपाईँलाई हर समय साथ दिने प्रतिज्ञा गर्दछ, चाहे दुःखमा होस्, चाहे सुखमा होस्, चाहे रमाइलोमा होस्, चाहे विपत्तिमा होस्, हर प्रकारका अवस्थामा तपाईँको पक्षमा उभिने मित्र गाह्रो छ नि है पाउनलाई। तर पवित्र शास्त्रले भन्दछ, येशू असल मित्र हुनुहुन्छ, उहाँले तपाईँ र म जस्तो अधर्मी पापीको निम्ति आफूलाई नै अर्पण गरिदिनुभयो, जीवनसम्म दिने मित्र। अनि त्यस्तो मित्र हामीलाई आवश्यक हुन्छ जहाँ जीवनको आनन्द उहाँसँग बाँड्दा तपाईँलाई भिन्नै किसिमको मजा हुन्छ, भिन्नै किसिमको सुरक्षाको अनुभूति हुन्छ, भिन्नै प्रकारको तपाईँलाई उमङ्ग हुन्छ। किनकि जीवनमा जब कोही तपाईँको निम्ति उभिन्छ, तपाईँका भूल गल्तीहरूलाई औल्याइदिन्छ, तपाईँलाई अप्ठ्यारोमा पर्दै गर्दा हात दिन्छ, साथ दिन्छ, यस त्यस्तो खालको मित्र हामीलाई चाहिन्छ। त्यसैले जब असल मित्रहरू वरिपरि हुन्छन् नि, तपाईँ एउटा धनी मान्छे जस्तै हुनुहुन्छ, किनकि जब वरिपरि असल मित्रहरू उभिन्छन्, तपाईँ एउटा बलियो खम्बाले बनेको घरको कोठामा बसे जस्तो सुरक्षित महसुस गर्न सक्नुहुन्छ। सबै परिस्थितिमा तपाईँलाई साथ दिने, तपाईँलाई हात दिने, तपाईँ लड्दा उठाउने यस्ता मित्रहरूको खोजी गर्नु जरूरी छ। र यस्तो प्रतिज्ञा गर्ने मानिसहरू प्राय प्राय कमै हुन्छन् मित्र। त्यसैले हामीले विचार पुर्याएर जब मित्रताको छनौट गर्दछौं, वास्तवमा असल मित्रले दिने खुशी, असल मित्रद्वारा पाइने खुशी भिन्नै प्रकारको हुन्छ। प्रिय मित्र, मैले तपाईँलाई जीवनलाई अर्थपूर्ण बनाउनलाई, जीवनलाई सुखी बनाउनलाई, जीवनलाई असल बाटोमा डोर्याउनलाई धेरै धन सम्पत्ति
ठूल्ठूला महलहरूको कुरा गरिरहेको छैन। लाग्छ कोही कोही बेला मानिस यी भन्दा ठूल्ठूला कुराहरू भएदेखि म खुसी हुन्थे, आनन्दित हुन्थे भन्ने सोचिरहेको हुन्छ। होइन होइन, जब मानिस त्यो बिन्दुमा पुग्छ जुन बिन्दुमा उसले अपेक्षा गरे अनुसारको काम, अपेक्षा गरे अनुरूपको स्वतन्त्रता, सुस्वास्थ्य भएर जिउने मौका र असल मित्रहरू जब प्राप्त गर्दछ नि, त्यो मान्छेले आफूलाई धन्यको ठान्दछ। त्यसैले असल मित्रको खोजीमा लाग्नु र असल मित्र पाउनु चाहिँ गार्धन पाउनु जस्तै नै हुन्छ। र प्रिय मित्र, मैले तपाईंलाई बताउँदै गर्दा जीवनका अरू अनगिन्ती आवश्यकताहरू छन्, तर यी मुख्य चार आवश्यकताहरू जसका कारणले गर्दा हाम्रो जीवन निरन्तर आनन्दले भरिपूर्ण हुन्छ, त्यसको खोजी गर्नु जरूरी छ। प्रिय मित्र, कतिपय समयमा हामी साहसिक हुन पनि जरूरी छ। जीवनमा नयाँ अनुभव प्राप्त गर्ने, चुनौतीहरूको सामना गर्ने, तपाईंले त्यो अवसरलाई पनि महत्व दिनुपर्दछ। कतिपय समयमा हामी लुक्छौं, डराउँछौं, भाग्छौं र तपाईं र मैले जुन कुरा अपेक्षा गरिरहेका हुन्छौं त्यो हासिल गर्न हामीलाई कठिन हुन्छ। यसकारण कि हामी चाहिँ चुनौतीहरू सामना गर्न भन्दा चुनौतीहरूबाट तर्किनलाई कोशिश गरिरहेका हुन्छौं। साहसिक अनुभवले नि मानिसलाई नि नयाँ कुरा सिक्न, आफ्नो क्षमता कस्तो छ भनेर पहिचान गर्न, जीवनको दायरा हुन्छ नि एउटा लिमिटेशन भन्छ त्यसलाई फराकिलो बनाउन मद्दत पुर्याएको हुन्छ। त्यसैले तपाईँ जब साहसिक कार्यका निम्ति उत्रिनुहुन्छ, कता कता जीवन अलिकति दाउमा राख्नुपर्ने पनि हुन्छ। प्रिय मित्र, विचार पुर्याउनु पर्दछ, यदि तपाईँले हानि हुने खालको कुनै पनि साहसिक कार्य छनौट गर्नुभयो भने तपाईँले विचार पुर्याउनु पर्ने हुन्छ। अर्थात तपाईँले कुनै पनि कुरा जुन सम्भव नै छैन, असम्भव कुरातर्फ तपाईँ यदि लम्किँदै हुनुहुन्छ भने त्यसमा चाहिँ तपाईँले विचार पुर्याउनु पर्छ। आज तपाईँलाई ब्रह्माण्ड घुम्नु नै छैन भने, ब्रह्माण्ड घुम्छु भनेर घरको माथि पुगेर हाम फाल्ने प्रयत्न हामीले गर्नु हुँदैन। साहसिक कार्य भन्दैमा जुन कार्य तपाईँ गर्नलाई हिचकिचाउनुहुन्छ नि मित्र, त्यो गर्नलाई प्रयास गर्नु हुँदैन। त्यसैले सुरक्षित र जिम्मेवार तरिकाले नयाँ अनुभव प्राप्त गर्दा मानिसको ज्ञान र आत्मविश्वास बढ्न सक्छ। तपाईँले आफ्नो आत्मविश्वास बढाउनु जरूरी छ, किनकि जब जब तपाईँले साहसिक कार्यमा पाइला चाल्नुहुन्छ नि मित्र, तपाईँ एक प्रकारको साहस, एक प्रकारको शक्ति, एक प्रकारको सामर्थ्यले भरिनुहुन्छ। संसारमा चुनौती नै चुनौती छन्। सजिलो कहाँ छ र जिउनलाई, गाह्रो छ, अप्ठ्यारो छ। यद्यपि चुनौतीसँग भिड्ने तपाईँले त्यो मानसिकता बनाउनु पर्दछ, मानसिकता तयार गर्नुपर्दछ। अन्यथा तपाईँका पाइलाहरू बीचमा कतै लर्बराउन सक्छन्, तपाईँको हृदय घबराउन सक्छ, तपाईँको मन विचलित हुन सक्छ र तपाईँ हार खाएर सुस्केर हाल्दै थचक्क बस्न सक्नुहुन्छ। तर तपाईँ अचम्मरितले अद्भुत प्रकारले बनिनु भएको छ, यो कुरा नबिर्सिनुहोस्। प्रिय मित्र, तपाईँको त्यो अद्भुत शक्ति जसले तपाईँलाई असामान्य भन्दा असामान्य काम गर्नलाई मद्दत पुर्याउँदछ, तर तपाईँको अन्तर आत्मामा विश्वास हुनुपर्दछ, अठोट हुनुपर्दछ, जागर हुनुपर्दछ, शक्ति हुनुपर्दछ। पक्कै पनि तपाईँ त्यो शक्तिलाई लिएर अघि बढ्नुभयो भने तपाईँले जीवनलाई साँच्ची नै एउटा ज्ञान र आत्मविश्वासमा निर्देशित गर्न सक्नुहुन्छ। प्रिय श्रोता, कतिपय समयमा केवल हामी हाम्रै बारेमा मात्रै जोड दिइरहेका हुन्छौं। के तपाईँ र मैले कहिले अरूको बारेमा सोचेका छौं?
समानता या सामाजिक न्यायको बारेमा कहिले हामीले विचार गरेका छौं? मानिसहरू दुःख कष्ट गरिरहेका हुन्छन्, के उनीहरूले गरिरहेको दुःख कष्टमा उनीहरूको अधिकारको निम्ति हामीले कहिले सोचेका छौं? सबै मानिसले संसारमा उचित अवसर पाउनु पर्दछ, किनभने सबै मानिस परमेश्वरका सृष्टि हुन् भनिएको छ। तर परमेश्वरका सृष्टि भए पनि कति मानिसहरूले परमेश्वरलाई पछ्याउने, परमेश्वरको हात समाउने निर्णय गरेका हुन्छन् भने कति मानिसहरू तर्किँदै हिँडिरहेका हुन्छन्। प्रिय मित्र, सबै मानिसले उचित अवसर जब प्राप्त गर्दछन्, तपाई आफूलाई पनि त्यही समूहमा राखेर सुरक्षित महसुस गर्न सक्नुहुन्छ, सुरक्षाको अनुभूति तपाईले गर्न सक्नुहुन्छ। तपाईले आर्थिक तथा सामाजिक भेदभाव जहाँ हुन्छ नि, जब तपाईँ यो देख्नुहुन्छ, तपाईँले यो कम कसरी गर्न सकिन्छ त्यसमा पहल गर्नुपर्दछ। किनभने जब एउटा समाज समृद्ध बन्छ, एउटा परिवार समृद्ध बन्छ, त्यहाँ हुने हरेक मेम्बरहरू भनौँ न, हरेक सदस्यहरू सुरक्षित र अर्थपूर्ण जीवन जिउनलाई लालायित भइरहेका ती व्यक्तिहरू त्यसमा खुशी भएर जिउन सक्दछन्। श्रमिकको अधिकारको रक्षा हुनुपर्दछ। जहाँ श्रमिकले परिश्रम गर्छ, उसले अधिकारपूर्ण तरिकाले त्यसमा आफ्नो आधिपत्य जमाउन सक्नुपर्दछ। विभिन्न स्रोत सामग्रीहरू छन् उपलब्ध संसारमा, अनगिन्ती सामानहरू सामग्रीहरू अर्थात सृष्टिका अनेकौं थोकहरू छन्। ती सबै थोकको हकदार हरेक व्यक्ति हुन पाउनु पर्दछ। तब मात्र न्यायपूर्ण जुन बाँडफाँड हुन्छ नि, एउटा न्यायपूर्ण बाँडफाँडले चाहिँ मानिसलाई पर्याप्त रूपमा व्यक्तिगत सुख र सन्तुष्टि मात्र मिलिरहेको हुँदैन, अरू मानिसले पनि सम्मानजनक जीवन जिउन सक्ने समाज निर्माण भइरहेको हुन्छ र त्यसमा तपाईँको भूमिका त्यति नै महत्वपूर्ण हुन्छ। यदि साँचो रूपले तपाईँले आफ्नो समाजलाई समृद्धशाली बनाउनु भयो भने तपाईँको नाम त्यहाँ रहनेछ, किनकि तपाईँ त्यही समृद्धशाली समाजको एउटा समृद्धशाली सदस्य कहलिनुहुनेछ। र प्रिय मित्र, तपाईँ र मैले अब बुझ्नुपर्ने महत्वपूर्ण कुरा यही नै हो कि हामी कसलाई सशक्त बनाउँदैछौ? आफू मात्रै सशक्त बनेर यदि हामी जिउँदैछौ भने कुनै दिन तपाईँको शक्ति जब क्षय हुन्छ, तपाईँ दुखी हुन थाल्नुहुन्छ। तर समग्र रूपमा यदि तपाईँले सबै अरूलाई पनि शक्तिशाली बनाइराख्नु भएको छ भने तपाईँले फेरि पनि आफूमा एक प्रकारको ऊर्जावान शक्ति पैदा भएको महसुस गर्नुहुन्छ। त्यसैले तपाईँका इच्छा र तपाईँको अनिवार्य आवश्यकता के छन् ती कुरालाई बुझ्नुभयो भने पक्कै पनि तपाईँको जीवन असल हुन्छ, अर्थपूर्ण हुन्छ। प्रिय मित्र, जीवनका केही कुरालाई आवश्यक कुराको रूपमा हामीले लिनुपर्छ भने केही केहीलाई व्यक्तिगत इच्छाको रूपमा हामीले बुझ्न सक्नुपर्दछ। सबै कुरा जे हामी इच्छा राख्छौ त्यो हाम्रो आवश्यकता नहुन सक्छ, र ती आवश्यकताहरू जम्मै इच्छा नहुन सक्छन्। कतिपय समयमा हामीलाई केही कुरा यति महत्वपूर्ण हुन्छ नि जुन हाम्रो इच्छा नभएर आवश्यकता भइरहेको हुन्छ, र हामीले यदि राम्रो घर, मोटर गाड़ी या अन्य सुविधा प्राप्त गर्ने इच्छा राखिरहेका छौं भने त्यस्ता सुविधाहरू जब तपाईँमा प्राप्ति हुँदैन, तपाईँ विचलित हुन थाल्नुहुन्छ, दुखी हुन थाल्नुहुन्छ, तपाईँको जीवनलाई तपाईँले धिकार्न थाल्नुहुन्छ। तपाईँलाई लाग्छ, मेरो जीवन पनि के जीवन हो र, म कस्तो जीवन जिइरहेको छु भन्ने अनुभव हुन थाल्छ। तर प्रिय मित्र, जे तपाईँलाई अति आवश्यक छ, खाँचो छ, भात पकाउने सिलिन्डरको खाँचो छ होला, त्यो प्राप्त गर्नुभयो भने धन्यवादी हुनुहोस्। दुई छाक खानालाई खाँचो छ होला, त्यो प्राप्त गर्नुभयो भने धन्यवादी हुनुहोस्। किनकि कोही मानिस कहिले पनि मलाई पर्याप्त छ भनिरहेको तपाईँले सुन्नुभएको छैन होला। त
तर तपाईं र मैले के सिक्नु पर्दछ भने विलासितामा र आवश्यकतामा भिन्नता छुट्याएर जब हामी जीवन जान्दछौं पक्कै पनि जीवन धन्य हुन्छ। जीवनलाई सन्तुष्ट बनाउन आवश्यक पर्ने आधारभूत कुराहरू र केवल इच्छा पूरा गर्ने केही विलासिताका वस्तुहरू ती दुईटा वस्तुहरू बीच अन्तर छुट्याउन जान्नुपर्छ। कोही कोही मानिसहरू पाँच तारे होटलमा गएर धेरै खाना अर्डर गरेर सकी नसकी खाएर फालिरहेका हुन्छन् भने कुनै ठाउँमा दुई गाँस खान नपाएर कोही भोक भोकै तड्पिरहेको हुन्छ। यहाँ विचार पुर्याउनु पर्ने कुरा चाहिँ यही नै हो कि प्रिय मित्र, यदि साँचो मानवता साँचो प्रेम तपाईँ र मैले प्रकट गर्ने हो भने ती व्यक्तिहरू खुसी हुँदछन्, तपाईँ र मेरो सानो कार्यले ती मानिसहरूलाई आनन्दित तुल्याउन सक्दछ जब उनीहरूको मुहार खुशीले प्रदीप्त हुन्छ नि, तपाईँलाई पनि भित्रभित्रै खुशी भएको अनुभव हुन्छ। अरूलाई दुखी बनाएर तपाई कहिले पनि खुशी हुन सक्नुहुन्न भन्ने कुरा महत्वपूर्ण हुन्छ प्रिय मित्र। त्यसैले हामीले जीवनमा अर्को भूल नगर्नुपर्ने कुरा चाहिँ यही नै हो कि आवश्यकता के हो, इच्छा के हो, त्यसको भिन्नतालाई छुट्याउन सक्नु पर्दछ। प्रिय मित्र, फेरि पनि म अर्को एउटा मधुर गीतको साथ एकैछिन दिन्छु यता।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा। प्रिय श्रोता, आजको बसाईमा म तपाईसँग कुराकानी गरिरहेको छु जीवनलाई सार्थक र अर्थपूर्ण बनाउनलाई हाम्रो जीवनबाट के कुरा खास गरिकन प्रकट गर्न सक्छौं, अर्थात हाम्रो जीवनलाई के कुराको आवश्यकता पर्छ, यही विषयमा तपाईसँग कुराकानी गरिरहेको छु। खास गरिकन तपाईँ र मैले प्रश्न गर्नुपर्दछ, हाम्रो जीवनमा वास्तवमा के म आनन्दित या अर्थपूर्ण जीवन जिइरहेको छु कि छैन भनेर। यदि मानिससँग सबै कुरा छ तर जीवनको उद्देश्य नै छैन भने उसको जीवन के वास्तवमै सफल छ त भन्ने हामीले यो प्रश्न उठाउन सक्छौ। मानिसले अरूलाई प्रभावित गर्न खोज्दा आफ्नो वास्तविक चरित्र गुमायो भने खास गरिकन उसले के प्राप्त गर्न सक्छ या उसले के गुमाउन सक्छ विचार गर्नुपर्दछ। हामी परमेश्वरबाट केवल आशिष मात्र चाहन्छौ कि उहाँको इच्छा बुझेर आफ्नो जीवन परिवर्तन पनि गर्न तयार छौ। यदि आज हाम्रो जीवनको समीक्षा गरियो भने हाम्रा शब्द, हाम्रा निर्णय र हाम्रो व्यवहारले हाम्रो विश्वासको कस्तो प्रमाण दिन्छ भन्ने कुरा पनि हामीले बुझ्नु पर्दछ। हामी संसारबाट विदा भएपछि मानिसहरूले हामीलाई हाम्रो धन र पदका कारण सम्झौन भन्ने चाहन्छौ कि हाम्रो प्रेम, हाम्रो इमानदारीता, हाम्रो सेवाको कारण मानिसले सम्झ्यौन हामीलाई भन्ने चाहन्छौ। त्यसैले प्रिय मित्र, मानिसको वास्तविक आवश्यकता के हो, परमेश्वरको सम्बन्ध र जीवनको उद्देश्यलाई बुझेर हामी भित्रको संघर्ष, जुन घमण्ड, लोभ, रिस, ईर्ष्या आदि इत्यादि कुराहरूलाई त्याग गर्दै सफल जीवनको आधार सत्य, बुद्धि, समयको सदुपयोग र असल चरित्र निर्माण गर्दै जीवनलाई सुन्दर बनाउने प्रेम, क्षमा, परिवार र सेवा र जीवनको अन्तिम मूल्यांकन विश्वास, जिम्मेवारी, आशा र अनन्त सँगसँगै यदि हामी जिउने प्रयत्न गर्यौं भने साँच्चै नै जीवन सार्थक कसरी नहोला त। प्रिय मित्र, जीवनमा धेरै कुरा प्राप्त गर्नु राम्रो हो, यसलाई म नराम्रो भन्दिन, तर ती कुरा प्राप्त गर्ने क्रममा आफूलाई गुमाउनु चाहिँ हदैसम्मको नोक्सानी हो। मानिसले सबै कुरा हासिल गरेर सारा संसार प्राप्त गरेर पनि आफ्नो जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? यो बाइबलले तपाईँलाई सोध्ने प्रश्न हो। प्रिय मित्र, जब जब तपाईँ ज्ञान प्राप्त गर्नुहुन्छ

तपाईँमा भइसकेको नम्रता नत्याग्नुहोस्। जब तब तपाईँले सफलता हासिल गर्नुहुन्छ, अरूलाई कमजोर नदेखाउनुहोस्। जसलाई प्रेम गर्नुपर्ने हो तपाईँले प्रेम गर्नुहोस्, आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्, दुःखमा परेकोलाई सहयोग गर्नुहोस् र सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरसँगको आफ्नो सम्बन्धलाई जीवित राख्नुहोस्। किनकि जीवनको वास्तविक महानता हामीसँग के छ भन्ने कुरा मात्र होइन, हामी कस्ता मानिस बनेका छौं यो चाहिँ हाम्रो जीवनमा प्रकट हुनुपर्दछ। प्रिय मित्र, अनगिन्ती यस्ता कुराहरू छन् जसले हामीलाई बदलिन र चरित्रलाई साँचो चरित्र बनाएर जिउन, केवल चित्र मात्र बदल्न होइन चरित्र बदल्न सिकाउँछन्। साँचो महानता अरूमाथि शासन गर्नु होइन, अरूको हितका लागि जिम्मेवारी पूर्वक काम गर्नु, त्यसमा हाम्रो जीवनलाई लगाउनु पर्दछ। सेवा गर्ने हृदयको बारेमा पवित्र शास्त्रले हामीलाई बताउँदछ, जीवनको मूल्य आफूले कति प्राप्त गर्यौं भन्ने कुराले मात्र निर्धारण गर्दैन, अरूको जीवनमा कति सकारात्मक योगदान दिउं भन्ने कुराले पनि मापन गर्दछ। ज्ञानमा नम्रता हुनुपर्दछ, नत्र भने ज्ञान विनाशक हुन्छ। जब बुद्धिमत्तापूर्वक तपाईँले काम गर्नुहुन्छ, सही प्रयोग गर्नुहुन्छ तपाईँका ज्ञानको, विवेकशील भएर, नैतिकवान भएर, यी त भन्ने कुरा नहुन् भनेर तपाईँले लिनुभयो भने तपाईँ ज्ञान सँगसँगै विनाशमा जानुहुन्छ। तर विवेक र नम्रता सँगसँगै बुद्धिमत्तापूर्वक तपाईँ चल्न थाल्नुभयो भने तपाईँ साँच्ची नै तपाईँले चाहेका कुराहरू हासिल गर्न सक्नुहुन्छ। धेरै कुरा जान्नु बुद्धिमत्ताको एउटा पक्ष हो, आफूले नजानेका कुरा स्वीकार गर्न सक्नु पनि अर्को बुद्धिमानी कुराको प्रमाण हो। त्यसैले प्रिय मित्र, म बुद्धिमानी छु भन्ने कुरा भन्दै हिँड्नुभन्दा पनि तपाईँका अर्थपूर्ण कार्यहरू, तपाईँको सोच, तपाईँको व्यवहार, तपाईँको कमजोरीहरूको समीक्षा गर्दै जब तपाईँ अघि बढ्नुहुन्छ भने साँच्ची नै तपाईँले एउटा अर्थपूर्ण जीवन जिइराख्नु भएको हुन्छ। आफूलाई सुधार्न चाहने मानिसले अरूलाई दोष दिन अघि आफ्नै जीवनलाई इमानदारपूर्वक जाँचिरहनु पर्दछ। एउटा यस्तो संकल्प सहित जाँच्नु पर्दछ कि म भित्र कस्ता कमजोरीहरू छन्, मैले यी कमजोरीहरूलाई कसरी हटाउन सक्छु, यी कमजोरीबाट म बाहिर कसरी आउन सक्छु। अनि तपाईँले एउटा यस्तो अनन्त आशा सिर्जनु पर्दछ, अनन्त जीवनको आशा, वर्तमान जीवनको जिम्मेवारीलाई बुझ्दै अनन्त जीवनको आशा राख्नुपर्दछ। पवित्र शास्त्र बाइबलले मानिसलाई वर्तमान जीवन जिम्मेवार पूर्वक जिउनु पर्दछ र परमेश्वरको सम्बन्धलाई गम्भीरतापूर्वक लिनु पर्दछ भनेर सिकाउँदछ। जीवनको सफलता मैले अघि पनि भनिसकेको छु वर्तमानमा मात्र सीमित छैन, हामी कुन बाटो हिँडिरहेका छौं र अन्तत हाम्रो गन्तव्य कहाँ हो, कहाँ पुगेर हामी पूर्ण रूपले विश्राम लिन्छौं, त्यो कुरा धेरै नै महत्वपूर्ण छ प्रिय मित्र। त्यसैले तपाईँ जीवनमा निरन्तर अघि बढ़िरहनुहोस्। तपाईसँग जुन कमजोरीहरू छन् ती खोज्नुहोस् र एउटा गलत निर्णयले कसरी मानिसलाई बर्बाद गर्दछ त्यसको विश्लेषण गर्नुहोस्, अनि एउटा बुद्धिमानी निर्णयले जीवनलाई कसरी बदल्न सक्छ भन्ने कुरा तर्कसंगत रूपले विचार गर्नुहोस्। आत्मसंयम भएर आफ्ना कमजोरीमाथि पहिला आफूलाई विजयी बनाउनुहोस्, तब मात्र तपाईँले अरू कुरामाथि विजय हासिल गर्न सक्नुहुन्छ। तपाईँलाई विजय हुन नदिने अनगिन्ती कुराहरू छन्, रिस, ईर्ष्या, लोभ, घमण्ड, आवेग जस्ता कुरालाई नियन्त्रण गर्नुहोस्, किनकि जीवनमा यी सबै कुराको आवश्यकता छ। र प्रिय मित्र, साँच्ची नै भन्नुपर्दा तपाईँ र मैले हामी किन जन्मिएका छौं, जीवनको उद्देश्य के छ, संसारमा जन्मिसकेपछि
कस्तो योगदान दिनुपर्छ, यी कुराहरू खोज्नु नै तपाईं र मेरो जीवनको महत्वपूर्ण पक्ष हुन्छ, महत्वपूर्ण पाटो हुन्छ। त्यसैले मैले आजको बसाईमा तपाईंलाई बताउने कुरा यही नै हो कि तपाईले के कुरामा चासो राख्नुहुन्छ, के कुराको जानकारी लिनुहुन्छ, तपाईले कसरी आफ्नो परिचय बनाउनुहुन्छ र कसरी तपाईले अरूलाई परिचय दिनुहुन्छ। हामीले यी कुरालाई एकदमै मनन गर्नुपर्दछ, विचार पुर्याउनु पर्दछ। मानिसले संसारका थोक वस्तुभन्दा अलिकति माथि उठेर जीवनको आत्मिक अवस्था, आत्मिक सम्बन्ध जुन हाम्रो भविष्यसँग अनन्ततासँग जोडिएको छ, त्यसमा महत्वपूर्ण किसिमले गहन रूपले विचार गर्नुपर्दछ। यो केवल भनाई मात्र होइन प्रिय मित्र, यो यस्तो गहन दर्शन हो जसले तपाईंका हरेक पाइलाहरूलाई सही गन्तव्यमा अगाडि बढ्दै जान मदत पुर्याउँदछ। अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको हुनाले जानु अगाडि तपाईंलाई के कुरा भन्न चाहन्छु, यी कुरा भनेको तपाईंले सर्वप्रथम बुझ्नुहोस् कि तपाईं कति महत्वपूर्ण हुनुहुन्छ, तपाईं सबैभन्दा बेग्लै हुनुहुन्छ, तपाईं सबैभन्दा फरक हुन सक्नुहुन्छ र तपाईं सबैभन्दा आनन्दित र खुशी व्यक्ति भएर जिउन सक्नुहुन्छ, तपाईंले अरूलाई प्रेम गर्न सक्नुहुन्छ र सर्वोत्तम कुरा तपाईं परमेश्वरसँग जिउन सक्नुहुन्छ र अनन्तमा बाँच्न सक्नुहुन्छ। परमेश्वरले साँच्चै नै तपाईंको निम्ति यो ज्ञान, तपाईंको निम्ति यो बुद्धि दिनुभएको होस्। अब भने तपाईं श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु कार्यक्रम सुनेर साथ दिनुभयो अहिलेसम्म। त्यस्तै गरी प्राविधिक मित्र विजयजीलाई विशेष धन्यवाद भन्न चाहन्छु कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिमसम्म डोर्याउनलाई सहायता गर्नुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र श्रोता, आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए निसंकोच हामीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ, पत्रचार गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754 र व्यक्तिगत रूपमा मलाई सम्पर्क गरेर कुराकानी गर्न चाहनुहुन्छ भने मेरो सम्पर्क नम्बर रहेको छ 98408014 43। टिप्नुभयो होला होइन, 98408014 43। गड ब्लेस यू अल, परमेश्वरले तपाईँलाई प्रशस्तै आशिष दिनुभएको छ। अब भन्छु छिटौं।

0: गुड न्यूज एफएम 105.1
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ फोन नम्बर
2: 01-4770-754 01-4770-754
1: र 01-59-13-755 01-59-13-755
3: साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम सान

0: गुर्निज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र मेरा प्यारा प्यारा साना भाइ बहिनीहरूलाई जयमिसी साथै नमस्कार। कार्यक्रम साना पाइला लिएर म प्रस्तुता सन्ध्या तपाईँहरूको बीचमा सदा झैं शुक्रबार आज फेरि पनि उपस्थित भइसकेकी छु। विशेष गरी कार्यक्रम साना पाइलामा हामी हाम्रा साना साना भाइ बहिनीहरूलाई परमेश्वरमा कसरी हुर्काउने, कसरी बढाउने अनि आफ्नो परिवारको साथै मण्डलीको जिम्मेवारी के हो भन्ने विषयमा छलफल गर्ने गर्दछौ भने हाम्रा साना साना भाइ बहिनीहरूसँग हामी कुराकानी पनि गर्ने गर्दछौ। र आज पनि हाम्रो बीचमा एकदमै ब्युटिफुल स्वीट गेस्ट हामीसँग हुनुहुन्छ। उहाँलाई स्वागत गर्नुभन्दा अगाडि यहाँहरूको बीचमा राख्न चाहन्छु एउटा मिठो बाल गीत।
1: हाम्रो धेरै साथीहरू छन् तर एकजना विशेष साथी छ जो यीशु हुनुहुन्छ।
2: उहाँ मेरो असल साथी हुनुहुन्छ।

0: यो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। अब भने ढिलो नगरिकन आजको हाम्रो गेस्टलाई कार्यक्रम साना पाइलामा स्वागत गर्नेछौ। यहाँलाई कार्यक्रम साना पाइलामा स्वागत छ। हाम्रो सानो मान्छेको नाम के होला भनिदिनुहोस् त?
1: सबैजनालाई मेरो नाम आराधना कामी हो। म 5 वर्ष भए।
0: अनि हाम्रो आराधना कता बस्नुहुन्छ? अनि आराधनाको फ्यामिलीमा को को हुनुहुन्छ?
1: बाबा, मम्मी, फुपाजू हुनुहुन्छ।
0: हो, अनि आराधनालाई कार्यक्रम साना पाइलामा धेरै स्वागत छ है त।
1: थ्याङ्क यू।
0: अनि आराधनालाई के गर्नु मनपर्छ?
1: कला गर्न, ड्रइङ गर्न, पिक्चर बनाउन मनपर्छ।
0: अनि आराधना चर्च जानुहुन्छ कि जानुहुन्न त?
1: म चर्च जान्छु शनिबार।
0: अनि आराधना बाल सङ्गति बस्नुहुन्छ कि नै?
1: बस्छु बाल क्षेत्रमा।
0: हो, अनि आराधनाको स्कुलको नाम थाहा छ?
1: थाहा छ, बट मन्टेसोरी प्ले स्कुल।
0: हो, कस्तो राम्रो स्कुल रहेछ। अनि आराधनालाई कतिको स्कुल जानु मनपर्छ त?
1: मलाई त 5 महिना जानु मन लाग्छ।
0: ए हो र, भनेपछि स्कुल त्यस्तो मनपर्छ। अनि बाल सङ्गतिको चाहिँ कतिको जानु मनपर्छ त?
1: मलाई त धेरै मनपर्छ।
0: हो, अनि आराधनालाई बाल सङ्गतिमा सबभन्दा मनपर्ने टिचरको नाम चाहिँ के हो नि?
1: रेबिका टिचर।
0: ए, तपाईँलाई रेबिका टिचर त्यस्तो मनपर्छ? अनि रेबिका टिचर चाहिँ किन मनपर्छ त हाम्रो आराधनालाई?
1: पिट्नुहुन्न त।
0: ए हो र, अनि अरू के गर्नुहुन्छ रेबिका टिचरले?
1: माया गर्नुहुन्छ मलाई, भर्सहरू सिकाउनुहुन्छ।
0: ए, त्यही भएर हाम्रो आराधनालाई रेबिका टिचर मन परेको
1: हो।
0: अनि हाम्रो आराधनाले बाल सङ्गतिमा के सिक्नु भयो त?
1: मैले त पदहरू पनि सिकेँ, अनि पछि भर्सन पनि सिकेँ।
0: अनि बाल सङ्गतिको गीतहरू सिक्नु भयो कि भएन त?
1: भयो।
0: अनि हाम्रो आराधनालाई मनपर्ने बाल सङ्गतिको गीत कुन हो त?
1: ताली बजाऊ।
0: ए हो, लगाइदिनुहोस् त, हाम्रो साथीहरू पनि सुनिरहनु भएको छ।
1: ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ रे इशु, बहुत ही बहुत अच्छा है इशु, बहुत ही बहुत अच्छा है, थैंक यू थैंक यू थैया।
0: वाओ, कस्तो राम्रो गीत! यीशु प्रभु त्यस्तो राम्रो हुनुहुन्छ हो। यीशु प्रभु को हो थाहा छ तपाईँलाई?
1: थाहा छ।
0: को हो भन्नुहोस् त?
1: परमेश्वर हो।
0: हो, तपाईँलाई यीशु प्रभु मनपर्छ कि मन पर्दैन त?
1: धेरै मनपर्छ।
0: किन धेरै मन परेको होला?
1: हामीहरूलाई आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ।
0: ए, त्यही भएर आराधनालाई प्रभु यीशु मन परेको। आराधना, तपाईँलाई मलाई कसले बनायो होला थाहा छ तपाईँलाई?
1: थाहा छ, परमेश्वरले।
0: वाउ, आराधनालाई त सबै थाहा रहेछ। अनि आराधनालाई फुलहरू मनपर्छ कि मन पर्दैन?
1: मनपर्छ, मलाई त रेम्बो, पिङ्क कलरको, रेड कलरको कति धेरै मनपर्छ।
0: हो, अनि रेन्बो, अनि फ्लावर्स, अनि हामीले देखेको जङ्गल्सको ट्रीहरू कसले बनाउनु भयो थाहा छ?
1: परमेश्वर।
0: वाउ, आराधनालाई त सबै थाहा रहेछ, म त कस्तो खुसी भए। कसले सिकाउनु भएको नि आराधनालाई यो सबै कुराहरू?
1: टिचरहरूले।
0: ए, बाल सङ्गतिमा टिचरहरूले सिकाउनु भएको? अनि यति धेरै कुरा टिचरहरूले सिकाउनु भएको रहेछ आराधनालाई। यो सबै कुरा सिकाउनु भएकोमा आफ्नो बाल सङ्गतिको टिचरहरूलाई आराधनाले के भन्न चाहनुहुन्छ त हाम्रो कार्यक्रम साना पाइलाबाट?
1: सबै टिचरहरूलाई थ्याङ्क यू भन्न चाहन्छु।
0: ए, कस्तो राम्रो! अनि आराधना, तपाईँको घरमा तपाईँहरू फ्यामिली, बाबा मम्मी अनि तपाईँ सङ्गतिहरू गर्नुहुन्छ कि गर्नुहुँदैन?
1: हुन्छ, परमेश्वरको सङ्गति नगरे भने के गरौँ
0: ला, हामी सङ्गति त गर्नुपर्छ नि है।
1: सङ्गति गर्यो भने आशिष दिनुहुन्छ।
0: वाह, आराधना त यो पनि थाहा रहेछ। अनि आराधनाले प्रार्थना चाहिँ गर्नुहुन्छ कि गर्नुहुँदैन त?
1: गर्नुहुन्छ।
0: र दिनमा कतिचोटि गर्नुहुन्छ?
1: दुईचोटि।
0: अनि आराधनाले प्रार्थना गर्दा प्रभु यीशुलाई के भनेर प्रार्थना गर्नुहुन्छ त?
1: प्रभु धन्यवाद।
0: ए, अनि अरू के भन्नुहुन्छ?
1: प्रभु धन्यवाद, मलाई
0: अनि बाबा मम्मीको लागि प्रार्थना गर्ने गर्नु भएको छ कि छैन आराधनाले?
1: छ।
0: अनि आराधनाको बाबा मम्मीले के काम गर्नुहुन्छ?
1: अफिसहरूमा गएर तालिमहरूमा गएर लेखेर दिनुहुन्छ, घरमा होमवर्क गर्नुहुन्छ, मलाई होमवर्क दिनुहुन्छ बाबाले।
0: ए, आराधनालाई बाबाले धेरै हेल्प गर्नुहुन्छ हो पढ्नुमा?
1: हो।
0: अनि आराधनाले बाइबल स्टडी गर्नुहुन्छ कि गर्नुहुँदैन?
1: गर्नुहुन्छ।
0: बाइबल पढ्नु आउँछ आराधनालाई?
1: आउँछ।
0: ए, अनि आराधनालाई मनपर्ने पद के हो त?
1: मलाई मनपर्ने पद यहुन्ना 4 19।
0: त्यहाँ के लेखेको छ थाहा छ आराधनालाई?
1: थाहा छ।
0: ल भन्नुहोस् त।
1: हामी प्रेम गर्दछौँ किनभने उहाँले पहिले प्रेम गर्नुभयो। आमेन।
0: वाउ, आराधनाले कस्तो मिठो पद भन्नुभयो है। आराधनालाई यो पद कस्तो मन पर्ने रहेछ, मलाई पनि यो पद एकदम धेरै मनपर्छ। परमेश्वरले चाहिँ हामीलाई कहिले प्रेम गर्नु भएको रहेछ थाहा भयो?
1: थाहा भयो।
0: कहिले गर्नु भएको रहेछ त? हामीले उहाँलाई प्रेम गर्नुभन्दा अगाडि पनि परमेश्वरले चाहिँ हामीलाई कहिले प्रेम गर्नु भएको रहेछ? पहिले हामीलाई बनाउनु भन्दा अगाडि नै परमेश्वरले चाहिँ हामीलाई के गर्नुहुँदो रहेछ?
1: माया गर्नुहुँदैछ।
0: अनि आराधनाको साथीहरू हुनुहुन्छ कि नै?
1: हुनुहुन्छ।
0: आराधनाको बेस्ट फ्रेन्डको नाम के हो?
1: इनाया, दियान्सा, सिन्तु, नमन।
0: ए, कति धेरै बेस्ट फ्रेन्डहरू हुनुहुँदो रहेछ। अनि उहाँहरूलाई तपाईँले माया गर्नुहुन्छ?
1: माया गर्नुहुन्छ।
0: ए, अनि आराधनाले आफ्नो साथीहरूलाई गिफ्ट दिनुहुन्छ कि दिनुहुन्न कहिले काहीँ?
1: दिनुहुन्छ। मलाई पनि साथीले बर्थडे भएको बेलामा दिनुहुन्छ गिफ्ट।
0: हामीले चाहिँ आफ्नो साथीहरूलाई धेरै माया गर्नुपर्छ है आराधना। ओके, नाइस। अनि आराधना कतिको फोन चलाउनुहुन्छ त?
1: फोनै चलाउँदिन।
0: हो र? ए, अनि कहिले काहीँ बाबा मम्मीलाई झगडा गरेर मलाई फोन हेर्न दिनु न दिनु न भन्नुहुन्छ कि नाइ?
1: भन्नुहुन्न। मेरो भाइले मलाई धेरै हेर्नुहुन्छ।
0: ए हो, तर हामीले धेरै फोन चाहिँ हेर्नु हुँदैन है आराधना।
1: धेरै फोन हेर्यो भने त मेरो मम्मीको आँखा देख्नुहुन्न, एउटा मात्रै देख्नुहुन्छ। बाबा पनि घाममा हेर्नु सक्नुहुन्न, म पनि हेर्न सक्दिनँ घाममा।
0: ए हो, आराधनाको बाबा र मम्मीको आँखाको प्रब्लम छ हो? ए, ल हामीले धेरै फोन हेर्नु हुँदैन ल। भेरी गुड। अनि आराधना कहिले काहीँ रिसाउनुहुन्छ कि हुँदैन? र अनि कहिले काहीँ झगडा गर्नुहुन्छ कि गर्नुहुँदैन त बाबा मम्मीसँग?
1: गर्दिन, झगडा त किन गर्ने होला।
0: ए, ल आराधनाको एकदमै गुड ह्याबिट रहेछ है। आराधना त रिसाउनु पनि हुँदैन रहेछ, झगडा पनि गर्नु हुँदैन रहेछ। एकदमै खुसी लाग्यो आराधना। अनि बाबा मम्मीले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न नि?
1: मान्नुहुन्छ।
0: ए, कहिले काहीँ बाबा मम्मीले आराधनालाई के गर भन्नुहुन्छ? जस्तै
1: भाडा माझा।
0: ए, भाडा माझा पनि भन्नुहुन्छ? अनि आराधनाले भाडा माझ्न सक्छ त?
1: सक्छ।
0: सानो सानो कपहरू माझ्नुहुन्छ होला? सबै माझ्न सक्नुहुन्छ? ए, कति ज्ञानी छोरी हुनुहुँदो रहेछ आराधना त। अनि अरू के भन्नुहुन्छ?
1: आज त बाइबल पढ प्रार्थना गर भन्नुहुन्छ। मलाई त भन्नु पर्दैन, बाबा मम्मीले आफै गरिहाल्छु।
0: ए, आफै गर्नुहुन्छ। ल, एकदम खुसी लाग्यो भनेपछि आराधना एकदमै ज्ञानी छोरी हुनुहुँदो रहेछ होइन? ओ, यस्तो हामी त ज्ञानी भयो भने परमेश्वरले हामीलाई धेरै आशिष दिनुहुन्छ नि आराधना, थाहा छ कि छैन?
1: थाहा छ। पहिले मलाई जन्मिने बेलामा मलाई थाहै भयो।
0: ए, हजुरलाई जन्मिने बेलामै थाहा भयो परमेश्वरले आशिष दिनुहुन्छ भनेर?
1: हो।
0: वाउ, अनि भोलि पर्सि के बन्ने प्लान छ आराधनाको? हुन्छ नि, म त यस्तो बन्छु भन्ने हुन्छ नि, तपाईँलाई चाहिँ के बन्नु मन छ?
1: म त डाक्टर भन्छु, मम्मीहरूलाई चेकअप गर्नुपर्छ नि त।
0: ए, हो र? ल, आराधनालाई चाहिँ परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि डक्टर बन्नको लागि त हामी धेरै पढ्नुपर्छ नि, थाहा छ कि छैन?
1: धेरै पढ्नुपर्छ, ठुलो मान्छे भएर धेरै पैसा कमाउनुपर्छ।
0: हो र, यो पैसा कमाउनुपर्छ भनेर चाहिँ कसले भन्नुभयो?
1: मलाई त आफै थाहा भन्थ्यो नि।
0: हो र? पैसा मात्रै धेरै कमाउने होइन नि, हामी त परमेश्वरको चाहिँ फेरि ज्ञानी बच्चा चाहिँ हुनुपर्छ नि, त्यो चाहिँ।

0: प्रार्थना गर्ने
1: त्यस्तो सबै गर्नुपर्छ नि है।
0: हो त्यो नगर्यो भने त परमेश्वरले आशिष दिनुहुन्न नि त।
1: हो यदि आराधनाले वचन पढ्नु भयो भने प्रार्थना गर्नुभयो भने होइन यो सबै गर्नुभयो भने चाहिँ आराधनालाई चाहिँ परमेश्वरले डक्टर पनि बनाइदिनुहुन्छ थाहा छ कि छैन?
0: थाहा छ, उसले थाहा भएको थियो।
1: ए कस्तो राम्रो, सबै कुरा थाहा रहेछ आराधनालाई चाहिँ। अनि आराधना के गरी होइन आज तपाईँ घर जानु हुँदाखेरि प्रभु यीशु तपाईँको घरमा आउनु भएको रहेछ अनि तपाईँ के भन्नुहुन्छ?
0: परमेश्वरलाई प्रार्थना गर्छु, एउटा वचन सुनाइदिन्छु।
1: ए परमेश्वरलाई वचन पनि सुनाइदिनुहुन्छ, पद पढेर सुनाइदिनुहुन्छ। अनि अरू चाहिँ के भन्नुहुन्छ प्रभु यीशुलाई तपाईँले भेट्नु भयो भने?
0: भेट्नु भयो भने प्रार्थना एउटा गरिदिन्छु, मलाई धेरै आशिष दिनुहोस् भनेर
1: भन्नुहुन्छ। अनि आराधना कहिले बिरामी हुनु भएको छ कि छैन?
0: भएछ।
1: के भएको थियो आराधनालाई?
0: अस्ति नान्ति जनताले एक्सरे गरिदिनु भएको थियो।
1: एक्सरे गरिदिनु भएको थियो पेटमा?
0: हो।
1: के पेट दुखेर?
0: हो।
1: अनि त्यति बेला आराधनाले के गर्नुभयो त?
0: परमेश्वरसँग प्रार्थना गरेको।
1: के भनेर प्रार्थना गर्नुभयो?
0: बाउ धन्यवाद, मलाई पेट दुख्छ, तपाईँले सुहाय गर्नुहोस् भनेको थिए। तर मलाई परमेश्वरले पेटहरू नदुखाइदिनु भयो।
1: ए निको पारिदिनु भयो। ल परमेश्वरलाई धन्यवादको ताली बजाइदिनुहोस् न त।
0: बाबु धन्यवाद।
1: तपाईँले यो कुरा भनिरहनु हुँदाखेरि मलाई पनि परमेश्वरले तपाईँलाई निको पारिदिनु भएको सुनेर एकदम धेरै खुसी लाग्यो। ल परमेश्वरलाई धेरै धन्यवाद भएको। भनेपछि हामी बिरामी हुँदा, हामीलाई स्याड हुँदा हामीले के गर्नुपर्ने रहेछ आराधना? हो नि त, हामीले प्रार्थना गर्नुपर्छ। हामीले सधैँ प्रार्थना गर्नुपर्छ, थाहा छ? हामीले खाना खानुभन्दा अगाडि नै प्रार्थना गर्नुपर्छ नि, थाहा छ कि छैन?
0: खानाको लागि प्रार्थना गरिहाल्छु।
1: हो र?
0: मम्मीले भन्नुहुन्छ प्रार्थना गर भन्नुहुन्छ, मैले प्रार्थना गरिहाल्छु।
1: हो र? अनि खानाको लागि प्रार्थना गर्नु पर्यो भने चाहिँ आराधनाले कसरी प्रार्थना गर्नुहुन्छ त?
0: प्रभु धन्यवाद, हामीहरू खाना खान्छौँ, चिको भन्दा तपाईँलाई छुवाइ गर्नुहोस्, हामी खाना खाएर तपाईँको महिमा गर्न सकोस्, यसो खिचको नामा आमेन।
1: ए यसरी प्रार्थना गर्नुहुन्छ?
0: हो।
1: कस्तो राम्रो। अनि आराधनाको बाबा मम्मीलाई कुन भजन मनपर्छ थाहा छ?
0: थाहा छैन।
1: हो र? यति थाहा पाउनु पर्ने थियो है। अनि आराधनालाई चाहिँ अरू कुन भजन मनपर्छ? एउटा भजन गाएर सुनाइदिनुहोस् न त।
0: आजको दिन उसले सिर्जेका, उसले सिर्जेका रमाउँदैछ।

0: आमेन, कस्तो राम्रो भजन गाउनु भएको, कस्तो राम्रो राम्रो गाउन आउँदो रहेछ नि, आराधनाको स्वर त कस्तो राम्रो रहेछ, मलाई त कस्तो मन पर्यो।
1: थ्याङ्क यू।
0: अनि साना पाइला कार्यक्रममा आउनु पाउँदा आराधनालाई कस्तो फिल भइरहेछ?
1: खुसी फिल भइरहेछ।
0: ए ल, एकदमै धन्यवाद, म पनि एकदम धेरै खुसी छु आराधनासँग यसरी गफ गर्न पाउँदा। अनि आराधना, तपाईँलाई बाबा र मामुको सबभन्दा मनपर्ने बानी के हो थाहा
1: छ?
0: बाबाको कुन धेरै कुरा मनपर्छ तपाईँलाई?
1: बाबाले प्रार्थना गर्नुहुन्छ अनि हातहरू धुनुहुन्छ राम्रो।
0: अनि त्यसपछि आराधनालाई दश आज्ञाको बारेमा थाहा छ कि छैन? हामी ज्ञानी हुनुपर्छ भन्ने कुराहरू
1: थाहा छ, ज्ञानी हुनुपर्छ, ब्याड ह्याबिट त कहिले हुनुहुन्न।
0: ब्याड ह्याबिटहरू त हामीमा हुनुहुँदैन है, हाम्रो ब्याड ह्याबिटहरू त हामीले हटाइहाल्नु पर्छ नि।
1: ब्याड ह्याबिट त हामीले हटाउनु पर्छ, त्यो दिमागमा सोच्नु हुन्न।
0: हाम्रो ब्याड ह्याबिट भयो भन्दाखेरि प्रभु हामीसँग रिसाउनुहुन्छ नि त होइन?
1: परमेश्वरले हामीलाई आशिष पनि दिनुहुन्न।
0: हो, भेरी गुड। ल, अबदेखि चाहिँ हाम्रो आराधना, हाम्रा साना साना भाइ बहिनी, हामीहरू जो सबजना एकदमै ज्ञानी हुनुपर्छ है।
1: मैले पनि डेभिड छ त, मेरो एउटा भाइ छ सानो, त्यो भाइलाई चाहिँ सर्कल बनाएको हुन्छ, सबैलाई हात जोडेर डेमसी डेमसी भन्छु।
0: ए, जयमसी भन्न सिकाउनुहुन्छ डेभिडहरूलाई? भेरी नाइस। हामीले त ठुलो मान्छेहरूलाई के गर्नुपर्छ नि, थाहा छ कि छैन?
1: ठुलो मान्छेलाई आदर गर्नुपर्छ
0: अनि सानो मान्छेलाई चाहिँ माया गर्नुपर्छ है।
1: हो, सानो मान्छेलाई माया गर्नुपर्छ, कतै पनि लडाउनु हुन्न।
0: हो नि हो नि, हाम्रो आराधनालाई धेरै कुरा थाहा रहेछ, म धेरै खुसी भए। अनि आराधना, आज हामी चाहिँ कार्यक्रम साना पाइलामा छौँ होइन, अनि हाम्रो कार्यक्रम यो साना पाइला चाहिँ कतिजना तपाईँ जस्तै साथीहरूले सुनिरहनु भएको छ होइन, हाम्रो कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण साथीभाइहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ त कार्यक्रम साना पाइलाबाट?
1: म साथीहरूलाई बाइबल पढ्नु, प्रार्थना गर्नु, सानो भाइहरूलाई माया गर्नु, बाबा मम्मीलाई दुःख नदिनु, परमेश्वरलाई प्रेम गर्नु, हाम्रो कार्यक्रम सानो पाइला सुनिदिनुहोस् भन्न चाहन्छु।
0: ल, थ्याङ्क यू आराधनाले आज आफ्नो समय दिएर कार्यक्रम साना पाइलामा आइदिनु भएको लागि आराधनालाई पनि धेरै धेरै धन्यवाद है।
1: हजुरलाई पनि थ्याङ्क यू।
0: ओके, ल धेरै धेरै धन्यवाद। ल आराधना, अहिलेलाई भने चाहिँ हामी छुट्छौँ है त। ल,
1: जयमसी।
0: कार्यक्रम साना पाइलामा हाम्रो सानो गेस्ट आराधनासँग कुराकानी गर्दा गर्दै आज हाम्रो समयले हामीलाई बिदा दिइसकेको छ। आज आराधनासँगको यो मिठो कुराकानीमा म धेरै आशिषित भएको छु र म विश्वास गर्दछु जो जतिले हाम्रो कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ आजको एपिसोडद्वारा उहाँहरू पनि धेरै आशिषित हुनुभएको छ भनेर मैले विश्वास गरेको छु। जसरी आराधनाको बाबा मम्मीले उहाँलाई हुर्काउनु भएको छ बाइबल पढ्न अनि प्रार्थना गर्न, यो सानै उमेरमा उहाँहरूले जुन त्यो बिउ हालिदिनु भएको छ, यो कुराहरू सुन्दै गर्दाखेरि म धेरै आशिषित भएको छु। आज कार्यक्रम साना पाइलाबाट म जति पनि हाम्रा अभिभावकहरू हुनुहुन्छ, जति पनि मण्डली परिवारहरू हुनुहुन्छ, उहाँहरूलाई यही उत्साह दिन चाहन्छु कि हामीले पनि हाम्रा साना साना आफ्ना नानी बाबुहरूलाई परमेश्वरमा हुर्काउनु पर्दछ, उनीहरूलाई सानैदेखि प्रार्थना गर्न सिकाउनु पर्दछ, परमेश्वरको वचनबाट हामीले उनीहरूलाई सिकाउनु पर्दछ र उनीहरूलाई पनि ठूलो भएसम्म पनि परमेश्वरको वचनलाई उनीहरूले पक्रिराख्न सकुन् र त्यही कुराले उनीहरू धेरै आशिषितहरू बन्न सक्नेछन् भनेर तपाईँले आफ्ना नानी बाबुहरूलाई यस्ता कुराहरू सिकाउनुहोस् र परमेश्वरमा हुर्काउनुहोस्, हरेक कुराहरूमा उनीहरूलाई गाइड गरिदिनुहोस्, एउटा राइट वेमा चाहिँ उहाँहरूलाई गाइड गरिदिनुहोस् भनेर आज कार्यक्रम साना पाइलाबाट यहाँहरूलाई म यही उत्साह दिन चाहन्छु। अब भने कार्यक्रम साना पाइलाबाट मैले विदा माग्नुपर्ने समय आइसकेको छ। यदि हाम्रो कार्यक्रम साना पाइला प्रति तपाईँहरूको केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने यहाँहरूले हामीलाई इमेल साथै हामीलाई वाट्सएप गर्न सक्नुहुनेछ र हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या आजको कार्यक्रम साना फाइलाबाट विदा हुन चाहन्छु। जयमसी। यहाँहरूको समय आशिषमय रहोस्।
2: हाम्रो परमेश्वर कति महान हुनुहुन्छ, उहाँको जय जयकार गरौँ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
2: आज 60 वर्षको हुँदासम्म पनि मरिमरि काम गरिएकै छ र पनि हुँदा सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
3: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
2: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
3: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
2: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
3: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो। यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। यो कार्यक्रम विशुद्ध ईश्वरीय सत्यताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको सत्यताले मानिसको जीवनलाई परिवर्तन गर्दछ भन्ने विषयमा आधारित रहेर जानकारी दिनेछौ। आजको कार्यक्रममा एकजना यस्तो व्यक्तिको जीवनलाई हेर्नेछौ जसको जीवनमा येशु ख्रीष्टले ल्याएको परिवर्तनले उक्त व्यक्तिद्वारा धेरै मानिसहरूले येशु ख्रीष्टमा भएको अनन्त जीवनलाई पाएका छन्। अनि त्यो व्यक्तिले येशु ख्रीष्टको निम्ति अत्यन्तै कष्ट र पीड़ा भोग्नु परे तापनि त्यही कष्ट र पीड़ामा आनन्दित भएको कुरा बाइबलमा हामी भेट्टाउँदछौ। प्रिय श्रोता, आउनुहोस्, वास्तवमै ती व्यक्ति को थिए अनि उनको जीवनमा आएको परिवर्तन के थियो, उनको जीवनमा आएको परिवर्तनबाट हामीले के शिक्षा पाउन सक्छौ आदि विविध विषयमा आधारित रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय दाई हरि उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनिराख्नु भएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिबो तर्फबाट नमस्कार तथा जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना सन्चय हुनुहुन्छ अनि हाम्रो यो कार्यक्रमलाई सुनेर तपाईँलाई आत्मिक लाभ उठाइराख्नु भएको छ। आजको यो समयमा म तपाईँहरूको बीचमा एउटा विशेष सन्देश लिएर आएको छु, जस्तो हाम्रो कार्यक्रमको नाम नै छ सुसमाचार सबैका लागि। र यसरी नै आजको सन्देश पनि हामी सबैको निम्ति हो र यसले हामी सबैलाई पक्कै पनि केही न केही सन्देश दिनेछ। तपाईँहरू सबैले आजको यस सन्देशलाई सुनिकन आत्मिक लाभ उठाउनुहुनेछ र येशु ख्रीष्टलाई पछ्याउनुहुनेछ। येशु ख्रीष्टलाई पछ्याउने एउटा महत्वपूर्ण निर्णय तपाईँहरूले गर्नुहुनेछ।

आज म तपाईँहरू सबैलाई एकजना व्यक्तिको बारेमा बताउन गइराखेको छु। एकजना यस्तो व्यक्ति जो चाहिँ पहिलो शताब्दीमा येशू ख्रिस्तपछि सबैभन्दा महत्वपूर्ण व्यक्तिको रूपमा उदाएका थिए, अनि एकजना यस्तो व्यक्ति जसले क्रिश्चियन विश्वासलाई पहिलो शताब्दीमा येशू ख्रिस्तपछि सबैभन्दा बढी प्रभावित पारेका थिए। अनि मैले यसो भन्दै गर्दा तपाईँहरू मध्ये कतिजनाले सायद अनुमान लगाइसक्नु भयो होला उक्त व्यक्तिको बारेमा। अनि उनी चाहिँ बाइबलमा उनलाई प्रेरित पावल भनेर भनिएको छ। र प्रेरित पावल को थिए, के थिए, कसो थिए, अनि उनले के कामहरू गरे म बताउनेछु। अनि आफ्नो जीवनको अन्तिम समयमा उनले के भनेका छन् र उनले भनेको त्यो बाणीले आज यो समयमा हामीलाई कसरी प्रभावित पार्न सक्छ, उनले भनेको त्यो बाणीले आज हामीलाई के शिक्षा दिन सक्छ, सो म तपाईँहरूलाई छोटकरीमा बताउने कोसिस गर्नेछु। म आशा गर्छु तपाईँ रेडियो छोडिकन कतै जानुहुने छैन र यो सन्देशलाई एकदमै असल तरिकामा सुन्नुहुनेछ। प्रेरित पावल एकजना यस्तो व्यक्ति थिए जो चाहिँ त्यो समयको अति नै प्रख्यात शहर रोमको एउटा प्रख्यात शहर टार्ससमा जन्मिएका थिए। टार्सस भनेपछि एउटा यस्तो शहर थियो जहाँनिर चाहिँ रोमी सेनाहरू येशू ख्रिस्तको समयमा रोमी साम्राज्य दुनियाँमा थियो र संसारका अधिकतम देशहरूमा रोमीहरूले शासन गरिराखेका थिए। अनि उनी चाहिँ टार्ससमा जन्मिएका थिए जो चाहिँ रोमी सेनाहरूको केन्द्रीय शहर थियो र त्यहाँनिर रोमीहरूको विभिन्न प्रकारका पल्टनहरू थिए अनि टार्सस त्यो हिसाबमा एकदमै महत्वपूर्ण थियो। प्रेरित पावल त्यो शहरमा जन्मिएका मान्छे अनि उनी बाल्यावस्थामा येरुसलेममा आए जो चाहिँ यहुदी धर्मको केन्द्रीय शहर थियो र अहिलेको इसरायलको राजधानी हो त्यो शहर चाहिँ। अनि त्यो शहरमा आइकन उनले त्यहाँको एकदमै प्रख्यात गुरु तथा त्यहाँको एकदमै राम्रो विद्यालयमा बसेर उनले यहुदी धर्मको विषयमा र त्यसै गरी ग्रीक दर्शन शास्त्रको विषयमा अध्ययन गर्ने काम गरे र उनले गमलियल नाम गरेको प्रख्यात गुरुको चरणमा बसिकन शिक्षा दीक्षा लिएका थिए। अनि त्यसै गरी अझै उनको जीवनमा एउटा महत्वपूर्ण परिचय थियो। पहिलो शताब्दीमा फरिसी, सदुकी र यी दुईवटा सम्प्रदायहरू यहुदीहरूको बीचमा एकदमै प्रख्यात थियो अनि यहुदीहरूको बीचमा यी दुईटै सम्प्रदायका मानिसहरूलाई भारी आदर गरिन्थ्यो र तिनीहरूलाई एक प्रकारको बेग्लै सम्मान थियो किनकि यिनीहरूले एकदमै धर्मकर्म गर्थे। र यिनीहरूलाई यसो हेर्दाखेरि हामी अहिलेको हाम्रो समाजमा भएको ब्राह्मण समुदायका मानिसहरूसँग हामी तुलना गर्न सक्छौँ अनि उनीहरू एकदमै धर्मशास्त्र पढ्ने, त्यसै गरी पुरानो करारमा भएका कुराहरू अध्ययन गर्ने, त्यसको बारेमा मानिसहरूलाई बताउने अनि एकदमै पवित्र जीवन जिउने कोसिस गर्ने, प्रार्थना गर्ने कोसिस गर्ने अनि एकदमै राम्रो धार्मिक जीवन जिउने कोसिस गर्ने व्यक्तिहरू थिए। अनि ती दुई सम्प्रदाय मध्ये चाहिँ पावल फरिसी सम्प्रदायका मानिस थिए। एकदमै महत्वपूर्ण कुरा थियो, पहिलो शताब्दीमा कोही व्यक्ति यदि फरिसी छ भने उसलाई मान सम्मान आदर एकदमै बेग्लै तरिकामा दिइन्थ्यो। प्रेरित पावल त्यो व्यक्ति थिए। त्योभन्दा बाहेक अझै उनको जीवनमा हामी देख्न सक्छौ उनीसँग रोमी साम्राज्यको नागरिकता थियो। यो भनेको चाहिँ अहिले एउटा कुनै व्यक्तिले अमेरिकाको ग्रीन कार्ड पाए जस्तै हो। अब तपाईँ आफै विचार गर्नुहोस्, यदि कसैसँग अमेरिकाको ग्रीन कार्ड छ भने उसलाई कति गर्व फिल हुन्छ, ऊ अमेरिका जान सक्छ, बस्न सक्छ, अमेरिकाले उसलाई त्यहाँ रहनको लागि अनुमति दिएको हुन्छ। अनि यहाँनिर हेर्दाखेरि प्रेरित पावलसँग सम्पूर्ण रोमी साम्राज्यको जो त्यो समयमा एकदमै शक्तिशाली साम्राज्य थियो त्यसको नागरिकता थियो, उनी रोमी साम्राज्यको नागरिकमा गनिन्थे। जो चाहिँ रोमी साम्राज्यको नागरिकता जोसँग छ त्यसलाई रोमी साम्राज्यभित्र विशेषाधिकार हुन्थ्यो। उसले मानिसहरूलाई कुट्न पिट्नदेखि लिएर मानिसहरूलाई जेल हाल्न सक्ने अधिकार उसँग हुन्थ्यो। उसलाई कसैले पनि हात लगाउन पाउँथेन किनकि ऊ रोमी थियो र रोमीहरूले सारा दुनियाँमा राज्य गरिराखेका थिए। रोमीलाई गाली गर्नु, कोही पनि रोमी नागरिकलाई हप्काउनु या रोमी नागरिकसँग दुश्मनी या वैमनस्यता राख्नु भनेको पहिलो शताब्दीमा एकदमै जोखिमको काम थियो। अनि प्रेरित पावल चाहिँ त्यो ब्याकग्राउन्डका थिए र उनीसँग त्यो पृष्ठभूमिका हुने थिए र उनीसँग रोमी नागरिकता थियो। अनि उनको त्यो गरिमामय पृष्ठभूमिको विषयमा, उनको त्यो एकदमै महान पृष्ठभूमिको बारेमा बाइबलमा प्रेरितको पुस्तक 22 अध्यायको 3-5 उक्त व्यक्ति प्रेरित पावलले स्वयं यस्तो भनेको हामी पाउँदछौ। म किलिकियाको शहर टार्ससमा जन्मिएको एक यहुदी हुँ, तर यस शहरमा गमलियलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधि अनुसार मैले ठिक ठिक शिक्षा पाएको हुँ। आज तपाईँहरू परमेश्वर तर्फ जति उत्साही हुनुहुन्छ म पनि त्यत्तिकै उत्साही थिएँ। मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताए अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिए।
प्रधान पुजहारी र जम्मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्छन्। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरूसलेममा ल्याई सजाय दिलाउन दमस्कसमा गएको थिए। प्रिय मित्रहरू, यहाँनिर प्रेरित पावलले आफ्नो पृष्ठभूमिको बारेमा सठिक जानकारी दिएको हामी पाउन सक्छौ। अनि उनी भन्दछन्, म टार्ससमा जन्मिएको हुँ, म गमलियलको चरणमा हुर्किएको हुँ, मैले ठिक ठिक शिक्षा पाएको छु, म एकदमै मेरो धर्मप्रति जोसिलो छु, मेरो विश्वासप्रति म एकदमै जोसिलो छु। यहाँनिर उनले अर्को एउटा कुरा उल्लेख गरेको हामी पाउँदछौ, मैले मानिसहरूलाई मृत्युसम्मै सताए, मैले मानिसहरूलाई झ्यालखानमा हालिदिए। यी मानिसहरू को थिए त? यी मानिसहरू पहिलो शताब्दीमा भएका क्रिस्चियनहरू थिए। यसको बावजुद, प्रेरित पावलको यो गरिमामय पृष्ठभूमिको बावजुद, प्रेरित पावलले पहिलो शताब्दीमा यीशु ख्रीष्टलाई चिनेका थिएनन् र यीशु ख्रीष्टको शिक्षालाई उनले गलत भन्ने प्रयत्न गरे। यो गलत हो, जे भइराखेको छ एकदमै गलत भइराखेको छ। अनि उनी एउटा कट्टर फरिसी, कट्टर यहुदी भएको कारणले गर्दाखेरि उनले मण्डलीलाई एकदमै भयानक रीतिमा चाहिँ सताए, मण्डलीलाई एकदमै क्रूर तरिकामा उनले यातना दिए, विश्वासीहरूलाई बाँधेर झ्यालखानमै हालिदिए, अनि कतिजना विश्वासीहरूलाई हत्या गर्ने कुरामा पनि उनी समावेश भए। अनि यतिको कुरामा हामी हेर्दाखेरि उनी त्यो समयको इसरायलको महासभा, जसलाई चाहिँ ग्रिक भाषामा सान हेड्रिन भनेर भनिन्थ्यो, त्यो सान हेड्रिनको उनी सदस्य थिए। अर्थात हामी हाम्रो देशको सन्दर्भमा यदि यसलाई मिलाएर हेर्छौं भने हामी उनलाई सभामुख या त्यस्तै प्रकारको एउटा गरिमामय पद हामी उनलाई दिन सक्छौ। उनी त्यस्तो प्रकारको पदमा बसेका थिए। त्यो जो सान हेड्रिन थियो त्यसको एउटा महत्वपूर्ण पदमा रहेर, सभामुख जस्तो या यस्तै प्रकारको अन्य कुनै पदमा जो एकदमै उच्च लेभलको पद हो, त्यसमा उनले रहेर सेवा दिएका थिए। अनि उनी इसरायलमा एकदमै प्रख्यात थिए। सान हेड्रिन भनेपछि इसरायलका विभिन्न समुदाय, विभिन्न क्षेत्रबाट 70 जना मानिसहरू त्यहाँनिर हुने गर्थे, जस्तै हाम्रो यहाँ सभासदहरू हुन्छन्। यसरी नै उनीहरूले काम गर्नु पर्थ्यो। अनि प्रेरित पावल चाहिँ त्यो सभाको र महत्वपूर्ण व्यक्ति थिए। अनि यसरी जब उनले क्रिश्चियन विश्वास बढेको देखे, क्रिश्चियन विश्वास एकदमै फैलाउँदै गइराखेको देखे, अनि उनले विचार गरे, म यो विश्वासलाई नष्ट गरिदिन्छु, म यो येशु ख्रिस्ट भन्ने व्यक्तिलाई म नाश गरिदिन्छु। अर्थात येशु ख्रिस्ट भन्ने एकजना व्यक्ति जसले यो धर्म शुरू गरेको छ, म यसलाई मेटाइदिन्छु, किनकि म एउटा यहुदी हुँ, म यहुदी भएर जन्मिएको थिए, म यहुदी भएर हुर्किए र म यहुदी भएर नै मर्नेछु भन्ने उनको विचार थियो। त्योभन्दा बाहेक उनीसँग रोमी नागरिकता थियो, उनले जे पनि गर्न सक्थे। त्योभन्दा बाहेक उनी फरिसी थिए, जसले एकदमै आफ्नो धर्मको एकदमै महत्वपूर्ण जानकारी र शिक्षा लिएका थिए। त्योभन्दा बाहेक उनी टार्सस जस्तो एउटा शक्तिशाली शहरका मान्छे। अनि यसरी हेर्दाखेरि पहिलो शताब्दीमा उनी एकदमै शक्तिशाली व्यक्तिको रूपमा हामी हेर्न सक्छौ। सायद उनलाई टार्ससमा र यरूसलेमका गल्ली गल्लीमा प्रत्येक व्यक्तिले प्रेरित पावल भन्ने बित्तिकै चिन्थे होला। उनी जन्मिएको थिए, म यहुदी भएर हुर्किए र म यहुदी भएर नै मर्नेछु भन्ने उनको विचार थियो। त्योभन्दा बाहेक उनीसँग रोमी नागरिकता थियो, उनले जे पनि गर्न सक्थे। त्योभन्दा बाहेक उनी फरिसी थिए, जसले

तपाईँलाई बताइसके। उनले सोचेका थिए म मण्डलीलाई नाश गरिदिन्छु, म मण्डलीलाई बिगारिदिन्छु, म क्रिस्चियनहरूलाई जेल हालिदिन्छु, म क्रिस्चियनहरूलाई सताउँछु अनि म यो क्रिस्चियन धर्मलाई एकदमै जरैदेखि नाश गरिदिन्छु। अब हामी यहाँनिर बुझ्न सक्छौ उनको विचार चाहिँ त्यो थियो। तर सम्पूर्ण कुराहरू एक समयमा आएर परिवर्तन भयो। प्रिय श्रोताहरू, सम्पूर्ण कुराहरू आएर एक ठाउँमा बदलियो। उनी मण्डलीलाई नै सताउनको लागि दमस्कस भन्ने शहरमा गइराखेका थिए। दमस्कस चाहिँ अहिलेको सिरियाको राजधानी हो, हामी सबैलाई विदितै छ यो कुरा। अनि त्यहाँ जाँदाखेरि चाहिँ अकस्मात एउटा ठूलो ज्योति चम्कियो। बाइबलमा प्रेरितको पुस्तक 9 अध्यायमा यो कुरा हामी लेखेको देख्न पाउँदछौ। यो घटनाको बारेमा उल्लेख गरिएको छ। ठूलो ज्योति त्यहाँनिर चम्कियो अनि ती प्रेरित पावल चाहिँ भुइँमा लडे अनि त्यो ज्योतिले उनले केही पनि देख्न सकेनन्। अनि उनले देखे एउटा आवाज त्यहाँनिर आइराखेको छ, मधुर आवाज। अनि त्यहाँनिर पावल अकमक्क परे र उनले सोधे, हे प्रभु, तपाईँ को हुनुहुन्छ? अनि त्यही आवाजबाट एकजना व्यक्तिले मधुर तरिकामा आवाज दिनुभयो। उहाँ चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँले भन्नुभयो, साउल, अर्थात जसलाई मैले प्रेरित पावल भनेर भनेको छु, उनको विगतको नाउँ साउल थियो। अनि येशूले भन्नुभयो, साउल साउल, तिमी मलाई किन सताउँछौ? अनि त्यो उनले प्रेमिलो आवाज, येशूको त्यो मधुर आवाज, येशूले बोलाउनु भएको तरिकाबाट उनी प्रभावित भए। अनि उनले त्यही समयमा नै येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरे र उहाँमाथि विश्वास गरे। अनि त्यसपछि उनले आफ्नो सम्पूर्ण जीवन येशू ख्रीष्टको लागि अर्पण गरे, येशू ख्रीष्टलाई दिए। उनले थाहा पाए कि यो संसारको एकमात्र उद्धारकर्ता येशू ख्रीष्ट हुनुहुन्छ। उनले थाहा पाए कि उनले जतिसुकै धर्म कर्म गरे तापनि, यहुदी विधि पालन गरे तापनि, गमलियल जस्तो प्रख्यात एकदमै सठिक र अति उत्तम शिक्षा दिने गुरूको चरणमा बसेर सिकेको भए तापनि, आफ्नो पिता पुर्खाको सम्पूर्ण विधिहरूलाई संस्कारलाई पूर्ण रूपमा पालन गरे तापनि हामी मानव जाति पापी नै छौं भन्ने कुरा उनले जानकारी लिए। उनलाई यो कुराको अनुभव भयो, महसुस भयो, हामी सबै पापी छौं। अनि उनले यो कुरा पनि महसुस गरे कि हामी सबैलाई एकजना उद्धारकर्ताको खाँचो छ। अनि जब उनले त्यो सेतो ज्योतिमा, त्यो चम्किलो प्रकाशमा आवाज सुने, अनि उनले त्यही समयमा नै उनको मनमा यो निश्चयता भयो कि त्यो उद्धारकर्ता भनेको चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्थ्यो। अनि जो व्यक्तिले मण्डलीलाई सताइराखेको थियो, जो व्यक्तिले मण्डलीलाई नाश गर्ने कोसिस गरिराखेको थियो, त्यही व्यक्तिले नै येशू ख्रीष्टलाई त्यही समयमा घुँडा टेकिकन आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्यो। त्यही व्यक्तिले येशू ख्रीष्टमाथि विश्वास गर्यो। त्यही व्यक्ति जसले मण्डलीलाई सताउन खोजिराखेको थियो, क्रिस्चियन विश्वासलाई नाश गर्न खोजिराखेको थियो, उसैले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा मान्यो र त्यही विश्वासको संरक्षकको रूपमा अगाडि आयो, त्यही विश्वासलाई बचाउने व्यक्तिको रूपमा अगाडि आयो। प्रिय मित्र, जसले म तपाईँलाई यो कुरा बताइराखेको छु, तपाईँले सायद आफ्नो मनमा यो घटनाको बारेमा विचार गर्नुभयो होला अनि तपाईँ रणभुल्ल पर्नुभयो होला कि यस्तो हुन सक्छ र त्यस्तो कट्टर व्यक्ति, त्यस्तो कट्टर यहुदी कसरी क्रिस्चियन बन्यो होला, कसरी परिवर्तन भयो होला। पक्कै पनि येशूमा यो सम्भव छ। उसले येशूलाई भेट्यो, जब येशूलाई देख्यो, येशूलाई चिन्यो अनि उसले यो कुरा चाहिँ थाहा पायो कि हामी सम्पूर्ण मानव जाति पापी छौं र हामीलाई एकजना उद्धारकर्ताको खाँचो छ अनि त्यो उद्धारकर्ता भनेको चाहिँ केवल येशू ख्रीष्ट हुनुहुन्छ। त्यसपछि उसले 23 वर्षसम्म सेवकाई गर्यो, धेरै लामो समयसम्म सेवकाईमा बितायो, थुप्रै मानिसहरूलाई प्रचार गर्यो, थुप्रै ठाउँहरूमा गयो, थुप्रै मिशनरी यात्राहरू गर्यो। बाइबलमा मिशनरी यात्रा भनेको छ उनको यात्रालाई। उनले ग्रीक देशदेखि लिएर सिरियादेखि लिएर टर्कीदेखि लिएर इटालीसम्म पुगेर प्रचार गरे। धेरै ठूलो व्यापक क्षेत्रमा उनले मानिसहरूलाई येशू ख्रीष्टको बारेमा बताउने काम गरे। थुप्रै मानिसहरूलाई येशू ख्रीष्टमा ल्याए। उनले साँचो उद्धारको बारेमा मानिसहरूलाई घोषणा गरे। त्यसको लागि उनलाई कुटियो, पिटियो, उनी झ्यालखानसम्म पनि गए, तर उनले आफ्नो विश्वासलाई कहिल्यै पनि छोडेनन्। उनले येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामा सदैव उनी अटल भइराखे र उहाँमाथि विश्वास गरे। अनि 23 वर्षको सेवकाईको अन्तिम समयमा उनले आफ्नो एकजना प्रिय चेलालाई, जसको नाउँ तिमोथी थियो, उनलाई पत्र लेखेका छन् र उनलाई लेखेका पत्रहरू बाइबलमा पहिलो र दोस्रो तिमोथीको रूपमा प्रख्यात छ। अनि यो पत्रको पहिलो तिमोथीको 1 अध्यायको 15 पदमा उनले के भन्छन्, म त्यो आज तपाईँहरूको माझमा प्रस्तुत गर्नेछु। त्यो वाक्यांश म पढ्न गइराखेको छु, त्यो पदलाई म पढ्न गइराखेको छु। यहाँनिर उनले भनेका छन्, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। एकजना व्यक्ति जसले यति लामो समय येशू ख्रीष्टको सेवामा बितायो, एकजना व्यक्ति जो रोमी नागरिकता थियो,
एकजना व्यक्ति जसले असल शिक्षा लिएको थियो, एकजना व्यक्ति जो अति नै धर्मी थियो, एकजना व्यक्ति जो अति नै धनी थियो, एकजना व्यक्ति जो सम्पन्न थियो, एकजना व्यक्ति जसले शिक्षा दीक्षा

0: पोषण सम्पूर्ण कुराहरू प्राप्त गरेको थियो। त्यही व्यक्तिले आफ्नो वृद्धावस्थामा लामो समय येशु ख्रीष्टसँग हिँडेपछि, लामो समय येशु ख्रीष्टसँग बताइसकेपछि भन्छ, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। उसले कसैलाई दोष दिएको छैन, यो व्यक्ति पापीहरूमा सबैभन्दा मुख्य हो। त्यो व्यक्ति धेरै पापी छ, उसले त्यो कुरा बताएकै छैन। उसले भन्छ, म पापीहरूमा सबैभन्दा मुख्य हुँ, अर्थात पापीहरूको मुख्य को हो यो संसारमा? म हुँ। मेरा प्रिय हो, आज सायद प्रेरित पावलको जीवनबाट तपाईँ हामी प्रत्येकको लागि एउटा महत्वपूर्ण सन्देश छ। तपाईँहरूलाई अन्तिममा बताउन चाहन्छु कि क्रिश्चियन विश्वास, कि क्रिश्चियन धर्म गरिबहरूको लागि मात्रै हो, कि क्रिश्चियन धर्म अशिक्षितहरूको लागि मात्रै हो, कि क्रिश्चियन धर्म रोगी बिरामीहरू मात्रै आउने हुन्, कि क्रिश्चियन विश्वास चाहिँ तल्लो जातकाहरूको लागि मात्रै हो, कि येशु ख्रीष्ट अर्थात उद्धार के गरिबहरूलाई मात्रै खाँचो छ, कि उद्धार अशिक्षितहरूलाई मात्रै चाहिएको छ, कि उद्धार तल्लो जातिका मान्छेहरूलाई मात्रै चाहिएको छ? र पक्कै पनि होइन, हामी सबैलाई उद्धारकर्ताको खाँचो छ। तपाईँ आफ्नो मनमा प्रश्न गरेर हेर्नुहोस्। यो समयमा तपाईँ आफैले आफैलाई एकपटक सोधेर हेर्नुहोस्, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। प्रेरित पाउलले यो लेखेका छन्। प्रिय, यो समयमा म आफ्ना शब्द ल्याएर तपाईँलाई भनिराखेको छैन, बाइबलको शब्दलाई अक्षरश तपाईँहरूको बीचमा म ल्याइराखेको छु। उनले स्पष्ट भनेका छन्, पापीहरूमा म सबैभन्दा मुख्य हुँ। आज तपाईँको अवस्था के छ? तपाईँलाई पनि उद्धारकर्ताको खाँचो छ? तपाईँ प्रेरित पावलसँग आफैले तुलना गरेर हेर्नुहोस्। त्यस्तो गरिमामय पृष्ठभूमि भएको व्यक्ति, त्यस्तो महान पृष्ठभूमि भएको व्यक्ति, त्यस्तो शक्तिशाली व्यक्तिले आफ्नो बुढेसकालमा, आफ्नो जीवनमा भरसक गरिसकेपछि मर्ने बेलामा, बुढेसकालमा, अन्तिम अवस्थामा भन्छन्, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। तपाईँ आज आफैले आफैलाई के को रूपमा हेरिराख्नु भएको छ? के तपाईँलाई येशु ख्रीष्टको खाँचो छ? के तपाईँलाई उद्धारकर्ताको खाँचो छैन? र यदि छ भने आज नै, यही समयमा नै येशु ख्रीष्टलाई तपाईँ आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहोस्। किनकि येशु ख्रीष्ट सबैलाई बचाउनको लागि आउनु भएको, कोही क्षेत्र विशेष, कोही जात विशेष, कोही धर्म विशेष, कोही सम्प्रदाय विशेष, कोही रंग विशेषको लागि मात्र होइन, हामी सबैलाई उद्धार गर्नको लागि येशु ख्रीष्ट संसारमा आउनु भएको हो र हामीलाई उहाँको खाँचो छ। म आशा गर्छु तपाईँहरू सबैले आजको सन्देशबाट आशिष पाउनुहुनेछ अनि येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुहुनेछ। प्रभु येशुले आजको यो सन्देशबाट हामी सबैलाई आशिष दिनुभएको होस्।
1: धन्यवाद हरि दाईलाई, साँच्चिकै आजको वचन आशिषमय थियो। हो श्रोता, बाइबलको नयाँ करारमा रहेको प्रेरितको पुस्तकमा हेर्ने हो भने त्यहाँनिर येशु ख्रीष्टलाई पछ्याउनेहरूलाई यातना, कष्ट र मृत्युसम्मको सजाय दिने एकजना यहुदी व्यक्ति साउल पछि गएर येशु ख्रीष्टको निम्ति जेल, नेल, कुटाई, थुकाई र मृत्युसम्म आत्मसात गर्ने प्रेरित पावल बनेका छन्, जसको जीवनमा घटेको घटनाक्रमले येशु ख्रीष्टमा सबै कुरा सम्भव छ र येशु ख्रीष्ट नै मानिसको निम्ति सबैभन्दा महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्न सक्छौ। आजको वचनमा प्रस्तुत पाउलको विस्तृत जीवनीबाट यो कुरा पुष्टि हुन्छ कि यदि येशु ख्रीष्टले कसैको जीवनलाई परिवर्तन गर्न चाहनुभयो भने संसारको प्रशस्तता, इज्जत, मान, प्रतिष्ठा, ज्ञान, बुद्धि र विलासिता जस्ता सांसारिक कुराहरूले उहाँको सत्यताको मार्गलाई पछ्याउनबाट वञ्चित गराउन सक्दैनन्। भन्न खोजेको कुरा चाहिँ आज संसारको प्रत्येक व्यक्तिलाई येशु ख्रीष्टको आवश्यकता छ। हरेक जीवनमा परिवर्तनको खाँचो छ र येशु ख्रीष्टले दिने परिवर्तन भनेको मुक्ति र उद्धार हो, अर्थात हरेकलाई मुक्ति र उद्धार चाहिएको छ। त्यसैले श्रोता, वचनमा भने जस्तै यही कुरालाई म फेरि पनि दोहोर्याउन चाहन्छु, येशु ख्रीष्ट कुनै अशिक्षित, गरीब, रोगी, बिरामी, पिछडिएको वर्ग र समाजले तल्लो जातको संज्ञा दिएका व्यक्तिहरूको लागि मात्र नभएर आज हरेकलाई येशु ख्रीष्टको खाँचो छ। त्यसैले श्रोता, यदि तपाईँ आफ्नो जीवनमा परिवर्तन चाहनुहुन्छ भने येशु ख्रीष्टको परिवर्तनलाई खोज्नुहोस्। उहाँले तपाईँलाई त्यो अनन्त मुक्ति र स्वर्गीय राज्य दिन चाहनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37 454, 98580 37 454, र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाई हामीलाई आफ्नो आशिष, सुरक्षा र शान्तिमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको आफ्नै अनौठो बाटो बनाउनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 70 यहाँहरूलाई स्वागत छ। जब तपाईँ सफा रातमा आकाशतिर हेर्नुहुन्छ, तपाईँ के देख्नुहुन्छ? ताराहरूको सुन्दर श्रृंखलाले आफ्नो सृष्टिकर्ताको आनन्दलाई प्रतिबिम्बित गर्दछ। मलाई विश्वास छ कि परमेश्वरले हामी प्रत्येकलाई तारा बन्न बोलाउनु भएको छ। परमेश्वरसँग तपाईँको लागि विशेष योजना र उद्देश्य छ, एउटा उद्देश्य जहाँ तपाईँको जीवनले फरक पार्नेछ, एउटा उद्देश्य जसले अरूको जीवनलाई भव्य र अद्भुत तरिकाले प्रभाव पार्नेछ। भजन संग्रहको पुस्तक 19:9 आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँका हातको शिरको घोषणा गर्छ। तपाईँ तारा हुनुको अर्थ तपाईँ ज्योति जस्तै चम्कनुहुनेछ। तपाईँ आफ्नै बाटोमा हिँड्नुहुनेछ, तपाईँ आफ्नै सपनाहरू प्राप्त गर्नुहुनेछ। र ताराको बारेमा अद्भुत कुरा यो हो कि यो अन्धकारले घेरिएको बेलामा सबैभन्दा राम्रोसँग चम्किन्छ। यो तपाईँको सबैभन्दा अँध्यारो क्षणहरूमा हुनेछ जब तपाईँ भित्र काम गर्ने परमेश्वरको प्रकाश सबैभन्दा उज्यालो रूपमा चम्कनेछ। प्रेरक वक्ता निडो क्युवेलले भने, तपाईँको वर्तमान परिस्थितिले तपाईँ कहाँ जानुहुन्छ भनेर निर्धारण गर्दैन, तिनीहरूले केवल तपाईँ कहाँबाट शुरू गर्नुहुन्छ भनेर निर्धारण गर्छ। परमेश्वरले तपाईँलाई आफ्नो जीवनमा केही महान गर्ने अवसर दिनुभएको छ। अब यो प्राप्त गर्न कदम चाल्न शुरू गर्नु तपाईँको हातमा छ। तपाईँको जीवनले तपाईँलाई कहाँ लैजान चाहन्छ? तपाईँको दर्शन के हो? धेरै मानिसहरूले परिस्थितिले तिनीहरूलाई सीमित गर्छ भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरू कहिल्यै आफ्नो दर्शन पछ्याउँदैनन्। तिनीहरू सुरक्षा खोज्छन् जसले गर्दा तिनीहरू जीवनलाई पूर्ण रूपमा स्थगित गर्छन्। तपाईँ जुन कुरामा जोसिलो हुनुहुन्छ त्यो खोज्नुहोस् र यसलाई आफ्नो क्षमताले भ्याएसम्म गर्नुहोस्। शुरू गर्न तपाईँ प्रतिभाशाली हुनु पर्दैन, तर तपाईँ प्रतिभाशाली बन्न शुरू गर्नुपर्छ। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस्। तपाईँसँग जे छ त्यो प्रयोग गर्नुहोस्। तपाईँ जे गर्न सक्नुहुन्छ त्यही गर्नुहोस्। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले भनेका थिए, तपाईँको समस्याले तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्, तपाईँको सपनाहरूले तपाईँलाई नियन्त्रण गर्न दिनुहोस्। उनले यो पनि भने, तपाईँलाई निरन्तर अरू कोही बनाउन प्रयास गरिरहेको संसारमा आफै हुनु सबैभन्दा ठूलो उपलब्धि हो। अरूले के अपेक्षा गर्छन् भन्ने आधारमा आफ्नो बाटो तय नगर्नुहोस्। अरूले प्रशंसा गर्ने वा सम्मान गर्ने व्यक्ति बन्ने प्रयास नगर्नुहोस्। तपाईँ अद्वितीय हुनुहुन्छ। अरूले सोचेको भन्दा फरक बाटो पछ्याउनु पर्छ। तपाईँको ठाउँ त्यो हो जहाँ परमेश्वरले तपाईँलाई डोर्याउनुहुन्छ। कसैलाई पनि तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। तपाईँको काम मानिसहरूलाई तपाईँलाई बुझ्न लगाउनु होइन, तपाईँको काम परमेश्वरलाई पछ्याउनु हो। पहिलो पत्रुसको पुस्तक 2:9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उद्वेगको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। पहिले कहिले नगरिएको काम गर्न नडराउनुहोस्। यदि तपाईँले एउटै काम बारम्बार गरिरहनु भएको छ भने फरक नतिजाको आशा गर्न सक्नुहुन्न। यदि तपाईँले नयाँ कामहरू प्रयास गर्नु भएन भने तपाईँ कहिले त्यस्तो ठाउँमा पुग्नुहुने छैन जहाँ तपाईँ पहिले कहिले पुग्नु भएको थिएन। परमेश्वरले तपाईँलाई दिनुभएको बुद्धिमा भरोसा राख्नुहोस्। तपाईँ आफ्नो प्रतिष्ठा नियन्त्रण गर्न सक्नुहुन्न। अरू मानिसहरूले तपाईँको बारेमा के सोच्छन्, तपाईँको प्रतिष्ठा अरूको हातमा छ। त्यो निर्णय तिनीहरूले जे गर्छन् तपाईँले नियन्त्रण गर्न सक्ने कुरा भनेको तपाईँको भाग्यले तपाईँलाई कहाँ लैजान्छ र त्यहाँ पुग्नको लागि तपाईँ के गर्न इच्छुक हुनुहुन्छ भन्ने हो। राल्फ वाल्डो इमर्सनले भने, बाटो नै कहाँ लैजान्छ त्यहाँ नजानुहोस्, जहाँ बाटो छैन त्यहाँ जानुहोस् र आफ्नो बाटो आफै बनाउनुहोस्। यो गर्न तपाईँलाई साहस चाहिन्छ, भीड़बाट अलग देखिन ठूलो साहस चाहिन्छ, तर जोखिम बिना कुनै इनाम छैन। साहस भनेको डरको बावजुद आफ्नो लक्ष्यमा पुग्न आवश्यक बाटोमा दृढ रहन र अगाडि बढ्ने तत्परता हो। यो अवस्थित बाटो पछ्याउनुको सट्टा तपाईँले नयाँ बाटोहरू बनाउनका लागि चाल्ने कार्यहरूमा प्रकट हुन्छ। एउटा समय आउँछ जब तपाईँले आफ्नो सपना पूरा गर्न सबै कुरा जोखिममा पार्ने कि टाढाबाट संसार हेर्ने भनेर निर्णय गर्नुपर्छ। परमेश्वरको आत्मालाई तपाईँको जीवनको लागि उहाँको योजना प्रकट गर्न दिनुहोस्। त्यसपछि तपाईँले जम्मा गर्न सक्ने सबै जोसका साथ त्यो योजनालाई पछ्याउनुहोस्, ताकि तपाईँ परमेश्वरले तपाईँलाई सृष्टि गर्नुभएको तारा जस्तै चम्कन सक्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। जयमसी जोजलता जी अमृता महर्जन, कार्यक्रम स्पार्क माई फेथ यो जीवनिया छेन श्रृंखला भाग 39 के शीर्षक सित न लसको छ। ग्यागुनी छिगु जीवने शासन याके मते ठौ छिपि मते यकुसिन छिव जीवने छु उपलब्धि हासिल या ये मास्ती वो धैगु दर्शन दु छु अज्याको ख गुगु त ध छु अज्याको ख गुगु भव्य ख एसा छिके निता ख दु गुके छि त ल्याउने लाखा चुङ्गु दु नापा छि असफल जुइला धका ग्या अले लिपा गन सुरु याइगु धका छि पक्का मजु यो पिनियन मिपि यागु ख ल्याबले थुकिया त सामना याइगु निर्णय यायमा मखुसा थुकिया प्रबल ल्यो दनेगो जीवन बिते यामाले छुहे मयाक सफल जुइगु सोया ज्यायाना असफल जुइगु हे बाला छि कि ग्यागु या त छिगु जीवने नियन्त्रण याके बिगु छिके अले छिके आजु पुन के त पनि फु छि कि छि पलापतिक याना थगुगु ग्यागु या त ट्याकेगु ल्यादिफु साहस दैगु ग्यागु मधुगु मखु बरु थुगु लक्ष्य प्राप्ति या नीति मागु लपुई अडिक जुया न्योने उनेगु इच्छा ख। दोस्रो राजा नेगु अध्याय यो सुङ्गु पदके ध्यातको दु सामरिया धोका पिम छुङ्गु या पुनेगु लुए दुपी मनु दु इम्स थथ म धाल जीवी थन मसितले चुना छा चुना चुनेगु साय थौ उपि पिम कुष्ठ रोगी मध्य छमथे ताका चुङ्गु दु जीवन छिद निष्पक्ष व्यवहार मया गुजुई छि महानता प्राप्त यायुको विचार याना चुनिगु मरु छि निष्ठिया संघर्ष जक्क याना मेगु नि मयाको कुत याना चुङ्गु दु नापाङ्गु निहुन्ना यागु अध्याय पेङ्गु पदके धातगु दु वेकया सन्तान थो संसार या त बुकी वेकया त विश्वास यान गुली जिस संसार या त ट्याके फै यो पिनियन मेपि निथ मयागु नीति संघर्ष याना बिते यागु परमेश्वर यु इच्छा मखु जीवन या नीति वयागु दृष्टिकोण धैगु छि त ढङ्गु सफलता प्राप्त यायगु ख अले वेकल छि थगु शक्ति बिया वचन व्याधि उकी छि थगु लक्ष्य प्राप्ति याफै अले अठे जुई त छि थगु ग्यागु खया त पार यायमा छि विश्वास याज्या यायमा यो पिङ्यान मिपि ठुपि प्यम कुष्ठ रोगी ते त टेके इमके विकल्प दुगु ख इम्स सहर पिने चोनिफु गन इम त पिने तै अन इमगु नसाया पहुँच सिमित जुई अथवा इमी सहरे बोनिफु गन अनिकाल पाखे बचे जुईगु छगु जक्क वास्तविक सम्भावना दु यदि इमी गन दु अनहे चुना चुन धासा इमगु अवस्था सुधार जुईगु सम्भावना हे मरु इमगु धाठेगु आशा सहरे दुहा उनेगु जक्क ख निगु राजा नेगु अध्याय पेगु पद के धाटगुदु सहरे दुहा उन्यु धासा झिपे अने अनिकाल सी थन चुना चुना धासा झिपे सी बरु झिपे आरामी तेगु छाउने उना आत्मसमर्पण याएनु इम्स झित तोतल धासा झिपे माई इम्स झित स्यात धासा झिपे सी यपिन मिपि इपि सहरे दुहा उने त ज्ञात छा धासा अनचोपी सैनिक तेस इम त लुइकल धासा इपि इम त स्याइफो तर सहर दुहा मोपसा इपि अवश्य निपिच्याना सिगुजुई उकि इम्स सहरे दुहा उने गुलेल छिगु बारे छुदु छु छि सहरे दुहा उने त तया डुला असल जुई गु क्या गुया त त्याका भविष्य आज पुङ्के त पला न्याके त छि तयार दुला अथवा छि थगु ल्यो दनी गु जीवन थुकी बिया बारे बिचायाना त्याके गु दुला कि छि विश्वासयाना परमेश्वर बिउगु बच पुङ्के त जुसा छु जुई फुगु ख हिब्रू छिन्छगु अध्याय निगु पदके धातगुदु विश्वासयाना हे नापा पि मनुतिस परमेश्वर र येका दिल यपिन्यान मेपि छि थगु लक्ष्य पाखे न्याउने त पला याकि बोले शिस झेगु जीवने प्रकट जुइगु परमेश्वरिया शक्ति अनुभव गब्लेन या फैमुखु गन भविष्य परमेश्वर झेगु नीति फुक्क सवा तया दिगुदु यपिन्यान मेपि अले थौ या नीति छिगु अन्तिम बुद्धिया ख छु धासा छि थगु लक्ष्य पाखे पला न्याका यनि छि गथेयाना अन थिङ्के धका थैगु मागुदु वो सिके त परमेश्वरिया त विश्वासया अले वो नापाङ्गु पला न्याके त वेकयाके विश्वासया थौयागु वचन येना दिगुले छि सकसित न परमेश्वर सवाबीमा जय मसी यनमिपि छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुने छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुसी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: अत्यन्त जरुरी सूचना
9: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ
8: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ फोन नम्बर
9: 01 47 70 7054 01 47 70 7054
8: र 01 59 13 7 55 01 59 13 7 55
10: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
10: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
10: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
10: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर। यसले भन्नुभयो, यी सबै थाकेका र बोझ्ने दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनहरूमा हामीले एफिसीको पुस्तकबाट ख्रिस्टमा पाएको हाम्रो नयाँ जीवन, नयाँ पहिचान र त्यस अनुसार जिउनुपर्ने जीवनबारे चाहिँ हामीले सिक्दै आएका छौं भने आजको दिनमा चाहिँ हामी कुन विषयवस्तुमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौ?
2: भाइ, आज हामी एफिसीको पुस्तक 5 अध्यायको 1-5 खण्डहरू लिएर पावलले ख्रिस्टियन जीवनको अत्यन्त व्यावहारिक पक्षलाई अगाडि बढाएको कुरालाई हामी हेर्नेछौ। हामी परमेश्वरका प्रिय सन्तान हौ भने हाम्रो जीवनमा पनि उहाँको चरित्र देखिनुपर्छ। त्यसैले 1 पावल भन्छन्, परमेश्वरका प्रिय सन्तानहरू झैं उहाँको अनुकरण गर्ने हो।
1: त्यसो भए दाइ, परमेश्वरको अनुकरण गर्ने भन्नाले के बुझिन्छ? के हामी परमेश्वर जस्तै बन्न खोज्नुपर्छ?
2: यहाँ परमेश्वरको अनुकरण गर्नु भनेको उहाँको स्थान लिन खोज्नु होइन। यसको अर्थ उहाँका गुणहरू हाम्रो जीवनमा प्रतिबिम्बित हुनु हो। विशेष गरी हामीले परमेश्वरको प्रेमलाई आफ्नो जीवनमा देखाउनुपर्छ। हामी परमेश्वरका सन्तान हौ भन्ने कुरा केवल हाम्रो बोलीमा होइन, हाम्रो व्यवहारमा पनि देखिनुपर्छ।
1: भनेपछि दाई, यसले त ख्रिस्टियन जीवन र प्रेमको वास्तविक नमूना नै ख्रिस्ट हुनुहुन्छ भन्ने देखाउँछ नि, होइन र?
2: ठिक भन्नुभयो भाइ। आजको अध्ययनको महत्वपूर्ण कुरा पनि यही हो। ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र आफूलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। त्यसैले हाम्रो प्रेम केवल शब्दमा सीमित हुनु हुँदैन। ख्रिस्टको प्रेम त्याग गर्ने, अरूको भलाइ खोज्ने र आफूलाई अर्पण गर्ने प्रेम हो। त्यसैले आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो सत्यलाई थाहा गरौं।
3: मित्र, प्रभु येशु ख्रिस्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी छ। साथै आज पनि म तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौं किनकि तपाईँको अनुग्रहको परिणाम स्वरूप आज पनि हामीले यो अवसर पाएका छौं कि हामी तपाईँको वचनबाट देख्न सकौं, अध्ययन गर्न सकौं। प्यार प्रभुजी, हामी हरेकसँग आफ्नो वचनको माध्यमद्वारा बातचित गर्नुहोस्। हाम्रो जीवनका कमजोरीहरू जुन छन् त्यसलाई आफ्नो वचनद्वारा विजय हुन सहायता गर्नुहोस्, ताकि हामी आत्मिकतामा अझ धेरै तपाईँको नजिक हुन सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। आज हामी परमेश्वरको वचन अध्ययन एफिसी 5 अध्यायबाट देख्न आरम्भ गरिरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा चर्च दुलही हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको मगनी, चर्चको अनुभव र चर्चको उम्मीद वा आशाको बारेमा देख्नेछौ। यहाँ रूपकहरूको खास सम्मिश्रण छ। एफिसी 4 अध्यायमा चर्चलाई नयाँ मानिस भनिएको छ र अहिले एफिसी 5 अध्यायमा चाहिँ चर्च दुलही हो। यो अध्यायको जोड चाहिँ भविष्यको कुरातिर छ, यानि चर्च दुलही हुने छिन्। चर्च आज दुलही होइन, चर्च संसारमा हिँड्ने नयाँ मानिस हो र चर्चको ख्रिस्टसँग मगनी मात्र गरिएको छ, तर अहिलेसम्म उहाँसँग चर्चको विवाह भएको छैन। यो विवाह हुने काम अहिलेसम्म स्थान लिएको छैन। चर्च र्याप्चर पछि, यानि चर्च जुन सत्य विश्वासीहरू हुन् स्वर्गीयमा उठै लगिएपछि ख्रिस्टसँग त्यस बेला विवाह हुनेछ। चर्च त्यस बेला उहाँको दुलही हुनेछन्। प्रकाश 21 अध्याय 2-9 पदमा भनिएको छ, अनि म युहन्नाले पवित्र शहर नयाँ यरूशलेमलाई परमेश्वर तर्फबाट स्वर्गदेखि तल झरिरहेको देखे, जो आफ्ना पतिका निम्ति सिंगारिएकी दुलही झै तयार भएको थियो, अनि जुन 7 स्वर्गीय दूतहरूसँग 7 आखिरी महामारीहरूले भरिएका 7 कचौराहरू थिए, ती मध्ये 1 मका आए र यसो भन्दै मसँग कुरा गरे, यहाँ आऊ, म तिमीलाई दुलही अर्थात थुमाकी पत्नी देखाउनेछु। मित्र, यो पृथ्वीमा तपाई र म भावी यानि भविष्यको दुलहीको रूपमा हिँड्नु पर्दछ। अहिले हाम्रो उहाँसँग मगनी मात्र भएको छ। दोस्रो कुरन्थी 11:2 भनिएको छ, किनकि एउटी चोखी कन्याको रूपमा तिनीहरूलाई ख्रीष्टका अर्पण गरौं भनेर मैले एउटा पतिको लागि तिमीहरूको मगनी गरिदिएको छु। जब कुनै केटीको मगनी हुँदछ र आफ्नो विवाहको निम्ति तयार गरिरहेकी हुन्छन्, त्यस बेला तिनीसँग आफ्ना पुराना बोयफ्रेण्डहरू प्रेमीहरूसँग आफ्ना समय बिताउँदैन, तिनी ती कुनैसँग हिँड्दैन, तिनी एक दिन कान्छासँग फिल्म सिनेमा हेर्न जान्छन्, अर्को दिन साइलासँग अनि अर्को दिन रामबहादुरसँग सिनेमा हेर्न जान्दिनन्। तिनको मगनी भइसकेको छ। तिनीसँग ती कुनैसँग अब कति पनि रुचि छैन। मित्र, हामी ख्रीष्टसँग मगनी भइसकेको विश्वासीहरूले गर्दा कसरी संसारले जस्तै जीवन जिउन सक्छौ? हामी कुनै दिन ख्रीष्टका पेश गरिन उपस्थित गरिन गइरहेका छौं। हामी उहाँसँग पूरा अनन्त कालभरि रहन गइरहेका छौं र उहाँ हाम्रो प्रभु र हाम्रो स्वामी हुन गइरहनु भएको छ। त मित्र, आज हामी ख्रीष्टसँग चर्चको मगनी भइसकेको तथ्य विषय अन्तर्गत एफिसी 5:1-5 पदसम्मबाट वचन देख्नेछौं। एफिसी 5:1-2 पदमा भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ, अनि प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। पदेकमा उल्लेखित शब्द यस कारणले 4 उल्लेखित सम्पूर्ण कुराहरूको जोड्दछ, जहाँ हामीले देखेका थियौं कि नयाँ मानिसको रूपमा यो पृथ्वीमा चर्चको यानि विश्वासीको हिँडाई उसको आचरण कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा। हामीले देख्यौं कि ख्रीष्टमा हाम्रो स्थिति ओहदा स्थान अनुसारको योग्य जीवन जिउनुपर्छ, योग्य जीवन हिँड्नुपर्छ। अनि हामीले यो पनि सिक्यौं कि पवित्र आत्मा हरेक विश्वासीहरूमा बास गर्नुहुन्छ र हरेक विश्वासीलाई छाप मारिएका छन्। यदि हामीले 4:31 पदमा उल्लेखित कुराहरू गर्छौं भने हामी पवित्र आत्मालाई दुखित शोकित पार्दछौ। तर यसको मतलब यो होइन कि हामी कति पनि अब उसो परमेश्वरका सन्तानहरू होइनौ। यसको मतलब यो हो, उद्धार नपाएका संसारले विश्वास गर्ने छैन कि हामी वास्तवमा परमेश्वरका सन्तानहरू हौ। तर हामी परमेश्वरको आत्माद्वारा छाप मारिएका छौं छुटकाराको दिनसम्म, उद्धारको दिनसम्मको निम्ति। त्यो दिन जब परमेश्वरको आत्माले चर्चलाई पुनः प्रभु येशूका पेश गर्नुहुनेछ। यो लक्ष्यले हामीलाई शुद्ध पवित्र चोखो आचरणमा डोर्याउनु पर्छ। विश्वासीहरू परमेश्वरको देखा सिकी गर्ने अनुसरण गर्नेहरू हुनुपर्छ, विशेष गरेर क्षमाको विषयमा। तर उही समयमा ख्रिस्टियन हिँडाइका सम्पूर्ण पक्षहरूका निम्ति पनि यो लागू छ। अर्को शब्दमा हरेक ख्रिस्टियन हिँडाइमा ख्रिष्टको देखा सिकी अनुसरण गर्नेवालाहरू हुनुपर्छ। ती अन्य जातिहरू जो अगाडिका समयमा अति नै नीच स्तरमा हिँड्दथे, अहिले प्रेमको उच्च स्तरमा उठाइएका छन्। अहिले तिनीहरूलाई प्रिय सन्तानहरू, प्रिय बालकहरू भनिएका छन्। त्यो तिनीहरूलाई उचालिएको प्रेमको स्तर त्यो प्रेम हो जुन ख्रिष्टले प्रदर्शन गर्नुभयो जब उहाँले हामीलाई यति धेरै काफी पर्याप्त प्रेम गर्नुभयो। उहाँले आफ्नै स्वयंलाई हाम्रो निम्ति भेटी र बलिदान हुन दिनुभयो क्रुसमा। पदीको दोस्रो खण्डमा भनिएको छ, जसरी ख्रिष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। त्यो क्रुसको सुस्पष्ट संकेत पद हो। यसले ख्रिष्टको मृत्युको सम्बन्धमा स्पष्ट बनाउँछ कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड मात्र नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। यानी यसले ख्रिष्टको मृत्युको सम्बन्धमा स्पष्ट संकेत गर्दछ यो कुरामा कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। क्रुस पितलको वेदी थियो जहाँ परमेश्वरको थुममा होम बलिको रूपमा चढ़ाइयो, अर्पण गरियो। यो बलिदान संसारको पापको उठाइ लान्छ। यसले ख्रिष्टलाई परमेश्वरको आज्ञाद्वारा पुरानो नियममा अर्पण गरिने चढ़ाइने हरेक बलिहरूसँग पहिचान गर्दछ। ती सबैले उहाँलाई औलाउँदथ्यो। मित्र, क्रुसमाथि ख्रिष्टको प्रतिस्थापनको मृत्युको दृष्टिमा विश्वासीहरूको जीवनमा प्रेमको त्यस्तो उचालिएको स्तरको हुनुपर्छ। विश्वासीहरू त्यस्तो हिँडाई गर्न सक्दैन जसले पवित्र आत्मालाई शोकित पार्दछ, किनकि केवल पवित्र आत्माले मात्र जीवनमा यो फल फलाउँछ। यो कुराको याद राखौं। गलाती 5:22 पद अनुसार प्रेम आत्माको फलहरूको सूचीमा सबभन्दा पहिलो स्थानमा राखिएको छ। भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ, अनि प्रेममा हिँड जसरी ख्रिष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वरका अर्पण गर्नुभयो। अनि 3-4 पदमा भनिएको छ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार, सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरु धन्यवाद नै चढ़ाइयोस्। यहाँ उल्लेख गरिएका पापहरू अविश्वासीहरूको बीचमा आम कुराहरू हुन्, अनि आज संसारमा यी आम पापहरू भएका छन् र आम पापहरू हुन्। यी सबै पापहरूले राख्नुपर्ने सरोकार चाहिँ अनैतिकताका निज घटिया शक्लसँग छ। पाउल भनिरहेका छन् कि परमेश्वरको सन्तान आदत्तीय रूपमा यी पापहरूमा लीन हुन सक्दैन, डुबिरहन सक्दैन। अरू त के, मामूली यी कुराहरूमा लीन हुने कुराले वा अति भोगले आत्माको पीड़ा र घृणा ल्याउँछ। मैले यो कथन धेरै पल्ट भनिसकेको छु र फेरि म यसको दोहोर्याउन चाहन्छु। यदि तपाईँ पापमा फस्न सक्नुहुन्छ र यसद्वारा तपाईँलाई कति पनि दिगदारी वा यातना कष्ट दिएको छैन या दिँदैन भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। मलाई लाग्दैन कि त्यहाँ कुनै विकल्पहरू छन्। तर तपाईँका हृदयमा दोष सिद्धि वा कायलता छ भने तपाईँ उठेर ओडौ पुत्रले जस्तै आफ्नो पिता कहाँ जान सक्नुहुन्छ। तपाईँ पिताको सन्तान हुनुहुन्छ अनि खालि सन्तान वा छोराहरू मात्र पिताको घरमा जान चाहन्छन्। मैले कहिले पनि सुनेको छैन कि सुँगुर पिताको घरमा जान चाहेको या सूचित गरिएका पापहरू हुन् जुनले अईश्वरीय दुष्ट भ्रष्ट मानिसको चरित्र चित्रण गर्दछ। जब तपाई विश्वासीको नातामा परमेश्वर कहाँ जानुभएर आफ्ना पापहरूको प्रस्ताव गर्नुहुन्छ, तब तपाईले आफ्ना सारा पापहरू हरेक पापहरू बताउनुपर्छ। उदाहरणको निम्ति यदि तपाईसँग अरूलाई नसोची कटु वचनले प्याच्चै भनिहाल्ने टोक्ने जिब्रो छ भने, वा तपाईसँग अरूको पछाडिबाट निन्दा गर्ने आलोचना गर्ने जिब्रा छन् भने जुनले अरूलाई चोट पुर्याउँछ, आफ्नो प्रार्थनामा जानुहुँदा उहाँलाई भन्नुहोस् कि त्यो नै तपाईँको पाप हो। जब तपाई पश्चातापमा परमेश्वर कहाँ जानुभएर हरेक पापहरूको नाम नाम गरेर पश्चाताप गर्नुहुन्छ, यसले उहाँसँग तपाईँको संगतिको पुनः सुधार गर्दछ, पुनः स्वस्थ गर्दछ। यति पापहरू हुन् कहिले कहीँ विश्वासीहरू फस्न सक्छन्, लड्न सक्छन् यी पापहरूमा। जब तिनीहरू यस्ता पापहरूमा पर्दछन्, तिनीहरू यी पापहरूको परमेश्वरका पश्चाताप गर्नुपर्छ। फेनेलोनले यसै प्रसंगमा एउटा अंग्रेजीमा कविता लेखेका थिए, आफ्नै हितैषी विश्वासयोग्य साथीलाई झैं आफ्नै हृदयमा भएका सबै कुरा, यसका खुशीहरू यसका दर्दहरू परमेश्वरलाई भन, उहाँलाई आफ्ना कष्टहरू भन, उहाँले तिमीलाई सान्त्वना दिनुहुन्छ। उहाँलाई आफ्ना अभिलाषहरू बताऊ, उहाँले तिनीहरूलाई शुद्ध पवित्र गरिदिनुहुन्छ। उहाँलाई आफ्ना नापसन्द कुराहरू भन, उहाँले तिमीलाई यी कुराहरूमाथि विजय हुन सहायता गर्नुहुन्छ। उहाँलाई आफ्ना परीक्षाहरूको बारेमा भन, उहाँले तिमीलाई ती कुराहरूबाट बचाउनुहुन्छ। उहाँलाई आफ्ना हृदयका घाउहरू देखाऊ, उहाँले तिनीहरूलाई चंगाई गर्नुहुन्छ। त्यहाँ कुनै त्यस्तो कुरा छैन जुनको परमेश्वरले विश्वासीहरूको निम्ति गर्न सक्नुहुन्न। सबै विश्वासीहरूको महान आवश्यकता परमेश्वर कहाँ जानु हो र हाम्रा हृदयहरूमा भएका सबै कुरा भन्नु हो। कसैले यो भन्न सक्ला, यो बिल्कुल अविश्वसनीय कुरो हो कि यी पदहरूमा सूचित त्यस्ता पापहरू ख्रिस्टियनहरूले गर्न सक्छन्। मित्र, यो सम्भव छ कि तिनीहरू यी पापहरूमा कहिले कहीँ लड्न सक्छन्। धेरै ख्रिस्टियनहरू सोच्दछन् कि तिनीहरू क्षमा नगरिने वा क्षमा पाउन नसकिँदा परमेश्वर कहाँ जानु हो र हाम्रा हृदयहरूमा भएका सबै कुरा भन्नु हो। कसैले यो भन्न सक्ला, यो बिल्कुल अविश्वसनीय कुरो हो कि यी

त्यो होइन। त्यस संसारमा कुनै त्यस्ता पापहरू छैन जुनको क्षमा हुन सक्दैन। परमेश्वरका फर्कने बाटो छ। व्याविचार आज आचरणको मानको रूपमा संसारद्वारा यसलाई ग्रहण गरिएको छ। यो नै एक त्यस्तो पाप हो जुनको त्यति धेरै खराब पापको रूपमा विचार गरिँदैन। जब विशेष गरेर पश्चिमी मुलुकमा यो घडीको अति नै घिनलाग्दा अनैतिकताहरू प्रवेश गर्न शुरू गरेको बेला यसलाई न्यू मोरालिटी यानि नयाँ नैतिकता भनिएको थियो। अनि पश्चिमी मुलुकमा त के आज हाम्रा मुलुकहरूमा अविवाहित केटाकेटीहरू सँगै एउटै कोठामा बस्छन्, एकसाथ सँगै घरमा बस्छन्, तिनीहरू रूममेट्स हुन्, साथी साथी हौ भन्छन्। अनि तिनीहरूको विचार यो छ कि यो आधुनिक युग हो, हरेकसँग कुनै कुरा गर्ने स्वतन्त्रता छ, अनि यो तिनीहरूको स्वतन्त्रता हो। मित्र, व्यभिचार पाप हो। चाहे तपाईँ जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ आज व्यभिचारमा बसिरहनु भएको छ भने तपाईँ परमेश्वरको सन्तान हुन सक्नुहुन्न। कसैले झट्ट यो भन्ला, एक मिनट पर्ख प्रचारक, तपाईँले भन्नुभयो कि परमेश्वरको सन्तानले आफ्नो पापको पश्चाताप गरेर फेरि परमेश्वरसँगको संगतिमा पुनः फर्कन सक्छ। त्यो सही कुरा हो, तर परमेश्वरको सन्तान पापको पश्चाताप गरेर फेरि त्यस पापमा सधैँ ढिट भएर लीन भइरहन्छ, डुबी रहन्छ? यो हुन सक्दैन मित्र। त्यस्तो व्यक्ति परमेश्वरको सन्तान होइन, किनकि परमेश्वरको सन्तानले सधैँ आदत्तीय रूपमा त्यो गरिरहन सक्दैन, यानि त्यस्ता पापहरूमा फँसिरहन डुबिरहन सक्दैन। सबै अशुद्धता यसमा चाहिँ सबै प्रकारका अनैतिकताहरूको समावेश छ। लोभ, लोभ चाहिँ कब्जा गर्ने वा कुनै चीज पाउने पक्रने तीव्र इच्छा हो, अनि यो खाली पैसा वा भौतिक सम्पत्तिको लागि मात्र होइन, यो कुनै व्यक्ति भन्दा मानसिक रूपमा वा मनमा उच्च हुन खोज्ने इच्छा पनि हो। यो कुनै घर वा कुनै ओहदाको लालच हो। कुनै मानिसहरू कुनै कुराको अध्यक्ष बन्न, प्रेसिडेन्ट बन्न मन पराउँछन्, अनि निश्चय नै यसमा पनि पैसाको लागि लोभ त समावेश छ। मित्र, लोभ भनेको कुनै पनि कुरा तपाईँको आफ्नै स्वार्थको निम्ति प्राप्त गर्ने तीव्र इच्छा हो। कुनै कुनै मानिस यो संसारको सम्पूर्ण आदर सम्मानको भेला गर्न कोशिश गर्छन्। परमेश्वरको सेवकहरू कहिले पनि अति नै धनी बन्ने कोशिशको दोषी छैनन्, तर तिनीहरू निश्चय नै ओहदा स्थानको पछि छन्। तिनीहरू आफ्नो सम्प्रदायमा, आफ्नो समाजमा, आफ्नो झुण्डमा, आफ्नो कलिसियामा ओहदा स्थान मान पद चाहन्छन्। मित्र, लोभ सडेको भ्रष्ट पाप हो जुन हाम्रा पुरानो स्वभावहरूमा छन्। भनिएको छ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। यसको मतलब यी पापहरू परमेश्वरको सन्तानहरूले गर्ने कामको इच्छा त छोडिदिऊ, तर नाम पनि लिनु हुँदैन। पद चारमा अरू कुराहरू उल्लेख भएका छन् जुनको परमेश्वरका सन्तानले गर्नु हुँदैन। ती मध्ये पहिलो हो फोहोर कुरा, मतलब नीच, घटिया, गन्ध, नराम्रा कुराहरू। यो नराम्रो गाली गर्ने कुरा साथै नराम्रा कुरा गर्ने, ठट्टा गर्ने कुराहरू हो। तपाईँले सुन्नुभएकै होला, कुनै कुनैको मुखमा सधैँ गन्ध, फोहोर, मजा वा गाली शब्द निस्केको। अनि मूर्खतापूर्ण बातचित, यसको अर्थ हो पाप गर्ने काममा घमण्ड गर्ने काम, सेखी बगाड्ने काम। जस्तै तपाईँले सुन्नुभएको होला, ओ मैले त हिज एक बोतल स्वाट्टै पारे, ओ हिज म फल्ना फल्ना केटा वा केटीसँग समय बिताए, मैले फल्ना फल्नालाई हिजो यति पिटे त्यो हिँड्न नसक्ने भयो। मित्र,
यो मूर्ख बातचित हो।

0: फाटा दिल लगी। यो भनेको अनैतिकताका कुराको काम बासनाको बारेमा ठट्टा दिल लगी हो। यो पाप पनि धेरै मानिसको जीवनमा एक ठूलो समस्या भएको छ। भनिएको छ, न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरु धन्यवाद नै चढाइयोस्। मतलब बेमतलब र व्यर्थ कुराको सट्टामा हामीले आनन्दसित परमेश्वरलाई हरेक कुरामा धन्यवाद दियौं, अनि परमेश्वर हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ। हामी ख्रिस्टियनहरूले धन्यवाद दिने आदत बानी बसाल्न अति नै असल कुरा हो। पाँच पदमा भनिएको छ, किनकि तिमीहरू यो कुरा जान्दछौ, कुनै व्यभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो, ख्रिष्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। यो स्पष्ट रूपमा बुझिएको छ कि नवजन्म नपाएको मानिस, नयाँ जन्म नपाएको मानिस जो यी पापहरूको अभ्यास गर्दछ, उससँग परमेश्वर र ख्रिष्टको राज्यमा कुनै उत्तराधिकार छैन। यदि खाली मुखले मात्र स्वीकार गर्ने बोक्रे ख्रिस्टियनले यी पापहरूको अभ्यास गर्दछ, उसले तत्कालै आफै स्वयंलाई वर्गीकरण गर्दछ कि ऊ वास्तवमा को हो। चाहे उसको गवाही आइतबार आराधना सेवामा जस्तो सुकै किन नहोस्, वा चर्चमा उसले जस्तो सुकै ओहदा स्थानमा किन नपाएका हुन्, त्यस्ता मानिसले गुमेको निन्दित मानिसहरूलाई भनिरहेका छन् कि उनी वास्तवमा परमेश्वरको सन्तान होइनन्, अनि वास्तवमा ऊ परमेश्वरका सन्तान हुन सक्दैनन् र होइनन् पनि। त्यस्ताले परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउने छैन। अमित्र, आज हामीले चर्च जो सत्य विश्वासीहरू हुन् भविष्यमा दुलही हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको ख्रिस्टसँग मगनी भएको तथ्यको देख्यौं, अनि यसको विषयको अर्को दिन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ सबैलाई आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: हामीलाई एउटा कुरा स्पष्टसँग बुझायो, क्रिस्चियन हुनु भनेको केवल ख्रिस्टमा विश्वास गर्नु मात्र होइन रहेछ, ख्रिस्टले जस्तो जीवन जिउने प्रयास चाहिँ गर्नुपर्ने रहेछ, र मण्डली भनेको ख्रिस्टसँग मगनी भएको रहेछ, र एक दिन हामी उहाँको दुलही हुनेछौ भन्ने एक वास्तविकतालाई पनि बुझ्न पाए।
2: हो भाइ, हामी परमेश्वरका प्रिय सन्तान हौ भन्ने हाम्रो जीवनमा उहाँको चरित्र देखिनुपर्छ। हामीले परमेश्वरको अनुकरण गर्नुपर्छ, प्रेममा हिँड्नुपर्छ र पवित्र जीवन जिउनुपर्छ। र यो कुरा बुझ्नुपर्छ कि हामी ख्रिस्टसँग मगनी भएको हुँदा हामी संसारको जस्तो चालमा हिँड्नु हुँदैन। जहाँ भ्रष्टता छ, त्यो भ्रष्टताको बाटोबाट हामी निस्कनुपर्छ।
1: हजुर साँच्चै, ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसैले हामीले पनि स्वार्थी होइन त्यागपूर्ण प्रेम चाहिँ गर्नुपर्छ र त्यस अनुसार नै हिँड्नुपर्छ।
2: हो भाइ, साथै हाम्रो जीवनमा अशुद्धता, अनैतिकता र लोभले ठाउँ पाउनु हुँदैन। हाम्रो बोली पनि पवित्र हुनुपर्छ। हामीले बोल्ने प्रत्येक शब्दले ख्रिस्टको चरित्रलाई प्रतिबिम्बित गर्न सकोस्।
1: र लोभको विषयमा पनि हामी सतर्क हुनुपर्छ, किनकि कुनै पनि कुरा परमेश्वर भन्दा ठूलो भयो भने त्यो हाम्रो हृदयमा मूर्तिको स्थान लिन सक्छ।
2: हजुर, त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैले आफैलाई जाँचौं, हामी परमेश्वरका प्रिय सन्तान जस्तै हिँडिरहेका छौं कि छैनौं, हाम्रो प्रेममा ख्रिष्ट देखिनुहुन्छ कि हुँदैन, हाम्रो बोली र व्यवहारले उहाँको महिमा गरिरहेको छ कि छैन, परमेश्वरले हामीलाई उहाँका प्रिय सन्तान झै उहाँको अनुकरण गर्ने, ख्रिष्टले जस्तै प्रेममा हिँड्ने र पवित्र जीवन जिउन सहायता गर्नुभएको होस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा।
2: रेडियो सुनिरहनुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिष्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिष्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिष्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिष्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह। आजको रेडियो कार्यक्रममा हामीले पवित्र धर्मशास्त्रबाट आत्मिक जागृतिका निम्ति आवश्यक पर्ने अति महत्वपूर्ण शर्तहरू के हुन् त्यसको बारेमा थप चर्चा गर्नेछ। आउनु सदा झैं एउटा प्रार्थनाबाट आजको कार्यक्रमलाई अगाडि बढाउ। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो जीवनको लागि, यो वचनको लागि, जुन वचन आज प्रभु हामीले चर्चा गर्न गइरहेका छौँ, छलफल गर्न गइरहेका छौँ, यस रेडियोको माध्यमबाट आम श्रोताहरूलाई सुनाउन गइरहेका छौँ, हामीलाई सहायता गर्नुहोस्। हे प्रभु, आत्मिकी जागृतिका लागि चाहिने जुन शर्तहरू छन् त्यसबारे हामी सबैलाई बुझ्न बुझाउन सहायता गर्नुहोस्। प्रभु येशूको नाममा आमेन। मित्रहरू, यदि जागृति परमेश्वरको काम हो भने यसले किन ढिल्याएको हो भने हामीले सोध्न मन पर्ला। निश्चय परमप्रभुको करुणा बिलाएर गएको छैन। त्यसो भए यत्रो खाँचो भएर पनि कि जागृति आउँदैन त? आउनुहोस्, जागृतिका निम्ति चाहिने शर्तहरू के हुन् त त्यसबारे चर्चा गरौँ। कतिजनाले जागृतिको निम्ति सम्पूर्ण जिम्मेवारी परमेश्वरलाई मानेका छन्। उनीहरू भन्छन्, हामी मानव भएको हुनाले यसबारे हामी आफै केही गर्न सक्दैन, हामीले परमेश्वरलाई पर्खनु बाहेक अरू उपाय छैन। यो कारणले परमेश्वरको पूर्ण सार्वभौम सत्तालाई जोड दिएको छ। तर हाम्रो अनिच्छाको निम्ति परमेश्वरको सार्वभौमिकतालाई बहाना बनायो भने हामीले उहाँको सार्वभौमिकतालाई गलत पारले बुझेका हुन्छौँ। निश्चय जागृतिहरू परमेश्वरले नै पठाएका हुन्। यी सबै सार्वभौम अनुग्रहद्वारा मात्र हुन सक्ने पूर्णत अलौकिक कार्य। तर यी जागृतिहरू पठाउनु हुँदा परमेश्वरले उहाँको आफ्नो मान्यतालाई तोड्नु हुने छैन। जागृतिहरू परमेश्वरको वचनसँग मिल्दो हुनु पर्दछ। जब परमेश्वरका शर्तहरू पूरा हुनेछन्, जागृति अवश्य आउनेछ भनेर हामी निश्चित बन्न सक्छौ। चार्ल्स जी फिन्नीले जागृति बारे यसो भनेका छन्, जागृति भनेको सठिक साधनको उचित प्रयोग हो। परमेश्वरले आज्ञा गर्नुभएको साधनद्वारा जागृति आउनेछ, नत्र भने परमेश्वरले आज्ञा गर्नुभएको छैन भने बुझिन्छ। यसर्थ यदि हामी जागृत हुने हो भने जागृत हुनु हाम्रो कर्तव्य हो। यदि यो हाम्रो कर्तव्य हो भने सम्भव पनि हुनेछ। बिल्ली ग्राहमले पनि यस्तै आशय व्यक्त गरेका छन्, हामीले परमेश्वरको शर्तहरू पूरा गरेको कुनै बेला पनि जागृति हुन सक्नेछ भनेर म विश्वास गर्दछु। परमेश्वर आफ्नो वचनप्रति साँचो हुनुहुन्छ अनि हामीले उहाँका शर्तहरू पूरा गर्यौं भने उहाँले धार्मिकताको झरी बर्साउनुहुनेछ भनेर म विश्वास गर्दछु। यो भनाई निकै तर्कपूर्ण छ, किनकि परमेश्वरले सधैँ आफ्ना मानिसहरूमा सर्वोत्तम चाहनुहुन्छ। जब जागृतिको आत्माको कुनै जोर चल्दैन, यो पूर्णतया अनुग्रहद्वारा परमेश्वरले दिनुभएको अधिकारलाई पनि प्रयोग गर्न नसक्ने मानव असफलता हो। संसारको वा मण्डलीको पतित अवस्थाको निम्ति त्रिएक पवित्र परमेश्वरलाई कदापि दोष लाउन मिल्दैन। जागृति पठाउने विषय लिएर परमेश्वरको सामर्थ्यमा होइन, तर हाम्रो इच्छामा प्रश्न उठ्न सक्छ। प्रश्न हुन सक्छ कि हामी परमेश्वरको इच्छा पूरा भएको चाहन्छौ। यदि हामीले चाहन्छु भन्नलाई आँट गर्छौं भने तब जागृतिलाई रोक्ने सारा बाधाहरू हाम्रो जीवनबाट हटाउन हामी तयार हुनु पर्यो। अहिले गर्नलाई हामी तयार हुन पर्यो। परमेश्वरको इच्छा स्पष्ट छ, अब अर्को पाइला चाल्ने काम हाम्रो हो। मित्रहरू, माथिको सारा कुरामा सचेत हुनु भनेको नै ईश्वरीय अधिकारलाई मानिलिनु। परमेश्वर काम भएको देख्न चाहनुहुन्छ भने वास्तविकतालाई स्वीकार्न चाहँदै भने जागृतिको कुरा नगरे पनि भयो। यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु पनि दोस्रो इतिहास 7:14 पदमा लेखिएको छ। उहाँले यो प्रतिज्ञा पनि गर्नुभएको छ तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले खोज्यो भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यो भने तिमीहरूले उहाँलाई भेटाउनेछ अनि व्यवस्था 4:29 पदमा पनि उल्लेख गरिएको छ। मित्रहरू, जब हामी परमेश्वरको वचन अनुसार हिँड्न इच्छुक बन्छौ उहाँको आशिषको कुनै सीमा हुँदैन। ढुकुटीमा सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचिरहेर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उगारेर पर्याप्त ठाउँ पनि नहुने सम्मको आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ मलाई 3:10 किनकि परमप्रभु परमेश्वर सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले निगाह र इज्जत प्रदान गर्नुहुन्छ। सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्न भनेर दाउदले भजन संग्रह 84:11 लेखेका छन्। श्रोताहरू, यस्ता हजारौं प्रतिज्ञाहरूले परमेश्वरको वचनमा समर्पित हुनुपर्ने कुरालाई जोड दिएका छन्। परमेश्वर सधैँ हाम्रै पक्षमा हुनुहुन्छ। यदि हामी दुष्ट भइकन आफ्ना छोरा छोरीहरूलाई असल कुरा दिन जान्दछौ भने हाम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ भनेर लुका 11:13 उल्लेख गरेको छ। अब आज्ञाकारी हृदयको निम्ति अनुग्रहको सारा स्रोतहरू उपलब्ध छन् भने तब किन हामीले आत्मिक पराजय भोगिरहनलाई संघर्ष गरिरहेका छौं? तर परमेश्वरले जे भनिरहनु भएको छ के हामीले ती सबैलाई साँच्चै विश्वास गरेका छौं त? यो प्रश्न त सुरुमै आउनु पर्दछ किनकि प्रत्येक कुरो नै हाम्रो प्रत्युत्तरमा भर पर्दछ। यदि परमेश्वरको वचनमा अलिकति पनि शंका छ भने निश्चय यस अनुसार हाम्रो जीवनलाई चलाउनु गाह्रो हुन जान्छ। पवित्र शास्त्रलाई अवहेलित गर्ने विचारहरूले कहिले जागृति ल्याउनै सक्दैन। हामी यस विषयमा छलङ्ग हुनुपर्दछ। वचनको निम्ति जागृति अचानक घट्ने घटना होइन। परमेश्वरको अनन्त वचनको रूपमा हामीले जे विश्वास र अभ्यास गर्दछौ त्यसको निम्ति यो प्रत्यक्ष अधिकार। धर्मशास्त्रमा अपरिवर्तनीय सत्य नभएको भए न्याय र पवित्रताको स्तर साधारण मानिसहरूको विचारभन्दा पनि तल जाने थियो। धर्मशास्त्रको साक्षी धर्म ऋणी भएको भए परमेश्वरको जीवित वचन अर्थात क्रिस्टको ज्ञान पनि अल्मल्याउने र अनिश्चित हुने थियो। वचन हो वचन मात्र, हामीले जे विश्वास गर्दछौ त्यसको आधार हो। सार ईश्वरीय आशिषको स्रोत पनि हाम्रो अति उत्सुक हृदयमा परमेश्वरको अनुग्रह दिलाउन पवित्र आत्माले सेवा पुर्याउनु हुने आधार पनि वचन है। धर्मशास्त्रको अधिकारमा समर्पित हुने जागृतिको निम्ति चाहिएको पहिलो खाँचो परमेश्वरले आफ्नो वचन पठाइसक्नु भएको छ। उहाँमा नै सारा घुँडा टेकिनेछ। यसैया 45:23 जब परमेश्वर बोल्नुहुन्छ हामीले सुन्नै पर्दछ। त्यो सन्देशलाई परिवर्तन गर्ने वा कम गर्ने हाम्रो काम होइन। वचन परीक्षणमा छैन, हामी पुपरीक्षणमा छौँ। हाम्रो काम त भरोसा गर्नु र आज्ञा पालन गर्नु मात्र हो। जब यति भइसक्छ आत्मिक आज्ञा सुन्न हाम्रा हृदयहरू त्यहाँ बन्नुपर्दछ। र मित्रहरू, जागृतिको लागि चाहिने पहिलो महत्वपूर्ण तत्व भनेको पाप स्वीकार पनि गर्नु। वचनले हाम्रो विश्वासको निम्ति अधिकार दिन्छ तर वचनले परमेश्वरको पवित्रताको विशुद्ध आँखा अघि हामी आफैलाई सामना गर्न पनि लाउँछ। हामीले आफैलाई येशु ख्रीष्टको उज्यालोमा देख्न पाउँछौ। उहाँको दृष्टिमा हाम्रो धार्मिकता त फोहोर वस्त्र झै छन्। हाम्रा घमण्डी सुपर्याप्तका मतियारहरू भगाइनेछ। हामी केवल जो हौ अर्थात पापीहरू मात्र भेटाइनेछ। जति भयानक रूपमा दोषी भावना बढ्दै जान्छ उति विशेष रूपमा आउनेवाला न्यायबारे महसुस हुँदै जान्छ। हाम्रा हृदयलाई पवित्र डरले समाउनेछ अनि हामी एकदमै असहाय भएको पनि थाहा गर्नेछ। परमेश्वरबाट लुक्न मिल्ने कुनै ठाउँ पनि पाउने छैन। मित्रहरू, एउटा कुरा निश्चित छ, जब पवित्र आत्माले हाम्रो प्राणलाई कायल पार्नुहुन्छ यति बेला पापलाई त्यत्तिकै छोड्न मिल्दैन। पापप्रति हाम्रो खेलाचीपन र हलुकापन हराएर जानेछ। आउनेवाला क्रोधबाट भाग भनेर हामीलाई कसरी भनिरहनु पर्थ्यो। अब हामी हाम्रो आत्मामा तोडिएका र नम्र हुन्छौँ। हाम्रा हृदयहरू कुनै पनि प्रकारको करुणा पाउन तयार हुन्छ। मन तातोपनका समयहरूमा हामीले मानिसहरूलाई ख्रिस्टमा आउनका लागि अनुरोध गर्नुपर्दछ, तर जागृतिको हुरी चलेको बेला उनीहरूलाई ख्रिस्टले स्वीकार गर्नु भनी पापीहरूले अनुरोध गर्नेछ। जब हामीले हाम्रो खाँचो थाहा पाउनेछौ, त्यसको निम्ति हामीले अवश्य केही गर्नैपर्छ। पापको कल्पनाले पश्चातापमा डोर्याउँछ। जबसम्म हामीले पाप स्वीकार गर्दैनौ, हाम्रा दुष्ट मार्गबाट फर्काउँदैनौ अनि आफूलाई परमेश्वरको कृपामा छोड्दैनौ, साँचो जागृति हुन सक्दै वचन संग्रह 66 को 18 पदमा दाऊदले भन्छन्, यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए परमेश्वरले सुन्नुहुने थिए। मित्रहरू, परमेश्वरको अनुग्रह सलल बग्नलाई बाधा पुर्याउने कुनै पनि कुरो हटाउनु पर्दछ। जस्तै अविश्वास, लालसा, झुट, चोरी, दुष्ट विचार, अशुद्ध बोली, घृणित बानी, शराब, अकृतज्ञता, जिम्मेवारी प्रति लापरवाही, सो अनुशासन पालन नगर्नु, प्रार्थनाहीनता, परमेश्वरको दशांश चोरी गर्नु, विश्राम दिन पालना नगर्नु, दिन दुखीलाई हेला गर्नु, जातिभेद, क्षमा नदिने आत्मा, कुरोटे, ईर्ष्या, आँखा जल्नु, तितोपन, लुच्याई, स्वार्थीपन, कर्मद्वारा होस् वा विचारद्वारा जे भए पनि परमेश्वरको पवित्रताको विरुद्ध आउने पापहरूलाई हामीले स्वीकार गरी परित्याग गर्नै पर्दछ। यस विषयमा सम्झौता गर्न मिल्दैन। पश्चाताप भन्नाले पूर्ण तौरले घर सफा गरे जस्तै, हामीले परमेश्वरसित पाप स्वीकार गर्ने मात्र होइन, हामीले जुन जुन व्यक्तिलाई नोक्सानी गरेका छौँ तिनीहरूसित सपार्ने प्रयत्न गर्नेछौँ। तर कतिपय विशेष कमी कमजोरीहरूलाई केही बहाना बनाएर छोड्दैछौँ भने हामीले आफूलाई मूर्ख तुल्याउनेछौँ। जबसम्म पापको एक थोपा पनि हाम्रो जीवनमा रहन्छ, हाम्रो हृदयहरूमा जागृति आउन सक्दैन। याद गर्नुहोस्, जबसम्म हाम्रो जीवनमा यस्तो भइरहन्छ, हामी अरूहरूको निम्ति परमेश्वरको आशिष आउने बाटोमा समेत बाधक भएर उभिरहेका हुनेछौँ। आमेन। मित्रहरू, आत्मिक जागृतिका लागि आवश्यक पर्ने शर्तहरूको बाँकी अंश हामी आउने रेडियो कार्यक्रममा तपाईँको माझ प्रस्तुत गर्ने प्रतिबद्धता गर्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233620। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनहरूमा हामीले योहन्नाका सुसमाचारबाट हेरेका थियौं, जहाँ हामी 3 अध्याय पुगेका थियौं, र आज फेरि पनि तपाईहरूको बीचमा म योहन्नाकै सुसमाचार 3 अध्यायका बाँकीका अंशबाट केही कुराहरू बोल्न गइरहेको छु। बाँकीका अंशको कुराहरू हेर्नुभन्दा अघि थोरै पुनर्वलोकन गरौं। यो के कुरा जुन 3 अध्यायको 22 30 पदसम्म होइन 3 अध्यायको 22 30 पदसम्म तपाईँले के देख्न सक्नुहुन्छ भन्ने विषयमा गएको दिनमा हामीले के हेर्न सक्यो भन्ने कुराको विषयमा म थोरै बताउन चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं जहाँ योन्ना जो बप्तिस्मा दिन योन्नाले के भन्दछ भने मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। बप्तिस्मा दिने योन्नाले बुझेका थिए प्रभु येशूले जे कुरा गर्दै हुनुहुन्थ्यो, प्रभु येशू ख्रीष्टको पछि धेरै मानिसहरू लागिरहेको थिए। बप्तिस्मा दिने योन्नाको बाट पनि मानिसहरू थिए थुप्रो, अब प्रभु येशू ख्रीष्टको पछि लागिरहेको अवस्थामा उसले भन्दछ यो चाहिँ परमेश्वरले नै स्वर्गबाट दिनुभएको हो भन्ने कुरा उसले मानिलिएका छन्। प्रिय हो, हामी बुझ्न सक्दछौ परमेश्वरको इच्छा बिना 2 पैसाको एउटा चरा पनि आकाशबाट तर्न खस्दैनन् भने जस्तै आज परमेश्वरको इच्छा बिना पनि कुनै कुरा हुँदैनन् प्रिय। अनि यहाँ हामी हेर्न सक्छौ कतिवटा कुरा हुन दिनुहुन्छ होइन, कतिचोटि उहाँले हाम्रो जीवनमा त्यो आउन दिनुहुन्छ। यहाँ अर्को कुरा तपाईँले गएको दिनमा हामीले हेरिरहेको थियौं जुन यहाँ भन्दछन् यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ, किनभने यो कुरा उल्लेख गरेको तपाईँले देख्न सक्नुहुन्छ जहाँ मेरो आनन्द पूर्ण भयो भनेर भन्दछ। किनभने उहाँको जिम्मेवारी, उहाँको जुन प्रकारको मिसन थियो, सेवा थियो, काम थियो, जेको लागि उहाँ ऊ पठाइएको थियो परमेश्वरबाट, अब त्यो पूरा भएको उसले घोषणा गर्छन्। अनि उसले भन्दछन् उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। धेरैभन्दा धेरै पटक मानिसहरू बढ़िरहेको अवस्थामा उसलाई घट्न मन पर्दैन, तर बप्तिस्मा दिने योन्नाले चाहिँ के भन्दछन् भने अब उहाँको पछि थुप्रो मानिस लाग्दैछन्, उहाँ चाहिँ हाम्रो दुलाहा हुनुहुन्छ भने जस्तै उहाँ अगाडि बढ्न आवश्यक छ। म त एउटा दुलहाको दुलही रोक्नका निम्ति मात्रै, उसलाई सुरक्षा दिनका लागि मात्रै, अथवा केही समयको लागि मात्रै म रहेको थिएँ, अब उहाँ अघि बढ्न आवश्यक छ। अनि परमेश्वरले पनि हामीलाई विभिन्न प्रकारका सेवाको निम्ति उहाँले बोलाउनु भएको छ, जुन सेवाको काम पूरा भइसके पश्चात आज हामीले भन्न आवश्यक छ उहाँ बढ्न त म चाहिँ घट्न आवश्यक छ। हाम्रो जीवनको दिन प्रतिदिनको काममा पनि उहाँ बढ्नु भएको होस्, हाम्रो कुरा हामी प्रख्यात हुने होइन, हामी अघि बढ्ने होइन, तर परमेश्वर हाम्रो जीवनमा प्रख्यात हुनुभएको होस्, अघि बढ्नु भएको होस्, हामी चिनिने होइन उहाँ चिनिनु परेको होस् भनेर गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा सुसमाचारको पुस्तक योन्ना 3:31-36 आज हामीले त्यसलाई थोरै निहाल्ने कामहरू गर्नेछौ। यहाँ तपाईँ हामीले के देख्न सक्छौ भन्दा प्रभु येशू सबैभन्दा माथि हुनुहुन्छ भन्ने विषयमा आज यो शीर्षकमा आज यो खण्डलाई हामी हेर्नेछौ। यहाँ म तपाईँको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन, जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका बानी बोल्दछ, किनकि परमेश्वरले बिना ना पवित्र आत्मा दिनुहुन्छ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। त्यो भर्खरै मैले पढिदिएको खण्ड
यो सुसमाचारको पुस्तक योन्नाको 3:31-36 थियो। यसको मुख्य विषय तपाईँले के देख्न सक्नुहुन्छ? प्रभु येशु ख्रीष्ट स्वर्गबाट आउनु भएको, उहाँले सत्य कुरा बोल्नुहुन्छ, अनि उहाँ मात्रै अनन्त जीवन दिने हुनुहुन्छ। जतिजनाले व्यक्तिगत रूपमा उहाँमाथि विश्वास गर्छ उनीहरूले अनन्त जीवन प्राप्त गर्छ भन्ने कुरा हामी मुख्य विषय त्यही हेर्नेछौ। अनि मुख्य विचार चाहिँ के हो भन्दाखेरि, प्रभु येशु ख्रीष्ट मात्रै उहाँ एउटा धर्मगुरु हुनुहुन्न थियो, एउटा शिक्षक हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वरको पुत्र जो चाहिँ हाम्रो सम्पूर्ण विश्वास र आज्ञाकारिताको निम्ति उहाँ योग्य हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। उसको परिचय गर्नुपर्दा आजका मानिसहरूले प्रभु येशूलाई विभिन्न तरिकाले सराहना गर्ने गर्दछन्। कतिजनाले उहाँ चाहिँ एउटा महान शिक्षक हुन् भनेर भन्ने गर्छन्, कतिजनाले उहाँलाई चाहिँ अगमवक्ता भनेर पुकार गर्ने गर्दछन्, कतिजनाले चाहिँ उहाँ चाहिँ एउटा साधारण असल मानिस हो भनेर भन्ने गर्छन्, र अरू कति मानिसहरूले चाहिँ है जो चाहिँ हामी हेर्ने हो भने कुनै अरू देवी देवताहरू अरू ईश्वरसँग तुलना गरेको हामी हेर्न सक्छौ। तर योन्नाले चाहिँ यो अध्यायमा यसरी अन्त गर्दछन्, हामी हेर्ने हो भने प्रभु येशु चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, सबै कुराहरूभन्दा माथि हुनुहुन्छ भनेर घोषणा गर्छन्। यो खण्डले 3 महत्वपूर्ण प्रश्नको जवाब दिएको छ। येशु ख्रीष्ट को हुनुहुन्छ, किन हामी उहाँलाई विश्वास गर्नुपर्छ, के हुन्छन् जब हामीले उहाँलाई इन्कार गर्छौ भन्ने विषयमा हामी देख्न सक्छौ। तर यो यसको केही कुराहरूलाई हेर्दै जाँदाखेरि 31 भएको र त्योभन्दा तलका खण्ड पदहरूलाई अलिकति हामी निहालौ। पहिलो बुदामा म तपाईँलाई भन्न चाहन्छु, येशु ख्रीष्ट सबैभन्दा माथि हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा यो खण्डले बताउँदछ। म तपाईँहरूको लागि बात गर्न गइरहेको छु। यहाँ 31 भन्दछ, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ येशु है योन्नाले के भन्दछन् भन्दाखेरि, येशु ख्रीष्ट सम्पूर्ण मानवीय शिक्षक भन्दा उहाँ फरक हुनुहुन्छ भनेर भन्दछ। बप्तिस्मा दिने योन्ना चाहिँ परमेश्वरबाट पठाइएको हो तर ऊ चाहिँ पृथ्वीका थिए है, प्रभु येशु ख्रीष्ट चाहिँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौ। यसले के कुरा गर्छन् भने, ख्रीष्ट येशु चाहिँ उहाँ ईश्वरीय हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। हामी हेर्ने हो भने बेथलेहम हुनुभन्दा अगाडि प्रभु येशु हुनुहुन्थ्यो, सृष्टि हुनु सुरु हुनुभन्दा अगाडि नै प्रभु येशु हुनुहुन्थ्यो, उहाँ चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ। यहाँ योन्नाले चाहिँ के भन्दैछन् भने, यो जति पनि पृथ्वीमा भएको शिक्षकहरू चाहिँ उनी काम नलाग्ने भनेर भनेको त होइन, तर हामीले हेर्ने हो भने सम्पूर्ण शिक्षकहरू प्रभु येशूको तुलना चाहिँ गर्न सकिँदैन। प्रभु येशू ख्रीष्ट उहाँ अति उच्च हुनुहुन्छ, उहाँमा त एउटा सिद्ध स्वर्गीय ज्ञान भएको हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यस्तै अरू थुप्रो पदहरू छन् जसले हामीलाई यसको विषयमा स्पष्ट बनाउँछन्। जसरी योन्ना 1:1 भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो भनेर भन्दछ। योन्ना 1:14 पनि यसरी भन्छ, अनि वचन देहादारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एक मात्र पुत्रको जस्तो थियो। कलसीको पुस्तक 1:15-17 पनि भन्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएको थियो, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यसै गरी फिलिपी 2:6-8 यसरी व्यक्त गर्छन्, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो,
स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। यो सम्पूर्ण खण्डहरूले तपाईँलाई के देखाउँदछन् भने प्रभु येशु ख्रीष्ट उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, तर उहाँले आफैलाई रित्याउनु भयो, होच्याउनु भयो, सारा सृष्टिको मालिक उहीँ हुनुहुन्छ, उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो अनि उहाँले चाहिँ पितालाई झल्काउनुहुन्छ भन्ने कुरा हामी यो भर्खरै पढिदिएका पदहरूबाट हामी हेर्न सक्छौ। अनि आज धेरै मानिसहरूले प्रभु येशूलाई धेरै मानिसहरूसँग तुलना गर्ने गर्दछन्। कतिजनाले बुद्धसँग, कतिजनाले मोहम्मदसँग, कतिजनाले कृष्णसँग, कतिजनाले धेरै धार्मिक गुरुहरूसँग, तर बाइबलले कहिले पनि येशूलाई कुनै धार्मिक गुरुसँग यी मानिसहरूसँग तुलना गरेको छैन। प्रभु येशू सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। हरेक कतिचोटि मानिसहरूको अवधारणाहरू आज ख्रीष्टको अगाडि झुक्न आवश्यक छ। यदि ख्रीष्ट येशू सबैभन्दा माथि हुनुहुन्छ भने उहाँले बोलेको वचन चाहिँ अझै सबैभन्दा माथि छ भन्ने कुरा हामी हेर्न सक्छौ। हाम्रो कतिचोटि अवधारणाहरू, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाजको कुराहरू, हाम्रो भावनाका कुराहरू भन्दा पनि आज उहाँको वचन चाहिँ माथि हुन आवश्यक छ। थोरै एउटा सानो दृष्टान्त भन्न म तपाईँलाई चाहन्छु। कोही मानिस माथि है अग्लो हिमालमा चढ्दैछन् अरे, कतिजना आधीमा मात्रै चढे अनि उसले त्यसको अनुसार व्याख्या गर्छन् हामी हेर्न सक्छौँ। तर कोही व्यक्ति चाहिँ एकदम चुचुरामा पुग्छन् र उसले सबै कुरा देख्छन् र व्याख्या गर्छन्। येशू ख्रीष्ट त्यस्तै उहाँ आधी मात्रै चढ्ने होइन, तर उहाँ चाहिँ सबैभन्दा माथि चढ्नु भए जस्तै उहाँले चाहिँ होइन सबैभन्दा उच्चमा भएको स्वर्गमा उहाँ हुनुहुन्छ, स्वर्गबाट आउनुभयो अनि उहाँले मात्रै है स्वर्ग जान्नुहुन्छ र स्वर्गको विषयमा उहाँले व्यक्त गर्नुहुन्छ है। अनि दोस्रो बुदा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। प्रभु येशूले एउटा सिद्ध तरिकाले परमेश्वरको सत्यताको विषयमा व्यक्त गर्नुभएको छ, जुन 32 लिएर 34 उल्लेख गरिएको छ। यहाँ भन्दछन्, म तपाईँहरूको लागि पढिदिँदैछु, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरको बानी बोल्दछ, किनकि परमेश्वरले बिना नाम पवित्र आत्मा दिनुहुन्छ। 32 भर्खरै मैले पढिदिए, यसमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशूले गवाही दिएको छन्, जे कुरा उहाँ देख्नु भएको छ, जे कुरा उहाँले सुन्नु भएको छ, हरेक कुरा प्रभु येशूले शिक्षा दिनुभएको छ, सबै कुरा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँले अनुमान लाउनु भएन, उहाँले अँध्यारोमा झट्टारो हानेर मानिसलाई केही कुराहरू व्यक्त गर्नु पनि भएको होइन, उहाँले होइन सायद सायद भनेर पनि भन्नुभएको होइन, हुन सक्छ भनेर पनि व्यक्त गर्नुभएको होइन। उहाँले कहिले सिक्नु परेन प्रिय, उहाँलाई सबै कुरा थाहा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी 33 हामी हेर्न सक्छौँ, जे सुकै कुराहरू जुन ख्रीष्टलाई होइन हामी हेर्न सक्छौँ, प्रभु येशु ख्रीष्टले गवाही दिन्छन् अनि उहाँलाई हामी उहाँलाई स्वीकार गर्छौँ भने परमेश्वरलाई स्वीकार गर्नु जस्तो हो, उहाँको सत्यतालाई स्वीकार गर्नु जस्तो हो भन्ने कुरा हामी बुझ्न सक्छौँ है। येशूलाई विश्वास गर्नु चाहिँ परमेश्वरलाई विश्वास गर्नु हो, येशूलाई इन्कार गर्नु चाहिँ परमेश्वरलाई इन्कार गर्नु हो। अनि आज विश्वासलाई स्वीकार गर्नु भनेको चाहिँ परमेश्वरलाई स्वीकार गर्नु है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 34 उहाँ जसलाई परमेश्वरले पठाउनु भयो है, जसले परमेश्वरको वचन पनि बोल्नुभयो, जुन 34 उल्लेख गरिएको छ। पुरानो नियममा थुप्रो अगम वक्ताहरू आए अनि उनीहरूले सीमित रूपमा परमेश्वरको प्रकाशको कुराहरू गरे। प्रभु येशू पवित्र आत्माले भरिएकोले जसकै नापै बिना उहाँले परमेश्वरको कुरा बोल्नुभएको कुरा हामी हेर्न सक्छौँ है। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ पवित्र आत्माले भरपूर भएको थियो। पुरानो नियममा अगम वक्ताहरू केही सीमित समयको लागि मात्रै उनीहरूले शक्ति प्राप्त गरेको थिए, तर प्रभु येशू ख्रीष्टले पूरा रूपमा लगातार रूपमा पवित्र आत्माबाट बोल्ने काम गर्नुहुन्थ्यो। अनि हरेकचोटि येशू ख्रीष्टले सत्य कुरा सम्पूर्ण रूपले बोलेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। जसरी हिब्रू 1:1-3 पनि यसको विषयमा थोरै हामीले सहायताका पदहरू हामी हेर्न सक्छौँ, जहाँ भन्दछ प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकार नियुक्त गर्नुभयो,
उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ है। अनि भर्खर तपाईँलाई मैले पढिदिएको छु कसरी उहाँ होइन उहाँले बोलेका कुराहरू सबै सत्य हुन् परमेश्वरबाट हुन् भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी युहन्ना 14:6 भन्छन्, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर उल्लेख गरिएको छ। यसै गरी योन्ना 17:7 भन्छन्, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ विभिन्न तरिकाले प्रभु येशू सत्य हुनुहुन्छ, उहाँले बोल्नुभएको वचन सत्य हो भन्ने कुरा उल्लेख गरिएको छ। आजको दिन धेरै संसारका मानिसहरूले यसो भनिरहेको तपाईँले सुन्नुभएको होला, म सत्य छु, तिमी सत्य छौ। हामी हेर्ने हो भने बाइबल मात्र एउटा त्यो सान्दर्भिक रूपमा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभयो म है सत्य हुँ है। इसाईहरूले इसाई मानिस अथवा इसाई जीवन जहिले पनि परमेश्वरको वचनमा निर्माण भएको हुनुपर्छ, संस्कृतिमा होइन, भावनात्मक कुराहरूमा होइन, सामाजिक सञ्जालका कुराहरूमा होइन, एकदम प्रख्यात मानिसको अवधारणामा पनि हाम्रो जीवन रहेको होला, म सत्य छु, तिमी सत्य छौ। हामी हेर्ने हो भने बाइबल मात्र एउटा त्यो सान्दर्भिक रूपमा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभयो म है सत्य

मानम एउटा डाक्टरले एउटा मानिसको शरीर बनायो अरे, अनि उसलाई हाम्रो हृदय कसरी काम गर्छ भन्ने कुरा सोध्यो भने होइन जसले बनाएको हो अनि उसले के भन्छन् भने तपाईँ भरोसा गर्नुहुन्छ उसले भनेको कुरा अथवा कोही अरू अनुमान गर्ने मानिसहरूले भनेको कुरा तपाईँ भरोसा गर्नुहुन्छ? प्रभु येशूले हाम्रो जीवनलाई निर्माण गर्नुभएको त्यही भएको कारणले गर्दा उहाँलाई सबै कुरा थाहा छ हाम्रो जीवन कसरी जिउनु पर्छ भन्ने विषयमा। अनि यसै गरी म तपाईँहरूको बीचमा तेस्रो बुधाको विषयमा बात गर्न गइरहेको छु। येशू ख्रीष्ट मात्रै उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ, जुन चाहिँ 35 पददेखि लिएर 36 पदसम्म हामी हेर्न सक्छौ। यहाँ भन्दछ पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि यो भर्खरै पढिदिएको खण्डबाट हामी के कुरा बुझ्न सक्छौ भन्दा पिता परमेश्वरले पुत्रलाई प्रेम गर्नुहुन्छ र हरेक कुराहरू ख्रीष्टको हातमा दिनुभएको छ। येशु ख्रीष्टसँग चाहिँ एउटा सम्पूर्ण अधिकारका कुराहरू छन् भन्ने कुरा हामी बुझ्न सक्छौ। प्रिय उहाँलाई मुक्तिमाथि उहाँको अधिकार छ, उहाँले न्याय प्रति उहाँ अधिकार जमाउनुहुन्छ, जीवन प्रति उहाँले अधिकार जमाउनुहुन्छ, मृत्युमाथि पनि उहाँले अधिकार जमाउन सक्नुहुन्छ। यो पद चाहिँ दुई प्रकारले मानवको जीवनमा दुईटा समूहलाई विभाजित गर्दै बात गर्दछ। पहिलो समूह जसले प्रभु येशू उहाँ परमेश्वरको पुत्र भनिकन विश्वास गर्छन् उनीहरूले साँच्चै त्यति नै बेला अनन्त जीवन प्राप्त गरिसकेका छन् भनेर भन्दछ। विचार गर्नुहोस्, यो पदले उनीहरूले अनन्त जीवन प्राप्त गरेको छ भनेर भन्छ, पाउने छ भनेर भने छैन, अनन्त जीवन पछि गएर प्राप्त गर्नेछ भनेर चर्चा गरिएको छैन। प्रिय है, अनन्त जीवन सुरु भएको छ जब हामीले व्यक्तिगत रूपमा प्रभु येशू ख्रीष्टलाई भरोसा गरेका हुन्छौँ। दोस्रो समूहको मानिस छन् यहाँनिर जसले प्रभु येशू ख्रीष्टलाई परमेश्वरको पुत्र भनेर इन्कार गर्छन्, है परमेश्वरको क्रोध उनीहरूमाथि हुन्छ भनेर भन्दछ। अनि क्रोध यो चाहिँ है भविष्यको क्रोध मात्र नभएर ख्रीष्ट बिना मानिसहरू आज परमेश्वरको धार्मिकताको है न्यायमा परेको छ, किनभने उनीहरू पापी छन्। प्रिय किनभने पापहरू हटेको छैनन्, येशू ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै हाम्रो पापहरू हटिगएका हुन्छन्, पापबाट हामीले छुटकारा प्राप्त गरिसकेका हुन्छौँ। येशू ख्रीष्ट उहाँ मात्रै जसले हामीलाई न्यायबाट उम्कनलाई सहायता गर्नुहुन्छ। जसरी रोमीको पुस्तक 6:23 भन्दछ किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तेको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर भन्दछ, जुन रोमी 6:23 भन्दछ। प्रेरित 4:12 पनि के भन्छन् भने अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12 भन्दछ है, योन्ना 5:24 भन्छन् साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुने माथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। अनि यी सबै पदहरूबाट तपाईँले देख्न सक्नुहुन्छ कसरी येशू ख्रीष्टमा जीवन छ भन्ने विषयमा हामी हेर्न सक्छौ। धेरैजनाले विश्वास गर्छ हामीले असल असल काम गरेर स्वर्ग जान सक्छौ भनेर भन्छन्, तर योनाले भन्छन् है कुनै पनि नैतिक कुरा गरेर धार्मिक कुरा गरेर इमान्दार भएर हामी पुग्ने होइन। होइन कतिचोटि हामीले प्रश्न गर्नुपर्ने कुरा चाहिँ येशूलाई तपाईँले के गर्नुभयो त, येशूको विषयमा तपाईँ के गर्नुहुन्छ त, आज मण्डली गएर पनि हामी बाँच्दैनौँ, असल काम गरेर पनि हामी बचाइँदैनौँ, मुक्ति प्राप्त गर्दैनौँ, अथवा हाम्रो पारिवारिक पृष्ठभूमिको कारणले पनि हामी बाँचिँदैनौँ बचाइँदैनौँ। येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ अनि हाम्रो पापको लागि मारिनुभयो गाडिनुभयो बौरी उठ्नुभयो भनेर हामी पश्चाताप गर्छौँ, उहाँतिर फर्कन्छ भने हामीले अनन्त जीवन प्राप्त गर्छ। कल्पना गर्नुहोस् ठुलो बाढी छ अरे, त्यहाँ डुङ्गा उपलब्ध छ अरे, तपाईँले डुङ्गा चढ्न इन्कार गर्नुहुन्छ अरे, त्यो इन्कार गर्दैमा त्यो बाढी रोकिँदैनन्। प्रिय आज उहाँको उद्धारलाई है इन्कार गर्नु चाहिँ खतराको कुरा हो। येशू ख्रीष्ट उद्धार गर्नलाई आउनुभएको छ यो बाढको संसारमा भने जस्तै। आज तपाईँले येशूलाई के गर्नुहुन्छ? आज येशू

को अधिकार में आफले सुम्पनु हुन्छ किनभने उहाँ सबैभन्दा उच्च हुनुहुन्छ। उहाँको वचनले आज तपाईँलाई तपाईँको जीवनको निर्णयलाई अगुवाई गरेको छ त प्रिय, के उहाँको सत्यता सम्पूर्ण रूपले तपाईँले भरोसा गर्नुहुन्छ? तपाईँको जीवन परमेश्वरको वचनमा बनिएको छ नि त, के तपाईँको संस्कृतिका कुराहरूले तपाईँलाई बदल्दैछन् त? के तपाईँ साहसित उहाँको वचनहरू सुसमाचार घोषणा गर्नुहुन्छ? मानिसहरूलाई ख्रिस्ट चाहिन्छ किनभने अनन्त जीवन उहाँ एकैमा मात्र प्राप्त हुन्छ, होइन? उहाँको मुक्तिको निश्चयतामा तपाईँ विश्राम लिनुहुन्छ। विश्वासीहरूले अनन्त जीवन पाइसकेको छ किनभने हामीले ख्रिस्टको सिद्धिएको काममाथि हामीले विश्वास गरेको छ। अनि आज योनाले यो तीन अध्यायलाई एउटा राम्रो चुनाव गर्नुहोस् भनेर अन्त्य गर्छ। दुई प्रकारको प्रतिक्रिया छ येशूको विषयमा, येशूलाई परमेश्वरको पुत्र भनेर विश्वास गर्नु र अनन्त जीवन प्राप्त गर्ने कि उहाँलाई इन्कार गर्ने र परमेश्वरको न्यायमा पर्ने। बप्तिस्मा दिने योन्नाको सेवकलाई येशूलाई औल्याउनु थियो आफैलाई होइन, अनि उहाँ मात्रै सबैभन्दा उच्च हुनुहुन्छ। अनि हामी विश्वासी भएको कारणले गर्दा हाम्रो बोलावट पनि त्यही हो, हामी आफैलाई औल्याउँदैनौँ, मण्डलीलाई पनि औल्याउँदैनौँ, हाम्रो सफलतालाई पनि औल्याउँदैनौँ, तर येशूलाई औल्याउँछ जो स्वर्गबाट आउनुभयो। साँच्चै उहाँले आफ्नो वचन भन्नुभयो जसले अनन्त जीवन दिनुहुन्छ। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, येशू साँच्चै नै तपाईँको जीवनमा सबैभन्दा माथि छ त, के उहाँलाई सम्पूर्ण रूपले भरोसा गर्नुहुन्छ कि आफ्नो जीवन अरू कुराको आवाजलाई भरोसा गर्नुहुन्छ? व्यक्तिगत रूपमा येशूलाई परमेश्वरको पुत्र भन्ने विश्वास गर्नुहुन्छ कि उहाँलाई इन्कार गर्नुहुन्छ? हौ प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद, हाम्रो तपाईँ स्वर्गबाट आउनुभयो, पितालाई प्रकट गर्नुभयो, अनन्त जीवन दिनुभयो। आज हाम्रो हृदय तपाईँलाई प्रथम प्राथमिकता दिन सकेको होस्, हरेक कुराहरूमा तपाईँको वचनमा तपाईँमा भरोसा गर्न, तपाईँले बोलेको कुराहरूमा भरोसा गर्न सहायता गर्नुहोस्। विश्वास योग्य तरिकाले अरूहरूलाई पनि तपाईँतिर औल्याउन सकौँ, समर्थ दिनुहोस् तपाईँको अधिकारमा जिउनलाई हरेक दिन। धन्यवाद येशूको नाउँमा, आमेन। एप्रियाउ हामीहरूको विषयमा अथवा अझै तपाईँ हामीसँग यस्तै प्रकारका पाठहरू अथवा तपाईँले सिक्न चाहनुहुन्छ भने, जान्न चाहनुहुन्छ भने, बाइबल कलेजमा अध्ययन गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस् त, फेरि भेटौँला। जय मसीह।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना एसकुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755।
4: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। साथै जय मसीह, हामी बाइबलीय प्रार्थना अभ्यास भन्ने सिरिजको पाँचौं भागको वचन सुन्न गइरहेका छौं, अनि पाँचौं भागको विषय चाहिँ मैले प्रार्थनाद्वारा परिवर्तन भन्ने राखेको छु। अनि सुरुमै तपाईँलाई एउटा कुरा चाहिँ क्लियर गराउन चाहिहाले मैले, अब यो प्रार्थनाद्वारा परिवर्तन भनेको चाहिँ यसको अर्थ चाहिँ प्रार्थनामा चाहिँ परिवर्तन गर्ने जादु छ भन्ने होइन, तर मेरो यसको अर्थ चाहिँ प्रार्थनाद्वारा परिवर्तन भन्नुको अर्थ चाहिँ हामीले प्रार्थना गर्नुपर्छ, हाम्रो काम प्रार्थना गर्ने हो अनि परमेश्वरले परिवर्तन दिनुहुन्छ, यो यसको अर्थ चाहिँ। यो अब लेख्दाखेरि लामो हुन्छ, त्यस कारण छोटकरीमा सम्झिनलाई सजिलो होस् भनेर चाहिँ मैले प्रार्थनाद्वारा परिवर्तन भन्ने छोटो राखेको छु। अनि यो विषय चाहिँ मैले एस्तरको पुस्तकबाट ल्याएको हो, अनि एस्तरको पुस्तकमा जम्मा 10 अध्यायहरू छन्, अनि 10 अध्याय पढ्दा चाहिँ एउटा प्रमुख विषय मैले प्रार्थनाद्वारा परमेश्वरले चाहिँ इजरायलको इतिहासमा परिवर्तन ल्याउनु भएका कुराहरू पाए, अनि जुन यहाँ परिवर्तनहरू भएको छ अहिले हामी अगाडि पढ्नेछौ, अहिले हामीले पृष्ठभूमि मात्रै पढेका छौं, अनि ती परिवर्तनहरू चाहिँ आज हाम्रो जीवनमा पनि अनि हाम्रो परिवारमा, मण्डलीमा, समाजमा पनि ती परिवर्तनहरूको खाँचो छ, र यो परिवर्तन चाहिँ हाम्रो जीवनमा सजिलै आउँदैन, एउटा विश्वासीको प्रयासले मात्र यो परिवर्तन सम्भव छैन, पवित्र आत्माको सहायता चाहिन्छ, अनि सहायता पाउनको लागि हामीले प्रार्थना गर्नै पर्छ, अनि परमेश्वरको सहायताद्वारा परिवर्तन सम्भव छ, अनि आजको मुख्य विषय नै हो प्रार्थनाद्वारा परिवर्तन। र यो विषयलाई हामी 3 बुदामा हेर्नेछौ, र पहिलो बुदा चाहिँ छ प्रार्थनाद्वारा इजरायलको इतिहासमा परिवर्तन। अब प्रार्थनाद्वारा परिवर्तन भएका इतिहासहरू चाहिँ बाइबलमा धेरै पाइन्छन्, अनि ती मध्ये एउटा परिवर्तन चाहिँ हामीले एस्तरको पुस्तकमा पाउँछौ, अनि जुन यी महान परिवर्तनहरू इजरायलीहरूको बीचमा भएको थियो, अनि त्यो बेला चाहिँ अहासुरस भन्ने फारसका राजाले राज्य गर्थे, र उनको साम्राज्य चाहिँ यति धेरै विशाल थियो, तपाईँहरूले सुन्नुभयो अघि नै, यहाँ पढ्नु पनि भयो, एस्तर 1:1-2 पदमा उनको राज्यको बारेमा यसरी वर्णन गरिएको छ। 1 यहाँ वर्णन गरिएका घटनाहरू अहासुरस राजाको पालामा भएका थिए, उनी त्यही अहासुरस थिए जसले भारतदेखि लिएर कुश देशमा 127 प्रान्तहरूमाथि राज्य गर्थे। त्यस बेला उनी आफ्नो राजधानी सुसनमा भएको राज सिंहासनबाट राज शासन गर्थे। अब यो पद अनुसार चाहिँ, यो खण्ड अनुसार चाहिँ अहासुरस राजाको शासन चाहिँ संसारभरि नै फैलिएको थियो, होइन? नक्सामा एकचोटि हेरौँ, अब सुसनमा राजधानी थियो, अहिले चाहिँ त्यो इरानमा पर्छ, अनि यो सुसन भन्ने चाहिँ यो इरानको पश्चिम साइडमा अनि दक्षिण साइडमा, यहाँनिर इरान र इरानको बीचमा चाहिँ थियो, उनले चाहिँ यहाँबाट, अनि उनको देश चाहिँ भारतदेखि कुशसम्म भएको छ, भारत चाहिँ हामीलाई थाहा छ, तर कुश चाहिँ कहाँ पर्छ भन्दा यो बाइबलको तल दिएको छ, मिश्र देशमा पर्छ भनेर लेखेको छ, तपाईँले यहाँ तल हेर्नुभयो भने, अनि यो मिश्र देश चाहिँ अहिले इजिप्टमा पर्छ है, तपाईँको विचार गरिहाल्नुहोस्, इजिप्टदेखि माथि यदि साउदी होइन जोर्डन, यहाँनिर इजरायल पर्छ, लेबनान, सिरिया, पूर्वतिर हेर्नुभयो भने इराक, इरान, तुर्कमिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, पाकिस्तान, भारत, अनि यो चाहिँ जम्मा 127 प्रान्त, 127 प्रदेशमा चाहिँ बाँटिएको थियो, भने यति ठूलो उनको चाहिँ साम्राज्य थियो, र कैद गरेर लगिएका इजरायलीहरू चाहिँ यही राजाको अधीनमा चाहिँ थिए, छरपष्ट भएर बसेका थिए, अनि उनी चाहिँ यति महान थिए, उनले आफ्नो रबाफ, आफ्नो ऐश्वर्य, आफ्नो धन सम्पत्ति चाहिँ 180 दिनसम्म प्रदर्शन गरे, त्यति महानता थिए, 180 दिन लागेको थियो, अनि त्यसपछि त्यो प्रदर्शन गरिसकेपछि उनले अन्तिममा आफ्नै दरबारको बगैँचामा चाहिँ 7 भोज दिए, अनि उनको दरबार कस्तो थियो तपाईँले पढ्नुभयो, त्यहाँ यति शानदार थियो होइन, अनि पाहुनाहरूलाई सुनको कछौरामा चाहिँ दिइन्थ्यो, अनि जब उसले भोज गरिसकेपछि चाहिँ अन्तिममा आफ्नो रानीको सुन्दरता देखाउनको लागि चाहिँ त्यहाँ सिंहासनमा ल्याउनको लागि हुकुम गरे, तर रानी बस्तीले चाहिँ आउन इन्कार गरे, यसले गर्दा चाहिँ राजा अहासुरस चाहिँ रिसले चुर भयो अनि रानीलाई चाहिँ रानीको पदबाट चाहिँ उनले हटाए, पदच्युत गरे अनि रानी बस्तीको सत्तामा चाहिँ आसुरस राजाले एस्तरलाई बिहा गरे अनि एस्तर चाहिँ इजरायली युवती थिइन् अनि उनको चाहिँ आमा बुबा थिएन। तपाईँले यो एक अध्याय दुई अध्याय पढ्दै जानुभयो भने त्यहाँ छ। उनलाई चाहिँ उनका काका मोर्दकै भन्नेले चाहिँ आफ्नो छोरी बनाएर पालेको थियो अनि त्यो बेलामा चाहिँ राजाको मुख्य सल्लाहकारमा चाहिँ हमान भन्ने व्यक्ति थिए अनि राजा चाहिँ उनीसँग खुसी भएर यति धेरै उच्च स्थानमा राखेका थिए कि राजादेखि मुनिको पदमा चाहिँ हमानलाई चाहिँ राजाले राखेका थिए। अनि राजाले चाहिँ यस्तो आदेश दिएको थियो कि त्यहाँ वरिपरि भएको सबै भारदारहरूले वरिपरिको मान्छेहरूले चाहिँ घोडा टेकेर दण्डवत गर्नुपर्ने हमानलाई चाहिँ राजाको मुख्य सल्लाहकारलाई। अनि मर्दकै चाहिँ अब इजरायली थिए, उनी एकमात्र परमेश्वरलाई मात्रै उनले दण्डवत गर्थे अनि उनले चाहिँ हामानलाई दण्डवत गर्दैनथे। अनि यो कुराले गर्दाखेरि हामान चाहिँ साह्रै रिसाको कारणले उनले राजालाई चाहिँ एउटा सल्लाह दिए अनि उनले यस्तो सल्लाह दिए कि ये इजरायली भन्ने जातिहरूले चाहिँ हजुरको ऐन कानून पालन गर्दैनन्, तपाईँले यिनीहरूलाई जीवित राख्नुभयो भने यो उचित छैन, हाम्रो देशको लागि खतरा छ, किनभने यिनीहरूले तपाईँको ऐन हुकुम नै मान्दैन, यसकारण यिनीहरूलाई नाश गर्नको लागि एउटा हुकुम निकाली बक्सियोस् भनेर सल्लाह दिए। अनि राजाले अब मुख्य सल्लाहकार त हो मानिहाले, हमानको सल्लाहमा सहमति दिए अनि राजाले चाहिँ हुकुम निकाले अनि त्यो हुकुम चाहिँ यस्तो थियो, यस्तो तीन अध्यायको तेह्र पदले भन्दछ, यसरी आधार भन्ने बाह्रौं महिनाको तेह्रौं दिनमा समस्त यहुदीहरूलाई जवान बुढा स्त्री बाल बालिकाहरू सबैलाई नाश गर्ने मार्ने र तिनीहरूको नाउँ निशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो। अब यो चाहिँ हमानले सल्लाह दिएका थिए अनि राजाले चाहिँ यस्तो राजकीय हुकुम निकाले अनि त्यो बेला अहिलेको जस्तो प्रजातन्त्र थिएन अनि एकतन्त्रीय शासन थियो अनि राजाले जे भन्यो त्यही नै हुन्थ्यो अनि जुन राजकीय मोहर लगाएर कानून बनाएर निकालिन्थ्यो त्यसलाई फेरि रद्द गर्न सकिँदैन थियो। यसकारण यहुदीहरूको चाहिँ मृत्यु निश्चित भएको देखेर चाहिँ मर्दकैले चाहिँ कालो भाँग्रा लगायो अनि खरानी धसेर चाहिँ विलाप गर्यो अनि सारा देशमा भनेको छ त्यहाँनिर सारा देशमा चाहिँ यो हुकुम चाहिँ पठायो। अब जुन यो हुकुम पठाएपछि चाहिँ इजरायलीहरूमा पनि शोक विलाप अनि पै प्रान्तमा रुवावासी भयो। अब यो चान्चुने कुरा थिएन, अघि तपाईँहरूले यहाँ गवाही सुन्नुभयो कि बाढी पीडितको हालत कस्तो छ अनि उनीहरू पनि यही ट्रमामा थिए। अहिले हामीलाई पढ्दाखेरि सजिलो लाग्छ होइन यहाँनिर, तर अब त्यो बेला राजाको हुकुम कस्तो हुन्छ कि राजाको हुकुम पालन नगर्नेहरूलाई चाहिँ पुरै मृत्युदण्ड त्यहाँ आसुरस राजाले चाहिँ दिएका थिए। अब इजरायलीहरूको स्थिति के छ त, आधार भन्ने महिनाको तेह्रौं दिन चाहिँ नाउँ निशानै मेटिने गरी, अब इजरायलीहरूको स्थिति के थियो होला विचार गर्नुहोस्, यो इजरायलको इतिहासमा भएको एउटा घटना हो अनि यसले उनीहरूको जीवनमा कस्तो निराशा पनि ल्यायो प्रियहरू। यो नाउँ निशाना भनेको चाहिँ नाउँ निशाना मेटिनु भनेको चाहिँ तपाईँले बाइबलमा धेरै ठाउँमा पढ्नुहुन्छ, एक समयमा कनान देशमा चाहिँ हित्ती एमोरी यबुसी गिरगासी जातिहरू बसोबास गर्थे, तिनीहरूको नाम कहाँ हराए विचार गर्नुहोस् त, ती जातिहरूको नाम निशाना आज संसारमा छैन, यद्यपि ती जातिहरू बस्थे थिए तर ती हामीले ती यबुसी गिरगासी जातिहरूको नाम निशाना संसारबाट मेटिएर गयो। नाम निशाना मेटिनु भनेको चाहिँ त्यो, अब उनीहरू पनि त्यही स्थितिमा पुगेछ, यदि हमानको योजना सफल भएको भएदेखि आज इजरायलीहरूको नाम निशाना यो संसारमा रहने पनि थिएन अनि इजरायल देश पनि यो संसारमा बिलाएर जाने थियो। तर अचम्मको कुरा चाहिँ के छ भने इजरायलीहरूको मृत्युको दिन चाहिँ खुसी र आनन्दमा परिणत भयो के, जुन दिन उनीहरूलाई जुन मृत्युको दिनको घोषणा गरिएको थियो त्यो दिन त खुसी र आनन्दको दिन भयो। अनि यो इजरायलको इतिहासमा यो परिवर्तन कसरी सम्भव भयो, निश्चय नै यसमा परमेश्वरको हात छ, तर आज तपाईँहरूसँग मैले बाँच्न चाहेको मुख्य कुरा यही नै हो। अनि यो कठिन समयको दौरानमा मृत्युको छायाले घेरेको समयमा रुदै हिँडेको दिनहरूमा यस्ता रानीले चाहिँ उपवास राखेर प्रार्थना गरिन्। तपाईँले अगाडि यहाँनिर हेर्नुभयो भने एस्तर चार अध्यायको तपाईँले मसँगै पल्टाउन सक्नुहुन्छ। एस्तर चार अध्यायको 15 अनि 16 17 पदमा तपाईँले अगाडि हेर्नुभयो भने यहाँनिर भनेको छ, तब एस्तरले मर्दकै कहाँ यस्तो जवाफ पठाइन्, गएर सुसानमा भेट्टाएका जति सबै यहुदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। जब यस्तो आदेश आयो उनीहरूको नाम निशानै संसारबाट मेटिने, रानी एस्तरले चाहिँ उपवास बस्नको लागि सबैलाई खोज्नुहोस्, यहुदीहरू इजरायलीहरूलाई कति दिन उपवास बसे, यहाँ लेखिएको छ 3 दिन र 3 रातसम्म। उनीहरूमाथि जब यस्तो निराशाको बादलले ढाके, उनीहरू मृत्यु उनीहरूको तोकिसकेको छ अनि मर्न अगाडि चाहिँ उनीहरूले 3 दिन र 3 रात उपवास, कसरी उपवास राखे, 3 दिन र 3 रातसम्म न त खानुहोस् न पानी पिउनुहोस्, म र मेरा चाकर्नीहरू पनि तपाईँहरू जस्तै उपवास बस्नेछौ। तपाईँहरूले जिन्दगीमा कहिले 3 दिन केही नखाई केही नपिकन प्रार्थना गर्नु भएको छ? तर यहाँ बाइबलमा रेकर्ड भएको छ प्रियहरू, जब जीवनमा कठिनाइ आउँछ, जब जीवनमा समस्या आउँछ, हामीले के गर्ने? यसकारण एस्तरको पुस्तक रेकर्ड गरेर राखिएको छ। हामीले कुदेर जाने ठाउँ कहाँ हो प्रियहरू? हामीले शरण लिने ठाउँ कहाँ हो? जीवनमा जब यस्तो भवितव्य घटनाहरू आउँदछ अनि यहाँ अगाडि भन्दछ, म र मेरा चाकर्नीहरू पनि तपाईँहरू जस्तै उपवास बस्नेछौ, त्यसपछि कानूनको विरुद्धै भए पनि म राजा कहाँ जानेछु, यदि मेरो नाश हुन्छ भने पनि होस्। तब मर्दकै गइहाले र यस्तले हुकुम गरे अनुसार नै गरे। अब मेरो नाश भए पनि होस् किन त भन्दाखेरि, राजाको राजकीय मोहर छाप लगाएर कानून पारित भइसकेपछि त्यसको विरुद्धमा कसैले आवाज उठाउँछ भने सिधै मृत्युदण्ड छ। तर यस्ता रानी चाहिँ अब त्यो कानूनको विरुद्धमा भए पनि एकचोटि म चाहिँ जान्छु, अब त्यो कानूनको विरुद्धमा बोल्नु भनेको नै त्यतिखेर चाहिँ मृत्युदण्ड हो सिधै। कारण पहिला चाहिँ उपवास बसौँ, पहिला प्रार्थना गरौँ, त्यसपछि जाउँ राजाले के भन्नुहुन्छ, यदि उहाँले मलाई मार्नुहुन्छ भने पनि ठिकै छ, म नाश हुन्छु म मर्छु, तर प्रार्थना गरौँ। अनि उपवास बसेको पछि अनि 3 दिन 3 रातको उपवास पछि रानी यस्तो चाहिँ राजा कहाँमा गएर आफ्नो बिलौना पोखाउँछ, मेरो सम्पूर्ण जाति चाहिँ यसरी यो दिनमा हामी नष्ट हुँदैछौँ, उसले आफ्नो राजा कहाँ वेदना पोखाउँछ। अनि त्यतिखेर राजा चाहिँ छाङ्गाबाट खस्छ, कसले यस्तो षड्यन्त्र रचेको हो? अनि रानीले बताइन्, तपाईँकै मुख्य सल्लाहकार हमानले यस्तो रचेको हो। यसपछि राजा चाहिँ यति क्रोधित भए यति रिस भए रिसाए कि उनले त्यति नै खेर हामानलाई चाहिँ फाँसीमा चढाउने हुकुम गरे। अनि हामानले आफ्नो शत्रु मर्दकैलाई काठमा झुन्ड्याउन भनिकन 25 मिटर अग्लो काठ तयार पारिसकेको थियो अनि हामानलाई लगेर त्यही काठमा झुन्ड्याएर मृत्युदण्ड दियो। अनि जब मृत्युदण्ड दियो त्यसपछि राजाले फेरि जुन पहिला नष्ट गर्ने उर्दी निकालिएको थियो त्यसलाई रद्द गर्नको लागि फेरि आफैले नै फेरि राजकीय छाप लगाएर अब इजरायलीहरूलाई चाहिँ नष्ट नगर्नु भन्ने त्यो पहिलाको हुकुमलाई पहिलाको कानूनलाई खारिज गर्नको लागि फेरि उनले दोस्रो उर्दी निकाले। अनि जब यो पहिलेको कानून रद्द गर्ने जुन त्यो उर्दी चाहिँ सारा प्रान्तमा पुग्यो अनि त्यो नष्ट हुने दिन चाहिँ इजरायलीहरूले त्यो बिलापको दिनलाई चाहिँ उत्सवमा परिवर्तन भएको दिनको रूपमा एउटा चाडको रूपमा चाहिँ स्थापित गरे र आजसम्म पनि इजरायलीहरूले त्यो चाड मान्छन् जसलाई चाहिँ पुरिम भनिन्छ। अनि मैले तपाईँहरूसँग बाँच्न चाहेको कुरा पनि यही हो मुख्य, एस्तर 9 अध्यायको 21 र 22 पदमा के परिवर्तन भयो त, वर्षेनी अदार महिनामा 14 र 15 दिन आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समय झै र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिना झै मनाउनलाई स्थापित गरे। यो एस्तर 9 अध्यायको 22 पदमा भनेको जुन परिवर्तन भन्ने शब्द मैले पढ्दा भेट्टाए यसै मेरो मुटु छ, अनि यो परिवर्तन चाहिँ आज हाम्रो जीवनको लागि पनि खाँचो छ। भाइले उनीहरूको जस्तो परिवर्तन नहोला, तर हामीले अर्कै किसिमको परिवर्तन, अनि यो कारणले मैले यो शब्दद्वारा चाहिँ मैले आजको शीर्षक होइन आजको मुख्य विषय प्रार्थनाद्वारा परिवर्तन भन्ने राखेको हो। अब उनीहरूलाई चाहिँ नष्ट गर्ने दिन चाहिँ आधार महिनाको 13 दिन थियो। अब परिवर्तन के भयो त? अघि हामीले हेर्यौँ भने तपाईँले हेर्नुहुन्छ आधार भन्ने 13 दिनमा नआउने सना मेटिदिने, त तपाईँले परिवर्तन के देख्नुभयो यहाँनिर? कस्तो अचम्म, आधारको 13 दिन चाहिँ नासुने, त्यसको भोलिपल्ट के भयो? शोकबाट हर्ष, विलापबाट उत्सवमा परिवर्तन। परमेश्वरले चाहिँ त्यो काम गर्न सक्नुहुन्छ। प्रियहरू, तपाईँले प्रार्थनालाई कसरी लिनुभएको छ? के यो शनिबार आएर हनुमान गरेर गर्ने एउटा रीति मात्रै हो? प्रियहरू, परमेश्वरले यस्तो उनीहरूको विलापलाई चाहिँ एउटा आनन्दमा अनि एउटा शोकलाई चाहिँ हर्षमा परिवर्तन गर्नुभयो। यसकारण हामीले प्रार्थना गर्न अल्छी गर्नु हुँदैन, किनकि प्रार्थना गरेर चाहिँ परिवर्तन आउँछ। अनि आजको हाम्रो मुख्य विषय पनि त्यही हो, हामीले थाहा छ होइन, प्रार्थनाद्वारा परिवर्तन। यसको पहिलो बुदा हामीले हेरिसक्यौँ, प्रार्थनाद्वारा इजरायलको इतिहासमा परिवर्तन। अब हामी दोस्रो बुदा हेर्नेछौँ, त्यो चाहिँ हो प्रार्थनाद्वारा नेपालको इतिहासमा परिवर्तन। अब प्रार्थनाद्वारा चाहिँ इजरायलको इतिहासमा मात्र होइन, नेपालको इतिहासमा हेर्यौँ भने पनि प्रार्थनाद्वारा परमेश्वरले हाम्रो देशमा पनि धेरै परिवर्तनहरू ल्याउनु भएको छ। अनि तपाईँले नेपाली क्रिस्चियन इतिहास हेर्नुभयो भने नेपालको इतिहास के थियो? नेपालको परिस्थिति सन् 1952 भन्दा पहिले सुसमाचार बन्देज थियो, अनि कुनै पनि मण्डली थिएन है। त्यस बेला सुसमाचार सुनाउनेहरूलाई चाहिँ जेल हालिन्थ्यो अनि देश निकाला गरिन्थ्यो। नेपालमा मण्डली स्थापना कसरी भयो त? इतिहासकारहरूले नेपालको क्रिस्चियन इतिहासको बारेमा लेखेका छन्, धेरै किताबहरू छन्। प्राय प्राय लेखकहरूले के कुरामा जोड दिएको छ भनेदेखि, दार्जिलिङका नेपाली क्रिस्चियनहरू र मिसिरिनीहरूले चाहिँ नेपालको बोर्डरमा आएर घोडा टेकेर प्रार्थना गर्थे अरे नेपालको लागि। प्राय नेपालको क्रिस्चियन इतिहास पढ्दाखेरि यो कुरो चाहिँ भेटिन्छ। प्रेर उनीहरूले नेपालको लागि त्यसरी अनि प्रार्थना गरे। अनि सन् 1914 चाहिँ दार्जिलिङ निवासी चाहिँ अब पादरी गंगा प्रधानले चाहिँ अङ्ग्रेजी बाइबललाई नेपालीमा उल्था गरे होइन, अनि उनले पनि धेरै प्रार्थना गरेको छ। र उनको एउटा प्रार्थना चाहिँ हाम्रो हामीले गाउने क्रिस्चियन भजनको 399 राखिएको छ। अनि त्यो उहाँको प्रार्थना चाहिँ यस्तो छ, जसले यो नेपाली बाइबल उल्था गर्नुभयो उहाँको प्रार्थना हो यो, उहाँको प्रार्थनालाई नेपाली भजनमा राखिएको छ। उहाँको प्रार्थना यस्तो छ, प्रभु अर्जी सुनिलेऊ, गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ। त्यो बेला चाहिँ नेपालीहरूलाई गोर्खाली भनिन्थ्यो। पूर्व दक्षिण पश्चिम दिशा अनेक धर्मका जन छन्, उत्तर तिब्बत मध्ये नेपाल गोर्खालीका कुर छन्, थापा तली भातगाउँ पाटन काठमाडौँ छन् सहर, तिनलाई तिम्रो भक्ति पार्नु प्रभु हाम्रो रहर, प्रभु अर्जी सुनिलेऊ, गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ। नेपालमा त्यो बेला बन्देश थियो, कुनै मण्डली पनि थिएन, उनीहरूले यसरी घोडा टेकेर मिसिनहरूसँग प्रार्थना गरे। नेपालमा के परिवर्तन भयो त? नेपाल देशमा प्रार्थनाद्वारा भएको परिवर्तन के हो त? अनि परिवर्तन आज हामी देख्छौँ, अहिले हजारौं मण्डलीहरू स्थापना र लाखौं नेपालीहरू विश्वासी भएका छन्। आमेन। यो चाहिँ हाम्रो पुर्खाहरूले गरेको प्रार्थनाको प्रतिफल हो। प्रिय तपाईँ र मैले गरेको आज घुँडा टेकेर प्रार्थना गरेको प्रतिफल चाहिँ हाम्रो छोरा नाति अनि पनातीहरूले चाख्न पाउनेछन्। कारण प्रार्थना गर्न हामीले अल्छी गर्नु हुँदैन। 74 वर्ष भएछ नेपाल देशमा प्रजातन्त्र आएको, 1952 आएको, अहिले 2026 भयो। 74 वर्ष, 74 वर्ष अगाडि विचार गर्नुहोस्, कुनै पनि मण्डली थिएन। 74 वर्षभित्रमा हामीले हेर्यौँ भने अहिले हजारौं मण्डली स्थापना भएका छन्, लाखौं नेपालीहरू क्रिस्चियन भएका छन्। अनि यो परिवर्तन कसरी आयो त भन्दा घोडाबाट सुरु भएको थियो, किन नेपालमा त सुसमाचार बन्देज थियो, उनीहरूले आफ्नो घोडा खाएर प्रार्थना गरे। परमेश्वरले चाहिँ नेपालमा परिवर्तन ल्याउनु भयो। यसकारण हामी प्रार्थना गर्न चाहिँ अल्छी गर्नु भएन, किनकि प्रार्थनाद्वारा चाहिँ परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ। अब हाम्रो समयमा पनि प्रभुले ल्याउनुहुन्छ। अनि हामीले आजको प्रार्थनाको विषय मुख्य विषय प्रार्थनाद्वारा परिवर्तन भन्ने हेऱ्यौँ। हामीले दुईटा बुदा हेरिसक्यौँ, अब हामी तेस्रो बुदा हेरौँ, त्यो चाहिँ हो प्रार्थनाद्वारा व्यक्तिगत जीवनमा परिवर्तन। परमेश्वरले इजरायलको इतिहासमा परिवर्तन ल्याउनु भयो, नेपालको इतिहासमा परिवर्तन ल्याउनु भयो। अब यही काम तपाईँको जीवनमा परमेश्वरले गर्नुहुन्छ। प्रार्थना गर्न अल्छी नगर्नुहोस्। तपाईँले परिवर्तन देख्नुहुनेछ, परमेश्वरले परिवर्तन ल्याउनुहुनेछ। हाम्रो काम प्रार्थना गर्ने हो, परिवर्तन ल्याउने काम परमेश्वरको हो। त्यसकारण प्रिय, तपाईँहरू निराश नहुनुहोस्। प्रार्थनाद्वारा परमेश्वरले तपाईँ र मेरो जीवनमा, परिवारमा, यो मण्डलीमा परिवर्तन ल्याउनुहुनेछ। यसुले भन्नुभयो कि आफ्नो छिमेकीलाई प्रेम गर, आफ्नो शत्रुहरूलाई प्रेम गर, तिम्रो खेदो गर्नेहरूलाई, हानि गर्नेहरूलाई 7 गुणा 70 पल्ट क्षमा देऊ। के कसैले आफ्नो शत्रुलाई प्रेम गर्छ? के कसैले आफ्नो हानि गर्नेहरूलाई 70 पल्ट क्षमा गर्छ? मानिसबाट सम्भव छैन, विश्वासीको प्रयासबाट यो सम्भव छैन। पवित्र आत्माको शक्ति चाहिन्छ। पवित्र आत्मा जब तपाईँमा आउनुहुन्छ, पवित्र आत्माको शक्तिले तपाईँले शत्रुलाई प्रेम गर्न सक्नुहुन्छ, पवित्र आत्माको शक्तिले तपाईँलाई हानि गर्नेहरूलाई क्षमा दिन सक्नुहुन्छ। अनि त्यो शक्ति पाउनको लागि प्रार्थना गर्न जरुरी छ प्रिय। त्यो कारण प्रार्थना गर्न हामी अल्छी नगरौं। आज हित्ती, एमोरी, गिर्गासी जातिहरूको कुनै नाम निशाना पनि छैन। त्यस्तै इजरायली जातिहरूको पनि एकपल्ट नाम निशाना मेटी नै लागेको थियो। अनि यस्ता रानी चाहिँ धुरो धुरो रोइन्, मर्दकै धुरो धुरो रोइन्। अनि ऊ तनावले गर्दा ऊ सुत्न सकेन, उसको दिनको भोग र रातको निन्द्रा हराएर गयो। तपाईँ र म पनि यही संसारमा बस्ने हो, त्यो भन्दा भिन्न छैन। तपाईँ र मेरो जीवनमा पनि कुनै न कुनै दिन समस्या आउँछ। तनावले हामीलाई पनि घेर्छ प्रिय हो। त्यो बेला के गर्ने? जसरी सुत्केरीलाई व्यथा लाग्छ अचानक, त्यस्तै थाहै नपाइकन यो संसारमा समस्याहरू आउने छन्। त्यो बेला हामी के गर्ने? अनि हामीले आज सुनेको वचनलाई याद गरौं प्रिय। तपाईँ र मैले आज एस्तरको पुस्तक पढेका छौं। एस्तर रानीले के गरिन्? उनी घुँडामा गएर उपवास राखेर प्रार्थना गरिन्। तपाईँ र मैले पनि त्यही गर्ने हो। अनि हेर्नुहोस्, तपाईँको जीवनमा, तपाईँको परिवारमा परमेश्वरले कस्तो परिवर्तन दिनुहुनेछ। अनि आज हामीले गाउने गीतले भन्दछ, अनि सारांश चाहिँ यही छ, जब हामी समस्यामा अल्झाउँछौँ, तनावले निराशमा डुबाउँछ, सबभन्दा पहिले परमेश्वरको उपस्थितिमा बसेर प्रार्थनामा समय बिताउँ। तब यस्ता रानी र मर्दकैको जीवनमा समस्याले ल्याएको निराशालाई परमेश्वरले आनन्दमा परिवर्तन गरिदिनु भए झैं, हाम्रो समस्या तनावले ल्याएको निराशालाई परमेश्वरले विजयमा परिवर्तन गर्नुहुनेछ। यसकारण प्रार्थना गर्न अल्छी नगरौं, किनकि प्रार्थनाद्वारा परिवर्तन आउँछ। आमेन। यो आजको सम्पूर्ण वचनको सारांशलाई हामीले हेर्यो भने यही नै हो प्रिय, कि परमेश्वरले निराशालाई आनन्दमा परिवर्तन गरिदिनुभयो। अनि एस्तरको जीवनमा अनि त्यो परिवर्तन चाहिँ आज हाम्रो जीवनमा पनि ल्याउनुहुनेछ। हामीले गाउने गीतको बोल छ आजको, यसु भन्नुहुन्छ मलाई, ममा रहो तिमी सधैँ, प्रशस्तै फलहरू फलाउनलाई प्रशस्तै पोखिने गरेर। फलहरू भनेको के हो प्रिय? यो गीतको अर्थ के हो तपाईँले कहिले बुझ्नु भएको छ? फलहरू भनेको चाहिँ प्रेम, शान्ति, आनन्दको फलहरू हुन्। अनि पोखिने गरेर भनेको के हो? अनि त्यो परमेश्वरको प्रेमले जब हामी भरिन्छौँ, अनि हाम्रो जीवनबाट छछल्किएर हाम्रो छिमेकीहरूको जीवनमा पोखिने छन्। अनि त्यसको लागि चाहिँ जसरी एउटा हाँगा चाहिँ रुखको बोटमा गाँसिन्छ, हाँगा चाहिँ बोटमा रहिरहन्छ, त्यसरी नै तपाईँ र म चाहिँ येशु ख्रिस्टमा रहन आवश्यक छ। कसरी त्यो रहने त? कसरी रहने? एउटा तरिका त्यही हो, घोडामा बसेर। जब तपाईँ प्रभुसँग उपस्थितिमा प्रार्थनामा बिताउनुहुन्छ, प्रभुसँग एक भएको तपाईँको मन, तपाईँको हृदय, तपाईँको सोचाइ परमेश्वरसँग एक भएको हुन्छ। अनि जब हामी प्रभुमा यसरी रहन्छौँ, अनि हाम्रो जीवनबाट परमेश्वरको प्रेम, शान्ति, आनन्दको फलहरू फल्नेछन्। अनि त्यो आशिष हामीबाट छछल्किएर अनि त्यो चाहिँ पोखिएर हाम्रो छिमेकीहरूको जीवनमा पुग्नेछ। आमेन।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अत्यन्त जरुरी सूचना।
4: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर काठमाडौँ, फोन नम्बर
4: 01-4770-754, 01-4770-754
3: र 01-59-13-755, 01-59-13-755।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: झरिलो रसिलो, झरिलो रसिलो
7: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
6: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
7: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा
6: हो। र फोन नम्बर बताऊ बताऊ।
7: लु टिप्नुहोस् त 98-60-091-3-61, 98-60-091-3-61।
6: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
3: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हामी यसायाको पुस्तक 49 15 अनि 16 पाठ गर्नेछौ। 15 यसरी भन्दछ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले तिथ्याउदिन र त्यसले बिर्सन पनि सक्छ, तर म तँलाई बिर्सन सक्दिन। 16 भन्दछ, हेर, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। आमेन, आमेन, आमेन। कति राम्रो, कति असल वचनको खण्ड। यो खण्डले मलाई धेरै चोटि, म आफैलाई पनि, जब म निराशको बाटो भएर जान्छु, जब म उत्तर चढावहरूको बाटोबाट भएर म जान्छु, त्यतिखेर यो खण्डले मलाई धेरै चोटि उत्साह गरेको छ, मलाई ऊर्जा गरेको छ। र तपाईँहरू मध्ये कतिजनालाई यो वचनको खण्डले साँच्चै नै त्यो ऊर्जा दिएको होला। प्रिय, साँच्चै नै एउटा आफूले जन्माएको जुन आमाले त्यो दुवै बालकलाई छोड्न सक्छ, त्याग्न सक्छ, बिर्सन सक्छ, तर यहाँ बाइबलले भन्दैछ स्वराले, हेर, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। आज परमेश्वरले यो खण्ड आज इजरायलीहरूको लागि बोल्नु भएको खण्ड हो। इजरायलीहरूलाई आज साँच्चै नै उत्साह दिनुभएको वचनको खण्ड हो। तर जुन वचन आज परमेश्वरले इजरायलीहरूको लागि बोल्नुभयो, यो वचन आज तपाईँ र मेरो निम्ति त्यति नै महत्वपूर्ण छ। आफूले जन्माएको आमाले आफ्नो बालकलाई के टिठ्याउदिन र त्यसले बिर्सन पनि सक्छ, त्यसले आज तपाईँलाई भुल्न पनि सक्छ, तर बाइबलले भन्दैछ, परमेश्वरको वचनले भन्दैछ, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। परमेश्वरले आज निगरानी गर्नुभयो इजरायलीहरूलाई, परमेश्वरले इजरायलीहरूलाई आज वास्ता गर्नुभयो, परमेश्वरले इजरायलीहरूलाई आज उनीहरू के गरिराखेका थिए, परमेश्वरले उनीहरूको आज हेरचाह गर्नुभयो। त्यसरी नै प्रिय मित्र, म तपाईँलाई बताउन चाहन्छु, दुधे बालकलाई आफ्नो आमाले एउटा बच्चालाई त्याग्न सक्छ, बिर्सन सक्छ, तर प्रिय, परमेश्वरले तपाईँ र मलाई बिर्सनुहुन्न। तपाईँ र म कुन अवस्थाबाट भएर गइराखेका छौ, तपाईँ र म कुन आज परिस्थितिबाट भएर गइराखेका छौ, त्यो कुरा परमेश्वरले देख्नुहुन्छ। परमेश्वरलाई स्पष्टसँगले तपाईँ र मेरो हरेक परिस्थिति थाहा छ। तर कतिचोटि हामी कस्ता छौ भने, जब हामी खराब परिस्थितिहरूको बीचबाट भएर जान्छौ भनेदेखिलाई हामी सोच्ने गर्छौ, ला, परमेश्वरले बिर्सिनु पो भयो कि क्या हो, मलाई त देख्नु भएन कि क्या हो। यस्तो अवस्थाबाट भएर जाँदाखेरि पनि मानिसले त सोचेन सोचेन, मानिसले त सम्झेन सम्झेन, तर के परमेश्वरले पनि मलाई बिर्सिनु भयो कि क्या हो भनेर हामी कतिचोटि निराश हुन्छौ, कतिचोटि हामी हताश हुन्छौ। तर प्रिय मित्र, एउटा दुधे बालकलाई उसको आफ्नो आमाले उसलाई बिर्सन सक्ला, तर परमेश्वरले तपाईँ र मलाई कहिल्यै पनि बिर्सनु हुने छैन, उहाँले तपाईँ र मलाई छोड्नु हुने छैन, उहाँले तपाईँ र मलाई हेरचाह गर्नुहुनेछ। र यहाँ बी भर्सले पनि त्यही भन्दछ, आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउदिन र त्यसले बिर्सन पनि सक्छ, तर म तँलाई बिर्सन सक्दिन। हेर्नुहोस् कति राम्रो खण्ड छ, कति राम्रो कुरा। इजरायलीलाई परमेश्वरले भन्नुभयो कि तेरो आफ्नो आमाले तँलाई छोड्न सक्ला, एउटा आमाले एउटा बच्चालाई बिर्सन सक्ला, त्यसले बिर्सन सक्छ, तर म तँलाई बिर्सन सक्दिन भनेर परमेश्वरले भन्दै हुनुहुन्छ। आज यही वचनको खण्ड तपाईँ र मेरो जीवनमा लागू हुन्छ। परमेश्वरले तपाईँ र म प्रति त्यो नजरलाई राख्नु भएको छ। तपाईँ जुनसुकै अवस्थामा भएर किन नजानुहोस्, परमेश्वर त्यहाँ तपाईँसँग हुनुहुनेछ, परमेश्वरले तपाईँलाई साथ दिनुहुनेछ, परमेश्वरले तपाईँलाई सहायता गर्नुहुनेछ। तर कतिचोटि हामी छिट्टै निराश हुन्छौ, छिट्टै निरुत्साहित हुन्छौ। तर मित्र, आज तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँ र मलाई बिर्सनु हुने छैन, परमेश्वरले तपाईँ र मलाई त्यत्तिकै छोड्नु हुने छैन। दुःख लाग्दो कुरा, अमेरिकामा धेरै जस्तो यो अबोर्सनको कुराहरू आज उग्र गतिमा बढिराखेको छ, जुन चाहिँ आज दुष्टले औधी मन पराइराखेको छ, औधी आज दुष्टाईको कुराहरू बढ़िराखेको छ अमेरिकामा। विशेष अबोर्सन परमेश्वरको विरुद्धको खिलाफ मानिस जातिले नै गरिराखेको छ। उनीहरू त्यो समयमा चाहिँ एउटा कुनै पुरुषसँग उनीहरू रमाइलो गर्छ, अनि जब गर्व बस्छ अनि त्यहाँदेखि उनीहरूले त्यो बच्चालाई मन पराउन छोड्छ, किनभने उनीहरू एकअर्काप्रति जुन माया हुन्छ अनि त्यो माया केही समयसम्म सीमित हुन्छ, अनि त्यो माया टुटेर गएपछि त्यो बच्चा पनि उनीहरूले फ्यालिदिने प्रयास गर्छ। त्यही कारणले गर्दाखेरि आज अबर्सन गरिदिन्छ, फ्याँकिदिन्छ। कति दुःख लाग्दो कुरा। हेर्नुहोस् प्रिय, मानिस कति स्वार्थी छ। मानिसले चाह्यो भने हुन्छ नि, एउटा आमाले दुधे बालकलाई एउटा गर्भमै पनि मारिदिन सक्छ, एउटा बच्चालाई एउटा आमाले बिर्सन सक्छ, हेला गर्न सक्छ, सुरुमा नै उसको अन्त्य गरिदिन सक्छ। तर प्रिय मित्र, परमेश्वरले तपाईँ र मलाई बिर्सनु हुने छैन। परमेश्वरले तपाईँ र मलाई गर्भमा आउनुभन्दा अगाडि नै उहाँले तपाईँ र मलाई रच्नु भएको छ भनिकन बाइबलले हामीलाई बताउनुहुन्छ। प्रिय मित्र, म तपाईँलाई बताउन चाहन्छु, संसार स्वार्थी छ, संसार आज स्वार्थीको त्यो बाटोबाट भएर गइराखेको छ। तर मित्र, म तपाईँलाई बताउन चाहन्छु, उहाँमा तपाईँले भरोसा गर्नुभयो भने, उहाँमा तपाईँले आफ्नो भरोसालाई राख्नुभयो भनेदेखिलाई प्रिय, म तपाईँलाई बताउन चाहन्छु, तपाईँ जिन्दगीमा कहिले पनि त्यो निरुत्साहितको बाटोबाट भएर तपाईँ जानु पर्ने छैन। उहाँमा तपाईँले तपाईँको आफ्नो आशा भरोसा राख्नुभयो भनेदेखिलाई तपाईँलाई उहाँले निराशमा पार्नुहुने छैन। तर कतिचोटि हामी आफै नै त्यो कुराहरूलाई हामी नै बिगारी पठाउँछौ, परमेश्वरमा हामी भरोसा गर्दैनौ, हामी मानिसहरू प्रति भरोसा गर्छौ, संसारको थोकमा नै हामी विश्वास गरेर हिँड्छौ, अनि जब त्यो सर्टन कुरा चाहिँ त्यो कतिवटा कुराहरू सीमित हुन्छ अनि हामी त्यतिखेर मात्र हामी परमेश्वरलाई गुहार्ने गर्छौ। तर प्रिय मित्र, आज म तपाईँलाई बताउन चाहन्छु, अहिलेदेखि नै तपाईँले परमेश्वरमा विश्वास र भरोसा गर्नुभयो भने तपाईँ कुनै पनि परिस्थितिको बाटो भएर जाँदै गर्दाखेरि परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ, उहाँ तपाईँको साथमा रहनुहुनेछ, उहाँले तपाईँको हेरचाह गर्नुहुनेछ। जसरी परमेश्वरले इजरायलीहरूलाई आज साथ दिनुभयो, उनीहरूको हेरचाह गर्नुभयो, उनीहरूलाई वास्ता गर्नुभयो, त्यही परमेश्वरले आज तपाईँ र मलाई पनि हेरचाह गर्नुहुनेछ, त्यही परमेश्वरले आज तपाईँ र मलाई पनि वास्ता गर्नुहुनेछ। मानिसले तपाईँ र मलाई बिर्सेला, आज मानिसले तपाईँ र मलाई हेला गर्ला, मानिसले तपाईँ र मलाई चाहिँ किकआउट गर्ला लाइफबाट, तर एउटा कुरा याद गर्नुहोस्, परमेश्वरले तपाईँलाई जतिखेर पनि एक्सेप्ट गर्न चाहनुहुन्छ, तपाईँलाई आज हेरचाह गर्न चाहनुहुन्छ, तपाईँको वास्ता गर्न चाहनुहुन्छ, तपाईँलाई खोजी गर्न चाहनुहुन्छ, उहाँले तपाईँलाई देख्नुहुन्छ। त्यही कारणले आज म तपाईँलाई बताउन चाहन्छु, एउटा दुधे बालकलाई उसको आमाले उसलाई त्याग्न सक्ला, उसलाई आज नेग्लेक्ट गर्न सक्ला, हेला गर्न सक्ला, तर यदि तपाईँले उहाँमा भरोसा गर्नुभयो, उहाँमा रहनुभयो भनेदेखिलाई प्रिय, तपाईँलाई उहाँले नै हेरचाह गर्नुहुन्छ, परमेश्वरले नै तपाईँलाई त्यो बाटोहरू दिनुहुन्छ, तपाईँ कसरी जिउनु पर्ने, भविष्य अब कसरी तपाईँले निर्माण गर्नुपर्ने, कुन प्रकारले तपाईँ जिउनु पर्ने हो, परिवारलाई कुन प्रकारले चलाउनु पर्ने हो, परिवारलाई कसरी ड्राइभ गर्नुपर्ने हो, तपाईँको भविष्यलाई, तपाईँको कामलाई, तपाईँको जबहरूलाई कसरी ड्राइभ गर्नुपर्ने, परमेश्वरले नै तपाईँलाई बताउनुहुन्छ। तर उहाँमा भरोसा चाहिँ गर्नु पर्यो, उहाँमा आज हामीले विश्वास गर्नु पर्यो। तर हामी मानिस जाति यति स्वार्थी छौ, जब सबै कुरा बनाइसकेपछि अनि हामी परमेश्वरलाई बिर्सन्छौ। प्रशस्ततामा जब हामी प्रवेश गर्दै गर्दाखेरि चाहिँ हामी परमेश्वरलाई छिट्टै भुलिहाल्छौ। यो कुराले परमेश्वरको हृदय अति नै दुख्छ प्रिय। त्यही कारणले गर्दाखेरि तपाईँसँग प्रशस्तता होस् या नहोस्, तपाईँसँग हुन्छ नि बेलुकाको खानेकुरा पनि छैन होला, त्यो समयमा पनि परमेश्वरमा भरोसा गर्नुहोस्, त्यो समयमा पनि आफ्नो विश्वासलाई चाहिँ जगाइराख्नु भयो भने प्रिय, म तपाईँलाई बताउन चाहन्छु, तपाईँलाई परमेश्वरले जुनै पनि परिस्थितिमा वास्ता गर्नुहुनेछ, जुनै पनि परिस्थितिमा तपाईँलाई उहाँले हेर्नुहुनेछ, उहाँले देख्नुहुनेछ तपाईँको त्यो परिस्थितिलाई। आमेन। भजन संग्रह 46:1 हेर्नेछौ। परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। आमेन आमेन। हेर्नुहोस् वचनले के भन्दैछ, परमेश्वर चाहिँ हाम्रो के हुनुहुन्छ, शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने र सहायता। परमेश्वरले आज तपाईँ र मलाई हरेक संकष्टमा सहायता गर्न चाहनुहुन्छ, किनभने उहाँ हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ, उहाँमा कुनै कुराको पनि असम्भव छैन, उहाँले गर्न नसक्ने कुरा केही पनि छैन, सबै थोक उहाँले गर्न सक्नुहुन्छ। यदि सबै कुरा परमेश्वरले गर्न सक्नुहुन्छ भनेदेखिलाई उहाँमा भरोसा गरौँ न प्रिय, उहाँमा विश्वास राखौँ न। हामीले एक रुपियाँ पनि हामीले मूल्य चुकाउनु पर्दैन यदि हामीले साँचो विश्वास नै उहाँमा राख्यौँ भने। उहाँले नै बाटोहरू दिनुहुन्छ, उहाँमा हामीले विश्वास गर्यो भने उहाँले नै हाम्रो सबै संकष्टहरूलाई आज सामना गरिदिनुहुन्छ। तर दुःख लाग्दो कुरा चाहिँ हामी भरोसा नै गर्दैनौँ, भरोसा गर्न चाहँदैनौँ, आफ्नै प्रयासमा हामी सबै काम कुरोलाई बनाउन चाहन्छौ। तर मैले एउटा रहस्यलाई भेटे प्रिय, केही नगरिकन विश्वासले नै सबै कुरा पाउँछु भनेदेखिलाई किन त्यति सङ्घर्ष गर्ने संसारमा? त्यसको मतलब मैले तपाईँलाई कामै नगर्नु भनेको होइन, फेरि तपाईँले अर्को कुरा बुझ्नु होला। काम सँगसँगै तपाईँले विश्वासलाई राख्नुभयो भने नि तपाईँ जिन्दगीमा कहिले पनि निराश हुनुपर्ने छैन प्रिय। हामी कतिजना कस्तो पनि छौँ भनेदेखिलाई ए विश्वास गरे भने भइगयो नि, किन काम गर्नु पर्यो? थेस्लोनिकीका मण्डलीहरू त्यस्तै थिए, परमेश्वर आउनुहुन्छ भनेर प्रतीक्षा गरिरहेका थिए, कामै गर्न छोडेका थिए। तर पावलले उनीहरूलाई उत्साह गर्नुभयो कि तिमीहरूले काम पनि गर, काम सँगसँगै आफ्नो विश्वासलाई पनि बचाइराख भनेर पावलले थेस्लोनिकीका मण्डलीहरूलाई चेतावनी दिनुभयो। आज हामी पनि कतिजना कस्ता छौँ भनेदेखिलाई ए विश्वास गरे भने परमेश्वरले जुटाइहाल्नुहुन्छ नि, काम चाहिँ गर्नु पर्यो, काम सँगसँगै हाम्रो विश्वास चाहिँ बलियो हुनुपर्छ प्रिय। यदि काम मात्र भयो विश्वास भएन भने फेरि त्यो व्यर्थ हुन्छ प्रिय। परमप्रभुले नै हाम्रो घर बनाउनु भएन भने हामीले जति नै परिश्रम गरे तापनि त्यो व्यर्थकै हुन्छ भनिकन बाइबलले भन्दछ। त्यही कारणले गर्दाखेरि काम र विश्वास चाहिँ सँगसँगै गयो भनेदेखिलाई नि जिन्दगी उज्जवल छ नि प्रिय। तपाईँ र मेरो भविष्य उज्जवल छ नि, तपाईँ र मेरो आउने दिनहरू भविष्यहरू एकदमै एकदम आशिषित छ। त्यही कारणले यी दुवै कुरालाई अगाडि बढाउ। बाइबलले हामीलाई स्पष्ट बताउँछ परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने र सहायता। उहाँले तपाईँ र मलाई सहायता गर्न सक्नुहुन्छ, उहाँले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। मानिसले तपाईँ र मलाई बिर्सेला, मानिसले तपाईँ र मेरो आज कुरा काट्दैनला, चरा काट्ला, तपाईँ र मलाई हेला गर्ला। तर प्रिय म तपाईँलाई बताउन चाहन्छु, उहाँमा भरोसा गर्नुभयो, उहाँमा तपाईँले आफ्नो भरोसालाई राख्नुभयो भनेदेखिलाई उहाँले कहिले पनि तपाईँलाई बिर्सनु हुँदैन प्रिय। उहाँले तपाईँलाई सहायता गर्न चाहनुहुन्छ, उहाँले तपाईँको वास्ता राख्नुहुन्छ, उहाँमा भरोसा गर्नुहोस्। आमेन। हुन्छ, परमेश्वरको जीवित वचनलाई यतिमै राख्न चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार। इस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल रमेश गजमेर

0: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।